0: वास्तविकताको हिस्सेदारी निजी लगानीकर्तालाई बेच्ने योजना विवादमा परेको छ। अध्यक्ष इन्फान्टिनोले आफ्नो योजनाको समर्थन गर्न भन्दै फुटबल सङ्घलाई 30 मिलियन पाउन्ड बराबरको आर्थिक सहायताको प्रस्ताव ल्याउनु भएको छ। प्रस्तावलाई लिएर 55 फुटबल सङ्घ रहेको UEFAले आपतकालीन बैठक बोलाउँदा अङ्ग्रेज फुटबल सङ्घले गम्भीर चासो व्यक्त गरेको छ। इङ्ल्यान्डका पूर्व डिफेन्डर ग्यारी नेभिलले यो प्रस्ताव अनपेक्षित थिएन भन्नुभएको छ।
1: You're trying to paint a picture always that's positive about football because there's so much to love and there are great games, but then you see some of the things that happen from a governance perspective and from a leadership perspective, and it falls well short of the standards that, to be fair, football fans would expect and anybody would want for the game.
0: ICC विश्व कप लिग टूमा नेपाल नेदरल्यान्डसँग 57 रनले पराजित भएको छ। नामिबिया समेत सहभागी त्रिगुणात्मक सिरिजमा गरलिटल नेदरल्यान्ड्सले नेपाललाई जितका लागि 226 रनको लक्ष्य दिएको थियो। लक्ष्य पक्षको नेपाल 12 बल बाँकी छँदा 168 रनमा समेटिएको हो। नेदरल्यान्ड्सका लागि नोवा कोर्सले सर्वाधिक 70 रन बनाउनु भएको छ। बलिङतर्फ नेपालका करण केसीले 4 विकेट चार्नु भएको थियो।

नमस्ते, स्वागत छ फेरि पनि है यहाँहरू सबैलाई जस जसले यतिखेर बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो घण्टामा हामी लागिसकेका छौँ एउटा मिठो गीतबाट। बियोन्डको गीत सुन्दै हुनुहुन्थ्यो, हुन सक्छु म, त्यो गीतबाट कार्यक्रमको दोस्रो घण्टा अगाडि बढिसकेको छ र यो दोस्रो घण्टामा तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक छँदैछ। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टाको डेली सप्लिमेन्ट आज हामी टक्र्याउनेछौँ टेक्नोलोजी ट्रेन्ड्स र टेक्नोलोजीमा के कुरा अहिले ट्रेन्डिङमा परिरहेका छन् त्यस सम्बन्धी चर्चा गर्नेछौँ। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब ढिला नगरिकन म लागिहाल्छु आजको राशिफलतर्फ। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। मनले खोजेको शान्ति बिस्तारै महसुस हुनेछ। आफ्ना रुचिका कामले नयाँ जोश जगाउनेछन्। आत्मीय व्यक्तिसँगको सानो संवादले मन उज्यालो बनाउनेछ अनि दिनको अन्त्य आशा र खुसीका साथ हुनेछ। वृष राशि, बिहानदेखि काममा राम्रो लय बन्नेछ। मनमा राखेको योजना बिस्तारै आकार लिन थाल्नेछ। मिठो बोलीले टाढिएका मन पनि नजिकिन सक्छन् अनि साँझतिर सानो खुसीले अनुहारमा मुस्कान ल्याउनेछ। मिथुन राशि, घरमा हाँसो र आत्मीयता बढ्ने संकेत छ। धेरै दिनदेखि सोचिरहेको विषयमा मन स्पष्ट हुनेछ। आफ्ना प्रिय मानिससँग बिताएको समय सम्झना लायक बन्न सक्छ अनि सानो परिवर्तनले दिनलाई अझ सुन्दर बनाउनेछ। कर्कट राशि, नयाँ सोचले मनमा ताजापन ल्याउनेछ। सुनेको एउटा कुराले राम्रो बाटो देखाउन सक्छ। काम मिलाउँदै जाँदा थकान भन्दा खुसी बढी महसुस हुनेछ अनि बेलुकी पख मन प्रफुल्ल हुनेछ। सिंह राशि, घरका साना काम सहज रूपमा मिल्नेछन्। आफन्तसँगको आत्मीय कुराकानीले मन हलुका बनाउनेछ। मनमा लागेको कुरा खुलेर भन्न पनि अवसर प्राप्त हुनेछ अनि दिनको अन्त्य शान्त वातावरणमा बित्नेछ। कन्या राशि, बोलीमा मिठास राख्दा सबैसँग राम्रो सम्बन्ध बन्नेछ। थोरै मेहनतले पनि राम्रो प्रतिफल दिने संकेत छ। मनमा नयाँ उमङ्ग पलाउनेछ अनि हाँसोले भरिएको वातावरणले दिनलाई अझ रमाइलो बनाउनेछ कन्या राशि हुनेहरूको। तुला राशि, अधुरा रहेका काम एक एक गर्दै टुङ्गिनेछन्। आफूलाई मनपर्ने कामका लागि पनि समय मिल्नेछ। घरको वातावरणले मनलाई शान्त बनाउनेछ अनि सानो उपलब्धिले हौसला थप्नेछ। वृश्चिक राशि, प्रिय व्यक्तिसँगको भेट वा कुराकानीले मनमा मिठास थप्नेछ। नयाँ योजना बनाउन राम्रो समय रहनेछ। आफ्नो विचार खुलेर राख्दा सबैले सहज रूपमा बुझ्नेछन् अनि दिनभरि उमङ्ग कायमै रहनेछ वृश्चिक राशि हुनेहरूको। धनु राशि, बिस्तारै अघि बढेका कामले राम्रो रूप लिन थाल्नेछन्। मनमा रहेको अन्योल हट्दै जानेछ। आफ्ना प्रयासको कदर भएको महसुस हुनेछ अनि साँझतिर सन्तोष मिल्नेछ। मकर राशि, फरक वातावरणले नयाँ ऊर्जा दिनेछ। लामो समयपछि मन हल्का हुने क्षण आउनेछ। सानो सफलताले ठूलो उत्साह जगाउनेछ। परिवारसँग बिताएका पल स्मरणीय बन्नेछन्। कुम्भ राशि, सोचेका कामहरू बिस्तारै मिल्न थाल्नेछन्। आफ्नो लगनले अरूको विश्वास जित्न सक्नुहुनेछ। मनमा आशाको नयाँ किरण पलाउनेछ अनि साँझ पख फुर्सदका मिठा पल बित्नेछन्। मीन राशि, नयाँ सोचले दिनलाई फरक बनाउनेछ। साधारण कुराले
मनमा खुशी थप्न सक्छ। आफ्ना काममा निरन्तर लागिरहँदा राम्रो गति मिल्नेछ अनि मुस्कानले भरिएको वातावरण बन्नेछ। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुनौ शीतल पुनको बाँधी मायाले।

마디 마야리 시탈뿐 거기 쓴다요는 듀. British forces Brunei마 DIOB에 아바 work schedule 시작을 하는 바가서 business 거리 J16 flat C고 그라서 J16 flat C마 솜바르 3 August 대기 아바 painting 거 काम 하네서 대하. painting 하네서 whole flat 내 रतेसका लागि घरधनीहरूले अथवा अक्युपेन्टहरूले घरमा पर्दा लगाइदिनु हुन अनुरोध गरिएको छ किनभने अलिकति भए पनि प्रिभेसीको कुरा छ सेफ्टीको कुरा छ बाहिर डिआइओबीका कामदारहरूले काम गरिरहेका हुन्छन् त्यही भएर पर्दा लगाउन अनुरोध गरिएको छ किनभने उनीहरूले माथिबाट खत बाँधेर काम गर्छन् होला मलाई जहाँसम्म लाग्छ र माथिबाट पुरै बिल्डिङ होल पेन्ट गर्ने योजना रहेछ अनि अगाडिपट्टिको बरन्डामा पनि हुन्छ त्यो काम भनेर भनिएको छ कन्ट्राक्टरहरूलाई एक्सेस चाहिन्छ त्यही भएर तपाईँहरूले त्यो फेसिलिटेट गरिदिनु हुन अनुरोध गरिएको छ र वर्क सेड्युल सोमबारदेखि सुरु हुन्छ सोमबारदेखि शुक्रबार बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म काम हुनेछ अनि शनिबार पनि त्यही समयमा काम हुनेछ आइतबार मात्रै हुँदैन J16 flat C-ma aba painting works suru hune cha aaudo 3 August sombar dekhi. Aba sunau samjhana lami chhane magar lai.

यो BFBS गोर्खा रेडियो हो। तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.

समाचार सुमित पाठकको समाचार। प्रभातकालीन आवाज कार्यक्रममा अब टेक्नोलोजी ट्रेन्ड्स। हुन त टेक्नोलोजी सम्बन्धी कुरा पनि कति गर्नु, कुरा अहिले जेमा पनि आर्टिफिसियल इन्टेलिजेन्सकै हुने गरेको छ। एआई एआई एआई यत्र तत्र सर्वत्र भनिन्छ। एआई इन्फ्रास्ट्रक्चर अब नयाँ फेजमा प्रवेश गर्दैछ र फोकस बिस्तारै सिफ्ट हुँदैछ अरे। पहिला ठुला ठुला एआई मोडलहरू बनाउनमा फोकस थियो, सबैको ध्यान केन्द्रित थियो, ठुला ठुला बिजनेसेस गभर्मेन्टको त्यस्तो ध्यान थियो। अहिले त्यो बिस्तारै सरेको छ, अब इन्फ्रास्ट्रक्चर बिल्डिङमा लागेका छन् गभर्मेन्ट अनि टेक्नोलोजी कम्पनीहरू। उनीहरूले एकदमै हेभिली इन्भेस्ट गरिरहेका छन् एआई डेटा सेन्टरहरूमा। हजुर, एआई डेटा सेन्टरमा लगानी बढ्दैछ। पहिले पहिले ठुलो ठुलो एआई मोडलहरूमा खर्च गरिन्थ्यो भने अब बिस्तारै सिफ्ट भएको छ फोकस। अनि नयाँ रिसर्चहरू मुख्यतया एआई सिस्टमलाई कसरी एकदमै चुस्त दुरुस्त बनाउने, फास्ट कसरी बनाउने अनि मोर एनर्जी एफिसियन्ट कसरी बनाउने भन्नेतर्फ लागेका छन् र नयाँ रिसर्चहरू यी क्षेत्रहरूमा भइराखेका छन्। र उद्देश्य भनेको एआई एजेन्टले एकदमै कम्प्लेक्स टास्क पनि गर्न सक्ने मिनिमल सुपरभिजनमा अनि हरेक क्षेत्रमा गर्न सक्ने त्यो सक्षम बनाउने उद्देश्य हो ठुला ठुला टेक कम्पनीको अनि गभर्मेन्टको पनि। र अहिले अब एआई चिप्सको साटो सिलिकन फोटोनिक्स ल्याइने कुरा चलिरहेको छ। अहिले त्यसमा ठुलो अध्ययन अनुसन्धान भइरहेको छ र इन्भेस्टमेन्ट पनि निकै बढेको बुझिएको छ। युएसएको हकमा $300 मिलियन त त्यो एउटा सिलिकन फोटोनिक्समा मात्र अहिले इन्भेस्ट गरिएको बुझिएको छ। इलेक्ट्रिकल सिग्नल्स प्रयोग गर्नुको साटो सिलिकन फोटोनिक्स प्रयोग गर्दाखेरि त्यसले लाइटलाई युज गर्छ अरे, अनि एआई चिप्सले डेटा ट्रान्सफर एकदमै छिटो गर्छ भनेर भनिएको छ। इलेक्ट्रोनिक अथवा इलेक्ट्रिक सिग्नलबाट भन्दा यो सिलिकन फोटोनिक्स प्रयोग गरियो भने छिट्टो डेटा ट्रान्सफर हुन्छ अरे, अनि पावर पनि कम लाग्ने, एकदम लेस कन्सम्सन हुने पावर, अनि रिड्युस बोटलनेक्स इनसाइड एआई सर्भर्स। र सर्भरमा जुन पहिला बोटलनेक भनेको जताततैबाट गएर एक ठाउँमा अन्त्य हुने जुन त्यो बोटलनेक सिस्टम थियो त्यो घटाउँछ अथवा त्यसमा कमी ल्याउँछ भनेर भनिएको छ। हुन त एआई मोडलहरू एकदमै ग्रो भइराखेका छन् र त्यो हुँदै गर्दा अहिले ध्यान सबैको सिलिकन फोटोनिक्समा परेको छ। र एआई एकदमै ऑटोनोमस बन्दै जाँदैछ, एकदमै आफैले मिनिमल सुपरभिजनमा सफ्टवेयरहरू लेख्न सक्ने, डकुमेन्ट एनालाइज गर्न सक्ने, वर्क फ्लोहरू प्लान गर्न सक्ने अनि बिजनेस एप्लिकेसन्समा इन्टरएक्ट गर्न सक्ने र त्यसका साथै एआई एजेन्टहरूसँग कोलाबोरेट गर्न सक्ने क्षमताको विकास भइरहेको हुनाले ठुला ठुला कम्पनीहरूले अब बिस्तारै
च्याटबोट्सबाट एकदमै अगाडि बढेर अब मुख्यतया एआई सिस्टममा नै ध्यान पुर्याइरहेका छन्। हुन पनि अब सबै कुरो अब सफ्टवेयर लेख्ने, डकुमेन्ट एनालाइज गर्ने, वर्क फ्लोहरू प्लान गर्ने, बिजनेस एप्लिकेसन सँग इन्टरेक्ट गर्न सक्ने र एआई एजेन्टहरूसँग कोलाबोरेट गर्न सक्ने जुन त्यो क्षमताको विकास भएको छ, त्यसले गर्दा एआई अहिले बिस्तारै एकदमै अटोनोमस हुँदैछ बढी, जसमा ह्युमन इन्टरफियरेन्स एकदमै कम हुने अथवा ह्युमन सुपरभिजन भनौँ कम चाहिने, सबै धेरै जसो काम एकदमै अटोमेटिक नै हुने भएकाले यसमा सबैको ध्यान केन्द्रित छ। र 2026 सालमा एजेन्टिक एआई एकदमै ट्रेन्डिङ विषयवस्तु हो टेक्नोलोजीमा। अब यसको साथमा साइबर सेक्युरिटीले पनि एआई अड्याप्ट गरिरहेको छ एआईसँग, र सेक्युरिटी टिमहरूले एआईको प्रयोग बढी से बढी गर्न थालेका छन्, अनि यसले साइबर सेक्युरिटी अट्याकहरू एकदम रियल टाइममै फेस गर्न सकोस् अनि त्यसलाई डिफेन्ड गर्न सकोस् भन्ने उद्देश्य हो। जस्तै एआई जेनेरेटेड फिसिङ इमेल्स, डिप फेक्स, अटोमेटेड ह्याकिङ टुल्स अनि सोफिस्टिकेटेड फ्रड आदि रोक्नको लागि एआईको प्रयोग गरेर सहजीकरण भएको भन्ने कुरा छ, र अहिले बिस्तारै एआईको विकाससँगै साइबर सेक्युरिटी पनि सँगसँगै अगाडि बढिरहेको छ। अब यसमा प्रश्न उठ्छ, हेज द एआई रेस सिफ्टेड फ्रम बिल्डिङ स्मार्टर मोडल्स टु बिल्डिङ बेटर इन्फ्रास्ट्रक्चर? अघि पनि भन्यो हामीले इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा ठुला ठुला टेक कम्पनीहरू र सरकारहरूको ध्यान गएको छ। पहिले एआई मोडलहरू बनाउनमा धेरै इन्भेस्टमेन्ट भइराखेको थियो भने अब बिस्तारै इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा लागेका छन् सबै, र डेटा सेन्टरहरू खुल्न थालेका छन्। यो अहिलेको समयानुकूल काम हो भन्दा सायद फरक नपर्ला, किनभने समयको माग अनुरूप चल्नुपर्ने भएकाले यस्तो यस्तो गर्न थालिएको हो, किनभने बिस्तारै सिफ्ट हुँदैछ वर्क प्याटर्नमा पनि। पहिले एक वर्ष जति मात्रै अगाडि एआई मोडलहरू के विकसित हुँदैछन् भन्ने कुराले ठुलो हेडलाइनै बनाउँथ्यो भने अब बिस्तारै त्यो अब सरेर त्यो ध्यान त्यहाँबाट अरू ठाउँमा जान आँटेको छ। जस्तै चिप्स डेभलपमेन्ट, अघि हामीले भन्यौँ नयाँ खालको अब चिप्सको विकास हुँदैछ, अनि त्यसपछि डेटा सेन्टरहरू धेरै खुल्न थालेका छन्, नेटवर्किङ सम्बन्धी बढी अध्ययन अनुसन्धान हुँदैछ, र कसरी साथसाथमा एनर्जी एफिसियन्ट बनाउने सिस्टमलाई भन्ने कुरोमा पनि अध्ययन अनुसन्धान र इन्भेस्टमेन्ट भइराखेको छ। यी कुराहरूले बिस्तारै अब एआई रेस सिफ्ट हुँदैछ पहिलेको त्यो एआई मोडलहरू म्यानुफ्याक्चर गर्नुमा भन्दा अब बिस्तारै इन्फ्रास्ट्रक्चर डेभलपमेन्टतिर गएको अवस्था हो। आजको लागि टेक्नोलोजी ट्रेन्ड्स यति नै। अब गीत सुनौ, द एस ब्यान्डको गीत म प्रस्तुत गर्दैछु सम्झेर।

0: सरकार रेडियो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

मनमा बस्नुहुन्थ्यो छेवाङ लामा र निहारिका काङबा लिम्बुलाई सुन्दै हुनुहुन्थ्यो। आज सेरियामा वेदर एकदमै राम्रो हुँदै आउँदैछ बिस्तारै बिस्तारै र एकदमै घमाइलो छ आजको दिन अनि आकाश पनि खुल्दैछ। यो विकेन्ड नजिक नजिक आएकोले होला त्यस्तो भएको, हुन त अब बिदा पनि सुरु भयो र बिदाको तपाईँहरूले तयारी गरिराख्नु भएकै होला, जहाँ यो हिँड्ने बेलामा जहिले पनि केही तलमाथि हुनसक्छ, त्यही भएर तपाईँहरू एकदमै ध्यान पुर्याउनु होला, सावधानी अप्नाउनु पर्ने हुन्छ जताततै, डकुमेन्टको, आफ्नो सामानको र परिवारको, आफ्नो हेल्थको आदि इत्यादि कुराहरू, धेरै कुराहरू ध्यान दिनुपर्ने हुन्छ। ब्रिटिस फोर्सेस बुनाईवासीले बिदामा जानु अगाडि भ्याकेन्ट प्रोपर्टी सर्भे गरेर जानुभयो भने, त्यो फर्म बुझाएर आरएमपीलाई त्यसरी जानुभयो भने तपाईँको घर सुरक्षित रहन्छ, त्यो पनि ध्यान दिनुहोला, किनभने फर्केर आउँदाखेरि तपाईँले आफ्नो घर सुरक्षित नै देख्न चाहनुहुन्छ भने त्यो गर्न अत्यन्तै जरुरी छ, किनभने त्यो गर्नुभयो भने आरएमपीले समय समयमा पेट्रोल गरिरहनेछ तपाईँको घर वरपर र तपाईँको घरलाई सुरक्षित राख्नेछ। आज हुने भनिएको मुभी स्क्रिनिङ रद्द भएको छ। आज 12:30 बजे टम एन्ड जेरी एन्ड द फोरबिडन कम्पस भन्ने फिल्म देखाइनेवाला थियो र यो आजका लागि रद्द गरिएको छ। त्यसर्थ तपाईँले हेर्ने इच्छा राख्नु भएको थियो भने आज नहुने भयो। चिटच्याट कम्युनिटी सेन्टरमा 12:30 बजे देखाइने भनिएको टम एन्ड जेरी एन्ड द फोरबिडन कम्पस रद्द भएको छ। अब पालो केहर सिंह लिम्बुको आजकल।

शरण बालामीलाई सुन्दै हुनुहुन्थ्यो बच्चन र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर पनि आइपुग्यौँ. ब्रुनाईको समय अहिले बिहानको 9 बज्नको लागि 5 मिनट बाँकी रहेको छ र कार्यक्रमको दोस्रो घण्टालाई अब समापन गर्ने तर्खरमा छु शान्ति श्री परियारको यो गीतबाट न्याउली बनाईमा. हजुर, मिठो गीत छ, इन्जोय गर्दै गर्नुहोला. यो गीतपछि 9 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ र तपाईँ जोडिन चाहनुहुन्छ भने हामीसँग आउँदै गर्नुहोला.

0: सुनसरीमा भएको जस्तो घटनाको समाधानका लागि संयम अपनाउँदै समाधानका दीर्घकालीन उपाय खोजिनुपर्ने निष्कर्षमा सत्तारूढ तथा विपक्षी नेताहरू पुगेका छन्। सुनसरीमा साम्प्रदायिक तनाव उत्पन्न भएसँगै सत्तारूढ दलको शीर्ष नेतृत्वले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी नेताले त्यस प्रकृतिका घटनाको जरैसम्म पुगेर हल खोज्नुपर्ने बताएका हुन्। हामीले बैठकमा सहभागी राप्रपा अध्यक्ष लिङदेनसँग कुरा गरेका छौं।
1: खास गरी अब राष्ट्रपति सभापतिले यो मधेसमा पनि खास गरी सुनसरीमा भएको घटना सम्बन्धमा दलहरूसँग छलफल गर्नलाई बैठक बोलाउनु भएको रहेछ। तर एउटा त हाम्रो सामूहिक प्रतिबद्धता आह्वान त सार्वजनिक भइसकेकै छ, तर त्यसका बीच पनि बैठकमा हामीले यो बैठक चाहिँ प्रधानमन्त्रीले बोलाउनु पर्थ्यो, नभए पनि चाहिँ कम्तीमा यही बैठकमा गृहमन्त्री आउनु पर्थ्यो, गृहमन्त्रीले परिस्थितिको बारेमा राजनीतिक दलहरूलाई जानकारी गराउनु पर्थ्यो र अनि धारणा बनाउन अझ राम्रो हुन्थ्यो। यो बैठकमा आएका मानिसहरू त हामीले आफ्नो सूचना स्रोतका आधारमा आफ्नो ढङ्गले कतिपय घटनाहरूलाई चाहिँ बुझेर आएका छौँ। त्यसै हामीले यो ठिक भएन भनेर भन्यौँ। हाम्रो दलको तर्फबाट चाहिँ हामीले अरूभन्दा फरक कुरा चाहिँ यो कप्तानगञ्जमा भएको समस्या मात्रै होइन, यो प्रकारको समस्या चाहिँ हरेक हिन्दू चाडपर्वहरू उत्सवहरू आइसकेपछि तराई मधेसमा हुने गरेको छ। यो किन हुन्छ? हिन्दू चाडपर्वहरू जब आउँछ मूर्ति सेलाउने बेला हुन्छ अनि यस प्रकारका घटनाहरू किन घट्छन्? त्यसकारण यसको समस्याको जरासम्मै जानुपर्छ, सतही रूपमा सम्बोधन गरेर अथवा हामीले चाहिँ वक्तव्य निकालेर मात्रै पुग्दैन भनेर भन्यौँ।
0: बैठक भयो, वक्तव्य निस्क्यो, अब हुन्छ चाहिँ के? आज अनुगमन टोली पनि पुग्या छ पुग्नलाई,
1: यो समस्याको जरासम्मै पुग्न र सामाजिक सद्भाव चाहिँ कायम गरिराख्नको लागि एउटा ठोस निष्कर्षमा पुग्न एउटा समिति बनाइयोस्, अध्ययन गरियोस् भनेर भनेको छौँ। अब सरकारले नै गर्ने हो, हाम्रो तर्फबाट त सामाजिक सद्भाव बनाइराख्न सबै दलहरूले सहयोग गर्ने भन्ने कुरा भएको छ। तर तपाईँलाई थाहा छ कि अहिले जनता कुनै राजनीतिक दलहरूको साथमा छैनन्,
0: आश्वासनमा भुलिन्नन्,
1: कुनै दलले भनेर मान्छन् हामीले चाहिँ मनाउँछौँ भन्ने स्थिति चाहिँ छैन। कारणले सरकारले आफ्नो चाहिँ गम्भीरता अपनाओस्, सरकारको तर्फबाट यो घटनामा कमजोरी भयो, यति चाँडै गोली चलाउनु पर्ने अवस्था थियो कि थिएन, किन चाहिँ हतारमा गोली चलाइन्छ, चाहे त्यो चैत 15 गतेको घटना होस्, भदौ 23 गतेको होस् अथवा यही घटना होस्, अरू ठाउँमा पनि भइराखेका जति पनि आन्दोलन प्रदर्शन अथवा वाद विवाद होस्, गोली चलाउन जुन हतार गरिएको छ त्यो चाहिँ भन्दा अरू विकल्पहरू अपनाउन सकिन्थ्यो, त्यसतर्फ चाहिँ सरकारको ध्यान आकर्षण गराएका छौँ।
0: यो त पहिलो घटना होइन, यस्ता घटना दोहोरिराखेका छन्। यस्ता घटना हुनुको पछाडि कारण के होला? राप्रपाले कसरी हेरिरहेछ?
1: यो चाहिँ खास गरी 62-63 आन्दोलनको राप्तापमा जुन प्रकारको संविधान निर्माण भयो र देशलाई जबरजस्त धर्मनिरपेक्ष बनाइयो र अल्पसंख्यकको संरक्षण गर्ने नाममा विदेशीहरूको एजेन्डा बोकेर बहुसंख्यकलाई अपमान गर्ने काम भयो, त्यसपछिबाट नै यस प्रकारका हिंसाका घटनाहरू, सामाजिक सद्भाव बिथुलिने क्रियाकलापहरू सुरु भएका छन्। त्यसैले मैले अघि भने समस्या कहाँ छ त्यसको जरासम्मै पुगेर यसको चाहिँ समाधान खोज्नुपर्छ भनेर हामीले भनेका छौँ।
0: साउन 15 देशभर करिब 1 अर्ब रुपियाँ भन्दा बढीको दुधको कारोबार हुने अनुमान गरिएको छ। साउन 15 खिर खाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठूलो आर्थिक कारोबार हुने नेपाल डेरी एसोसिएसनको अपेक्षा छ। यस वर्ष साउन 15 दिन देशभर करिब 1 करोड़ लिटर दूध खपत हुने अनुमान छ। उक्त परिमाणको दूध तथा त्यससँग सम्बन्धित दुग्धजन्य सामग्रीको प्रयोगबाट 1 अर्ब रूपियाँ भन्दा बढीको आर्थिक कारोबार हुने विश्वास छ। यसले दूध उत्पादक किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने एसोसिएसनको भनाइ छ। राष्ट्रिय दुग्ध विकास बोर्डको 2077 साल फागुन 15 गतेको निर्णय अनुसार हरेक वर्ष साउन 15 राष्ट्रिय खीर दिवसका रूपमा मनाउने परम्परा छ। नेपाल कृषि प्रधान देश भएकाले असारभरि धान रोपाईमा व्यस्त किसानले साउन 15 परिवार, आफन्त र समुदायसँग खुशी साटासाट गर्ने अवसरका रूपमा मनाउँछन्। खीर खाने संस्कृतिले किसानको श्रमको सम्मान, पारिवारिक एकता तथा नेपाली मौलिक संस्कृतिको संरक्षणको सन्देश दिने विश्वास छ। पोषणका हिसाबले पनि खीरले शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन, क्याल्सियम, भिटामिन तथा खनिज तत्व उपलब्ध गराउने भएकाले यसको महत्व उच्च छ।
2: यो बीएफ अहिले समाचार खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। समय बिहानको 9:10 गएको छ यतिखेर। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गऱ्यौँ। अस्मिता अधिकारीको गीत पहिलो हाँसो पहिलो बोलीबाट। कार्यक्रमको यो तेस्रो घण्टामा यदि तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्वेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक 3-3 महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि भन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

हजुर, बतासिँदै सौर्य बास्तोलाको गीत सुन्दै हुनुहुन्थ्यो। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। हामी कार्यक्रमको तेस्रो घण्टामा छौँ। आज इन्टरनेसनल डे अफ फ्रेन्डसिप। हजुर, इन्टरनेसनल डे अफ फ्रेन्डसिप भनेपछि बुझिहाल्नुहोस् आज मित्रताको यो एउटा पवित्र दिन हो र हामी सबैको जिन्दगीमा साथीभाइसँगको सामिप्य छँदैछ र साथीभाइ बिना हामी एक हिसाबले हाम्रो दैनिकी चल्दैन। तपाईँ अफिसमा होस् अथवा बाहिर कतै जानुहुन्छ, साथीसँग तपाईँ हेलमेल गर्नुहुन्छ, साथीसँगको त्यो सामिप्य अनि साथीसँगको त्यो लगावले तपाईँको दैनिकीमा पनि परिवर्तन ल्याउन सक्छ र साथीको महत्त्व कत्तिको छ भनेर हामीले यसलाई रिएम्फसाइज गर्न जरुरी छ जस्तो लाग्दैन। हामी सबैले बुझेकै कुरा हो यो। साथी भनेपछि दुःखमा होस् वा सुखमा सधैँ साथ दिने, सल्लाह दिने, आफ्नो समय दिने, त्यस्तालाई हामी साथी भन्छौँ। र आजको यो इन्टरनेसनल डे अफ फ्रेन्डसिपको पावन अवसरमा तपाईँले साथीभाइसँग गफगाफ गर्न सक्नुहुन्छ र अवेरनेस ल्याउन सक्नुहुन्छ आजको यो दिनको महत्त्वबारे। तपाईँले अझ यसलाई बढावा दिन सक्नुहुन्छ। साथी सम्बन्धी एउटा कविता यहाँ मेरो अगाडि छ। साथी, तिमीसँगको याद मनमा सम्हालेर राखेको पनि धेरै वर्ष बितिसकेछ। सधैँसँगै जानी जानी गल्ती गरेको पनि मनमा ताजै झल्किरहेछ। तिमीलाई याद होला नहोला, यो नटुङ्गिने गोरेटोसँगै तिम्रो यात्रा कहाँ पुग्यो होला। ती हाम्रा अतीत आजको तिम्रो हाँसोमै विलीन भयो होला, तर त्यो समय त्यही छ, त्यो याद उस्तै छ। तिमी मैले गाउने गीतको भाका उही छ, मात्र बदलियौ त तिमी र म। स्वतन्त्रमा रमाउने मन, जिम्मेवारी र जागिरमा बाँधियौ तिमी र म। समाज र संस्कृतिको नियमले बाँधियौ तिमी र म। त्यसैले त भयो होला हाम्रा ती निर्मल सम्झनाको धुन मधुरो, रहे होलान् धेरै सपनाहरू अधुरो। समय धेरै बितिसकेछ, सम्झनाका मात्र केही टुक्रा विलीन हुन खोज्दै कता कता अल्झिरहेछ। हजुर, साथी यो कविता राजेशन राईको हो। हजुर, आज इन्टरनेसनल डे अफ फ्रेन्डसिप। अब गीत सुनौ सबिन राई एन्ड द फेरोको बेमानी।

0: यो BFBS गोर्खा रेडियो हो।
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विलचेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेचहरूमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

ズレリー RK ハトリックギツンだよなんていう。British forces were named 900 summer program。あいれ調理ラハコさ。Army welfare service co community support team で参加ランガリラハコさ。900 summer program。で参加がだ。あずビーバーコディンティスタリ。Canvas painting and mug decorating ラヒエコさ。チェチャット community center ま。どうしてひばらばいさま。2時間かかりよ。カリクラムでさ。र यो कार्यक्रममा सहभागिता जनाउनका लागि प्रति व्यक्ति $10 तोकिएको छ। र यो एकदमै क्रिएटिभ काम र नयाँ स्किल्स सिक्ने मौका छ। तपाईहरुले पक्कै पनि इन्जोय गर्नुहुनेछ। फ्यामिलीज क्राफ्ट क्यानभास पेन्टिङ एन्ड मग डेकोरेटिङ हो। 10 देखि 12 बजे सम्म 2 घण्टाका लागि चिचार कम्युनिटी सेन्टरमा $10 लाग्छ तर तपाईले एउटा मात्रै एक्टिभिटी गर्नुहुन्छ भने $5 तिरे पनि हुन्छ भनेर भनिएको छ र पहिला क्यानभास पेन्टिङ अनि त्यसपछि मग डेकोरेटिङ छ दुईवटै इभेंट मा भाग लिन्छु भन्नुहुन्छ भने $10 लाग्नेछ र आज स्टोरी टेलिङ छ नानीहरुको Storytelling with Rachana र Children's Library मा यो कार्यक्रम 11 बजे सुरु हुन्छ त्यही भएर ढिला नगरौ आफ्नो छोराछोरीलाई parents ले त्यहाँ लिएर जानु हुनेछ अब पालो the Aurora Lights को एक्लो छु

अनि अरोरा लाइट्सको एक्लो छु निकै जोसिलो गीत सुन्दै हुनुहुन्थ्यो र अलिकति मार्मिक पनि. बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा. ब्रुनाईको समय अहिले बिहानको 10 बज्नको लागि 27 मिनट बाँकी रहेको छ. तपाईँको बिदाको प्लान के छ त? अब बिदा सुरु हुने बेला भयो र आफ्नो आफ्नो योजना बुनिसक्नु भएको होला, फ्लाइट टिकट्स बुक भइसक्यो होला, होटल बुकिङ आदि इत्यादि भइसक्यो होला. तर याद गर्नुहोला, फ्लाइट कन्फर्मेसन कहिले भएको हो, त्यसपछि तपाईँले फ्लाइट सेड्युलको विषयमा चेक गर्नुभएको छ कि छैन. कोही कोही बेला फ्लाइट सेड्युलमा केही परिवर्तन आएको हुन्छ, हामी पहिल्यै कन्फर्म गरेको भनेर ढुक्क भएर बसिरहन्छौँ, त्यसमा कोही बेला संशोधन आएको हुन्छ, तपाईँले चाल नपाएको पनि हुनसक्छ. त्यही भएर चेक जाँच गर्दै गर्नुहोला. हुन त अचेल तपाईँले अनलाइन बुक गर्नुभयो भने तपाईँको इमेलमा आइहाल्छ त्यस्ता खबरहरू, नोटिफिकेसनहरू आइहाल्छ, त्यसमा कुनै शङ्कै छैन. तर तपाईँले अरू मार्फत गर्नुभएको अथवा कसैले गरिदिएको त्यस्तो केसमा फरक पर्न सक्छ, त्यही भएर एकदमै चेक जाँच गर्दै गर्नुहोला. अनि अर्को कुरा, तपाईँको पासपोर्ट सुरक्षित राख्नुहोला. जाने बेलामा जहिले पनि लथालिङ्ग हुनसक्छ, अरू सामानको जोहो गर्ने ध्यानमा पासपोर्ट छुट्न सक्छ. एयरपोर्ट जाँदाखेरि बिना पासपोर्ट गएका मानिसहरूको कथा पनि हामीले सुनेका छौँ. त्यही भएर त्यस्तो तपाईँलाई नपरोस्, पहिले एकदमै व्यवस्थित भएर मात्रै जानुहोला. अब सुनौ द जेनिथ ब्यान्डको गीत गुनासो.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोरखा रेडियो हो।

필리스 버스넷 and the 쿠자 그 기츠 내오는 듀 메로한테 마야 타발레 타서 언다 egg fresh 호기 old 호 पुरानो हो कि fresh 호 भनेर 자스나 कसरी सक्नुहुन्छ तपाईँ कसरी थाहा पाउनुहुन्छ यदि तपाईँलाई थाहा छैन भने मलाई त थाहा थिएन पक्कै हो मलाई थाहा थिएन तर मैले यहाँ पत्ता लगाएँ फ्रेस एग चाहिँ पानीमा एउटा ग्लासमा पानी हाल्नुहोस् र अन्डा त्यहाँ राखिदिनुहोस् यदि त्यो डुब्छ सिङ्क हुन्छ पिँधमा जान्छ भने त्यो अन्डा फ्रेस हो तर माथि तैरिन्छ अन्डा भने नडुबिकन माथि तैरियो भने त्यो अन्डा पुरानो हो भन्ने बुझ्नुभयो हुन्छ तपाईँले इफ एन एग फ्लोट्स वेन यु सेट इट इन वाटर देन इट्स ओल्ड त्यस्तो रहेछ जाँच्ने विधि एकदमै सजिलो तरिका अन्डा पुरानो हो कि फ्रेस हो भनेर जाँच्नको लागि पानीमा हालिदिनुहोस् यदि त्यो तैरियो भने त्यो पुरानो हो डुब्यो भने फ्रेस भन्न सकिन्न नितेश जङ कुँवरलाई सुन्छौँ अब हामी

अनुप्रास एन्ड मर्लियाको साधना र यो गीतको साथमा हामी कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ र मैले अब बिदा लिने बेला हुने आँट्यो। जाँदा जाँदै सिम्पल खरेल र अमन प्रधानको गीत पिरतीको नशा यहाँलाई सुम्पन्छु अनि बिदा पनि हुन्छु। यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ ब्रुनाईको समय, त्यसपछि बिना गुरुङ आउनुहुनेछ आजको मझेरी कार्यक्रम लिएर। म भने बिदा हुन्छु, भोलि भेटौँला। हस्त, नमस्ते, बाई।

0: चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आजबाट अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारू हुने भएका छन्। सरकार र आन्दोलन र चिकित्सक बीच गएको साँझ सहमति भएसँगै चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गरेको हो। हिजो स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघ बीचको वार्तामा 5 बुँदे सहमति भएको थियो। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक आन्दोलित बन्द अस्ति मंगलबार र हिजो देशभरका अस्पतालहरूमा आकस्मिक भएका सबै सेवा ठप्प पारिएको थियो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सरकारले बिजनेस नदिएपछि गएको असार 31 गते प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। 15 दिन स्थगित भएको बैठक आज बस्न लागेको हो। बिहान 11 बजेका लागि बोलाइएको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपाल श्रेष्ठको निधनको शोक प्रस्ताव पेश गर्नुहुनेछ। अधिकार कर्मीले सुनसरीको कप्तानगंज घटनामा प्रहरीले अनावश्यक घातक गोली प्रयोग गरेको आरोप लगाएका छन्। 26 जना नागरिक अगुवा र अधिकार कर्मीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी घटना भड्काइएको विषयमा निष्पक्ष छानबिन गर्न भनेका छन्। घाइतेको निशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न, पीड़ित परिवारलाई उचित राहत क्षतिपूर्ति तथा न्यायको सुनिश्चितता गर्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन्। कप्तानगंज घटनामा गृहमन्त्री सुदन गुरूङको भूमिकालाई लिएर पनि नागरिक अगुवा र अधिकार कर्मीले प्रश्न गरेका छन्। गृहमन्त्री गुरूङको सीमा क्षेत्रको भ्रमण यो घटना भएकोमा सुरक्षा परिषद सक्रिय हुनुपर्ने उनीहरूको सुझाव छ। सरकारको भूमिकाप्रति सर्वदलीय बैठकमा विपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पनि असन्तुष्टि जनाउनु भएको छ।
1: यस्तो विषयमा सरकार किन अहिले पनि स्ट्याटसको भरमै मात्रै चाहिँ आफूलाई क्रियाशील गरेर राख्नु भएको छ? स्ट्याटसमा मात्रै सरकार किन भेटिन्छ? ग्राउन्ड जिरोमा किन पुगिरहेको छैन सरकार? सरकारले किन आफूलाई चाहिँ जिम्मेवारपूर्वक ढंगबाट चाहिँ प्रस्तुत गराउन किन हिचकिचाइरहेको छ? यस्तो संवेदनशील विषयमा राष्ट्रपतिजीसँग संवाद गर्ने या अन्य धेरै त्यस्ता निकायहरूसँग संवाद गरिकन आफूलाई अगाडि बढाउँदा त स्वयं राष्ट्रपति पार्टीलाई फाइदा हुने हो, स्वयं सरकारको चाहिँ कामको चाहिँ काम देखिने हो नि त, र पनि किन उहाँले हिचकिचाइ राख्नु भएको?
0: पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या 4 वर्षको अवधिमा झण्डै दोब्बर भएको छ। थप शंकर आचार्यबाट।
2: वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2022 गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा 41 वयस्को बाघ रहेकोमा यसपटक यो संख्या बढेर 71 पुगेको छ। यससँगै पर्सा बाघ संरक्षणमा उल्लेखनीय प्रगति हासिल गर्ने संरक्षित क्षेत्रमध्ये एक बनेको छ। राष्ट्रिय रूपमा भने नेपालमा वयस्क बाघको संख्या 429 पुगेको छ। सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र वरपरका मध्यवर्ती क्षेत्रमा 145 बाघ अभिलेख भएका छन्। त्यसपछि बर्दियामा 112, बाँकेमा 51 र शुक्लाफाटामा 50 वयस्क बाघ रहेका छन्। 627.39 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज पर्सा, बारा र मकवानपुर जिल्लासम्म विस्तार गरिएको छ। यो निकुञ्ज भारतको वाल्मीकि टाइगर रिजर्भ र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बाघको महत्वपूर्ण जैविक मार्गका रूपमा परिचित छ।
0: राहदानी विभागले विद्युतीय राहदानी सेवा 2 शिफ्टमा सञ्चालन गर्ने भएको छ।
3: दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएस का लागि आवेदन दिने नेपालीको चाप बढेपछि विद्युतीय राहदानी सेवा 2 शिफ्टमा सञ्चालन गर्न लागि हो। विभागले सूचना जारी गर्दै भोलिदेखि 22 गतेसम्म 2 शिफ्टमा सेवा प्रवाह हुने जानकारी गराएको हो। विभागका अनुसार पहिलो शिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो शिफ्ट दिउँसो 2 देखि राति 9 बजेसम्म सञ्चालन हुनेछ। यस्तै सार्वजनिक बिदाका दिन पनि शनिबार र आइतबार समेत बिहान 10 देखि अपरान्न 4 बजेसम्म सेवा प्रवाह गरिने विभागको भनाइ छ।
0: नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समय अनुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ।
4: विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्य सहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो। समितिको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न 15 दिनको समयसीमा सहित समिति गठन गरेको जनाएको छ। तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोग समक्ष प्रक्रिया अघि बढाइनेछ। प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण साईका अनुसार सो निर्णय गरिएको हो। सञ्चालक समितिले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजना सम्बन्धी उजुरी तथा गुनासोको अध्ययन गर्न अर्को छुट्टै छानबिन समिति पनि गठन गरेको छ।
0: ललितपुरको पण्डलमा रहेको ग्रान्ड बोइज होस्टेल 1,00,000 रुपियाँ जरिवानामा परेको छ। स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि जरिवाना गरिएको हो। हवस् त, खबर यति नै। नमस्कार।

हजुर नमस्कार, गुड मर्निङ, शुभ प्रभात सम्पूर्ण बिहेभिएस गोर्खा रेडियो सुनेर बस्नुभएका हाम्रा श्रोतालाई म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट र स्वागत छ तपाईँहरूकै विशेष कार्यक्रम मझेरी कार्यक्रम जुन सुरु हुनेछ बिहानको 10 बजेदेखि दिउँसो 1 बजेसम्म। यो 3 घन्टे बसाईको कार्यक्रम सञ्चालन भने हामी ब्रुनाईको स्टुडियोबाट गर्दैछौ। अ भेरी गुड मर्निङ। आज रहेको छ बिहिबारको दिन 30 जुलाई 2026 साल, तदनुसार साउन महिनाको 14 गते 2083 विक्रम सम्बत। हजुर श्रोता, स्वागत छ बिएफएस गोर्खा रेडियोको कार्यक्रम मझेरीमा, जहाँबाट पनि सुन्दै हुनुहुन्छ धन्यवाद हामीलाई सुनिदिनु भएकोमा। तपाईँहरूले चाहिँ एफएम रेडियो, यसै गरी मोबाइलमा चाहिँ बिएफएस रेडियो एपबाट सुन्न सक्नुहुन्छ, लाइभ स्ट्रिमबाट सुन्न सक्नुहुन्छ, अफिसियल वेबसाइटबाट पनि सुन्न सक्नुहुन्छ। त्यसै गरी हाम्रो पात्रोको रेडियो एपमा पनि तपाईँहरूले चाहिँ बिएफएस गोर्खा रेडियो चाहिँ सुन्न सक्नुहुन्छ। र अहिले नेपाल, ब्रुनाई, युके लगायत संसारका विभिन्न ठाउँहरूबाट हामीलाई सुनिरहनु भएको छ भने एकदमै धन्यवाद। हाम्रो कार्यक्रमको अवधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण आशा गरेकी छु। हजुर श्रोता, कार्यक्रम अगाडि बढायौ हाम्रो मजेरी कार्यक्रमको सुरुवातमा स्वप्निल शर्माको मिठो गीत अपरिभाषितबाट सुरु गर्यौ, आशा छ तपाईँहरूलाई मन पर्यो होला। र अहिले भने ब्रुनाईमा बिहानको 10 बजेर 11 मिनट गएको छ। अब लागौ मौसम विवरणतर्फ। हजुर श्रोता, सेरियामा भने आजको तापक्रम रहेको छ 28 डिग्री सेल्सियस। सेरिया ब्रुनाईको अधिकतम तापक्रम रहनेछ 29 डिग्री सेल्सियस र न्यूनतम तापक्रम रहनेछ 24 डिग्री सेल्सियस। थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ, यानि कि मेघ गर्जनसहित वर्षा हुनेछ अनि मन्द गतिमा हावा बहनेछ। श्रोता, हजुर काठमाडौँको समय अहिले भएको छ बिहानको 8:04। श्रोता, काठमाडौँको तापक्रम अहिले रहेको छ 24 डिग्री सेल्सियस, अधिकतम तापक्रम रहनेछ 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम रहनेछ 20 डिग्री सेल्सियस। काठमाडौँमा पनि साउनको महिना छ, वर्षाको महिना छ, त्यसकारणले थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ, मेघ गर्जनसहित वर्षा अनि हल्का हावा बहनेछ। र काठमाडौँमा भने सूर्योदय बिहानको 5:28 भएको थियो। हजुर, अब लागौँ लन्डन युनाइटेड किङडम तर्फ। लन्डनमा भने मध्यरात कटेर बिहानको 3:12 गएको छ र रात्रिकालीन समय छ श्रोता। त्यहाँको तापक्रम भने अहिले 21 डिग्री सेल्सियस रहेको छ। पार्टली क्लाउडी एन्ड लाइट विन्ड्स, मन्द गतिमा हावा अनि केही बादल लागेको छ श्रोता। हजुर श्रोता, यो थियो आजको मौसमी जानकारी। अब भने कार्यक्रम निरन्तर गरौँ एउटा मिठो गीतबाट। समीक्षा अधिकारी अनि ब्रिजेश श्रेष्ठको आवाजमा मुटुमै बसेछ।

हजुर श्रोता, समीक्षा अधिकारी अनि ब्रिजेश श्रेष्ठको आवाजमा सुनिहाल्नुभयो यो एकदमै मन छुने गीत मुटुमै बसेछ। हजुर श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मझेरी। मझेरी कार्यक्रमको हामी पहिलो घण्टामा छौँ। बिहान तपाईँले प्रभातकालीन आवाज सुन्नुभयो होला र अबको तीन घण्टे पसाइमा भने म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा रहनुहुनेछ कार्यक्रम मझेरीमा। र मझेरी कार्यक्रममा चाहिँ जोडिन चाहनुहुन्छ, केही सन्देश पठाउन चाहनुहुन्छ, मिठो गफगाफ सुनाउन चाहनुहुन्छ, आफ्नो अनुभवहरू सुनाउन चाहनुहुन्छ, हाल खबर, वेदर, कुनै पनि विषयमा चाहिँ बोल्न चाहनुहुन्छ भने पक्कै पनि कन्ट्याक्ट गर्नुहोस्। कन्ट्याक्टको लागि स्टुडियोमा दुईवटा रहेका छन्, 3224167, 3220098। ब्रुनाई बाहिरबाट सम्पर्क गर्दै हुनुहुन्छ भने पक्कै पनि कन्ट्री कोड 00673 चाहिँ डायल गर्न नबिर्सिनु होला। यसै गरी इमेल गर्न सक्नुहुन्छ bfbsgorkha@bfbs.com र फेसबुकमा चाहिँ bfbs गोर्खा पेजमा जानुहोस्। हाम्रो पेजमा चाहिँ निकै नै धेरै फलोवर्सहरू छन् तपाईँहरूको मायाले गर्दाखेरि, अनि जोडिन सक्नुहुन्छ मेसेन्जरको मार्फत। हजुर श्रोता, आज भने जुलाई 30 चाहिँ विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस अथवा इन्टरनेसनल डे अफ फ्रेन्डसिप भनेर चाहिँ मनाइन्छ। यो चाहिँ संयुक्त राष्ट्रसङ्घ युनाइटेड नेसन्सद्वारा पनि मान्यता प्राप्त दिवस हो, जसको उद्देश्य भनेको चाहिँ शान्ति, एकता र विभिन्न संस्कृति तथा समुदाय बीच चाहिँ आपसी समझदारी प्रवर्धन गर्नु हो। हजुर, यस जानकारीको साथै अब लागौं भेक अनि आशिरा शाहको आवाजमा सुनौ घुम्न जाउन।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFPS कुल घर रेडियो हो।

हजुर, तारा प्रकाश लिम्बू अनि मेलिना राईको स्वरमा सुन्नुभयो यो एकदमै मिठो गीत, पिरतीको मिठो तिर्सना। यो भने नयाँ संस्करणमा रहेको छ, पक्कै पनि सुनेर इन्जोय गर्नुभयो होला। हजुर श्रोता, आज भने जुलाई 30 भन्नाले चाहिँ विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस अथवा इन्टरनेसनल डे अफ फ्रेन्डसिप मनाइँदैछ, र यही सन्दर्भमा चाहिँ मैले आज एउटा कोट लिएर आएकी छु। यो चाहिँ विनी द पु भन्ने मुभीबाट रहेको छ। तपाईँहरूलाई थाहा छ होला, विनी द पु भन्ने एउटा फिक्सनल क्यारेक्टर हो अनि यो डिज्नी एउटा मुभी हो। तपाईँहरूले सुन्नुभएकै छ होला, अनि विनी द पुको होल स्टोरी चाहिँ बेसिकली फ्रेन्डसिपमा चाहिँ आधारित छ। हजुर, विनी द पुको एउटा सुन्दर भनाइ छ, अ फ्रेन्ड इज समवन हु हेल्प्स यु अप वेन युर डाउन एन्ड इफ दे क्यान्ट दे ले डाउन बिसाइड यु एन्ड लिसन। यानि कि साँचो साथी त्यो हो जसले तिमी लड्दा उठ्न मदद गर्छ र यदि उठाउन सक्दैन भने तिम्रो छेउमा बसेर तिम्रा कुरा सुन्छ। जीवनमा कहिलेकाहीँ साथीको समस्या समाधान गर्ने क्षमता हामीसँग नहुन सक्छ, तर उसको पीडा सुन्ने, हौसला दिने र साथमा रहने क्षमता भने अवश्य हुन्छ। आखिर मित्रता भनेको समस्या हटाउने मात्र नभइकन कठिन समस्यामा पनि नछोड्ने सम्बन्ध हो। श्रोता, आजको दिन भने एकदमै विशेष छ, तपाईँको यस्तो साथीलाई सम्झिनुहोस् जसले चाहिँ तपाईँको एकदमै साथ दिनुभएको छ जिन्दगीभरि, अनि उहाँलाई सम्झेर गीतहरू पनि डेडिकेसन गर्न सक्नुहुन्छ। हजुर श्रोता, यति भन्दै अब भने गीत सङ्गीततर्फ नै लागौँ। अब बज्न गइरहेको गीत भने जन चामलिङ राईले गाउनुभएको को छ र, अनि यो गीत चाहिँ म आफै स्पेसली डेडिकेट गर्न चाहन्छु मेरो सानैदेखिको बेस्ट फ्रेन्ड्स अनुपमा, मनिषा अनि मेरो कलेजको साथी रोजी सिवाकोटी, जहाँ हुनुहुन्छ गीत सुन्नु भए पनि नभए पनि यो गीत चाहिँ तपाईँहरूको लागि इन्जोय गर्नुहोस्। अन्य सबै श्रोताहरू पनि जन राईको को छ र।

हजुर श्रोता, जन जामनिङ राईको आवाजमा सुन्नुभयो यो निकै नै मन छुने गीतको छ र हजुर ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि आजको समर किड्स प्रोग्राममा चाहिँ बिहान 10 बजेदेखि 12 बजेसम्म हुँदैछ कान्भास पेन्टिङ एन्ड मग डेकोरेसन। त्यसका लागि चाहिँ प्रति व्यक्ति $10 ब्रुनाई डलर लिएर जानुहोला पक्कै पनि चिटच्याट कम्युनिटी सेन्टरमा। यसै गरी दिउँसोको समय 12:30 बजेदेखि 3 बजेसम्म भने चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा मुभी स्क्रिनिङ हुँदैछ। मुभीको नाम भने टम एन्ड जेरी फर्बिडन कम्पास। हजुर श्रोता, यो सूचनापछि हामी कार्यक्रम अगाडि बढाउँ। सुशान्त केसी अनि इन्द्रकला राईको आवाजमा बार्दली।

आज सुशान्त केसी अनि इन्द्रकला राईको आवाजमा निकै नै मिठो गीत सुन्नुभयो बार्दली भन्ने. हजुर श्रोता, भर्खरै जोडिनु भएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ बिएफपिएस गोर्खा रेडियोको तपाईँको आफ्नै कार्यक्रम मझेरी कार्यक्रम. म प्रस्तुता बिना गुरुङको साथमा र अब भने ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि एउटा सूचना भन्न गइरहेकी छु. यो भने चिल्ड्रन्स लाइब्रेरीबाट एउटा रिमाइन्डर आएको छ. आज बिहिबारको दिन बिहान 11 बजेदेखि 12 बजेसम्म चाहिँ ब्रिटिस फोर्सेस ब्रुनाई चिल्ड्रन्स लाइब्रेरीमा चाहिँ BFSWS की रचनासँगको समर स्टोरी टाइम कार्यक्रम हुन गइरहेको छ. त्यसको लागि सहभागी हुन भने नबिर्सिनुहोस्. हजुर, उक्त रमाइलो कार्यक्रममा भने कथा वाचन, नर्सरी राइम्स, नेपाली बालगीत तथा विभिन्न अन्तर्क्रियात्मक खेलहरू समावेश छन्। कृपया आफ्नो साना नानीहरूलाई साथमा लिएर आउनुहोस् र कथा, गीत तथा खेल मार्फत चाहिँ रमाइलो बिहान बिताउनुहोस् भन्नुभएको छ. परिवारसँग गुणस्तरीय समय बिताउने हाम्रो समुदाय बीचको सम्बन्ध अझ मजबुत बनाउन चाहिँ यो पुस्तकालयमा मिठा सम्झनाहरू पनि सृजना गर्नका लागि यो एकदमै उत्कृष्ट अवसर भएको कारणले गर्दाखेरि चाहिँ तपाईँहरू सम्पूर्ण आफ्नो नानी बाबुहरू लिएर जान सक्नुहुन्छ ब्रिटिस फोर्सेस ब्रुनाई चिल्ड्रन्स लाइब्रेरीले आयोजना गरेको समर स्टोरी टाइम विथ रचना एट चिटच्याट कम्युनिटी सेन्टरको लाइब्रेरीमा. हजुर, यो अभिभावकहरूको लागि यो जानकारी पछि अब लागौँ गीत सङ्गीततर्फ नै. कुमार सानु अनि साधना सरगमले गाउनुभएको जब कोही बात बिगड जाए. इन्जोय.

0: भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर श्रोता, म गीत हुँ तिम्रो, कमल खत्री अनि सिम्पल खरेलको आवाजमा सुन्नुभयो। हजुर, हामी कार्यक्रम मजेरीको पहिलो घन्टे बसाइमा छौँ र अहिले ब्रुनाईमा समय भएको छ 11 बज्नको लागि केवल 12 मिनट र आजको सन्दर्भ रहेको छ अन्तर्राष्ट्रिय

यो मित्रता दिवसको र यस दिवसको चाहिँ इतिहासको बारेमा थोरै बताइहाल्छु श्रोता. सन् 2011 संयुक्त राष्ट्र संघको महासभाले चाहिँ अन्तर्राष्ट्रिय मित्रता दिवसलाई चाहिँ आधिकारिक रूपमा घोषणा गरेको थियो. यस दिवसले चाहिँ मित्रतालाई मानव जीवनको महत्वपूर्ण मूल्यका रूपमा स्वीकार गर्दै राष्ट्र समुदाय र संस्कृति बीच शान्ति तथा मेलमिलाप कायम गर्न चाहिँ प्रभावकारी माध्यमको रूपमा प्रस्तुत गर्दछ. अनि यसले व्यक्ति तथा समुदायलाई सम्बन्ध सुदृढ गर्न, मित्रताको उत्सव मनाउन र सामाजिक तथा सांस्कृतिक सीमा भन्दा माथि उठेर आपसी समझदारी विकास गर्न चाहिँ प्रेरित गर्दछ. र यस दिनको मुख्य उद्देश्य भनेको चाहिँ मित्रताले शान्ति स्थापना गर्न र द्वन्द्व, असमानता तथा भयका कारण सृजित विभाजनलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ. र यसै गरी विशेष गरी युवाहरूलाई चाहिँ अन्तर्राष्ट्रिय समझदारी, विविधताको सम्मान र सामाजिक ऐक्यबद्धता अभिवृद्धि गर्ने गतिविधिमा सहभागी हुन प्रोत्साहन दिनलाई नै हो. र यसै गरी मित्रतालाई विश्वास, सहानुभूति र सहकार्यको आधार मानिन्छ, जसले अझ शान्तिपूर्ण र समावेशी समाज निर्माण गर्न सहयोग पुर्याउँछ भन्नु नै हो श्रोता. र हामीले पनि यो दिवस मनाउन सक्छौँ. हामीले आफ्नो पर टाढा रहेका आफ्नो मित्रहरूलाई सम्पर्क गरेर शुभकामना दिने, आदान प्रदान गर्ने गर्नु श्रोता. फोन भिडियो कल अहिले छँदैछ अहिलेको जमानामा, अनि भेटघाट वा भर्चुअल कार्यक्रमहरू पनि आयोजना गर्न सक्नुहुन्छ. आज विशेष गरी तपाईँको मित्र, लङ डिस्टेन्स मित्रहरूको लागि, यसै गरी आफ्नो छरछिमेक वरपर भएका साथीभाइहरूलाई पनि सम्झिने आज एकदमै विशेष दिन रहेको छ. त्यसै गरी आफ्नो कार्यस्थलमा सांस्कृतिक आदान प्रदान कार्यक्रम अथवा सामाजिक सेवामा चाहिँ सहभागी बनेर चाहिँ मनाउन सक्नुहुन्छ. विभिन्न संस्थाले चाहिँ आयोजना गर्ने चाहिँ आज मित्रता र एकतालाई प्रोत्साहन गर्ने कार्यक्रमहरू हुन्. यसै गरी विभिन्न संस्कृति अनि समुदाय बीचको मित्रताका प्रेरणादायी कथाहरू चाहिँ साझा गर्ने दिन पनि हो श्रोता. स्वयं सेवा गर्ने, समाज सेवामा सहभागी भएर सामाजिक सम्बन्ध बलियो बनाउने, यसै गरी दयालु अनि सकारात्मक व्यवहार मार्फत मित्रताको सन्देश फैलाउनु नै हो. हजुर, अन्तर्राष्ट्रिय मित्रता दिवसले हामीलाई यो पाठ पढाउँछ श्रोता, मित्रता केवल व्यक्तिगत सम्बन्ध मात्र नभइकन शान्ति, सद्भाव र मानवीय एकताले चाहिँ शक्तिशाली एउटा आधार सृजना गर्ने एउटा माध्यम पनि हो. तपाईँहरूको आफ्नै साथीभाइहरू बिचमा पनि आज चाहिँ एकदमै सद्भाव, माया चाहिँ आदान प्रदान गर्ने दिन हो. त्यस कारणले गर्दाखेरि यो मौका नछुटाउनु होला. भनिन्छ नि रिलेसनसिप एउटा फ्रेन्डसिप पनि एउटा रिलेसनसिप नै हो, र रिलेसनसिपमा चाहिँ संवाद हुन एकदमै जरुरी छ. आफ्नो मित्र, आफ्नो साथी चाहिँ कतिको महत्त्व राख्नुहुन्छ आफ्नो जीवनमा भनेर कहिलेकाहीँ भन्नु पनि जरुरी छ श्रोता. र आज चाहिँ एकदमै राम्रो मौका छ, त्यस कारणले यो मौका नगुमाउनुहोस् भन्दै अब यस कुमारले गाउनुभएको तिमीलाई कुनै पल भन्ने गीत सुन्नतर्फ लागौँ.

हजुर श्रोता, यस कुमारले गाउनुभएको यो तिमीलाई कुनै पल भन्ने गीत भनेर त भने, तर यो गीत भने साथीको लागि रहेछ। पक्कै पनि सुनेर इन्जोय भने गर्नुभयो होला। र समय अहिले ब्रुनाईमा भने बिहानको 11 बज्नका लागि केवल 3 मिनट मात्र बाँकी रह्यो। श्रोता, अब भने कार्यक्रम मझेरीको पहिलो घण्टालाई पनि बिट मार्ने बेला भएको छ। हामीलाई सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। र आज भने फ्रेन्डसिप डे रहेको छ, इन्टरनेसनल डे अफ फ्रेन्डसिप। तपाईँको साथीलाई सम्झन चाहनुहुन्छ, गीत समर्पित गर्न चाहनुहुन्छ भने पक्कै पनि हाम्रो रेडियोसँग जोडिनुहोस्। हामी तपाईँको रोजाइको गीत अन्य सन्देशहरू पक्कै पनि भन्ने नै छौँ यस कार्यक्रमको मार्फतबाट। त्यस कारणले अहिलेलाई भने सुशान्त केसीको पाहुना भन्ने गीत छोड्दै म कार्यक्रम मझेरीको पहिलो घण्टालाई चाहिँ टुङ्ग्याउँछु श्रोता। त्यसपछि नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। त्यस लगतै म फेरि तपाईँको कार्यक्रम प्रस्तुता मझेरीको दोस्रो घन्टे बसाइमा पुनः उपस्थित हुने नै छु। अहिलेको लागि भने इन्जोय गर्नुहोस्।

0: सुनसरीमा भएको जस्तो घटनाको समाधानका लागि संयम अपनाउँदै समाधानका दीर्घकालीन उपाय खोजिनुपर्ने निष्कर्षमा सत्तारूढ तथा विपक्षी नेताहरू पुगेका छन्। सुनसरीमा साम्प्रदायिक तनाव उत्पन्न भएसँगै सत्तारूढ दलको शीर्ष नेतृत्वले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी नेताले त्यस प्रकृतिका घटनाको जरैसम्म पुगेर हल खोज्नुपर्ने बताएका हुन्। हामीले बैठकमा सहभागी राप्रपा अध्यक्ष लिङदेनसँग कुरा गरेका छौँ।
1: खास गरी अब राष्ट्रपति सभापतिले यो मधेसमा पनि खास गरी सुनसरीमा भएको घटना सम्बन्धमा दलहरूसँग छलफल गर्नलाई बैठक बोलाउनु भएको रहेछ। तर एउटा त हाम्रो सामूहिक प्रतिबद्धता आह्वान त सार्वजनिक भइसकेकै छ, तर त्यसका बीच पनि बैठकमा हामीले यो बैठक चाहिँ प्रधानमन्त्रीले बोलाउनु पर्थ्यो, नभए पनि चाहिँ कम्तीमा यही बैठकमा गृहमन्त्री आउनु पर्थ्यो, गृहमन्त्रीले परिस्थितिको बारेमा राजनैतिक दलहरूलाई जानकारी गराउनु पर्थ्यो र अनि धारणा बनाउन अझ राम्रो हुन्थ्यो। यो बैठकमा आएका मानिसहरू त हामीले आफ्नो सूचना स्रोतका आधारमा आफ्नो ढङ्गले कतिपय घटनाहरूलाई चाहिँ बुझेर आएका छौँ, त्यसले हामीले यो ठिक भएन भनेर भन्यौँ। हाम्रो दलको तर्फबाट चाहिँ हामीले अरूभन्दा फरक कुरा चाहिँ यो कप्तानगञ्जमा भएको समस्या मात्रै होइन, यो प्रकारको समस्या चाहिँ हरेक हिन्दू चाडपर्वहरू उत्सवहरू आइसकेपछि तराई मधेसमा हुने गरेको छ। यो किन हुन्छ? हिन्दू चाडपर्वहरू जब आउँछ मूर्ति सेलाउने बेला हुन्छ अनि यस प्रकारका घटनाहरू किन घट्छन्? त्यसकारण यसको समस्याको जरासम्मै जानुपर्छ, सतही रूपमा सम्बोधन गरेर अथवा हामीले चाहिँ वक्तव्य निकालेर मात्रै पुग्दैन भनेर भन्यौँ।
0: बैठक भयो, वक्तव्य निस्क्यो, अब हुन्छ चाहिँ कि आज अनुगमन टोली पनि पुग्या छ पुग्नलाई,
1: यो समस्याको जरासम्मै पुग्न र सामाजिक सद्भाव चाहिँ कायम गरिराख्नको लागि एउटा ठोस निष्कर्षमा पुग्न एउटा समिति बनाइयोस्, अध्ययन गरियोस् भनेर भनेको छौँ। अब सरकारले नै गर्ने हो, हाम्रो तर्फबाट त सामाजिक सद्भाव बनाइराख्न सबै दलहरूले सहयोग गर्ने भन्ने कुरा भएको छ, तर तपाईँलाई थाहा छ कि अहिले जनता कुनै राजनीतिक दलहरूको साथमा छैनन्,
0: आश्वासनमा भुलिन्नन्,
1: कुनै दलले भनेर मान्छन् हामीले चाहिँ मनाउँछौँ भन्ने स्थिति चाहिँ छैन। त्यसले सरकारले आफ्नो चाहिँ गम्भीरता अपनाओस्, सरकारको तर्फबाट यो घटनामा कमजोरी भयो, यति चाँडै गोली चलाउनु पर्ने अवस्था थियो कि थिएन, किन चाहिँ हतारमा गोली चलाइन्छ, चाहे त्यो चैत 15 गतेको घटना होस्, भदौ 23 गतेको होस् अथवा यही घटना होस्, अरू ठाउँमा पनि भइराखेका जति पनि आन्दोलन प्रदर्शन अथवा वाद विवाद होस्, गोली चलाउन जुन हतार गरिएको छ त्यो चाहिँ भन्दा अरू विकल्पहरू अपनाउन सकिन्थ्यो, त्यसतर्फ चाहिँ सरकारको ध्यान आकर्षण गराएका छौँ।
0: यो त पहिलो घटना होइन, यस्ता घटना दोहोरिराखेका छन्। यस्ता घटना हुनुको पछाडि कारण के होला? राप्रपाले यसलाई कसरी हेरिरहेछ?
1: यो चाहिँ खास गरी 62-63 आन्दोलनको राप्तापमा जुन प्रकारको संविधान निर्माण भयो र देशलाई जबरजस्त धर्मनिरपेक्ष बनाइयो र अल्पसंख्यकको संरक्षण गर्ने नाममा विदेशीहरूको एजेन्डा बोकेर बहुसंख्यकलाई अपमान गर्ने काम भयो, त्यसपछिबाट नै यस प्रकारका हिंसाका घटनाहरू, सामाजिक सद्भाव बिथुलिने क्रियाकलापहरू सुरु भएका छन्। त्यसैले मैले अघि भने समस्या कहाँ छ त्यसको जरासम्मै पुगेर यसको चाहिँ समाधान खोज्नुपर्छ भनेर हामीले भनेका छौँ।
0: साउन 15 देशभर करिब 1 अर्ब रुपियाँ भन्दा बढीको दुधको कारोबार हुने अनुमान गरिएको छ। साउन 15 खिर खाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठूलो आर्थिक कारोबार हुने नेपाल डेरी एसोसिएसनको अपेक्षा छ। यस वर्ष साउन 15 दिन देशभर करिब 1 करोड़ लिटर दूध खपत हुने अनुमान छ। उक्त परिमाणको दूध तथा त्यससँग सम्बन्धित दुग्धजन्य सामग्रीको प्रयोगबाट 1 अर्ब रूपियाँ भन्दा बढीको आर्थिक कारोबार हुने विश्वास छ। यसले दूध उत्पादक किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने एसोसिएसनको भनाइ छ। राष्ट्रिय दुग्ध विकास बोर्डको 2077 साल फागुन 15 गतेको निर्णय अनुसार हरेक वर्ष साउन 15 राष्ट्रिय खीर दिवसका रूपमा मनाउने परम्परा छ। नेपाल कृषि प्रधान देश भएकाले असारभरि धान रोपाईमा व्यस्त किसानले साउन 15 परिवार, आफन्त र समुदायसँग खुशी साटासाट गर्ने अवसरका रूपमा मनाउँछन्। खीर खाने संस्कृतिले किसानको श्रमको सम्मान, पारिवारिक एकता तथा नेपाली मौलिक संस्कृतिको संरक्षणको सन्देश दिने विश्वास छ। पोषणका हिसाबले पनि खीरले शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन, क्याल्सियम, भिटामिन तथा खनिज तत्व उपलब्ध गराउने भएकाले यसको महत्व उच्च छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
2: रेडियो बीएफबीएस कुलकर्म रेडियो हो।

हजुर नमस्कार, शुभ प्रभात अनि गुड मर्निङ सम्पूर्ण बिएफबिएस गोर्खा रेडियो सुनेर बस्नुभएको हाम्रो श्रोतालाई। म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट र हामीलाई माया गरेर कार्यक्रम मजेरी सुनिदिनु भएकोमा पनि धेरै धेरै धन्यवाद। हामी भने आजको बिहिबारको बसाईको मजेरी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। गैरी खेतको भन्ने एकदमै मिठो गीत लेजेन्डरी सिङ्गर आशा भोसले गाउनु भएको नेपाली गीत रहेको थियो। तपाईँहरूले सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला र कतिपयले चाहिँ आफू सानोमा चाहिँ यो गीतमा स्टेजमा पर्फर्मेन्स गरेको पनि सम्झिनु भयो होला। हजुर श्रोता, हामीले कार्यक्रमको दोस्रो घण्टा सुरुवात गर्यौँ र अहिले ब्रुनाईमा भने समय भएको छ 11:11। हजुर, कार्यक्रमको सुरुवातमा मैले आज इन्टरनेसनल डे अफ फ्रेन्डसिप भनेर चाहिँ जानकारी दिएकी थिएँ र त्यसैसँग सम्बन्धित उसको इतिहास अनि त्यसपछि हाम्रो जीवनमा पनि साथीसङ्गीको महत्त्व कति छ भन्ने विषयमा चाहिँ चर्चा परिचर्चा भने गरिसकेकी छु श्रोता। र त्यसको साथसाथै आजको दिन भने संयुक्त राष्ट्र अमेरिका युएसएमा चाहिँ एउटा नेसनल डे मनाइन्छ र त्यो दिवसको नाम भने विसल ब्लोवर दिवस भनेको चाहिँ यो कुनै पनि संस्था कम्पनी वा सरकारी निकायभित्र भइरहेको भ्रष्टाचार ठगी अनियमितता दुरुपयोग वा गैर कानुनी गतिविधिबारे जानकारी सार्वजनिक गर्ने व्यक्ति हो। हजुर, यो विसल ब्लोवर डे नेसनल विसल ब्लोवर डे चाहिँ मेरो ध्यानमा चाहिँ किन आयो भन्दाखेरि श्रोता हामी चाहिँ अब गोर्खा परिवारका विशेष गरी धेरै जसो वाइफ्सहरू चाहिँ युके गएर चाहिँ केयर होम सेक्टरमा चाहिँ बढी काम गर्ने गर्नुहुन्छ नि त, अनि उहाँ पनि तपाईँहरूलाई चाहिँ यो वर्ड चाहिँ एकदमै कमन हुन्छ अनि कुनै पनि एज केयर रिलेटेड फेसिलिटी अथवा हेल्थ केयर सेक्टरमा चाहिँ विसल ब्लोवरको पनि एउटा कन्सेप्ट रहेको छ। यदि कसैले आफ्नो हुन्छ नि आफ्नो सहकर्मीले चाहिँ अब केही नराम्रो गरिरहेको छ भने चाहिँ अब त्यो कुरा पनि उठाउन सक्नुपर्छ भनेर चाहिँ यसलाई चाहिँ एकदमै पोजिटिभली लिने गरिन्छ अनि यो चाहिँ एउटा राम्रो कुरा पनि हो। सायद तपाईँहरूको इन्टरभ्यू एक्जामहरूमा चाहिँ यो क्वेसन पनि सोध्न सक्छ, इन्क्लुडिङ सेफ गार्डिङहरू त छँदैछ। एनिवे, त्यो टु मच टपिक आउट अफ टपिक भयो श्रोता, तर आज भने एउटा एकदमै अत्यन्त रोचक दिन युएसएमा चाहिँ यो विसल ब्लोवर डे भनेर पनि मनाइँदो रहेछ भनेर चाहिँ जानकारी दिन मात्रै खोजेकी हुँ। अब भने कार्यक्रम अगाडि बढाउँ, समीक्षा अधिकारीले गाउनु भएको सहारा तिमी छौ भन्ने गीत सुनौ अनि इन्जोय।

हजुर श्रोता, सुनिहाल्नुभयो सहारा तिमी छौ भन्ने गीत समीक्षा अधिकारीको आवाजमा। र यो गीत भनिरहेको थियो लाली बजार भन्ने चलचित्रबाट। हजुर, ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारको लागि, विशेष गरी हाम्रो प्रेग्नेन्ट अनि पोस्टनेटल ममिजहरूको लागि, टुकर लाइन्स हाम्रो यो क्यारिसनका ममीहरूको लागि भने योगा हुन गइरहेको छ। आजको दिन दिउँसो 12 बजेदेखि 1 बजेसम्म यो 1 घन्टाको सेसन भने सञ्चालन गर्दै हुनुहुन्छ क्रिस्टन बेकर। उहाँ भने डी कम्पनीका ओसी म्याम हुनुहुन्छ। उहाँले चाहिँ योगामा चाहिँ पहिला पनि विभिन्न सेसनहरू गरिसक्नु भएको छ। र हाम्रा प्रेग्नेन्ट तथा पोस्टनेटल सुत्केरी तथा गर्भवती दिदीबहिनीहरूको लागि भने यो एकदमै राम्रो अवसर छ। जेन्टल स्पेसिफिक योगा रहेको छ, त्यस कारणले गर्दाखेरि तपाईँहरूले पक्कै पनि यसबाट फाइदा लिनुहुनेछ। त्यस कारणले गर्दाखेरि आज तपाईँ पिसिएमएफ जान सक्नुहुन्छ दिउँसोको 12 बजेदेखि 1 बजेसम्म। र यो सेसन भने हरेक बिहिबार चल्नेछ र आज भने अन्तिम दिन हो। अर्को सेसनको बारेमा चाहिँ हामी पछि जानकारी गर्नेछौँ श्रोता। र त्यस तर आजको लागि भने यो मौका नछुटाउनु होला, यो पक्कै पनि तपाईँहरूको लागि उपयोगी हुनेछ। पिसिएफएफमा जानुहोला दिउँसोको 12 बजेदेखि 1 बजेसम्म। र यो 1 घन्टे सेसनको लागि भने प्रति व्यक्ति $2 लानुपर्ने हुन्छ। हजुर, यो सूचनापछि अब गीत सङ्गीततर्फ नै लागौँ। यो गीत भनेको भने द फिरन्तेको मायाली भन्ने रहेको छ, सुनेर इन्जोय गर्नुहोस्।

0: Gorkha Radio.
1: BFBS Gorkha Radio. Gorkha Radio.
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर श्रोता, यो गीत एकदमै स्पेसल गीत रहेको छ, दोस्तीसँग रिलेटेड फ्रेन्डसिप. आज विशेष गरी इन्टरनेसनल डे अफ फ्रेन्डसिपमा चाहिँ विशेष गरी हाम्रो ट्रेनी प्रेजेन्टर वृन्दा दिदीले यो गीत रिक्वेस्ट गर्नुभएको थियो, उहाँले समर्पण गर्नुभएको थियो उहाँको सबै साथीहरूको लागि. आज फ्रेन्डसिप डेको अवसर पारेर ये दोस्ती हम नहीं तोडेंगे किशोर कुमार अनि मन्नदेको आवाजमा सुनिहाल्नुभयो श्रोता. हजुर श्रोता, अघि मैले कार्यक्रममा भनेकी थिएँ आज भने क्यानभास पेन्टिङको पेन्टिङ अनि मग डेकोरेसनको साथसाथै मुभी स्क्रिनिङ पनि हुन गइरहेको छ भनेर. तर मैले भर्खरै नोटिस चेक गर्दाखेरि चाहिँ यो मुभी स्क्रिनिङ भने क्यान्सल भएको छ. चिचार कम्युनिटी सेन्टरमा हुन गइरहेको यो टम एन्ड जेरी एन्ड द फरबिडन कम्पास भन्ने मुभीको स्क्रिनिङ चाहिँ आजको लागि क्यान्सल भएको छ. तर उहाँहरूले चाहिँ अब नेक्स्ट डेट कहिले चाहिँ रिस्केड्युल गर्नुहुन्छ त्यो चाहिँ भविष्यमा बताउनु हुनेछ र हामी र मैले पक्कै पनि जानकारी दिने नै छु. तर आजको लागि भने मुभी स्क्रिनिङ चाहिँ क्यान्सल भएको रहेछ श्रोता, यो हाम्रो बिएफपी परिवारको लागि. हजुर श्रोता, अब आज भने विभिन्न कार्यक्रमहरू भइरहेका छन्, बिदाको समय छ, बालबालिकाहरूको लागि भने किड समर प्रोग्राम अन्तर्गत चिटच्याट कम्युनिटी सेन्टरमा चाहिँ विभिन्न कार्यक्रमहरू भइराखेको हुन्छ. यसै गरी प्रेग्नेन्सी अनि पोस्टनेटल ममिजहरूको लागि चाहिँ योगा भइराखेको छ पिसिएमएफमा. त्यस कारणले गर्दाखेरि यस्तो गतिविधिहरूमा जान चाहिँ नछुटाउनु होला. आफ्नो घरमा बसेर आराम लिनु पनि ठिकै छ, तर त्यसको साथसाथै सोसियलाइज हुनुहोस्, व्यायाम गर्नुहोस्, बाहिरको हावा खानुहोस्, हिँड्नुहोस् होइन, संवाद गर्ने बानी बसाल्नुहोस्. किनभने हाम्रो कम्युनिटी अलिकति सानो छ, युकेमा जस्तो अब जागिरको अवसरहरू पनि खासै छैन. बाहिर निस्किने अब विशेष गरी चाहिँ अब ग्रोसरी अनि एकदमै जरुरी कामको लागि मात्र हामी बाहिर निस्किने गर्छौँ. तर आज भने विशेष गरी फ्रेन्डसिप डे भएको कारणले गर्दाखेरि साथीभाइहरूसँग केही न केही प्रोग्राम चाहिँ अवश्य पनि प्लान गर्नुहोस् अनि विभिन्न सेसन्सहरू चाहिँ तपाईँहरूकै लागि ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको वेलफेयरको लागि चाहिँ विभिन्न कार्यक्रमहरू आयोजना हुने गर्छ. त्यस कारणले गर्दाखेरि घरबाट बाहिर निस्किनुहोस्, शीतल हावा खानुहोस्, घाममा भन्न खोजेकी होइन, तर यदि घाममा निस्किहाल्नुभयो भने चाहिँ सनस्क्रिन चाहिँ पक्कै पनि लगाउन नभुल्नुहोला. र यति भन्दै अब गीत सुन्नतर्फ लागौँ. राजन राज शिवाकोटी अनि मान्धवी त्रिपाठीको आवाजमा ताकन टुकुन.

हजुर, राजेन्द्रा शिवाकोटी अनि मान्धवी त्रिपाठीको आवाजमा सुन्नुभयो यो एकदमै रमाइलो गीत टाकन टुकुन। श्रोता श्रोता, यदि तपाईँ भर्खरै हामीसँग जोडिनु भएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ बीएफपीएस गोर्खा रेडियोको विशेष कार्यक्रम मझेरी। म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा र सदाझै आज बिहिबारको विषयवस्तु लिएर उपस्थित भइसकेकी छु। र आज भने विषयवस्तुमा पर्न गएको छ इनोभेसन, फेसन, डिजाइन अनि एजुकेसनको बारेमा। र त्यसै अन्तर्गत चाहिँ म आज भने छलफल गर्न गइरहेकी छु फास्ट फेसनको चाहिँ वातावरणीय लागत अथवा द इन्भाइरोमेन्टल कस्ट अफ फेसन। हजुर श्रोता, फ्याक्ट अब डाटाले चाहिँ के भन्छ भने विश्वको कपडा तथा फेसन उद्योगको मूल्य चाहिँ करिब 1.3 trillion अमेरिकी डलर रहेको छ र यसले विश्वभर 30 करोड भन्दा बढी मानिसलाई चाहिँ रोजगारी प्रदान गरेको छ। पछिल्लो 20 वर्षमा विश्वव्यापी फाइबर उत्पादन लगभग दोब्बर भएर 58 million tonबाट 116 million ton पुगेको छ। हजुर, फेसन उद्योग चाहिँ एकदमै तीव्र गतिमा बढिरहेको भए पनि यसले वातावरणमा भने गम्भीर असर पुर्याइरहेको छ। यो उद्योग विश्वकै दोस्रो ठूलो पानी उपभोक्ता पनि हो र विश्वव्यापी कार्बन उत्सर्जनको 2-8% चाहिँ हिस्सा यसैबाट हुने गरेको छ। अनि हरेक सेकेन्ड चाहिँ एउटा फोहोर बोक्ने ट्रक भरि कपडा जलाइन्छ वा ल्यान्डफिलमा फालिन्छ। यसै गरी कपडा उद्योगमा प्रयोग हुने करिब 60% सामग्री चाहिँ प्लास्टिक जन्य हुन्छ। कपडा धुँदा प्रत्येक वर्ष करिब 5 लाख टन माइक्रोफाइबर समुद्रमा पुग्छ, जुन 50 अर्ब प्लास्टिक बोतल बराबर हो। श्रोता, यो फास्ट फेसनले चाहिँ हाम्रो वातावरणमा चाहिँ निकै नै क्षति पुर्याउँदो रहेछ भन्ने चाहिँ मैले यो अध्ययनबाट पनि थाहा पाएँ। सुन्दा चाहिँ साह्रै नराम्रो लाग्यो। अनि वस्त्र उद्योगले चाहिँ वर्षेनी करिब 215 trillion liter पानी पनि प्रयोग गर्छ, जुन 8 करोड 60 लाख ओलम्पिक आकारका पौडी पोखरी बराबर हो। हजुर श्रोता, विश्वभरको औद्योगिक फोहोर पानी प्रदूषण मध्ये चाहिँ 20% फेसन उद्योगबाट नै हुने गर्ने रहेछ। अनि नयाँ कपडा उत्पादन प्रयोग हुने सामग्री मध्ये 1% भन्दा कम मात्र रिसाइकल गरिन्छ। अनि विश्वभर फालिएका कपडाका कारण चाहिँ हरेक वर्ष करिब 460 अर्ब अमेरिकी डलर बराबरको चाहिँ मूल्य नष्ट हुने गरेको छ। हजुर श्रोता, वातावरण अनि पानी त्यसै गरी हाम्रो फाइनेन्सियली पनि यसले चाहिँ एकदम नकारात्मक असर गरेको रहेछ। यो सुनेर चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो? हजुर श्रोता, हामी विषयवस्तुमा अझ चर्चा गर्ने नै छौँ। त्योभन्दा अगाडि अब गीत सुन्नतर्फ लागौँ। कमल खत्री अनि सिम्पल खरेलको आवाजमा सधैँभरि यसै गरी।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर श्रोता, समीक्षा अधिकारी अनि प्रकाश सपूतको आवाजमा सुन्नुभयो यो एकदमै रमाइलो गीत बेला बितेसी। हजुर, यदि तपाईँ हामीसँग भर्खरै जोडिरहनु भएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ बिएफएस गोर्खा रेडियो। विभिन्न एप भन्नाले मोबाइल एपबाट पनि सुन्दै हुनुहुन्छ होला, अथवा एफएम रेडियो, यसै गरी लाइभ स्ट्रिमिङ सर्भिसेसहरूकोबाट, अथवा अलेक्सा घरमा जुन त्यो स्मार्ट स्पिकर्सहरूको माध्यमबाट सुनेर हामीलाई साथ दिइराख्नु भएको छ भने धेरै धेरै धन्यवाद। हामी कार्यक्रम मजेरीको दोस्रो घन्टे बसाइमा छौँ श्रोता, अनि अहिले ब्रुनाईमा भने 12 बज्नका लागि केवल 13 मिनट बाँकी रहेको छ। मजेरी कार्यक्रमको बिहिबारको विषयवस्तु भने इनोभेसन, फेसन, एजुकेसन अनि डिजाइनको हुन्छ, र आज मैले विषय ल्याएकी छु फास्ट फेसनको चाहिँ वातावरणीय लागत, यानि कि द इन्भाइरोमेन्टल कस्ट अफ फेसन भन्ने विषयमा। र मैले चर्चा गरिसकेँ कि कस्तो नकारात्मक असर चाहिँ यो फास्ट फेसनले चाहिँ हाम्रो वातावरण गर्छ भन्ने कुरामा चाहिँ अब निरन्तर गरौँ अन्य थुप्रै जानकारीबाट। र श्रोता, यो जुन विश्वयुद्ध, दोस्रो विश्वयुद्ध पछि भने पोलिस्टर, नाइलन जस्ता कृत्रिम फाइबरको चाहिँ तीव्र रूपमा प्रयोग चाहिँ बढ्न गएको छ। हाम्रो 60% कपडामा यस्ता पोलिस्टर, नाइलन जस्ता फाइबरहरूको प्रयोग गरिन्छ, जुन कति पनि प्राकृतिक होइनन्। अनि यसमा चाहिँ अब त्यसको साथसाथै कपडा मात्र नभनौँ, घरेलु कपडाजन्य सामग्रीहरूमा चाहिँ यस्ता खालका कृत्रिम फाइबरहरूको प्रयोग चाहिँ एकदम तीव्र गतिमा भेटाउन सक्छौँ। यसले हाम्रो समाजमा पनि असर गरिरहेको हुन्छ श्रोता। जस्तै अहिले तपाईँहरू न्युजहरूसँग कतिको अप टु डेट हुनुहुन्छ, बङ्गलादेश, इन्डिया जस्ता देशहरूमा चाहिँ कति धेरै लुगाहरू बनाइन्छ नि त, अनि त्यहाँनिर चाहिँ यस्तो फास्ट फेसनको कारणले गर्दाखेरि चाहिँ एकदमै मिनिमम वेज भन्दा पनि एकदम कम शुल्कमा चाहिँ उहाँहरूले चाहिँ आफ्नो श्रमिकहरूलाई चाहिँ काममा लगाउने गर्नुहुन्छ, विशेष गरी महिलाहरूको अनि बालबालिकाहरूलाई पनि यस्तो काममा चाइनामा विशेष गरी होइन न्यून तलबमा चाहिँ लामो समयसम्म काम गर्न बाध्य बनाएको घटनाहरू पनि हामी न्युजमा सुन्न सक्छौँ। र यसले चाहिँ श्रमिक अधिकारको पनि उल्लङ्घन गरिरहेको चाहिँ हामीले बेला बेलामा पनि सुनिरहेका हुन्छौँ। अनि यसका साथसाथै कपडा उत्पादनमा भने प्राकृतिक नभइकन रसायनले चाहिँ श्रमिक तथा उपभोक्ताको स्वास्थ्यमा चाहिँ समेत नकारात्मक असर चाहिँ पुर्याएको पनि जानकारी हामी देख्न सक्छौँ। र यसको लागि भने संयुक्त राष्ट्रसङ्घ तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले चाहिँ सस्टेनेबल फेसनलाई चाहिँ जोड गर्नुभएको छ। तपाईँहरूले चाहिँ अब एउटै विभिन्न फेसन अनुसार नचल्नुहोस्, बरु एउटा सस्टेनेबल फेसन, एकदम प्राकृतिक रूपमा प्राकृतिक सामग्रीहरू

प्रयोग गरिएका वस्त्रहरू लगाउनुहोस् भनेर चाहिँ इन्करेजमेन्ट गर्नुहुन्छ। यसै गरी रिसाइक्लिङ, जस्तै घरमा दिदी दाईहरूको लुगाहरू पनि च्यातिएको छैन, बिग्रिसकेको छैन भने चाहिँ यदि त्यो एकदमै प्राकृतिक कटन, त्यस्तो प्राकृतिक फाइबरहरू प्रयोग गरेर बनाएको लुगाहरू भने एकदमै दिगो हुन्छ। त्यस कारणले रिसाइक्लिङ गर्ने कन्सेप्टलाई पनि एकदमै जोड दिनुभएको छ। यसै गरी पारदर्शी आपूर्ति श्रृङ्खलाहरूको बारेमा पनि भन्नुभएको छ, अनि कम्फोर्ट उत्पादन गर्न चाहिँ प्रोत्साहन दिनुभएको छ। यसै गरी वातावरण मैत्री सामग्रीको मात्र प्रयोग गर्ने भन्ने कुरालाई चाहिँ धेरै महत्त्व दिएको छ। हुन पनि उसो त हामीलाई चाहिँ धेरै नयाँ लुगा किन्न मन लाग्छ, फेसन परिवर्तनसँगै कपडा बदल्ने चलन पनि बढ्दो नै छ। अझ विभिन्न पार्टिजहरूमा विभिन्न थिमका लुगाहरूको लागि चाहिँ हामी चाहिँ सिन थेमुबाट अर्डर गरिरहेका हुन्छौँ, जुन चाहिँ हामीले एकचोटि दुईचोटि लाउन सक्छौँ। तर तपाईँलाई थाहा छैन होला, यो फेसन माहौलले चाहिँ वातावरणलाई पनि ठुलो चाहिँ लागत पुर्याइरहेको छ, मूल्य चाहिँ चुकाइराखेको छ हाम्रो वातावरणले। अनि कपडा धोएका बेलामा निस्किने साना साना प्लास्टिकका कण अथवा माइक्रोफाइबर चाहिँ समुद्रसम्म पुग्दा चाहिँ समुद्री जीवहरूलाई पनि असर पुर्याउँछन् भनेर चाहिँ वैज्ञानिकहरूले पनि भन्नुभएको छ। यसका साथसाथै सस्तो र छिटो उत्पादन हुने फास्ट फेसनका कारण चाहिँ लाखौँ श्रमिकहरूले पनि कम तलबमा कठिन परिस्थितिमा काम गर्नुपर्ने भनेर भनिएको छ। त्यसैले आजको आवश्यकता भनेको आफू आकर्षक देखिनु मात्र नभइकन जिम्मेवार उपभोक्ता बन्नु पनि हो जस्तो लाग्छ। श्रोता, कम किन्नुहोस्, टिकाउ खालको लुगा किन्नुहोस्, पुनः प्रयोग गर्नुहोस् र वातावरण मैत्री फेसनलाई चाहिँ प्राथमिकता दिनुहोस्, किनभने हाम्रो एउटा सानो निर्णयले चाहिँ पृथ्वीको भविष्यमा चाहिँ ठुलो फरक पार्न सक्छ। हजुर श्रोता, यो थियो आजको विषयवस्तु र मैले आजको विषयवस्तु यहीँ टुङ्ग्याएँ। आशा छ तपाईँहरूलाई यो जानकारी चाहिँ एकदमै उपयोगी भयो होला। अब बस्न गइरहेको गीतको बोल भनिरहेको छ जे अथर अनि एकदेव लिम्बूको एकदमै मिठो नयाँ गीत फनफनी।

हजुर श्रोता, जे अथर अनि एकदेव लिम्बुको आवाजमा सुन्नुभयो यो एकदमै मिठो गीत फन फनी। हजुर श्रोता, अहिले ब्रुनाईमा 12 बज्नका लागि केवल 5 मिनट बाँकी रह्यो र मैले भने कार्यक्रम मजेरीको दोस्रो घण्टा पनि समापन गर्ने बेला भएको छ। त्योभन्दा अगाडि हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि, अभिभावकहरूको लागि, विशेष गरी हाम्रो दिदीबहिनी दाजुभाइहरूको लागि अगस्त महिनामा चाहिँ लाइट सो, ड्रोन लाइट सो हुन गइरहेको छ ब्रुनाईमा। 1 अगस्त, अगस्त महिनाको पहिलो दिन 8 बजे, बेलुकीको 8 बजेपछि हुन गइरहेको छ यो ड्रोन लाइट सो। यो चाहिँ तुतुङको सिभिक सेन्टरमा हुन गइरहेको छ, सेलिब्रेट गर्नुको लागि हिज म्याजेस्टिज 80th रोयल बर्थडे विथ द इमेजिन ड्रोन सो टुर भनेर भनिएको छ। पक्कै पनि आफ्नो परिवारसँग, साथीभाइहरूसँग ड्रोन लाइट सो हेर्न भने जानुहोला अनि इन्जोय गर्नुहोला। अनि यसै गरी अन्डर 5 प्यारेन्ट्स एन्ड टडलर सेसन हुनेछ मन्डे सोमबारको दिन 3 अगस्तको बिहानको 10 बजेदेखि 12 बजेसम्म हाम्रै चिटच्याट कम्युनिटी सेन्टरमा, र प्रति बच्चा चाहिँ $2 लिएर अवश्य जानुहोला। हजुर, यसै गरी किड्स कुकिङ क्लास, पास्ता स्यालेड भन्ने सेसन चल्दैछ चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा। मङ्गलबार 4 अगस्त बिहानीको 9 बजेदेखि बेलुकी दिउँसोको 3 बजेसम्मको 2 छुट्टै कार्यक्रमहरू रहेका छन्। पक्कै पनि तपाईँले चाहिँ आफ्नो सिग्नल ग्रुपमा गएर चाहिँ यो समर किड्स प्रोग्रामको लिस्ट चाहिँ हेरेर पक्कै पनि आफ्नो छोराछोरीहरूलाई लिएर जानुहोस्। हजुर श्रोता, अब भने म कार्यक्रमलाई बिट मार्छु मजेरीको दोस्रो घन्टे बसाई। तेस्रो घन्टामा भने केही अन्तर्वार्ताहरू छन्, पक्कै पनि स्टे ट्युन टु बिएफपिएस गोर्खा रेडियो। मजेरी कार्यक्रममा हुनुहुन्छ र अब बस्न गइरहेको गीतको बोल भने रहेको छ लाली जोवन। यो गीत चाहिँ मुगलान भन्ने मुभी चलचित्र, पुरानो चलचित्रबाट रहेको छ, अनि यो चाहिँ सृजना राणा मगरको संस्करण रहेको छ। लाली जोवन भन्ने एकदमै मिठो गीत, यो सुनेर पक्कै पनि इन्जोय गर्नुहुनेछ। गीतपछि नेपालबाट प्रसारण हुने समाचार पछि फेरि पनि म उपस्थित हुने नै छु मजेरीको तेस्रो घन्टे बसाइमा।

0: सोमबारबाट अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारू हुने भएका छन्। सरकार र आन्दोलनरत चिकित्सक बीच गएको साँझ सहमति भएसँगै चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गरेको हो। हिजो स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघ बीचको वार्तामा 5 बुँदे सहमति भएको थियो। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक आन्दोलित बन्दा अस्ति मंगलबार र हिजो देशभरका अस्पतालहरूमा आकस्मिक भएका सबै सेवा ठप्प पारिएको थियो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सरकारले बिजनेस नदिएपछि गएको असार 31 गते प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। 15 दिन स्थगित भएको बैठक आज बस्न लागेको हो। बिहान 11 बजेका लागि बोलाइएको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपालमान को निधनको शोक प्रस्ताव पेश गर्नुहुनेछ। अधिकार कर्मीले सुनसरीको कप्तानगंज घटनामा प्रहरीले अनावश्यक घातक गोली प्रयोग गरेको आरोप लगाएका छन्। 26 जना नागरिक अगुवा र अधिकार कर्मीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी घटना भड्काइएको विषयमा निष्पक्ष छानबिन गर्न भनेका छन्। घाइतेको निशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न, पीड़ित परिवारलाई उचित राहत, क्षतिपूर्ति तथा न्यायको सुनिश्चितता गर्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन्। कप्तानगंज घटनामा गृहमन्त्री सुदन गुरूङको भूमिकालाई लिएर पनि नागरिक अगुवा र अधिकार कर्मीले प्रश्न गरेका छन्। गृहमन्त्री गुरूङको सीमा क्षेत्रको भ्रमण यो घटना भएकोमा सुरक्षा परिषद सक्रिय हुनुपर्ने उनीहरूको सुझाव छ। सरकारको भूमिकाप्रति सर्वदलीय बैठकमा विपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पनि असन्तुष्टि जनाउनु भएको छ।
1: यस्तो विषयमा पनि सरकार किन अहिले पनि स्ट्याटसको भरमै मात्रै चाहिँ आफूलाई क्रियाशील गरेर राख्नु भएको छ? स्ट्याटसमा मात्रै सरकार किन भेटिन्छ? ग्राउन्ड जिरोमा किन पुगिरहेको छैन सरकार? सरकारले किन आफूलाई चाहिँ जिम्मेवारपूर्वक ढङ्गबाट चाहिँ प्रस्तुत गराउन किन हिचकिचाइरहेको छ? यस्तो संवेदनशील विषयमा राष्ट्रपतिजीसँग संवाद गर्ने या अन्य धेरै त्यस्ता निकायहरूसँग संवाद गरिकन आफूलाई अगाडि बढाउँदा त स्वयं राष्ट्र पार्टीलाई फाइदा हुने हो, स्वयं सरकारको चाहिँ कामको चाहिँ काम देखिने हो नि त, र पनि किन उहाँहरू हिचकिचाइ राख्नु भएको छ?
0: वर्षा राष्ट्रिय निकुञ्जमा बाघको संख्या 4 वर्षको अवधिमा झण्डै दोब्बर भएको छ। थप शंकर आचार्यबाट।
2: वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2022 गणनामा वर्षा राष्ट्रिय निकुञ्जमा 41 वयस्क बाघ रहेकोमा यसपटक यो संख्या बढेर 71 पुगेको छ। यससँगै वर्षा बाघ संरक्षणमा उल्लेखनीय प्रगति हासिल गर्ने संरक्षित क्षेत्रमध्ये एक बनेको छ। राष्ट्रिय रूपमा भने नेपालमा वयस्क बाघको संख्या 429 पुगेको छ। सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र वरपरका मध्यवर्ती क्षेत्रमा 145 बाघ अभिलेख भएका छन्। त्यसपछि बर्दियामा 112, बाँकेमा 51 र शुक्लाफाटामा 50 वयस्क बाघ रहेका छन्। 627.39 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज पर्सा, बारा र मकवानपुर जिल्लासम्म विस्तार गरिएको छ। यो निकुञ्ज भारतको वाल्मीकि टाइगर रिजर्भ र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बाघको महत्वपूर्ण जैविक मार्गका रूपमा परिचित छ।
0: राहदानी विभागले विद्युतीय राहदानी सेवा 2 शिफ्टमा सञ्चालन गर्ने भएको छ।
3: दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएस का लागि आवेदन दिने नेपालीको चाप बढेपछि विद्युतीय राहदानी सेवा 2 शिफ्टमा सञ्चालन गर्न लागि हो। विभागले सूचना जारी गर्दै भोलिदेखि 22 गतेसम्म 2 शिफ्टमा सेवा प्रवाह हुने जानकारी गराएको हो। विभागका अनुसार पहिलो सिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो सिफ्ट दिउँसो 2 देखि राति 9 बजेसम्म सञ्चालन हुनेछ। यस्तै सार्वजनिक बिदाका दिन पनि शनिबार र आइतबार समेत बिहान 10 देखि अपरान्न 4 बजेसम्म सेवा प्रवाह गरिने विभागको भनाई छ।
0: नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समय अनुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ।
4: विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्य सहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो। समितिको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न 15 दिनको समयसीमा सहित समिति गठन गरेको जनाएको छ। तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोग समक्ष प्रक्रिया अघि बढाइनेछ। प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण साईका अनुसार सो निर्णय गरिएको हो। सञ्चालक समितिले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजना सम्बन्धी उजुरी तथा गुनासोको अध्ययन गर्न अर्को छुट्टै छानबिन समिति पनि गठन गरेको छ।
0: ललितपुरको पण्डलमा रहेको ग्रान्ड बोइज होस्टेल 1 लाख रुपियाँ जरिवानामा परेको छ। स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि जरिवाना गरिएको हो। हवस् त, खबर यति नै। नमस्कार।
5: यो बीएफबीएस गोर्खा रेडियो हो।

हजुर नमस्कार, गुड आफ्टरनुन. ब्रुनाईमा चाहिँ 12:10 गएको छ श्रोता. त्यस कारणले गर्दाखेरि हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारहरूको लागि भने गुड आफ्टरनुन भन्न चाहे. अनि कार्यक्रम मजेरी सुनेर बस्नुभएका विश्वका सबै स्थानबाट हामीलाई सुनिरहनु भएका श्रोतालाई हार्दिक स्वागत गर्न चाहे. तपाईँको कार्यक्रम मझेरी र मझेरीको हामी तेस्रो घण्टामा प्रवेश गर्यौं. एकदमै मिठो गीत तृष्णा गुरुङको आवाजमा काठको घुर्रा भन्ने गीतबाट. र काठको घुर्रा भन्नाले चाहिँ हामीले सानोमा खेल्ने काठको घुर्राको गीत रहेछ. अहिले पो मेरो दिमागमा चाहिँ अलिकति फ्ल्यासब्याकहरू भयो. तपाईँहरूले सानो हुँदाखेरि काठको घुर्रा खेल्नु भएको थियो कि थिएन? तर मेरो भाइहरूले चाहिँ एकदमै खेल्थे. अनि उहाँले चाहिँ यही विषयमा चाहिँ गीत बनाउनु भएको रहेछ. अनि गीत पनि साह्रै मिठो, सुनेर पक्कै पनि तपाईँहरूलाई मन पर्यो होला. हजुर, अनि मेसेन्जरमा चाहिँ भर्खरै हाम्रो विष्णु गुरुङ दिदीले चाहिँ गुड मर्निङ बिना बहिनी, म विष्णु गुरुङ ब्लान्डफोर्ड युकेबाट तपाईँको मजेरी सो सुनेर इन्जोय गरिराखेको छु. तपाईँलाई धेरै धेरै धन्यवाद छ हजुर भन्नुभएको छ. धेरै धेरै धन्यवाद छ हजुर दिदी, विष्णु गुरुङ दिदीलाई हामीलाई सुनेर साथ दिनुभएकोमा छ आज. अनि आशा छ तपाईँले आजको कार्यक्रमबाट भरपूर मनोरञ्जन लिनुहुनेछ. पक्कै पनि हामीले कार्यक्रममा चाहिँ गीत सङ्गीतको साथसाथै केही रोचक जानकारी अनि विषयवस्तुमा आधारित रहेर केही जानकारीहरू भने पक्कै पनि साझा गर्ने नै छौँ. र आज भने बिहिबारको दिन हामीले फास्ट फ्यासनले चाहिँ कसरी हाम्रो वातावरणमा चाहिँ नराम्रो असर पार्ने रहेछ भन्ने विषयमा दोस्रो घन्टे बसाइमा मैले साझा गरिसकेकी छु. आशा छ तपाईँलाई आजको कन्टेन्ट मन पर्यो होला. अझै मिठा मिठा गीत सङ्गीतहरू सुन्नका लागि हाम्रो बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. र कार्यक्रम मझेरीमा म कार्यक्रम प्रस्तुता बिना गुरुङलाई पनि साथ दिँदै गर्नुहोला. हजुर श्रोता, माफ गर्नुहोस्, उहाँले भर्खरै विष्णु गुरुङ चाहिँ दाई हुनुहुँदो रहेछ, उहाँले चाहिँ दिदी होइन हजुर दाई हो भनेर भन्नुभएको छ. माफ गर्नुहोस् विष्णु दाई, हजुर चाहिँ दाई हुनुहुँदो रहेछ. धन्यवाद बिएफपिएस गोर्खा रेडियो सुनिदिनु भएकोमा. अनि यो करेक्सनको लागि पनि धेरै धेरै धन्यवाद. हजुर श्रोता, अब गीत सङ्गीतलाई नै अगाडि बढाउँ. तर आजको तेस्रो घन्टे बसाइमा भने हामी केही इन्टरभ्युजहरू चाहिँ प्ले आउट गर्नेछौँ. यो चाहिँ हाम्रो च्याम्पियन कम्पनी कम्पिटिसन बारे सहभागीहरूसँग कुराकानी गर्ने क्रममा चाहिँ हाम्रा स्टेसन म्यानेजर दाई लाल साईले गर्नुभएको इन्टरभ्यू रहेको छ. क्याप्टन सन्तोष राई अनि कलर सार्जेन्ट रेशम मगर, यसै गरी राइफलम्यान जेनिस थापा अनि सार्जेन्ट नरेश लिम्बू दाजुभाइहरूसँगको कुराकानी भने हामी आजको तेस्रो घन्टे बसाइमा सुनाउने नै छौँ. त्योभन्दा पहिले गीत सुनौ राजेश पायल राई अनि अनिला राईको आवाजमा.

हजुर श्रोता, यो एकदमै मिठो गीत रहेको थियो राजेश पायल राई अनि अनिला राईको आवाजमा टल टल टल्किने, र यो गीत भनिरहेको थियो चलचित्र वीर विक्रमबाट, जहाँ चाहिँ दयाहाङ राई अनि अनुविक्रम शाही, अर्पण थापा अनि एकदमै राम्री एक्ट्रेस दिया पुनले चाहिँ अभिनीत चलचित्र रहेको छ। हजुर श्रोता, ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि ग्यारिसन स्विमिङ पुल जिम अथवा जिम्नेसियमको चाहिँ एउटा अपडेटेड नोटिस रहेको छ। यहाँ चाहिँ आउँदो जुलाई भोलि 31 24 अगस्तसम्ममा चाहिँ ओपनिङ टाइम ग्यारिसन जिमको चाहिँ बिहानको 10 बजेदेखि 5 बजेसम्म रहनेछ। यसै गरी ग्यारिसन स्विमिङ पुलको ओपनिङ टाइम भोलि 31 जुलाईदेखि 24 अगस्तसम्म चाहिँ सोमबारदेखि शुक्रबारसम्म चाहिँ दिउँसोको 12 बजेदेखि 1:30 बजेसम्म चाहिँ लेन स्विम टाइमिङ्स रहेको छ भने फ्यामिली स्विम टाइम चाहिँ 4 बजेदेखि 6 बजेसम्म रहेको छ स्याटरडे र सन्डे। हजुर, यो जानकारी पछि अब गीत सङ्गीततर्फ लागौँ। लाउरे अनि लिल बुद्धको आवाजमा च्याङ्बा सुन्नुहोस्। र आज भने केही अन्तर्वार्ताहरू प्ले आउट गर्नेछु भनेकी थिएँ श्रोता, त्यसकारणले बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।

0: यो PFBS गोर्खा रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
2: PFBS गोर्खा रेडियो।

हजुर जेम्सी फिचरिङ ऱ्यापस्टार बेबीको आवाजमा सुन्नुभयो यो एकदमै रमाइलो गीत वागवान र हामी बिहेभियर्स गोर्खा रेडियोमा चाहिँ नयाँ पुराना सबै विधाका गीतहरू बजाउने गर्छौँ पक्कै पनि सुनेर इन्जोय गर्नुभयो होला हजुर श्रोता अब पनि मेसेजेस पढ्ने क्रममा फेरि पनि कैलाश अनिता लिम्बूले चाहिँ हामीलाई कन्ट्याक्ट गर्नुभएको छ कैलाश लिम्बूजीले नमस्ते बिना दिदी थर्सडेको कार्यक्रम मजेरी सुनेर इन्जोय लिँदैछु सिङ्गर तृष्णा गुरुङको सङ माया पिरती आफ्नै अभिरुचिमा टु माई रिलेटिभ्स फेसबुक फ्रेन्ड्स मजेरी कार्यक्रम लिस्नर सङ सुनाउन चाहन्छु भन्नुभएको छ कैलाश लिम्बू ननिटनबाट धन्यवाद कैलाश लिम्बूजी हजुरको अनुरोधमा अब भने कृष्ण गुरुङको आवाजमा सुन्नुहोस् माया पिरती

0: हजुर श्रोता, तृष्णा गुरुङको आवाजमा सुन्नुभयो माया विरति भने यो निकै नै पपुलर अनि मन छुने गीत र गीत भने अनुरोध गर्नुभएको थियो हाम्रो रेगुलर लिसनर कैलाश लिम्बुजीले, सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। र कार्यक्रमको सुरुवातमा मैले भनेकी थिएँ आज भने केही इन्टरभ्युजहरू चाहिँ प्ले आउट गर्नेछु भनेर। ब्रुनाई ब्रिटिस फोर्सेस ब्रुनाईमा चाहिँ गत हप्ता सम्पन्न 2RGR को च्याम्पियन कम्पनी कम्पिटिसन बारे चाहिँ सहभागीहरूसँग कुराकानी गर्ने क्रममा हाम्रा सहकर्मी स्टेसन म्यानेजर दाई लाल साई दाईले चाहिँ क्याप्टन सन्तोष राई अनि कलर सर्जेन्ट रेशम मगर दाईहरूसँग चाहिँ कुराकानी गर्नुभएको थियो र यो कुराकानी अब सुन्नेछौँ।
1: आज 2RGR मा च्याम्पियन कम्पनी कम्पिटिसन अन्त्य भएको छ र यहाँ एकदमै हर्षोल्लास पूर्ण वातावरण छ। भर्खरै 2RGR को डी कम्पनी यस वर्षको च्याम्पियन कम्पनी बन्न सफल भएको छ र च्याम्पियन कम्पनीका 2IC साहेब मेरो अगाडि हुनुहुन्छ, क्याप्टन सन्तोष राई साहेब। सन्तोष साहब, आजको यो विजय पछाडिको रहस्य के छ बताइदिनुहोस् न।
2: यो ओभरअल टिम इफोर्ट हो, हामी एकजना मात्र नभएर होल कम्पनीले ओभर द इयर हामीले गरेको मेहनतको फल भन्नुपर्छ, किनभने एउटा सिङ्गल इभेन्ट थिएन यहाँ। फिजिकली, मेन्टली, मिलिट्री स्किल्स, स्पोर्ट्स सबै टेस्ट थियो, त्यही भन्नु पर्यो साहब।
1: पल्टन एकदमै व्यस्त थियो हामीले देखेका थियौँ, तर पनि व्यस्तताका बावजुद यो 20 तारिकदेखि आज 24 तारिकसम्म मारामारै भएको थियो इभेन्टहरू, र तपाईँहरूले म्यान पावर कसरी जुटाउनु भयो?
2: बिजी छ, तैपनि हाम्रो सर्टेन मान्छेहरूलाई अब हामीले कसरी उहाँहरूलाई एकअर्काले सहयोग गरेर आलो पालो काम सहयोग गरेर हुन्छ कसरी हुन्छ। विशेष गरेर हाम्रो जुनियर भाइहरूको एकदम गुड टिम वर्क, एकअर्कालाई सहयोग गराएर अनि उहाँहरूले जुटाउनु भयो अनि अहिले चाहिँ हाम्रो राम्रो टिमहरू चाहिँ जोस् मजाले पर्फर्म गर्नु पायो।
1: यसपल्टको यो च्याम्पियन कम्पनी कम्पिटिसन्समा तपाईँहरूको सबभन्दा बलियो पक्ष र अलि कम बलियो पक्ष के केमा थियो?
2: आई थिङ्क हाम्रो ओभरअलमा सबै राम्रो नै थियो, त्यही भएर हामी च्याम्पियन हो, अदरवाइज हामी हुँदैन थियो होला अभियसली। आई थिङ्क यसमा हामी अलिकति हामीले वोकन गर्नुपर्ने एउटा भलिबल देखियो अनि क्रस कन्ट्री, आई थिङ्क राइफल कम्पनीको भाइहरूसँग कम्पिट गर्नुलाई हामीले अलिकति त्यसमा मिहिनेत गर्नुपर्छ भन्ने देखियो। मैले देखेको वोकन पोइन्ट त्यति छ अहिलेको लागि, अरू हामीले जुन लेभलमा पर्फर्म गरेको थियो त्यसलाई बेटर गर्नुलाई चाहिँ अझै कन्टिन्यू हामीले मिहिनेत गर्नुपर्छ नेक्स्ट इयर।
1: तुवासी साहब, अब च्याम्पियन कम्पनी भयो डी कम्पनी र तपाईँ अब कम्पनी 2IC हुनुहुन्छ, आज एकदमै प्राउड मोमेन्ट छ र यो च्याम्पियन कम्पनी भएको अवसरमा तपाईँले कम्पनीका हाम्रा सकल दर्जाका भाइहरू अनि गुरुजीहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
2: आई थिङ्क यो विनिङ भनेको सबैलाई मनपर्छ, आई थिङ्क यसले हामीलाई अझ बेटर टिम पर्फर्म गर्ने एजुकेसन गराएको छ। आई थिङ्क हामीलाई बेटर टिम, हाम्रो मेन्टल्ली मोर फिट, फिजिकल्ली हामी मोर फिट हुनुपर्छ अनि अन टप अफ द्याट च्याम्पियन कम्पनी भइसकेपछि यसको स्ट्यान्डर्ड मेन्टेन गर्नलाई अझ मिहिनेत गर्नुपर्छ भन्ने एउटा सन्देश दिन्छ। त्यो एउटा आई थिङ्क पोजिटिभ साइड जस्तो लाग्छ मलाई।
1: अनि आजको यो जितको श्रेय तपाईँले कसलाई दिनुहुन्छ?
2: यो न इन्डिभिजुअल टिम अघि नै भने होल कम्पनी इफोर्ट, यङ्गेस्ट राइफलम्यान टु मोस्ट सिनियर कम्पनीको ओसी हिसाबसम्म हाम्रो सबैको इक्वल इफोर्ट छ, आफ्नो आफ्नो लेभलमा इक्वल इफोर्ट छ, सबैलाई बराबरी, सबैलाई बधाई छ
1: साहब, धेरै बधाई छ र अर्को वर्षको लागि पनि अग्रिम शुभकामना छ यहाँलाई।
2: साहब धन्यवाद, तपाईँले पनि टाइम दिनुभयो, धन्यवाद।
1: हजुर, मेरो अगाडि कलसाजन रेशम मगर हुनुहुन्छ, रेकेट 2IC हुनुहुन्छ, 2RGR का कलगुरजी, यहाँलाई BFS गोर्खा रेडियोमा स्वागत गरेँ। हजुर
3: नमस्कार साहब, थ्याङ्क यू सो मच।
1: आजको जितमा तपाईँले अहिले मेडल पनि पहिरहनु भएको मैले देखेँ, मिलिट्री स्किल्समा कम्पनी चाहिँ फर्स्ट रनर अप भएको भन्ने बुझियो, मिलिट्री स्किल्समा के कुराहरू इन्भल्भ थिए?
3: मिलिट्री स्किलमा चाहिँ AFV रिकग्निसन, विच इज पक्का हामीले चाहिँ करेन्ट थ्रेटहरूमा AFV विच इज आर्मर फाइटिङ भेकल चाहिँ रिकगनाइज गर्नुपर्ने थियो। अर्कोमा चाहिँ मेडिकलमा चाहिँ मेनली चाहिँ हामीले चाहिँ कसरी हाम्रो विदिन पटलमा भएको टिमलाई चाहिँ इभ्याकुएट गरेर चाहिँ ट्रिट गरेर त्यो क्याजुअलिटीलाई चाहिँ विदिन गोल्डन आवरमा चाहिँ मेडिकलसम्म पुऱ्याउने एउटा त्यो थियो। अर्को चाहिँ अब्जर्भेसन, त्यसमा चाहिँ तपाईँको चाहिँ अब्जर्भेसन गरेर चाहिँ मेमोराइज गरेर आधा घन्टापछि चाहिँ लेख्नुपर्ने थियो एउटा। अर्को चाहिँ कमान्ड टास्क थियो, अर्को सुटिङ थियो एउटा चाहिँ, अनि वेपन त्यो 6 स्ट्यान्ड चाहिँ हामीले गरेको थियो। मेनली यसमा चाहिँ सुट, मुभ, कम्युनिकेट एन्ड मेडिकेट चाहिँ त्यसलाई चाहिँ एचिभ गर्नु खोजेको थियो मिलिट्री स्किलमा।
1: मलाई लाग्छ सबैभन्दा व्यवस्थापन मिलाउनमा मिडल म्यानेजर्स तपाईँहरू जस्तोलाई एकदमै गाह्रो हुन्छ, माथिको इन्स्ट्रक्सन लिनुपर्ने, भाइहरूलाई इन्स्ट्रक्सन उत्तिकै एकदमै तदारुकताका साथ दिनुपर्ने हुन्छ र त्यसमा तपाईँहरू पक्कै खरो उत्रनु भयो र अहिले यो रिजल्ट हामीलाई प्राप्त भएको छ। तपाईँले आजको यो जितको श्रेय कसलाई दिनुहुन्छ?
3: यो जितको श्रेय चाहिँ टु अल हाम्रो मिलिट्री स्किलको टिमलाई नै म दिन चाहन्छु। यो इन्डिभिजुअल होइन, इट्स अल एबाउट टिम एफोर्ट हो। विदाउट टिमको एफोर्ट बिना चाहिँ हामीले चाहिँ यो अब जुन पोजिसन एचिभ गर्न सकिँदैन थियो। भाइहरूले चाहिँ एकदम दुःख गर्नुभएको छ। आई नो लास्ट विकको भाइहरूले अब प्र्याक्टिस गर्नु पाएन, तर यो विक चाहिँ भाइहरूले चाहिँ जोस् आफ्नो टाइममा अफ टाइममा पनि भाइहरूले चाहिँ एकदम दुःख गर्नुभएको छ। जोस् यो श्रेय चाहिँ गोज टु अल हाम्रो मिलिट्री इभेन्टको टिमलाई नै जान्छ फ्रम डी कम्पनी।
1: अवश्य पनि अब यो जितमा सबैको उत्तिकै योगदान छ हामीले बुझेका छौँ, तर म्यानेजमेन्ट ठुलो कुरा हो। तपाईँहरूले जुन किसिमले एकदमै राम्ररी म्यानेज गर्नुभयो र यो नतिजा हात लागेको छ, तपाईँ पक्कै पनि बधाईका पात्र हुनुहुन्छ। र तपाईँले कम्पनीको अहिलेको यो पर्फर्मेन्समा अवश्य पनि केही रुम फर इम्प्रुभमेन्ट त देख्नुभएकै होला। अझै योभन्दा झनै राम्रो गर्न सकिन्थ्यो, अर्को वर्ष अझै राम्रो गरौँला भन्ने कता कता लागेको हुनुपर्छ, त्यस्ता कुराहरू केही छन्?
3: हजुर साहब, जेस अब जिते पनि 100% चाहिँ जहिले राम्रो गर्छ भन्ने हुँदैन। मेनली चाहिँ मैले देखेको चाहिँ इनिसियलमा चाहिँ अलिकता थिङ्किङ आउटसाइड द बक्स, जेस स्ट्यान्डमा जाने बित्तिकै एभ्री वान फर्स्ट स्ट्यान्डमा चाहिँ हामी चाहिँ एउटैमा फोकस भयौँ, तर अलिकता त्यसलाई चाहिँ वाइडर कमन सेन्स लगाएको भएदेखि मेबी हामी चाहिँ आज चाहिँ जेस विनर हुन्थ्यो होला मिलिट्री स्किलको इभेन्टको। तर हाउएभर फर्स्ट रनर अफ सेकेन्ड भए पनि वी आर प्राउड एट द मोमेन्ट। जेस मैले देखेको चाहिँ अलिकता आउटसाइड द बक्स चाहिँ सोच्नु पऱ्यो, नट ओन्ली कि एउटा जे देखेको त्यसमा मात्रै फोकस भयो भने चाहिँ मेबी त्यसले नै हाम्रो चाहिँ फर्स्ट स्ट्यान्डमा लेसन लर्न गरेको भएर चाहिँ हामीले चाहिँ सेकेन्ड थर्ड अल द वे टु सिक्स पोजिसनसम्म चाहिँ हामीले चाहिँ एकदम राम्रो गर्ने चाहिँ मौका पायौँ।
1: एउटा सिनियर एनसिओ हुनुहुन्छ, तपाईँको वेल्थ अफ एक्सपिरियन्स छ, र तपाईँले तपाईँका भाइहरूलाई के सुझाव दिन चाहनुहुन्छ?
3: फर्स्ट थिङ फर्स्ट चाहिँ एकदम कम्युनिकेटेड छ भने चाहिँ दे हेभ टु स्पिक आउट। भाइहरूलाई चाहिँ जस हामीले अब मान्छे छैन, एकदम बिजी भइरहेको छ, नाम हालेको छ, तर भाइहरू चाहिँ बिचरा पक्का अब थ्रास भएर पनि गरिरहेको छ, तर मैले देख्दा यस दुःख गरेको छ, यस अल एबाउट टिमको लागि हो, तर भाइहरूले चाहिँ अलिकति स्पिक आउट हुनु पऱ्यो। मेनली चाहिँ त्यो गऱ्यो भने चाहिँ अलिकति म्यानेज गर्नु सजिलो हुन्छ, टु अल लेभल र टप टु डाउन डाउन टु बटम, त्यो चाहिँ हामीलाई चाहिँ अब सजिलो हुन्छ। तर भाइहरूले चाहिँ यस यस भन्यो पहिला चाहिँ, तर पछि चाहिँ अलिकति म्यानेज गर्न साह्रो परेको थियो, तर इट्स नट फर अस, इट्स अल अबाउट टिम भएको कारणले गर्दा भाइहरूले चाहिँ लास्टसम्म नै दुःख गर्नुभयो। जस भाइहरूलाई चाहिँ जस मेरो हृदयदेखि नै थ्याङ्क यू सो मच भन्न चाहन्छु होल टिमलाई नै।
1: तल गुरुजी धेरै धन्यवाद छ, अनि यो जितको लागि हाम्रो कङ्ग्रेचुलेसन्स, अनि अर्को वर्ष पनि यस्तै राम्रो नतिजा ल्याउनुहुन्छ भन्ने हामीलाई लागेको छ। बधाई छ यहाँलाई फेरि पनि।
3: थ्याङ्क यू साहब, थ्याङ्क यू सो मच।
0: हजुर श्रोता, सुनिहाल्नुभयो यो अन्तर्वार्ता र अन्य सहभागीहरूसँग गरिएको कुराकानी भने एकैक्षणपछि सुन्नुहुनेछ। अहिलेलाई भने सुन्नुहोस् नेप्साइड इसको छुँदैन तिम्रो माया।

0: गोर्खा रेडियो। त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नपसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
2: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर श्रोता, सुनिहाल्नुभयो तिम्रो लागि दुख्ने मोटु यो गीत भनिरहेको छ 90s का एकदमै चर्चित ब्यान्ड लेकाली ब्यान्डका सिङ्गर नवीन गुरुङले गाउनु भएको, सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर श्रोता, अब प्रस्तुत छ टु आरजीआरको च्याम्पियन कम्पनी कम्पिटिसनको सिलसिलामा अन्य सहभागीहरूसँग गरिएको बाँकी कुराकानी। राइफलम्यान जेनिस थापा अनि सार्जेन्ट नरेश लिम्बूसँगको कुराकानी सुन्नुहोस्।
1: जेनिस भाइ, तपाईँले हुन त यहाँ म देखिहाले फुटबल र बास्केटबलमा भाग लिनुभएको रहेछ, त्यसपछि सिताङ रेसमा डी कम्पनी फर्स्ट रनर अप हुन गयो, त्यसमा के कमी कमजोरी पाउनुभयो तपाईँले?
2: हजुर साहब, यसमा सबै थ्याङ्क्स चाहिँ मेरो टिमलाई नै जान्छ साहब, टिम र सबै सपोर्टर्सहरूलाई। हामीले ट्रेन गरे अनुसार सबै भएको थियो साहब, तर टिममा हाम्रो एकजना मेम्बरलाई चाहिँ अलिकति त्यो दिन चाहिँ अब ब्याड लक भनौँ कि ब्याड डे भनौँ, त्यसले गर्दा अलिकति उहाँलाई अप्ठ्यारो परेको थियो साहब। त्यही भएर त्यसले गर्दा अलिकति टिमलाई इफेक्ट पर्नु पुगेको थियो साहब। त्यो बाहेक अरू चाहिँ सबै टिमले फेरि त्यो अब्स्टेकललाई पुस्ट गरेर फेरि जस ओभरकम गरेर सेकेन्ड पोजिसनसम्म हासिल गर्नुहुन्छ।
1: साह्रै राम्रो। तपाईँ डी कम्पनीमा जानुभएको कति भयो?
2: साहब, म डी कम्पनी आएको लास्ट 24 डिसेम्बरमा छ, फकल्यान्ड क्याडरमा।
1: ओके, अनि डी कम्पनीमा आइसकेपछि तपाईँले अहिलेसम्म कस्तो पाउनुभएको छ? किनभने जहिले पनि कम्पनीको ओभरअल पोजिसन हेर्दाखेरि थाहा लाग्छ कि कम्पनीमा एकदमै सबै राम्रा राम्रा हाम्रा दाजुभाइहरू छन्, त्यही भएर नै यस्तो रिजल्ट आयो भन्ने हामीले सोच्छौँ। तपाईँलाई तात्विक भिन्नता जुन राइफल कम्पनीमा हुनुहुन्थ्यो पहिला र अहिले डी कम्पनीमा आउनु भएको छ, के लागेको छ? हुन त रेकेमा त एकदमै क्रिम मान्छेहरू जान्छ भन्छन्।
2: हजुर, त्यो भनाइ नै होला सर। हजुर, डी कम्पनी मैले राइफल कम्पनीभन्दा एकदम धेरै भिन्नता त होइन, तर सर्टेन केही भिन्नता चाहिँ छ साहब। जस्तो अब त्यो बिग बोइस रुल भन्ने एउटा अब पहिलेदेखि नै चलिआएको एउटा सेयिङ रहेछ साहब डी कम्पनीमा, मैले त्यो चाहिँ पाएँ डी कम्पनीमा साहब। एज जुनियरलाई जुनियर भन्दा नि एभ्री म्यान ट्रिट्स एभ्री वान इक्वली हो, ऱ्याङ्क स्ट्रक्चर छ तर ऱ्याङ्कलेस छ हामी, तर क्लासलेस छौँ तर ऱ्याङ्कलेस नै छैनौँ साहब हामी। अनि एभ्री वान डज द ओन वर्क, त्यो चाहिँ सबभन्दा मलाई राम्रो लाग्छ साहब डी कम्पनीमा। अनि एभ्री वान इज भेरी ट्यालेन्टेड इनफ, सबको डिफ्रेन्ट डिफ्रेन्ट क्वाल छ साहब, जुनले चाहिँ एउटा लर्निङ इन्भाइरोमेन्ट चाहिँ धेरै राम्रो पाउँछ साहब।
1: कति राम्रो कुरा! अहिले टुकर लाइन्समा तपाईँहरूको सेलिब्रेसन भइराखेको छ च्याम्पियन कम्पनीको, अब तपाईँ पनि त्यहाँ जानुपर्छ, मलाई थाहा छ समय धेरै छैन। टुकर लाइन्सबाट तपाईँले हाम्रो ब्रिगेड अफ गोर्खाजमा भएका तपाईँका नम्बरीहरू, साथीभाइहरू, चिनारीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
2: टुकर लाइन्सबाट जे सबैजना साथ दिनुहुने, मेरो नम्बरी फ्यामिलीहरू सबैजनालाई सपोर्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद। हजुर, ब्रुनेमा हुनुहुन्न भने कुनै बेला आउनुभयो भने सम्झिनु होला, टुको लाइन्स धेरै रमाइलो छ, ब्रुने धेरै रमाइलो छ। र पछि यता हाम्रो फेरि टुआर जिआरतिर जोइन हुनुहुनु खोज्नुहुने कोही, कि त इआरई आउन खोज्नुहुने कोही हुनुहुन्छ भने आउनु होला। च्याम्पियन कम्पनीको माहौल साह्रै रमाइलो हुन्छ, एनर्जेटिक, त्यत्तिकै कम्पिटेटिभ, त्यत्तिकै च्यालेन्जिङ हुन्छ, त्यत्तिकै इन्थुजियाजम हुन्छ, त्यति नै छ सब।
1: ब्रिलियन्ट, थ्याङ्क यू भेरी मच, अनि कङ्ग्रेचुलेसन्स। हजुर,
2: हुन्छ सर, थ्याङ्क्स सर।
1: आज च्याम्पियन कम्पनी कम्पिटिसन सकियो।

0: टु आरजीआरमा र मेरो सामु हुनुहुन्छ सार्जेन्ट नरेश लिम्बू जो सिएसएस कम्पनीसँग आबद्ध हुनुहुन्छ। हुन त यो च्याम्पियन कम्पनी कम्पिटिसनमा सधैँ राइफल कम्पनीको वर्चस्व रहेको हामीले देखेका थियौँ र यस वर्ष भने राइफल कम्पनीहरूलाई बिट गर्दै डी कम्पनीले जित्न सफल भएको छ। तर यतिखेर म सिएसएस कम्पनीका सहभागीहरूसँग पनि कुरा गर्ने मन थियो, यसैले मैले उहाँलाई फेला पारेको छु। सार्जेन्ट गुरुजी, यसपल्टको यो च्याम्पियन कम्पनी कम्पिटिसन तपाईँको योगदान कस्तो रह्यो?
1: फर्स्ट अफ अल थ्याङ्क यू तपाईँलाई। म चाहिँ सिएसएस सिआइएस सार्जन नरेश लिम्बू हो। यसपालि मेरो योगदान भन्दाखेरि चाहिँ मैले चाहिँ फर्स्टमा चाहिँ सीताङ रेस पार्टिसिपेट गरेको थिएँ अनि क्रस कन्ट्री अनि बास्केटबल सबै लिड गरेको थिएँ। त्यसमा चाहिँ भन्दाखेरि यसपालि चाहिँ सिएसएसले चाहिँ पहिलाको इयर भन्दाखेरि चाहिँ एक्सेप्सनली वेल पर्फर्म गरेर चाहिँ कपाल अफ कम्पनीहरूलाई चाहिँ बिट गरेर वी म्यानेज टु विन कपाल अफ ट्रफिज एन्ड ड्रिङ्क्स।
0: कति राम्रो, किनभने सिएसएस कम्पनीले राइफल कम्पनीलाई जित्नु कुनै इभेन्टमा भनेको चान्सुने कुरा होइन। यसपालि के भित्रियो त सिएसएस कम्पनीमा पुरस्कारहरू?
1: हामीले यसपालि चाहिँ फर्स्टमै स्विमिङ कम्पिटिसन जित्यो अनि मिलिट्री स्किल्स राम्रो गर्यो, सियो सरप्राइज हामीले राम्रो गर्यो, बास्केटबल फुटबल मोटामोटी हामीले चाहिँ एभरेजमा चाहिँ राम्रो गरेको थियो। द्याट मिन्स यो चाहिँ के प्रुफ हुन्छ भने चाहिँ अन्ली हामी सिएसएस इनेबलर्स होइन, वी आर रेडी टु अपरेट एनीवेयर पनि हो।
0: एक्सलेन्ट, हजुर पक्कै हो, किनभने तपाईँहरूले प्रुभ गरेर देखाउनु भएको छ। जे होस् बधाई छ, तपाईँहरूले धेरै राम्रो गर्नुभयो यस वर्ष र अर्को वर्षको लागि शुभकामना छ हाम्रो अग्रिम। र यसपालि तपाईँका कम्पनीका जम्मै पार्टिसिपेन्टहरूलाई जस जसले अब योगदान दिए प्रत्यक्ष अप्रत्यक्ष रूपमा उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
1: फर्स्ट अफ अल चाहिँ सबैले पार्टिसिपेट गरेकोमै द्याट्स द विनिङ मेन्टालिटी हो। अनि सेकेन्डली चाहिँ दोज अल विनर्सलाई चाहिँ कङ्ग्रेचुलेसन्स, अनि दोज हु केम सेकेन्ड thought you can still try it next year because champion company is going to be held every year, so best of luck for next year.
0: Seveni BFS Gorkha Radio lai tapai ko amulya samay dinu bhayo, dherai dhanyabad cha. Aba alikati relax ra chill out garne samay cha, please carry on hajur.
1: Thank you very much hajur.
0: Thank you.

हजुर श्रोता, सुनिहाल्नुभयो यो एकदमै मिठो गीत सानो म भन्ने प्रेम लामाको आवाजमा। अनि उक्त गीतभन्दा अघिल्लो प्रस्तुति रहेको थियो इन्टरभ्यू राइफलम्यान जेनिस थापा अनि सर्जेन्ट नरेश लिम्बूसँगको कुराकानी। हजुर श्रोता, मेसेजेस पढ्ने क्रममा हाम्रो रेगुलर लिसनर खर्क गुरुङ मामाले आज पनि फेरि एउटा गीत रिक्वेस्ट गर्नुभएको छ। गुड मर्निङ, गुड आफ्टरनुन बिना भान्जी, मजेरी कार्यक्रम सुन्दै छु, रमाइलो भइरहेछ भान्जी, समय मिलेमा मिलेमा मलाई एउटा गीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ। गीतको बोल भने घाम डुब्यो पश्चिम घुम्तीमा, अनि बिमा कुमारीद्वाराले गाउनु भएको सम्झना। हजुर लगायत सम्पूर्ण बिएफपिएस गोर्खा रेडियो प्रेमीहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद, नमस्ते भन्नुभएको छ। नमस्ते मामा। हजुर, मामाको रिक्वेस्टमा भने यो घाम डुब्यो पश्चिममा भन्ने बिमा कुमारी दुराको आवाजमा म पक्कै पनि बजाउनेछु। र अब भने कार्यक्रम समापन गर्ने बेला पनि भएको छ। श्रोता, कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ। मजेरी कार्यक्रमको अहिले ब्रुनाईमा भने समय भएको छ एक बज्नका लागि केवल 4 मिनट। अब यो गीत सँगसँगै आजको कार्यक्रमलाई भने बिट मानेछु। भोलि फेरि कार्यक्रम मझेरीमा चाहिँ म पुनः उपस्थित हुने नै छु, मिठा मिठा गीत सङ्गीत रमाइलो रोचक जानकारीहरूको साथसाथै। त्यसै गरी तपाईँहरूले पठाउनु भएको गीतको समर्पण सन्देशहरू पनि पक्कै पनि पढ्ने नै छु कार्यक्रम मझेरीको तर्फबाट। आजलाई भने तपाईँहरूकै कार्यक्रम प्रस्तुता बिना गुरुङलाई बिदा दिनुहोस्। बाँकी दिन तपाईँहरूको शुभ रहोस्, स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र मुस्कुराइरहनुहोस् भन्न चाहन्छु। भोलिसम्मको लागि मलाई बिदा दिनुहोस्। धन्यवाद, नमस्कार अनि बाबा।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समय अनुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ।
4: विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्य सहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो। समितिको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न 15 दिनको समयसीमा सहित समिति गठन गरेको जनाएको छ। तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोग समक्ष प्रक्रिया अघि बढाइनेछ। प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण साईका अनुसार सो निर्णय गरिएको हो। सञ्चालक समितिले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजना सम्बन्धी उजुरी तथा गुनासोको अध्ययन गर्न अर्को छुट्टै छानबिन समिति पनि गठन गरेको छ।
3: आन्दोलन र चिकित्सक र सरकार बीच 5 बुँदे सहमति भएको छ।
5: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा सहमति भएको हो। माग सम्बोधन गर्न सरकारले प्रतिबद्धता जनाएसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार पारी नेपाल चिकित्सक संघसँगको सहकारीमा एउटा कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख छ। पर्सा वीरगंजको नारायणी अस्पतालका चिकित्सक डाक्टर प्रमोद राममाथि कुटपिट भएको थियो। प्रमोदको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कुटपिटको विरोधमा मुलुकभरका चिकित्सक आन्दोलनमा थिए। नेपाल चिकित्सक संघको आह्वानमा 2 दिनदेखि मुलुकभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा ठप्प थिए।
6: वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2022 गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा 41 वयस्क बाघ रहेकोमा यसपटक यो सङ्ख्या बढेर 71 पुगेको छ। यससँगै पर्सा बाघ संरक्षणमा उल्लेखनीय प्रगति हासिल गर्ने संरक्षित क्षेत्रमध्ये एक बनेको छ। राष्ट्रिय रूपमा भने नेपालमा वयस्क बाघको सङ्ख्या 429 पुगेको छ। सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र वरपरका मध्यवर्ती क्षेत्रमा 145 बाघ अभिलेख भएका छन्। त्यसपछि बर्दियामा 112, बाँकेमा 51 र शुक्लाफाटामा 50 वयस्क बाघ रहेका छन्। 627.39 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज पर्सा बारा र मकवानपुर जिल्लासम्म विस्तार गरिएको छ। यो निकुञ्ज भारतको वाल्मीकि टाइगर रिजर्भ र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बाघको महत्वपूर्ण जैविक मार्गका रूपमा परिचित छ।
7: 2 साता यता कृषि सामग्री र साल ट्रेडिङ कर्पोरेशनले मल वितरण रोकेपछि किसान थप समस्यामा परेका हुन्। गत असार 31 कृषि सामग्री तौली हवा र साल ट्रेडिङ कर्पोरेशन कृष्णनगरबाट मल वितरण कार्य रोकिएको कृषि ज्ञान केन्द्रका प्रमुख तथा जिल्ला मल व्यवस्थापन समितिका सचिव घनश्याम चौधरीले बताउनुभयो। मल वितरण कार्य रोकिँदा किसानहरू चिन्तित बनेको उहाँको भनाइ छ। कृषि सामग्री कम्पनी लिमिटेड तौली हवा शाखाका प्रमुख विष्णु भण्डारीले साउन 1 मल बिक्री वितरण रोकिएको बताउनुभयो। उहाँले सीमित स्टक बाँकी भए पनि चालू आर्थिक वर्षका लागि पालिकाहरूको कोटा निर्धारण नहुँदा मल बिक्री वितरणमा समस्या आएको बताउनुभयो। कोटा निर्धारण पत्र आएपछि मल बिक्री गरिने उहाँले बताउनुभयो। मल व्यवस्थापन समितिका अनुसार जिल्लामा 825.4 मेट्रिक टन युरिया, 297 टन डीएपी र 292.75 मेट्रिक टन पोटास स्टक बाँकी छ।
4: सुनसरीमा बसेको सर्वपक्षीय बैठकमा सहभागीले उत्तेजना फैलाउने गतिविधि नगर्ने निर्णय समेत गरेका छन्। संघीय संसदका सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रतिनिधि, पत्रकार, नागरिक समाजका सदस्यले संयुक्त हस्ताक्षर मार्फत प्रतिबद्धता जनाएका हुन्। गृहमन्त्री सुदन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्बसालका स्वकीय सचिव समेत उपस्थित भएको बैठकमा दलका नेता, सहायक सिडियो, सुरक्षा निकायका प्रमुख र धार्मिक संगठनका नेता पनि सहभागी थिए।
3: हुलाक सेवालाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य सहित सरकारले स्मार्ट हुलाक कार्यक्रम अघि बढाएको छ। परम्परागत चिठी पत्र वितरणमा सीमित हुलाकलाई डिजिटल सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने योजना अन्तर्गत राहदानी, शैक्षिक प्रमाण पत्र, सवारी चालक अनुमति पत्र र स्वास्थ्य परीक्षण प्रतिवेदन घरमै पुर्याउने व्यवस्था विस्तार भइरहेको छ। सरकारको 100 दिने शासकीय सुधार कार्यसूची र वार्षिक नीति तथा कार्यक्रम अनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः स्मार्ट हुलाकमा रूपान्तरण गर्न लागि
2: यो BFBS Radio.

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि

BFB's Gurkhar Radio कार्यक्रम में हमें नमस्ते यू के मा प्रवेश गरेका छौं तपाई सम्पूर्णलाई स्वागत गर्न चाहन्छु आजको यो मर्निंग ब्रेकफास्ट शो मा म सुनेको तर्फबाट र समय हामीसँग अहिले 7 बजेको लागि बाँकी रहेको छ 12 मिनेट हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम रहेको छ 6:30 बजेदेखि चाहिँ कार्यक्रम नमस्ते युके तपाईँले सुन्न सक्नुहुन्छ यो 9 बजेसम्म 2.5 घन्टाको कार्यक्रम र अहिले यो समय तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ सिम्पली 105.4 मेगाहर्ज ट्युनिङ गरेर फोकस्टोन बासीले तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा तपाईँले बिएफबिएस एप डाउन गर्न सक्नुहुन्छ र विभिन्न स्टेसन्सहरूमध्ये बिएफबिएस गोर्खा सेलेक्ट गरेर सुन्नुहोला र कार्यक्रममा आजको दिनमा मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारी रहने नै छ जसरी आज 30 जुलाई 2026 रहेको छ थर्सडे यानि कि बिहिबारको दिन रहेको छ श्रोता र कार्यक्रमको सेकेन्ड आवरमा म राख्ने नै छु 7:28 जाँदा आजको एक्सचेन्ज रेट अनि गोल्ड प्राइस बारेमा जानकारी र कार्यक्रमको तेस्रो घन्टामा भने बिएफबिएस संवाद हुनेछ जहाँ योगदायसँग कुराकानी रहेको छ मेजर दिल कुमार राईको साथमा यो चाहिँ यलम्बर डे बारेमा रहेको छ पार्ट वान चाहिँ 8:28 जाँदा भने पार्ट टू 9 बजेको लागि 13 मिनट बाँकी हुँदा र कार्यक्रममा रहँदै गर्नुहोस् अहिलेको यस समयमा हामी अगाडि बढ्ने नै छौँ बादल सरिरहेको छ स्वप्निल शर्माको आवाजमा फिचरिङ जन राई यो मिठो गीत इन्जोय गर्नुहोस्

एफबीएस गोर्खा रेडियो कार्यक्रममा बबनी यो नमस्तेको पहिलो घण्टाबाट विदा लिने समय पनि आइसकेको छ श्रोता र अहिलेको लागि खुसमा नेपाली चलचित्रबाट खुसीका फूल बटुलेर यो गीत एन्जोय गर्न सक्नुहुनेछ श्रोता र अवश्य पनि हामी कार्यक्रमको दोस्रो घण्टामा केही क्षणमा भेट्ने नै छौँ स्टे ट्युन म सुनेको साथ

0: नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल घटाउने तयारी थालेको छ। गराइसी उपभोक्तालाई राहत दिने र उद्योगलाई प्रतिस्पर्धी दरमा विद्युत उपलब्ध गराउने उद्देश्यले प्राधिकरणले महसुल पुनरावलोकन प्रक्रिया अघि बढाएको हो। ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत महसुल पुनरावलोकनका लागि विशेष समिति गठन गरेको छ। समितिले हालको महसुल दर अध्ययन गरी 15 दिनभित्र नयाँ संरचना सम्बन्धी सुझाव सहितको प्रतिवेदन बुझाउनेछ। प्राधिकरणले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजना सम्बन्धी उजुरी छानबिन गर्न अर्को समिति पनि गठन गरेको छ। समितिले 2 महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनेछ। हुलाक सेवालाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य सहित सरकारले स्मार्ट हुलाक कार्यक्रम अघि बढाएको छ। परम्परागत चिठी पत्र वितरणमा सीमित हुलाकलाई डिजिटल सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने योजना अन्तर्गत राहदानी, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमति पत्र र स्वास्थ्य परीक्षण प्रतिवेदन घरमै पुर्याउने व्यवस्था विस्तार भइरहेको छ। सरकारको 100 दिने शासकीय सुधार कार्यसूची र वार्षिक नीति तथा कार्यक्रम अनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः स्मार्ट हुलाकमा रूपान्तरण गर्न लागि हुलाक विभागले जनाएको छ। पहिलो चरणमा 50 वटा हुलाक कार्यालयलाई स्मार्ट बनाउने तयारी भइरहेको छ भने त्यसका लागि डिजिटल प्रणाली, ट्र्याकिङ सुविधा र विद्युतीय भुक्तानीको व्यवस्था गरिनेछ। हुलाक विभागका अनुसार पछिल्लो 4 महिनामा 2,37,000 भन्दा बढी राहदानी जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको छ। त्यसमध्ये 76 जिल्लाका हुलाक कार्यालय मार्फत करिब 7,885 राहदानी सेवाग्राहीको घर पुर्याइएको छ। त्यस्तै 8,81,000 भन्दा बढी सवारी चालक अनुमति पत्र यातायात कार्यालयसम्म पुर्याइएको र 7 जिल्लामा 1,000 भन्दा बढी अनुमति पत्र घर दैलोमै वितरण गरिएको विभागले जनाएको छ। त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालय संघको सहकार्यमा शैक्षिक प्रमाणपत्र तथा अस्पतालबाट स्वास्थ्य परीक्षणका नमूना पनि हुलाक मार्फत ढुवानी गर्न थालिएको छ। हुलाक विभागले स्मार्ट हुलाक मार्फत नागरिकलाई सहज, छरितो र भरपर्दो सार्वजनिक सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। प्रधानमन्त्री वारेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषदको बैठक डाक्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहान 11:30 बजे बस्ने बैठकमा पछिल्लो समय उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षा मन्त्री, गृहमन्त्री, परराष्ट्र मन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव सदस्य रहने व्यवस्था छ। सुनसरीको देवानगंज घटनापछि त्यसको असर मोरङमा पर्न सक्ने जोखिमलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय मोरङले सर्वपक्षीय बैठक बोलाएको छ। सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न र सम्भावित नकारात्मक प्रभाव रोक्न त्यसो 3 बजे विराटनगरको मोरङ उद्योग व्यापार संघको सभाहालमा बैठक बस्न लागेको सहायक प्रमुख जिल्लाधिकारी पवनराज कोइरालाले जानकारी दिनुभयो। बैठकमा जिल्लामा शान्ति सुव्यवस्था कायम राख्ने, सद्भाव र्याली आयोजना गर्ने तथा सबै पक्षले खेल्नुपर्ने भूमिकाबारे छलफल हुनेछ। स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा जनस्वास्थ्यविद डाक्टर सुभाष प्याकुरेल नियुक्त हुनुभएको छ। नियुक्तिपछि उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डाक्टर प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। भरतपुर अस्पतालमा पछिल्लो 1 वर्षमा सर्पदंशका कारण हुने मृत्यु शून्यमा झरेको छ। अस्पतालले सर्पदंशका 491 जना बिरामीको उपचार गरेकोमा कसैको पनि ज्यान नगएको जनाएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले आफूलाई उत्तरी सागरमा तेल तथा ग्यास उत्खननका लागि बाटो खोल्ने बताउनु भएको दावी गर्नुभएको छ। ट्रम्पले लामो समयदेखि उत्तरी सागरमा तेल तथा ग्यास उत्खनन विस्तार गर्नुपर्ने धारणा राख्दै आउनु भएको छ। उहाँले यस्ता परियोजनामा प्रतिबन्ध लगाइनु नै बेलायती प्रधानमन्त्रीका पूर्ववर्ती नेताको राजनैतिक पतनको प्रमुख कारण बनेको दावी पनि गर्नुभएको छ।
1: I was telling Prime Minister Starmer, open up the North Sea, open it up, you'll be okay, open it up.
0: विश्व फुटबलको सर्वोच्च निकाय युईएफएले फिफाले विश्वकपसहित विभिन्न प्रतियोगितामा निजी लगानीकर्तालाई स्वामित्व हिस्सा बिक्री गर्ने योजना अघि सारेपछि त्यसबारे छलफल गर्न भोलि आफ्ना 55 सदस्य राष्ट्रका फुटबल संघहरूको आकस्मिक बैठक बोलाएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यो योजनालाई समर्थन गर्ने राष्ट्रहरूलाई 3 करोड पाउन्ड उपलब्ध गराउने प्रस्ताव गर्नुभएको छ। फुटबल विश्लेषक हेनरी विन्टरले यो गम्भीर विषय भएका सम्बोधन
2: You, PFBS, Gorkha Radio Home.

BFB's Gorkha Radio सुन्दै हुनुहुन्छ अहिले कार्यक्रममा हामी यो समय नमस्ते गीतको दोस्रो घण्टामा प्रवेश गरेका छौँ तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत छ फेरि पनि म सेनेको तर्फबाट मखमली सुजन चापाका र सुनिता थिमको आवाजमा यो मिठो गीत इन्जोय गरिसक्नु भएको छ समयले 7:11 गएको छ र हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम भने 6:30 रहेको छ 9:00 कार्यक्रम नमस्ते युके र आजको दिनमा म सुनेको उपस्थित भएको छु र यो दोस्रो घण्टामा अवश्य पनि तपाईँले केही क्षणमा पाउनुहुनेछ आजको गोल्ड प्राइस अनि सिल्भर प्राइस बारेमा जानकारी र एक्सचेन्ज रेटहरूको पनि म जानकारी राख्दिने गर्नेछु र कार्यक्रममा आज म यो हप्ताको प्रश्न पनि राख्ने नै छु वान अफ द लकी विनर फ्राइडे भोलिको दिन अनाउन्स हुने नै छ र केही क्षणमा हुनेछ यो चाहिँ एउटा गीतको क्लिप छ र कलाकारको नाम चाहिँ के हो तपाईँले भन्नुपर्ने हुन्छ म केही क्षणमा तपाईँको भाषामा राख्ने नै छु र यसैको साथमा आउनुहोस् अब पनि हामी कार्यक्रममा फेरि पनि अगाडि बढ्ने नै छौँ टुना बेल थापाको आवाजमा डर लाग्छ

0: रेडियो
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

0: Borkha Radio. Borkha Radio.
1: PFB's Gorkha Radio कार्यक्रम में हामी छौं श्रोता यो समय नमस्ते यूके मा र हामीलाई श्रोताले विभिन्न ठाउँबाट सुनेर साथ दिइरहनु भएको छ यहाँ हामीलाई तारा प्रसाद चेमजोङ दाजुले पनि सेवारो शुभ दिन बहिनी भनेर भन्नुभएको छ थ्याङ्क यू सो मच र यसै गरी नीता कोइराय आन्टीले पनि गुड मर्निङ हजुर गुड डे अल भन्नुभएको छ र जुमबहादुर गुरुङ मया मामाले पनि हामीलाई स्विन्टनबाट पठाउनु भएको छ यो समयमा हेभ अ असम डे भनेर र यसै गरी यो समय शोभा गुरुङदीले पनि गुड मर्निङ सुने पनि सबैलाई ह्याप्पी थर्सडे भन्नुभएको छ र यसै अनुसार अवश्य पनि हामीलाई यहाँ विष्णु गुरुङ वा दाजुले पनि यहाँ अहिले यो समयमा चाहिँ गुड मर्निङ भनेर पठाउनु भएको छ र साथै उहाँले यहाँ एउटा गीत पनि अनुरोध गर्नुभएको छ जुन अवश्य पनि उहाँको रिक्वेस्टमा म राख्ने नै छु श्रोता र यो गीत चाहिँ अहिलेको नयाँ गीत पनि रहेको छ जुनी जाला रहेको छ नेपाली चलचित्र पेन्सन पट्टाबाट रहेको छ र अवश्य पनि उहाँको अनुरोधमा यो गीत म राख्ने नै छु श्रोता इन्जोय गर्न सक्नुहुनेछ र कार्यक्रममा केही क्षणमा म आजको प्रश्न पनि राख्ने नै छु एउटा गीतको क्लिप छ तपाईँले हामीलाई गेस्ट गरेर भन्नुपर्नेछ यो गीत गाउनुहुने सिङ्गर चाहिँ को हुनुहुन्छ स्टे ट्युन भन्न चाहन्छु केही क्षणमा रहने नै छ तर त्योभन्दा अगाडि अहिलेको लागि भने विष्णु गुरुङ दाजुको अनुरोधमा रहेको यो गीत म राख्ने नै छु जुनी जाला इन्जोय गर्न सक्नुहुनेछ अहिलेलाई पनि इन्जोय गर्नुहोस् यो मिठो गीत

0: गोर्खा रेडियो,
1: गोर्खा रेडियो।
2: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: BFBS Gorkha Radio सुन्ने हुनुहुन्छ र कार्यक्रममा हामी छौँ श्रोता यो समय नमस्ते युकेको दोस्रो घण्टामा यसै गरी अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि केही जानकारी राखे हालौँ किरात रा या योखा यलम्बर समृद्धि यो दिवस हुन गइरहेको छ र कार्यक्रममा चाहिँ विभिन्न आकर्षणहरू छ सांस्कृतिक तथा समकालीन कला सङ्गीत र नृत्यको प्रस्तुति रहनेछ फ्री चिल्ड्रेन एक्टिभिटिजहरू पनि रहेको छ र यसै फ्री पार्किङ हुनेछ एन्ट्रीको लागि जस्ट £5 एडभान्स बुकिङ गर्नुहोला क्याम्पिङ बिबिक्यू फुड एन्ड बिजनेस स्टलको लागि र स्याटरडेको दिन 1 अगस्त हुन गइरहेको छ यही विकेन्ड पर्सिको दिन किरात राय हाउस क्याम्पस लेन सरीमा समय बिहानको 11 बजीदेखि बेलुकी 8 बजीसम्म रहेको छ कुनै क्वेरी छन् भने वेबसाइट भिजिट गर्नुहोला krwyuk.org र कार्यक्रममा आउनुहोस् अब भने हामी फेरि पनि अगाडि बढ्ने नै छौँ अर्को एउटा मिठो गीतको साथमा नभएका कुरा रहेको छ दीक्षिता कार्कीको आवाजमा

एफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र अब पनि कार्यक्रम यो समय नमस्ते युकेको दोस्रो घण्टाबाट पनि बिदा लिने समय आइसकेको छ. हामी कार्यक्रमको तेस्रो घण्टामा केही क्षणमा भेट्ने नै छौँ. श्रोता गीत सङ्गीत र साथै अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि जानकारी रहनेछ र यो हप्ताको प्रश्न पनि म राख्ने नै छु. अहिलेलाई पनि अनुप जैन अर्ज किया है एन्जे गर्नुहोस्. स्टे ट्युन, कार्यक्रमको थर्ड आवरमा भेट्नेछौँ समाचार पश्चात.

0: सुनसरी घटनाको विषयलाई लिएर प्रतिपक्षी दलहरूले सरकारको कडा आलोचना गरेका छन्। नेपाली काँग्रेसले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने अडान राखेको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै काँग्रेस प्रमुख सचेतक बासना थापा,
1: नागरिकको ज्यान जाने गरी गोली चलाउनु पर्ने अवस्था किन आयो? यसको जवाब सदनमा दिनुपर्छ र घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ। घटनाको निष्पक्ष र विश्वसनीय छानबिन हुनुपर्छ।
0: श्रम संस्कृतिका आर्यन राईले स्थिति सम्हाल्न नसके राजीनामा दिन सुझाव दिनु भएको छ।
2: अहिले लुकेर बस्ने अवस्था होइन, मैले सक्दिनँ भन्छ पाइन्छ, हेर्नुहोस् काम बिगार्नुको सट्टोमा सक्दिनँ भन्नु पाइन्छ। यति प्रधानमन्त्रीज्यूले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हाठोडाइ हुन्छ, त्यो पाइन्छ। कोही न कोहीले देश लिड गरेर जाला, तर यो ढङ्गले अभिभावक बिन भनेर देश चलाउनु पाइन्न। कि त निस्किनु पर्यो, कि त सक्दिनँ भनेर हाठाउनु पर्यो।
0: सुनसरीका जनप्रतिनिधि तथा नागरिक समाजले जिल्लामा शान्ति सुव्यवस्थाका लागि 5 बुँदे प्रतिबद्धता व्यक्त गरेका छन्।
3: सुनसरीमा बसेको सर्वपक्षीय बैठकमा सहभागीले उत्तेजना फैलाउने गतिविधि नगर्ने निर्णय समेत गरेका छन्। संघीय संसदका सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रतिनिधि, पत्रकार, नागरिक समाजका सदस्यले संयुक्त हस्ताक्षर मार्फत प्रतिबद्धता जनाएका हुन्। गृहमन्त्री सुदन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्बसालका स्वकीय सचिव समेत उपस्थित भएको बैठकमा दलका नेता, सहायक सिडिओ, सुरक्षा निकायका प्रमुख र धार्मिक संगठनका नेता पनि सहभागी थिए।
0: सुनसरीको देवानगंज घटनापछि त्यसको असर मोरङमा पर्न सक्ने जोखिमलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय मोरङले सर्वपक्षीय बैठक बोलाएको छ। सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न र सम्भावित नकारात्मक प्रभाव रोक्न दिउँसो 3 बजे विराटनगर स्थित मोरङ उद्योग व्यापार संघको सभा हलमा बैठक बस्न लागेको हो। सहायक प्रमुख जिल्लाधिकारी पवनराज कोइरालाले यो विषयको जानकारी दिनुभएको छ। बैठकमा जिल्लामा शान्ति सुव्यवस्था कायम राख्ने, सद्भाव र्याली आयोजना गर्ने तथा सबै पक्षले खेल्नुपर्ने भूमिकाबारे छलफल हुनेछ। बैठकमा स्थानीय तहका प्रमुख तथा अध्यक्ष, राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, हिन्दू तथा मुस्लिम संघ संस्थाका प्रतिनिधि, पत्रकार, उद्योगी व्यवसायी र विभिन्न संघ संस्थाका प्रतिनिधिलाई बोलाइएको छ। चिकित्सक संघको आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएसँगै आजबाट अस्पताल नियमित रूपमा खुलेका छन्। सरकार र आन्दोलन र चिकित्सक बीच गएको साझा सहमति भएसँगै चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गरेको थियो। हिजो स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघ बीचको वार्तामा 5 बुँदे सहमति भएको थियो। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक आन्दोलित बन्द, अस्ति मंगलबार र हिजो देशभरका अस्पतालहरूमा आकस्मिक भएका सबै सेवा ठप्प पारिएको थियो। स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा जनस्वास्थ्यविद डाक्टर सुभाष प्याकुरेल नियुक्त हुनुभएको छ। नियुक्तिपछि उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डाक्टर प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले आफूलाई उत्तरी सागरमा तेल तथा ग्यास उत्खननका लागि बाटो खोल्ने बताउनु भएको दावी गर्नुभएको छ। ट्रम्पले लामो समयदेखि उत्तरी सागरमा तेल तथा ग्यास उत्खनन विस्तार गर्नुपर्ने धारणा राख्दै आउनु भएको छ। उहाँले यस्ता परियोजनामा प्रतिबन्ध लगाइनु नै बेलायती प्रधानमन्त्रीका पूर्ववर्ती नेताको राजनीतिक पतनको प्रमुख कारण बनेको दावी पनि गर्नुभएको छ।
4: I was telling Prime Minister Starmer, open up the North Sea, open it up, you'll be okay, open it up.
0: यद्यपि बेलायती प्रधानमन्त्री बर्नहमले ट्रम्पको दावीको पुष्टि गर्नुभएको छैन, तर उहाँले यसअघि बेलायतको ऊर्जा सुरक्षामा उत्तरी सागरले अझ ठूलो भूमिका खेल्न सक्ने संकेत गर्नुभएको छ। विश्व फुटबलको सर्वोच्च निकाय युईएफएले फिफाले विश्वकप सहित विभिन्न प्रतियोगितामा निजी लगानीकर्तालाई स्वामित्व हिस्सा बिक्री गर्ने योजना अघि सारेपछि त्यसबारे छलफल गर्न भोलि आफ्ना 55 सदस्य राष्ट्रका फुटबल संघहरूको आकस्मिक बैठक बोलाएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले उक्त योजनालाई समर्थन गर्ने राष्ट्रहरूलाई 3 करोड पाउन्ड उपलब्ध गराउने प्रस्ताव गर्नुभएको छ। फुटबल विश्लेषक हेनरी विन्टरले यो गम्भीर विषय भएकाले तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको छ।
5: This is the World Cup we're talking about, the greatest prize in sport, and we're effectively allowing a bunch of venture capitalists to invest in it as if it's some ball bearing factory in Baltimore. It's not. It's the World Cup and it needs protecting.
0: देशभर अहिले मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। पहाड़ी तथा तराईका केही भूभागमा मेघगर्जन सहित भारी वर्षाको सम्भावना छ भने कोशी, बागमती र गण्डकीमा पनि वर्षा हुने अनुमान छ।

एचपीएफबी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम अहिले हामी यो समय नमस्ते युकेमा छौँ र समयको साथै अहिले 8:11 गएको छ र अवश्य पनि यो समय नमस्ते युके सुन्दै हुनुहुन्छ ज्ञान गुरुङ उहाँ दिदीले पनि सुनेजी नमस्कार भन्नुभएको छ एन्डोभरबाट सुन्दैछु भन्नुभएको छ थ्याङ्क यू सो मच र यसै गरी मेक मल्ल उहाँ दाजुले पनि हामीलाई अहिले मनोरञ्जन लिइरहेको छु मेक मल्ल डन्ट स्टेबलबाट भन्नुभएको छ र यसै गरी अहिलेको यस समयमा हामीलाई विभिन्न ठाउँबाट सुनिरहनु भएको छ र यो हप्ताको प्रश्न पनि म तपाईँको माझमा राख्ने नै छु तपाईँले यो गीत चाहिँ कसले गाउनु भएको सुन्नुहोला र जो सिङ्गर हुनुहुन्छ उहाँको नाउँ पठाउनुहोला भोलिको दिनमा चाहिँ अनाउन्स हुनेछ वान अफ द लक्की विनर र सङ्ग चाहिँ यस प्रकारको छ

रबी शिवरी यो गीत गाउनुहुने सिङ्गर को हुनुहुन्छ तपाईँले हामीलाई ग्यास गरेर पठाउनु होला सही जवाब अहिलेलाई पनि फेरि पनि यो मिठो गीत एन्जोय गर्नुहोस् माया फेरि सीमा राईको आवाजमा

0: गोर्खा रेडियो
1: पीएफपी गोर्खा रेडियो सुन्ने हुनुहुन्छ श्रोता र अब भने कार्यक्रम मैले यो समय नमस्ते युकेमा जानकारी राख्न चाहन्छु. अब भने केही क्षणमा तपाईँले 8:28 जाँदाखेरि चाहिँ पाउनुहुन्छ अब यो किरात राई या युखा जुन गरेको छ यस बारेमा चाहिँ कुराकानी मेजर दिलीप कुमार राई उहाँसँग रहेको कुराकानी हुनेछ युक्ताको साथमा 8:28 जाँदाखेरि. पार्ट वान हुनेछ भने पार्ट टू चाहिँ 9 बजेको लागि 13 मिनट बाँकी हुँदा र कार्यक्रममा रद्द गर्नु श्रोता. अहिलेलाई भने फेरि पनि हामी एउटा मिठो गीतको साथमा अगाडि बढ्ने नै छौँ. जन चामलिङ राईको आवाजमा कुछ र

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk
1: यो BFBS कुलकर्म रेडियो हो

0: नमस्ते, कार्यक्रम बिहेबे संवादबाट म योगराज राईको बिहेबे संवादमा आज मेजर दिल कुमार राई साहब हुनुहुन्छ र उहाँसँग म कुराकानी गर्दैछु। उहाँ चाहिँ किरात राईका बेलायतको कार्यकारी अध्यक्ष हुनुहुन्छ र उहाँले यो आउँदो अगस्त महिनाको एक तारिक शनिबारको दिन चाहिँ किरात राई हाउस गेम्बल्स ल्यान्ड GU23 6HS चाहिँ यो वर्षको यलम्बर डे मनाउँदै हुनुहुन्छ। यसको प्रिपरेसन कस्तो जाँदैछ अनि कसरी मनाउँदै हुनुहुन्छ, कार्यक्रमहरू के छ अनि यो किन मनाउन आवश्यक छ, त्यस सम्बन्धी हाम्रो साहबसँग कुराकानी गर्नेछ। साहब नमस्कार हजुर।
1: योग भाइ सेवा नमस्कार हजुरलाई पनि, अनि साथै यो हजुरहरूको अथवा हाम्रो अत्यन्तै लोकप्रिय प्रोग्राम बिएबिएस नेपाली सर्भिस सुनिरहनु भएको सम्पूर्ण महानुभावहरू पनि सेवा नमस्कार टक्राउन चाहन्छु हजुर।
0: हजुर, एक तारिक यो यलम्बर डे मनाउँदै हुनुहुन्छ, त्यसको प्रिपेरेसनको लागि आज पनि त्यही ग्याम्बल स्ट्यान्डबाट बोल्दै हुनुहुँदो रहेछ होइन, कस्तो जाँदैछ प्रिपेरेसन?
1: ज्यू हजुर, यो अब कम्पेयर टु साकेला अब चाहेर पनि त्यति ठुलो प्रोग्राम हुँदैन, त्यसो हुँदाखेरि प्रिपरेसन पनि अब खासै धेर समय लाग्दैन। तैपनि अब हाम्रो प्रोग्रामभन्दा पहिलो हप्ताको विकेन्ड यही विकेन्ड हो र यसो सानोतिनो प्रिपरेसन गरौँ भनेर हिजो पनि केही साथीहरू आउनुभएको थियो अनि आज पनि 5-10 जना भइन्छ होला। ज्यू अब यहाँ सानोतिनो प्रिपरेसन हुँदैछ अनि लास्ट प्रिपरेसन चाहिँ हाम्रो फ्राइडेमा हुन्छ, त्यसपछि अब स्याटरडे चाहिँ हाम्रो प्रोग्राम हो।
0: अब यो यलम्बर डे त अब धेरै हामीलाई त थाहा छ, सुनि पनि रहेको, यो यलम्बर डे चाहिँ तपाईँहरूले किन मनाउने गर्नुहुन्छ प्रत्येक वर्ष?
1: अब यलम्बर भनेको अब हामी सबैलाई थाहा भएको कुरो हो, किराँतीहरूको पहिलो राजा जसमा राई लिम्बू सुनार याक्खाहरू परिन्छ र उहाँको सम्झनामा यो चाहिँ प्रत्येक वर्ष अगस्त महिनाको पहिलो हप्ताको शनिबारमा यो कार्यक्रम गर्दै ल्याएका छौँ। अब यसको मेन अब्जेक्टिभ भनेको त हाम्रो किराँत सभ्यताको ऐतिहासिक विरासतको सम्मान गर्नु, सांस्कृतिकको संरक्षण र किराँती समुदाय बीचमा एकता कायम गर्नु, मुख्य कुरो त त्यही भइहाल्यो। अनि हाम्रो नानीहरूलाई यङ जेनेरेसनलाई यो विषयमा अब कन्टिन्युस एजुकेसन दिनु पनि हो र साथै यही मौका पारेर हामीले वर्षभरिमा हाम्रो नानीहरूले उच्च शिक्षा हासिल गर्ने नानीहरूलाई सम्मान गर्ने ताकि उहाँलाई इन्करेज होस् अनि साबास भन्नुको लागि, साथै संस्थाको मेम्बर्स जसले संस्थालाई संस्थाको नाम राख्ने काममा एकदमै आउटस्ट्यान्डिङ अथवा नोटिसेबल कन्ट्रिब्युसन अथवा अचिभमेन्ट गर्नुभएको छ उहाँलाई पनि सम्मान गर्नुको लागि यो 3 अब्जेक्टिभ लिएर प्रत्येक वर्ष हामीले यो यलम्बर स्मृति दिवस चाहिँ मनाउँदै आएको छौँ।
0: छोटो हिस्ट्री साहब तपाईँलाई थाहा भयो जति यो किराँत राजाले चाहिँ नेपालमा कति वर्ष जति राज गरेको इतिहास भेट्न सकिन्छ?
1: यो अब फरक फरक इतिहास होला तर मैले हेरे अनुसार चाहिँ अब 90 वर्ष प्रिसाइसली भन्दाखेरि 90 वर्ष 3 महिना राज गरेको भन्ने देखिन्छ। अनि पहिलो राजा भनिहाल्दा यलम्बर हुनुहुन्थ्यो र हाम्रो अन्तिम राजा चाहिँ पेलपब्बी भनेर भनिएको छ र टोटलमा चाहिँ अब 29-31 पुस्ताले चाहिँ यो राज गर्दै आएको भन्ने हिस्ट्रीमा चाहिँ पाइन्छ। हजुर,
0: यो राजा हट्नुको कारण, पच्युत हुनुको कारण चाहिँ के रहेछ साहब?
1: अब यो अलिकति अध्ययन गरेर हेर्दा चाहिँ अब यो कुनै पनि आन्तरिक विद्रोह वा प्रजाले हटाएको होइन, यो मृत्युसँगै यो अन्त्य भएको भनिन्छ। अब हाम्रो अन्तिम राजा चाहिँ गस्तीको समयमा चाहिँ नै यो लिच्छवीहरूले आक्रमण गरेर मार्नुभयो, त्यसपछि चाहिँ किराँत शासन चाहिँ नै अन्त्य भयो भन्ने अब हिस्ट्रीमा चाहिँ पाइन्छ।
0: अब यो एउटा इतिहास, यो इतिहासलाई प्रत्येक वर्ष सम्झिनु अथवा सेलिब्रेट गर्नु चाहिँ एउटा किराँती भएको नाताले कतिको आवश्यक ठान्नुहुन्छ हजुरले?
1: यो अत्यन्तै आवश्यक छ। अब हामी कहाँबाट आयो, कहाँबाट सुरुवात भयो अनि हाम्रो किराँतीहरूले अब के गर्नु सक्नु भएको रहेछ पहिला गर्दाखेरि यो एकदमै इम्पोर्टेन्ट छ। त्यही कारणले नै अब हामीले यसलाई प्रत्येक वर्ष उहाँको सम्झनामा यो सेलिब्रेट गर्दै आएका छौँ, नट ओन्ली सेलिब्रेट टु एजुकेट हाम्रो नानीहरूलाई ज्यू गर्दाखेरि एकदम इम्पोर्टेन्ट ठान्दछौँ अनि ठानेको छ।
0: हजुर, यो अब यलम्बर डे भनेपछि धनुष बाण पनि तपाईँले हान्ने गर्नुहुन्छ, यसको सम्बन्ध के छ राजा र धनुष बाणको चाहिँ?
1: अब हाम्रो राजाले अब जति पनि पहिला लडाई गर्नुहुन्थ्यो त्यसमा चाहिँ अब मेन हतियार अस्त्र भनेकै अब धनुष बाण हो, त्यो कारणले गर्दा अब यो राजासँग एकदमै डाइरेक्टली सम्बन्ध भएको हतियार हो। त्यही कारणले पनि अब हाम्रो यो रिमेम्बरिङ इभेन्टमा चाहिँ मेनली यही स्पोर्ट्सलाई चाहिँ हामी मान्यता एकदमै मेन फोकस हुन्छ, त्यही कारणले गर्दाखेरि यो एकदम इम्पोर्टेन्ट छ।
0: हजुर, त्यो दिन पनि तपाईँले एउटा प्रतियोगिताको रूपमा अथवा मनोरञ्जनको रूपमा यो धनुष बाण प्रतियोगिता गर्नुहुन्छ, के छ सब अलिकति भनिदिनुहोस् त, यसको सेफ्टीको कुराहरू पनि आयो होइन?
1: हजुर हजुर, अब सेफ्टीको कुरो अब यो एकदम हतियार नै भएको कारणले गर्दाखेरि अब एकदम इम्पोर्टेन्ट छ। त्यो हाम्रो अर्गनाइजरहरूले एकदम त्यो होसियारको साथमा रिस्क एसेस गरेर सबै कन्ट्रोल मेजरहरू अप्नाएर यसलाई रन गर्नुहुन्छ र यसमा इन्टर प्रकाश, इन्टर भाषिक, इन्डिभिजुअल मेल फिमेल अनि नानीहरूको पनि गरेर अब निकै धेरै कम्पिटिसन हुन्छ। हजुर
0: राइट, आदरणीय श्रोता, अहिले मेजर दिल कुमार राई साहब हुनुहुन्छ किराँत राई एर्खा बेलायतको कार्यकारी अध्यक्ष, उहाँसँग चाहिँ यो एलेम्बर डे जुन चाहिँ आउँदो अगस्त महिनाको एक तारिक शनिबारको दिन किराँत राई हाउस ग्याम्बल्स ल्यान्डमा मनाउँदै हुनुहुन्छ, यस सम्बन्धी कुराकानी गरिरहेको छ। अब छोटो विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ हामी रहल पहल कुराकानी साहबसँग गर्ने।

0: Sarkar Radio.
1: Timi online maho?
2: Oh,
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। छोटो विश्रामपछि हामी सबै सबैलाई वेलकम गर्न चाहन्छु। मेजर दिल कुमार राई साहब हुनुहुन्छ किरात राय बेलायतको कार्यकारी अध्यक्ष र अगस्त 1 तारिकको दिन चाहिँ किरात राय हाउस ग्याम्बल्स लेन त्यहाँको पोस्टको GU23 6HS उहाँले यो वर्षको यलम्बर डे मनाउँदै हुनुहुन्छ। यो यलम्बर डे किन मनाउने गरिन्छ, कतिको इम्पोर्टेन्ट छ र यस सम्बन्धी पहिलो पार्टमा तपाईँले कुराकानी सुनिसक्नु भएको छ। अब दोस्रो पार्टमा बाँकी कुराकानी साहब फेरि वेलकम छ हजुरलाई।
1: धन्यवाद भाइ।
0: हजुर अनि त्यो दिनको कार्यक्रमहरू चाहिँ के छन् साहब, यसो अलिकति जानकारी गरिदिनुहोस् न सरस्वती।
1: अब हाम्रो कार्यक्रम स्टार्ट चाहिँ 11 बजे हुन्छ र 20 बजे अन्त्य हुन्छ र कार्यक्रमको मुख्य आकर्षणहरू अघि नै मैले हजुरलाई भनिसके, आर्चरी यो यलम्बरसँग रिलेटेड गेम भएको कारणले त्यो मेन हुन्छ र पहिला हामीले भलिबल कम्पिटिसन पनि गऱ्यौँ तर यता भलिबल यता आर्चरी फेरि यता सांस्कृतिक कार्यक्रम धेरै कार्यक्रम चाहिँ नै सिमल्टेनियसली रन गर्दाखेरि अलिकति मेन इभेन्टमा अलिकति कन्सन्ट्रेसन गर्नु पनि अलिकति नसकेको अनि समय को कारण इत्यादि कारणले गर्दाखेरि यसपालि भलिबल चाहिँ हामीले गरेनौँ। गर्दाखेरि मेन चाहिँ आर्चरी हुन्छ, त्यसपछि सांस्कृतिक कार्यक्रम पर्फर्मेन्स हुन्छ। हाम्रो चाहिँ नै किरात राई सांस्कृतिक कलाकार सङ्घ हुनुहुन्छ, त्यहाँ त्यसको अध्यक्ष हाम्रो दिल्ली राई हुनुहुन्छ, उहाँहरूको कोअर्डिनेसनमा अनि हाम्रो ओआइसी इभेन्ट क्याप्टन सुमन राईको कोअर्डिनेसनमा लोकल ट्यालेन्ट किरात राई याखाको अनि अहिले एकदमै लक्कीली हामीले यही प्रोग्रामको लागि उहाँहरूलाई इन्भाइट गरेर ल्याएको त होइन तर उहाँहरू यो समयमा यहाँ हुनुहुन्छ। नेपालबाट आउनुभएको कलाकार जसमा रोशन राई भोइस अफ नेपालको फाइनलिस्ट सिजन 5 जस्तो लाग्छ अनि प्रमिला राई, पार्वती राई अनि राजेन्द्र केरुङ भाइ पनि याक्थुङ चुम्लुङमा अस्ति पर्फर्मेन्स दिनुभएको थियो, उहाँहरूले पर्फर्मेन्स गर्नुहुन्छ र अरू लिमिटेड फुड स्टल, ड्रिङ्क्स स्टल, आइसक्रिम इत्यादि स्टल हुन्छ अनि एडभर्टिजमेन्टको बिजनेस एडभर्टिजमेन्ट र कोही कसैले सुन्नु भएको छैन भनेदेखि बिजनेस एडभर्टिजमेन्टको लागि एकदमै स्वागत छ। अब फुडहरू चाहिँ उपस्थिति अलिकति कन्फर्म गर्न सकिँदैन, आई थिङ्क 250 to 450 500 म्याक्सिमम् भनेको त्यति मात्रै हुन्छ पहिलाको हाम्रो अनुभवबाट गर्दाखेरि। अब धेरै फुड स्टलहरू, ड्रिङ्क स्टलहरू, ठुल्ठुलो बिजनेसहरूलाई चाहिँ हामीले त्यतिकै बोलाएर भएन तर सानो तिनो बिजनेस स्टलहरूलाई चाहिँ हामीले इन्भाइट गरेको छौँ र कोही अझै बाँकी हुनुहुन्छ भनेदेखि बिजनेस स्टलको लागि कुनै पनि त्यहाँ लिमिटेसन छैन, जति पनि आउनु सक्नुहुन्छ। शनिबारको 01 August 10:30 आएर सेटअप गर्नु भए हामी त्यहाँ एलोकेसन ठाउँ एलोकेसन गरिदिन्छौँ हुन्छ अनि हामीले एकदम मिनिमम ऊ पनि राखेको छौँ यसो हामीलाई प्रोग्राम चलाउनु लागि एउटा सपोर्ट डोनेसन जस्तो £50 मात्रै राखेको छ हामीले एडभर्टिजमेन्टको लागि।
0: हजुर
1: त्यति मात्रै छ हाम्रो उहरू चाहिँ आइटमहरू चाहिँ।
0: हजुर यो एन्ट्रेन्स फी र कार पार्किङहरू चाहिँ कस्तो छ सर?
1: एन्ट्रेन्स फी पनि एकदमै मिनिमम £5 मात्रै राखेको छ किनभने अब कस्ट एकदमै सानै प्रोग्राम भयो भने कस्ट एकदम ज्यादा छ। तपाईँको टोइलेटको अहिले 3-4 टोइलेट लागि £4-5 गइहाल्छ, अब इन्सुरेन्स गर्नु पर्यो सेफ्टीको लागि, अब धनुष कार्ड इन्भल्भ भएको कारणले आर्चरी त्यसको लागि फुल सेफ्टी हुनु पर्यो इत्यादि गर्दा खर्च धेरै छ। त्यसो हुँदाखेरि 1-2 सबैले कन्ट्रिब्युट गर्नु संस्थाको लागि भन्ने हिसाबले £5 राखेको छ अनि फुड ड्रिङ्क्स स्टल पनि एकदमै जहाँसम्म कम्ती मूल्यमै राख्ने प्रयास गरेको छौँ र त्यहाँ कुनै अब हाम्रो कार्ड पेमेन्टहरूको सुविधा छैन, जो जो आउनुहुन्छ उहाँले चाहिँ क्यास लिएर आउनुपर्ने हुन्छ। हजुर
0: अब यो हाम्रो नेपालीहरूको गोर्खालीको कार्यक्रमहरू प्रायः जसो बाहिरै गर्नुपर्ने हुन्छ, धेरै सङ्ख्या हुन्छ, त्यो ग्राउन्ड अरू संस्थाहरूले माग्नु भयो भने त्यस्तो दिनुभएको छ कि छैन अथवा के छ सर?
1: हामीले खासमा चाहिँ अब हाम्रो राईहरूको प्रोग्रामलाई मात्रै दिइरहेको छौँ तर अहिले फेरि अलिकति सबैलाई यो ठाउँ थाहा पनि होस् अनि अब यसलाई रन गर्नुको लागि अपरेसनल कस्टहरू निकै हाई नै छ, त्यसो भएको कारणले गर्दाखेरि 1-2 सपोर्ट हुन्छ भनेर हामीले सानो सानो स्केल

0: अन्य संघ संस्थालाई पनि हाम्रो कोही मेम्बर्स मार्फत आउनुहुन्छ भनेदेखि त्यो पनि अहिले हामीले इन्टरटेन गराएको छौँ, तर एकदमै अफिसियल्ली यो लेभलको लागि दिने, मतलब यो स्ट्रेन्थ यतिसम्मको लागि, साइजको लागि, यतिको लागि नदिने भन्ने खास हाम्रो अलिकति त्यो टर्म्स एन्ड कन्डिसन चाहिँ अलिकति कङ्क्रिट भएको छैन। अब हाम्रो मिटिङहरू छ आउने एजिएम, त्यसमा हामी पारित गरेर त्यो पनि एउटा एकदमै स्पष्ट हाम्रो अवधारणा निकाल्ने विचार छ हजुर। अहिलेसम्म जे होस् दिइरहेको छौँ सानो तिनो प्रोग्रामको लागि। अस्ति एउटा निकै ठुलो प्रोग्राम थियो यङस्टरहरूको, तर उहाँहरूलाई चाहिँ ड्राई भेन्यू दिएको, सबै उहाँहरूको यहाँको रिक्वायरमेन्टहरू चाहिँ नै काउन्सिलले जे चाहेको थियो त्यो सबै उहाँहरूले गरेर हामीलाई देखाएर दिएको थियौँ। ज्यू गर्दाखेरि अब कम्प्लिट नदिने भन्ने पनि छैन, दिने भनेर सबै एकदमै हाम्रो टर्म्स एन्ड कन्डिसन सेट गरेर त्यो ठुलो स्केलमा एडभर्टिजमेन्ट गरेको छैन हजुर।
1: ए, यो मैले किन सोध्दैछु भने कुनै कुनै प्रोग्रामतिर, ठुलो संस्थाले गरेको प्रोग्रामतिर जाँदा चाहिँ अब कहिले 8 बजे भन्दा उता कार्यक्रम गर्न नपाउने, अलिकति त्यो रिक्सेसमेन्टको कुराहरू, त्यही भएर मैले चाहिँ त्यो सोधेको तपाईँहरूको के छ, अनि त्यहाँ कार्यक्रम गर्दा कति बजे बन्द गर्नुपर्ने हो, अनि धेरै ठुलो ठाउँ छ सबै ठाउँ नै दिनुहुन्छ कि एउटा लिमिटेड ठाउँ हो, त्यो म्याक्सर गर्नु खोजेको मात्रै हो सर।
0: ए हजुर, अब सानोतिनो ग्रुपलाई त हामीले अहिले करिब करिब 3 वटा स्पट्स बनाएको छौँ। एउटा चाहिँ यो मेन किचन एरियामा एउटा स्पट हो, अर्को एउटा स्टेजको एरिया त्यहाँ पनि एउटा स्पट बनाएको छौँ। त्यो भित्र राम्रो राम्रो त के आवश्यक फेसिलिटी जस्तै इलेक्ट्रिसिटी छ, पानी छ, आइस बक्स छ, माइक्रो ओभनहरू राखिदिएको छौँ, अनि जङ्गलमा पनि छ, त्यहाँ चाहिँ राम्रो पिकनिक स्पट छ। जम्मा 3 वटा छ, अनि साना साना साइजले एउटै दिनमा 3 वटा फेसिलिटी नै चलाउन सक्नुहुन्छ। अनि ठुलो साइजको लागि त अब हामीले उहाँहरूले बुक गरेको दिन अब एउटै इभेन्ट मात्रै भएको कारणले उहाँहरूको आवश्यकता अनुसार सबै एरिया नै हामी दिन्छौँ हजुर।
1: राइट, अब त्यो घर बनाउने कुरा पनि पहिला अलिअलि उठेको थियो, त्यो यथावत छ कि त्यो अब ग्रिन जोन भएको कारणले गर्दा नहुने भएछ?
0: होइन, अहिलेसम्म हामीले पर्स्यु गरि नै राखेको छौँ। हाम्रो सिआइसीको डाइरेक्टर, यसमा मेन त्यो जिम्मेवार व्यक्ति चाहिँ, हामी सबै टिममै काम त गर्छौँ तर मेन मान्छे चाहिँ हाम्रो डाइरेक्टर धन राई हुनुहुन्छ। उहाँले सुरुवातदेखि अहिलेसम्म कन्टिन्युस त्यो चाहिँ काउन्सिलसँग, यहाँको विभिन्न सब्जेक्ट म्याटर एक्सपर्टसँग भेट्ने, मिटिङ गर्ने गरिराख्नु भएको छ, अनि उहाँले आइडियाजहरू दिनुहुँदैछ र सबैलाई कन्सोलिडेट गरेर अब हामीले एकपल्ट फेरि अप्लाई गर्ने गरेको छौँ, प्लान राखेको छौँ। ज्यू, यो चाहिँ हामीले स्टिल प्रस्यु गरिरहेको छ हजुर।
1: ए,
0: कम्प्लिट नो चाहिँ भएको छैन हजुर।
1: हो, अब 1 वर्ष कार्यकाल र संस्थाको लागि यो गर्छु भन्ने प्लानहरू तपाईँको थियो होला, त्यो पुरा हुँदैछन् के छ सर हजुरको?
0: टु बी अनेस्ट, भेरी डिफिकल्ट हजुर। 1 वर्ष यति छिटो जाँदो रहेछ तपाईँको। अब हाम्रै कार्यक्रम चाहिँ नै अब 2 साकेला गर्नै पर्ने हुन्छ, एउटा एकदम ठुलो स्केलको साकेला, एउटा यो यलम्बर भयो ठुल्ठुलो 3 वटा, अनि अरू माघे सङ्क्रान्ति भयो, हाम्रो इस्टाब्लिसमेन्ट दिवस भयो, धेरै प्रोग्राम गर्नुपर्ने हुन्छ। अब फेरि अरू अन्य प्रोग्राम पनि मिल्नुपर्ने हुन्छ, गर्दाखेरि चाहे जस्तो आफूले पहिला प्लान गरेको अनुसार अथवा त्यो टाइम लाइन राखेर यो अचिभ गर्छु त्यो अचिभ गर्छु भन्ने थियो, त्यो चाहिँ सम्भव भएन हजुर। सिधै स्पष्ट
1: भन्दाखेरि
0: सक्ने काम चाहिँ गरिरहेको छ, तर धेरै ठुलो उपलब्धि चाहिँ गर्न सकेको छ
1: हजुर। सब यति नै सोध्न चाहे, सम्पूर्ण किराँत बन्धुहरू विश्वभरि नै हुनुहुन्छ, उहाँलाई के भन्नुहुन्छ एउटा अध्यक्षको हैसियतले बेलायतबाट?
0: अब विशेष त हाम्रो किराँतहरूको यो ठुलो चाड अथवा एउटा दिन छ, यो हुन त विभिन्न दिनमा मनाइन्छ। अब युकेमा चाहिँ हामीले जहिले पनि अगस्त महिनाको पहिलो हप्तामा मनाइन्छ, यो अहिले हामीले 1 अगस्तमा मनाइँदैछ। जे जति युकेमा हुनुहुन्छ हजुरहरू उपस्थित भइदिनु हुन अनुरोध गर्दछु, अझै समय छ। अनि विश्वभरिको सम्पूर्ण किराँती र अन्य जातिको सम्पूर्णलाई मेरो सेवा, अनि जहाँ रहे पनि सकुशल रहौँ, आफ्नो संस्कार संस्कृतिलाई नभुलौँ। ज्यू, यति भन्न चाहन्छु
1: हजुर। हुन्छ साहब, यो लम्बरडेको शुभकामना, थ्याङ्क यू भेरी मच हजुरको टाइमको लागि।
0: हस्, धन्यवाद योग भाइ।
1: हजुर, मेजर दिल कुमार राई साहब हुनुहुन्छ, किराँत राईका बेलायतको कार्यकारी अध्यक्ष। 1 अगस्तमा चाहिँ ग्याम्बल्स ल्यान्डमा उहाँले यो वर्षको एलम्बर डे मनाउँदै हुनुहुन्छ। सबै किराँत बन्धुहरूलाई शुभकामना भन्दै यो कार्यक्रम सफल होस् भन्दै मैले बिदा मागेँ। हस्त, नमस्ते।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सुनसरीको दिवानगंज तीन कप्तानगंज घटनाको विरोधमा गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन भएको छ। प्रहरीले चलाएको गोली लागेर युवाको मृत्यु भएको घटनाको विरोध गर्दै हिन्दू सम्राट सेना नामको संगठनका कार्यकर्ताले जनकपुर बजार क्षेत्र बन्द गराउँदै प्रदर्शन गरेका हुन्। उनीहरूले गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका छन्। प्रदर्शनकारीले राजमार्ग लगायत चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन्। केही ठाउँमा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको छ। सुनसरी घटनाको विषयलाई लिएर प्रतिपक्षी दलहरूले सरकारको कड़ा आलोचना गरेका छन्। नेपाली कांग्रेसले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने अडान राखेको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस प्रमुख सचेतक पाष्ण थापा,
1: नागरिकको ज्यान जाने गरी गोली चलाउनु पर्ने अवस्था किन आयो? यसको जवाब सदनमा दिनुपर्छ र घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ। घटनाको निष्पक्ष र विश्वसनीय छानबिन हुनुपर्छ।
0: श्रम संस्कृतिका आर्यन राईले स्थिति सम्हाल्न नसकी राजीनामा दिन सुझाव दिनु भएको छ।
2: अहिले लुकेर बस्ने अवस्था होइन, मैले सक्दिनँ भन्छ पाइन्छ, हेर्नुहोस् काम बिगार्नुको सट्टोमा सक्दिनँ भन्नु पाइन्छ। यति प्रधानमन्त्रीज्यूले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था भने हाटोराई हुन्छ, त्यो पाइन्छ। कोही न कोहीले देश लिड गरेर जाल, तर यो ढङ्गले अभिभावक बिन भनेर देश चलाउनु पाइन्न। कि त निस्किनु पर्यो, कि त सक्दिनँ भनेर हाटाउनु पर्यो।
0: आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले समिति गठन गर्नु भएको छ। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो। मन्त्री वाग्लेले समितिलाई आजै पीड़ितसँग वार्ता शुरू गर्न निर्देशन दिनुभएको छ। बाह्र जिल्लाको विश्व प्रसिद्ध गढीमय मन्दिरमा सजाइएको गहना चोरी भएपछि स्थानीयले यसलाई अशुभ मानेका छन्। जनकपुरबाट लक्ष्मण यादव,
3: पञ्चवर्षीय मेलाका कारण देश विदेशमा चर्चा पाउने गरेको बाह्रको गढीमय मन्दिर फेरि चर्चामा आएको छ। यसपटक भने मेलाका कारण होइन कि मातालाई सजाइएको गहना नै चोरी भएपछि गढीमय मन्दिर सुरक्षा कारणले चर्चामा आएको हो। बाह्रको महागढीमय नगरपालिका एक बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमय मन्दिरमा गएको सोमबार राति ताला फोडेर मुकुट लगायतको गहना चोरी गरेर लगेको मन्दिरका पुजारी शम्भु प्रसाद चौधरीले जानकारी दिनुभयो।
4: लिएर जाँदाखेरि चाल्चा भाकेर गहना चोरी गर्यो। एउटा मङ्गलसूत्र थियो, तिलहरी थियो, अनि एउटा मटु, सबै मिलेर 6-7 स्थान होला।
3: अयोध्यामा राम मन्दिरको भेटी चोरी प्रकरणले भारतमा हंगामा भइरहँदा बाह्रको गढीमाई मन्दिरमा गहना चोरी भएपछि स्थानीयले चासो व्यक्त गरेका छन्। सबैको कल्याण गर्दै आएका गढीमाईकै गहना चोरी हुनुले अशुभ संकेत गरेको स्थानीय लक्ष्मी गिरीले बताउनु भयो।
5: माताको गहना चोरी हो भने त खराब न भइन्छ।
3: गढीमाईको रेखदेख पूजा तथा भेटी व्यवस्थापनका लागि मन्दिरमा समिति गठन गरिएको छ। उक्त समितिको रेखदेखमा मन्दिरको प्राय सबै गतिविधि सञ्चालन गरिएको छ। मन्दिरको व्यवस्थापन कार्यमा स्थानीय जनप्रतिनिधिहरूलाई समेत सोधखोज गरिएको देखिँदैन। गढीमाई मन्दिरमा भएको चोरीले आक्रोशित महागढीमाई नगरपालिका वार्ड नम्बर 1 वार्ड अध्यक्ष मनोज कुमार गुप्ताले जवाबदेही तय हुनुपर्ने माग गर्नुभयो।
6: अब यसको जवाबदेही त तय हुनु पर्यो, त्यसको सुरक्षा दिने काम जिम्मेवारी कसको? माताको मन्दिरलाई पुजारीले सुरक्षा दिने हो कि समितिले दिने हो? आखिर जवाबदेही कसैले न कसैले दिनु पर्यो। यसको
3: किंवदन्ती अनुसार हत्या अभियोगमा जेल परेका भगवान दास थारूले जेलबाट छुटकारा पाएपछि फर्किँदा ल्याएको त्रिशूल गाडेको स्थानमा अहिले गढीमाई मन्दिर छ। 2081 साल मनसिर महिनामा सम्पन्न गढीमाई मेलामा देश विदेशका लाखौं श्रद्धालु भक्तजन पुगेका थिए।
0: नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि विस्तृत कार्य विवरण जब डिस्क्रिप्सन अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै आजदेखि यो व्यवस्था लागू गरेको हो। मन्त्रालयका अनुसार अब वैदेशिक रोजगारीमा जाने कामदारको कामको प्रकृति, गन्तव्य मुलुक, सेवा शर्त, पारिश्रमिक र अन्य सुविधा सम्बन्धी विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। यसबाट रोजगार सम्झौताको प्रमाणीकरण प्रक्रिया थप प्रभावकारी हुने मन्त्रालयको विश्वास छ। प्रधानमन्त्री एनडी बर्हमले बेलायतको परमाणु पनडुब्बी कार्यक्रमका लागि 8 अर्ब 40 करोड़ पाउण्ड लगानीको घोषणा गर्न लाग्नु भएको छ। यी पनडुब्बी वारो इन्फर्नेसमा निर्माण हुँदैछ। यो कार्यक्रम मार्फत ड्रेडनट श्रेणीका पनडुब्बी निर्माण गरिने र 10,000 रोजगारी सुरक्षित हुने खबर छ। रक्षा मन्त्री पेस्ट्रिङ,
7: टुडे वी आर अनाउन्सिङ the latest tranche of investment in our nuclear deterrent, a new contract with BAE Systems, which I think shows the extent to which the Ministry of Defence and Britain's defence investment lies at the heart, not just of the crucial work to build our deterrence and defence capability, but at the heart of the Prime Minister's agenda around reindustrialisation.
0: र विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिमपाटबाट 2 जनालाई पक्रेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

हजुर, मिठो गीतबाट कार्यक्रमको सुरुवात भयो। गाउने कलाकारहरू हुनुहुन्छ हिमाल सागर, अनु चौधरी। श्रोताहरु, यही गीतबाट काठमाडौँको सौगातको सुरुवात भयो भनेर भनिसके आजको दिनको कुरा गरौँ, समयको कुरा गरौँ। सबभन्दा पहिला यहाँलाई नमस्कार, कार्यक्रममा हार्दिक स्वागत छ। आजको दिनको कुरा गर्दाखेरि साउन महिनाको 14 गते विक्रम सम्बत 2083 बिहिबार हो श्रोताहरू। साउन कृष्ण पक्ष आज प्रतिपदाको दिन। समय नेपालमा दिउँसोको समय हामी प्रसारण गर्छौँ, देश विदेशमा हामीलाई बिहान दिउँसो बेलुकीको यहाँहरूको आफ्नै समयमा सुन्नुहुन्छ। त्यसै कारणले गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भन्न गर्दछु। कहिले कहिले कतिलाई त गुड नाइट पनि होला, होइन त? नेपालको समय ठिक दिनको अहिले 1:58 जाँदैछ। जापानमा हुनुहुन्छ भने हामीलाई तपाईँले सुन्दै हुनुहुन्छ बेलुकाको 5 मैले पूर्वबाट सुरु गरेँ। हुन त पुत्योभन्दा पूर्व अरू देश पनि छन्, तर जापान नै लिउँ। त्यसपछि आयो ब्रुनाई, ब्रुनाईलाई 4:14 सुन्नुहुन्छ। त्यो टाइम जोनमा हामीलाई सिङ्गापुर, इन्डोनेसिया, मलेसियादेखि लिएर चाइनासम्म, थाइल्यान्डतिर सुन्नुहुन्छ। तपाईँलाई पनि गुड आफ्टरनुन नै भनौँ। त्यसपछि नेपालको समय त सुनिहाल्नुभयो, अनि हामी त्यहाँबाट पश्चिमतिर बिस्तारै जाउँ, मिडल इस्टतिर गुड आफ्टरनुन नै छ होला। र जापानतिर भन्दाखेरि मैले मेलबोर्न, एडिलेडदेखि सिडनी, अस्ट्रेलियाको समय भन्नुपर्ने हो, यहाँलाई गुड इभिनिङ भन्न चाहन्छु है त। र बेलायतमा बिहानको समय बिहान 9 छ, यहाँलाई गुड मर्निङ। ब्लिजमा पनि हाम्रा दाजुभाइहरू हुनुहुन्छ, फोकल्यान्डमा हुनुहुन्छ, यहाँलाई भेरी भेरी गुड मर्निङ। फोकल्यान्ड टापुमा अहिले बिहानको 5 छ, ब्लिजमा अहिले बिहानको 2 छ, यानि कि रातकै समय छ। अब हामी अन्य कुराकानी गरौँ, देश विदेशका समाचार राखौँ। र आज मेरो हाम्रो स्टुडियोमा कति 6 पो हुनुहुन्छ त, अल द वे फ्रम बर्दिया एन्ड भेरियस पार्ट्स अफ नेपाल, होइन? त्यसमा आज एकदम एक्साइटेड छु, किनभने हिजो एउटा वृत्तचित्र यानि कि डकुमेन्ट्री हेरेँ, यति खुसी पनि लाग्यो, आँसु पनि चुइयो। त्यसले गर्दाखेरि नेपाललाई चिनाउन हुने हाम्रा टिम हुनुहुन्छ, उहाँहरू बर्दिया नेसनल पार्कमा बसेर काम गर्नुहुन्छ, आफ्नो जीवन सँगसँगै जीव जन्तुको पनि ख्याल गर्नुहुन्छ र नेपाललाई यसरी चिनाउनुहुन्छ। र वृत्तचित्रको मैले कुरा अलिकति गरिदिइहालौँ, र यो बारेमा विदेशमा पनि यसले ख्याति प्राप्त गरिरहेको छ श्रोताहरू। सबभन्दा पहिले यसको जानकारी गराउँ, किनभने म पनि अलिक एक्साइटेड छु। त हालसालै सार्वजनिक भएको बिबिसीको वृत्तचित्र टाइगर आइल्यान्ड, बिबिसी नेचुरल हिस्ट्री युनिटद्वारा निर्मित 2 वन्यजन्तुको वृत्तचित्र हो, यानि कि डकुमेन्ट्री हो श्रोताहरू। यो पहिलो पटक सन् 2026 जुन महिनामा 7-14 बिबिसी वन युकेकोमा प्रसारण गरियो। यसको छायाङ्कन नेपालको पश्चिमी क्षेत्र यहाँ अवस्थित बर्दिया राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा गरिएको थियो। यस वृत्तचित्रले विश्वकै सबैभन्दा सफल बाघ संरक्षण क्षेत्रमध्ये एकको कथा प्रस्तुत गर्दै धेरै महिनासम्म जङ्गलमा बसोबास गर्ने बघिनीहरूको जीवनलाई नजिकबाट पछ्याएको छ। पछ्याएको मात्रै छैन, त्यसलाई डकुमेन्ट गरेको छ, रेकर्ड गरेको छ र विश्वलाई चिनाएको छ। यसका लागि निर्माण टोलीले ड्रोन, रिमोट क्यामेरा, थर्मल इमेजिङ प्रविधि तथा दीर्घकालीन प्रत्यक्ष क्षेत्रीय अवलोकनको प्रयोग गरी यसअघि बिरलै वा कहिले अभिलेख नभएका बाघहरूको व्यवहारहरूलाई कैद गरेर विश्वलाई चिनायो। यो व्यवहार पनि फेरि नयाँ नयाँ व्यवहारहरू देख्न पाइयो र रिसर्चको विषय बनेको छ। र सहकार्य यस वृत्तचित्रमा के छन् भन्दा महत्त्वपूर्ण अवलोकनहरू, यानि कि पोइन्ट नोटेडहरू के छन्, यस सहकारमा शावकहरू हर्काउने व्यवहारमा एकदम टिम वर्क, त्यो पनि बघिनीहरू बीचको अन्य बघिनीहरूको बीचको टिम वर्क, बाले बाको व्यवहारबारे नयाँ दृष्टिकोण, किनभने मेल टाइगरहरू एकदम सोलिटरी हुन्छन्, आफ्नो क्षेत्रभन्दा भित्र अरूलाई आउन दिँदैनन् र अरूको बाट जन्मेको साना साना डमरूहरूलाई अथवा चाहिँ शावकहरूलाई मारेको हामीले सुनेका थियौँ, देखेका थियौँ। त्यसका पनि नयाँ व्यवहार देखियो, नयाँ दृष्टिकोण परिवर्तन भएको छ। नेपालको संरक्षण सफलताको उदाहरणको पनि कुरा गर्न सक्छौँ हामी, सफलताको कथा हो। र टाइगर आइल्यान्डको अर्को महत्त्वपूर्ण विशेषता भनेको वन्यजन्तु ट्र्याकर, प्रकृति पथ प्रदर्शक, नेचर गाइडहरू जो मेरो हाम्रो स्टुडियोमा हुनुहुन्छ,
लेडिज टिम धेरै हुनुहुन्छ, उहाँहरूको एकदम ठुलो योगदान छ र अन्य लेडिज टिमलाई पनि उहाँले इन्करेज गर्दै हुनुहुन्छ। महतारा दिदीबहिनीहरू, अरू चौधरी दिदीबहिनीहरू आज एक्साइटेड भएर हाम्रो स्टुडियोमा आउनुभएको छ बिएबिएस गोर्खा रेडियोमा। अन्य कुराहरू बिस्तारै गरौँला, आज म पनि एक्साइटेड छु र यी कुराहरू मैले गरिहालेँ र बिबिसीको वृत्तचित्र टागराल्यान्ड को बारेमा एकदम संसारमा यसले ख्याति एकदम प्राप्त गरिरहेको छ, यसले गर्दाखेरि नेपाललाई अब डेस्टिनेसन बनाउने जस्तो देखेँ मैले। यो बारेमा कुराकानी गर्नुको लागि सुशीला महताराजी, मन्जुजी, रन्जु, साजल, अनु, छोटा राम आदि हुनुहुन्छ, त दुई चारजना मात्रै कुराकानी गरौँला। र अहिले नै मैले यहाँलाई प्रिभ्यू दिइहालेँ आजको यो बसाइको के हुन्छ भन्ने कुरा। अन्य कुराकानी गरौँ श्रोताहरू, समाचारको शीर्षकमा लाउन चाहन्छु, मोरङ प्रशासनले बोलायो सर्वपक्षीय बैठक। मोरङ प्रशासनले सुनसरीको देवानगंज घटनापछि विराटनगर र अन्यत्र प्रभाव देखिएपछि बिहिबार अपराह सर्वदलीय बैठक बोलाएको छ। बैठकमा स्थानीय तह प्रमुख, राजनीतिक दल, सुरक्षा निकाय, उद्योग व्यापार संघ लगायतलाई बोलाएको छ, शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले भन्ने कुरा छ। विभिन्न ठाउँमा नाराबाजी पनि भइरहेको छन्, कसैको मनोनाथ राजीनामा माग गरेको समाचार सुनिहाल्नुभयो भने आज रातापाडी लेख्दछ, टिकटकर तुलसा अधिकारीको मुद्दामा प्रारम्भिक सुनवाई, न्यायाधीश ढुङ्गानाको इजलासमा पेशी भन्ने शीर्षक मात्रै राखे भने के नेपाल वैदेशिक ऋणको भारले थिचेकै हो भने अर्को एउटा चाहिँ यो आर्थिक पक्षको समाचार सेतोपाटी लेख्दछ, यसलाई पढ्नुहोला। यस लेखमा अन्तर्राष्ट्रिय मुद्रा कोषको विधि अनुसार नेपालको वैदेशिक ऋणको दिगोपना विश्लेषण गरिएको छ, त्यसले गर्दाखेरि यस क्षेत्रमा अथवा यो विषयमा अलि इन्ट्रेस्ट हुनेहरूले पढ्नुहोला भने अस्पताल हरूका सबै सेवा नियमित छन्, अहिले हिजो हामीले बनुना बन्द भएको कुरा सुनाएका थियौँ, सुरक्षा निकायका प्रमुखसँग बालेन शाहले लिए ब्रिफिङ भन्ने खबर लोकान्तर लेख्दछ। देश विदेशका समाचारमा विदेशतर्फ लाग्नु, आफ्नो सैनिकमाथि आक्रमणको प्रयास भएसँगै अमेरिकाले थाल्यो इरानमाथि शक्तिशाली हमला भनेर करिब चार घण्टा अगाडिको समाचार bbc.com लिएँ मैले। अमेरिकी सेनाले जोर्डन र हर्मुज जलमार्गमा आफ्ना सैनिकहरूमाथि भएको आक्रमणको प्रयास को जवाफमा इरानमाथि शक्तिशाली हमला गरेको छ। यो अमेरिकी साउदी संयुक्त हमलापछि थप चर्किएको हो र राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिक्रिया दिने चेतावनी दिँदा इरानले अमेरिकी अड्डा र तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। श्रोताहरू, विदेशका समाचार राष्ट्रसँगका केही समाचार यहाँलाई राखिहाल्नु। शीर्षकको रूपमा जापानको भूकम्प अपडेट, 28 जनाको मृत्यु, उद्धार प्रयास अहिले जारी छ भन्ने एउटा खबर। भने रुसी आक्रमणमा 8 जनाको मृत्यु, पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, 9 प्रहरी सहित 24 जनाको मृत्यु र ग्रीसको क्रेट टापुमा आग लागेका कारण हजारौं विस्थापित भएको अधिकारीहरूले बताएका छन् भने संयुक्त राष्ट्रसंघद्वारा कङ्गोमा इबोला प्रकोप नियन्त्रण गर्न बलियो प्रतिक्रिया प्रणाली निर्माण गर्न आग्रह गरेको छ भने अघि नै मैले भनिहालेँ इरान अमेरिकी जवाफी आक्रमणको पनि समाचार छ। श्रोताहरू, न्युज एन्ड न्युज मेकर्सहरूको कुरा हामी गर्छौँ यस कार्यक्रममा भने अब लागौँ न त मौसम सम्बन्धी केही जानकारी। देशको मौसमको कुरा गर्नुपर्दा आज साधारणत देशभरि नै बादल लाग्नेछ, देशको हिमाली भूभागमा थोरै स्थानमा मध्यम वर्षा हिमपातको सम्भावना छ, रातको समय पनि साधारण बादल लाग्ने, कुनै कुनै ठाउँमा वर्षा हुने, मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। श्रोताहरू भने काठमाडौँ भ्यालीलाई हेरौँ, काठमाडौँमा आज 27 डिग्री सेल्सियस, केही वर्षा, केही बादल लाग्नेछ, दक्षिण पश्चिमी वायु 13 किलोमिटर प्रति घण्टाको वेगमा बहँदैछ। धरान पोखरातर्फ जाउँ, धरान पोखरामा आज 29 डिग्री सेल्सियस तापक्रम छ, अधिकांश दिन आज बादल र भोलि भने छिटपिट रूपमा वर्षा हुने देखाएको छ। धरानमा आज सनी डे अनि अधिकतम 43 डिग्री सेल्सियस, न्यूनतम 31 हुनेछ, भोलि पनि गर्मी छ। यही नोटमा तपाईँलाई एउटा मिठो गीत सुनाउँछु र आज जो 6 जना टिम मध्येमा 3-4 जनासम्म कुरा गर्ने गरौँला। यो बिचमा दीपक भट्टाचार्यको गीत सबैलाई मनपर्छ, यो गीत राखौँ त

0: हजुर यहाँले ओके यो बसाइमा हामीले सुन्यौं दीपक पचाचार्यको आवाजको यो गीत श्रोताहरू. अब भने हामी बाघ संरक्षणमा लागेका हाम्रो टिम जो एउटा नेपालको गौरव हुनुहुन्छ सहन हुनुहुन्छ उहाँको छाया छवि संसारभरि नै बीबीसी वानले देखाइसकेको छ. त्यसमध्येमा आउनुहुने हाम्रा टिम मेम्बरमा सुशीला मन्जु रन्जु साजल अनु र छोटा राम हुनुहुन्छ. मैले छोट गरीमा सबैको नाम भने सबैलाई एक मोस्ट नमस्कार भनेर मैले यहाँबाट नमस्कारै गरेँ तपाईँलाई है. Good afternoon and welcome to BABS Gorkha Radio. खै त खाएको जस्तो आवाज आएन त. बल्ल बल्ल अलिअलि आयो है. यो भनौँ न बर्दियाको आवाज अलि निस्किया छैन. अलि लाज लाग्यो हो कि अप्ठ्यारो लाग्यो कि के हो. साजल वेलकम टु आवर सो BABS गोर्खा रेडियोमा तपाईँलाई स्वागत छ है.
1: थ्याङ्क यू सो मच. थ्याङ्क यू फर हेभिङ अस. हामीलाई यहाँ ल्याएकोमा धेरै धेरै धन्यवाद.
0: ओके सबभन्दा छेउमा बस्ने बहिनी हुनुहुन्छ सुशीला होइन त. सुशीला महतारा तपाईँलाई नै सबभन्दा पहिला सोधौँ कार्यक्रममा पहिला त स्वागत छ है.
1: धन्यवाद.
0: हिजो तपाईँको यो वृत्तचित्र त्यसपछिको कुराकानी सुन्दाखेरि कति खुसी लाग्यो. तपाईँहरू ढुक्कसँग अङ्ग्रेजी नेपालीमा बोल्नुभयो. दर्शकको चाहिँ विभिन्न प्रश्नलाई उत्तर दिनुभयो होइन. त्यसले गर्दाखेरि सबै टिम कति कन्फिडेन्ट भएर कुराकानी गर्नुभएको रहेछ. त्यस कारणले तपाईँहरू भनौँ न एक प्रकारले हामी बर्दियालाई चाहिँ एकदमै रिमोट एरिया भन्ठान्छौँ होइन. अर्कै दृष्टि छ तर तपाईँहरू कति एडभान्स हुनुहुँदो रहेछ. आइएम सो प्राउड अफ यु अल द लेडिज है.
1: थ्याङ्क यू.
0: बल्ल स्वर निस्क्यो अन्त्य मन्जु मन्जुको होइन. ओके सबभन्दा पहिला अस्ति ब्रिटिस एम्बेसीमा तपाईँहरूको पहिलो प्रेम स्रोत जस्तो थियो होइन. त्यो मैले मिस गरेँ तर इभेन्ट चाहिँ मैले अटेन्ड गरेँ. त्यसपछि म एकदमै भनौँ न अब हेर्नै पर्छ भनेर हिजो लाभिङ माउन्टमा गएर हेरेँ होइन. यो डकुमेन्ट्री भित्र चित्र त्यसबाट म भेरी इन्सपायर भेरी अफेक्टेड इन अ पोजिटिभ वे. र आज तपाईँले यहाँ बोलाएँ तपाईँहरू सबै टिम आउनुभएको छ. यसको लागि सबभन्दा पहिला म साजललाई धन्यवाद भन्न चाहन्छु. Can you tell more about yourself, Sajal? Ke garcha? I don't really know what you do.
1: हजुर सर, म चाहिँ यो स्पेसिफिक प्रोग्राममा चाहिँ म यहाँको स्थानीय निर्माताको रूपमा काम गरेको थिएँ. अनि हामीले चाहिँ अब लोकल प्रड्युसर भन्दा चाहिँ यहाँहरू जो हाम्रो बिबिसीबाट फरेन टिम हुन्छ उहाँहरूको भिसादेखि अराइभलदेखि यहाँ अब के चाहिन्छ हजुरलाई, ड्रोन चाहिन्छ, क्यामरा चाहिन्छ, हामीले चाहिँ त्यो सबै लजिस्टिकल हिसाबमा सबै अर्गनाइज पनि गर्छौँ. अब त्यहाँ जङ्गलमा बस्दा बस्दै गर्दा ड्रोन भएकैले गर्दा हामीले ड्रोन पनि उडाउन सिक्यौँ.
0: सिक्नुभयो भने मतलब एडमिनिस्ट्रेसन होइन, त्यसपछि लजिस्टिक्स सबै बन्दोबस्त तपाईँहरूको. तपाईँको इन्डिभिजुअल एफर्ट हो कि टिम छ तपाईँको?
1: हामी अब हाम्रो टिममा चाहिँ हामी फिक्सर फर नेपालमा चाहिँ ताशीको कम्पनी हो, ताशी बिष्ट, उहाँ चाहिँ लोमाथाङबाट हुनुहुन्छ. म चाहिँ फ्रिलान्सरको रूपमा काम गर्छु. अनि अब हाम्रो टिममा त दुईजना नै हो तर अब ऊ यहाँ सुशीला मन्जु हाम्रो पुरै टिम टोटल गर्दा चाहिँ 20 नै हुनुहुन्छ. okay. नेपाली र ब्रिटिस बिबिसीको स्टाफहरूसित.
0: ओके उसै बिबिसी वानले हालसालै प्रसारण गरेको यो चाहिँ डकुमेन्ट्री जुन चाहिँ प्रसारण भइसक्यो युकेमा जुनमा होइन 7 and 14 भने जस्तो लाग्छ होइन. त्यसमा स्टारहरू तपाईँमा नै हो, प्रड्युसरहरू त्यहाँ पात्रहरू सबै तपाईँहरू नै हो मेनली.
1: हजुर. अनि यो प्रडक्सन चाहिँ हामीले खासमा सोचेको बस 23 lakh मात्रै हुन्छ होला भनेर दर्शकहरू होइन. यहाँ चाहिँ हाम्रो एक दिनमै 28 lakh.
0: एक दिनमै?
1: हजुर सर. अनि ओभर द मन्थ हाम्रो एक महिनामा चाहिँ करिब 3.5 lakh भ्युवरसिप आएको थियो.
0: okay.
1: हामीले सोचेको भन्दा धेरै सफल भयो प्रोग्राम. अनि अल्सो हाम्रो वाइल्ड स्क्रिन भन्ने चाहिँ वाइल्ड लाइफ फिल्मिङमा चाहिँ अब हाम्रो अस्कर्स नै मानिन्छ, वाइल्ड स्क्रिनमा चाहिँ हाम्रो 3 नोमिनेसन भएको छ. एउटा चाहिँ बिहेभियर, बिहेभियर भन्नाले अब तपाईँले कतिको नयाँ साइन्टिफिक डिस्कभरी गर्न सक्नुभयो. अब जस्तै यहाँ बेबी सिटिङको कुरा आएको छ. म अरू चाहिँ सुशीला मन्जुलाई नै भन्न
0: दिन्छु. ओके बिस्तारै म त्यो कुरा उजागर गर्छु होइन. तर वाइल्ड स्क्रिन भने चाहिँ अस्कर हो. अब यसको चाहिँ मेन डे चाहिँ कहिले हो, कहिले चाहिँ इयरली हुन्छ, कहाँ हुन्छ?
1: इयरली चाहिँ फलमा सेप्टेम्बर हो कि अक्टोबरमा हो. अनि यहाँ चाहिँ हाम्रो 3 nomination चाहिँ बिहेभियरमा अनि साउन्डमा अनि अन स्क्रिन ट्यालेन्टमा पनि छ.
0: आई सी.
1: सो 3 नोमिनेसन भएको चाहिँ अलि ठुलो नै कुरा हामीले यो सेलिब्रेट गर्न सक्नुपर्ने कुरा हो होइन नेपालमा यो त नेपालको लागि कम्प्लिट फ्री एडभर्टाइजिङ नै मान्नु मिल्छ नेपालमा अब हाम्रो टुरिज्म म्यापमा हामीलाई बाघ भनेपछि नेपाल भनेर नेपालीहरूलाई मात्रै खासै थाहा छ होला मान्छेहरूले बढी चाहिँ इन्डिया भन्ठान्छ तर यो मुभीले चाहिँ हामीलाई
0: गर्दाखेरि तपाईँहरूले भनौँ न नेपालको लागि एउटा एम्बेसडरको रूपमा काम गर्नुभयो होइन नेपाल सरकारको तर्फबाट तपाईँहरूलाई के साथ सहयोग सपोर्ट एप्रिसिएसन के छ त अहिले यसलाई
1: हजुर सर हामीले चाहिँ अब सबै यहाँ मिनिस्ट्री अफ डिफेन्स होम मिनिस्ट्री हामीले कतिजना मिनिस्ट्रीहरूसँग काम गरेर यो पर्मिटहरू निकाल्नुपर्छ उहाँहरू चाहिँ कम्प्लिटली एभ्री टाइम एकदमै सपोर्टिभ नै हुनुहुन्छ स्पेसली नेसनल पार्क त एकदम अब हाम्रो दाई भाइ जस्तै भइसके हामीलाई चाहिँ कम्प्लिटली नेपाल सरकारबाट धेरै सपोर्ट छ तर यो मुभी जुन नेपालमा बनिन्छ धेरै नेपालमा देखिँदैन अब यो हाम्रो धेरै बिबिसी अडियन्स भनेपछि अमेरिकाको पिबिएस पनि प्रड्युसर हुनुहुन्छ सो द्याट्स वाइ हामीले चाहिँ यो कलेक्टिभली पर्सनल एफर्टबाटै नेपाली दर्शकहरूले पनि यो हाम्रो नेपालमै बनेको नेपालको जङ्गलमै बनेको नेपाली मान्छेहरूले बनाउनु भएको सुशीला मन्जुहरूले बनाउनु भएको मुभी चाहिँ नेपालीहरूले पनि हेरोस् भनेर हामीले यहाँ स्क्रिनिङ गरेको
0: ओके एउटा कुरा सोधिहालौँ त्यहाँको जुन चाहिँ नरेटर हुनुहुन्थ्यो एकदमै राम्रो अङ्ग्रेजी बोल्ने होइन सी इज अल्सो नेपाली हो
1: हजुर
0: तपाईँ नै हो कि अरू नै हो सब आचार्य फ्रम होइन के को हुनुहुन्छ भन्नुहोस् त
1: खासै मलाई ट्रायल चाहिँ गराएको थियो म चाहिँ सक्सेसफुल भएन म पनि हुन सक्थेँ भन्नु पर्ला
0: हो तपाईँको अङ्ग्रेजी असाध्यै राम्रो छ हगि तपाईँको त्यो नारेसन एकदम त्यसले थियो सब आचार्य फ्रम समवेयर होइन बाहिर नै हुनुहुन्छ के अरे होइन नेपाली मूलको हो होइन ओके गर्दाखेरि होल टिम नेपालीको अब हाम्रो अरू बहिनीसँग बिस्तारै कुराकानी गरौँ र जुन चाहिँ अब बिस्तारै यो चाहिँ सो भइरहेको छ त्यसले चाहिँ नेपालमा पनि मिडिया अटेन्सन अवश्य पनि ड्र गर्यो होला बिएबिएसले पनि तपाईँले ल्याइहाल्यो अरू अरू मिडिया तपाईँले कहाँ कहाँ बोलाइरहेको छ यसले चाहिँ जुन चाहिँ सेन्सेसन बनाइरहेको छ लोकल मिडियाहरूले पनि तपाईँलाई इन्टरभ्यू गरिसकेको छ कि गर्नेवाला छ
1: खासै मिडियामा चाहिँ हजुर नै हो आई मिन उहाँहरू त अब सेलिब्रिटी नै हुनु भइसक्यो उहाँहरू पहिला त धेरै ठाउँमा कुरा गर्नु भइसक्यो यो टाइगर आइल्यान्डकै स्पेसिफिकलीलाई चाहिँ तपाईँ हो फर्स्ट तर हामीले यो स्क्रिनिङ गरिसकेपछि चाहिँ युएन हाउस डब्लुडब्लुएफ अनि अमेरिकन एम्बेसी हजुर कतिजनाले चाहिँ प्लिज हामीलाई पनि स्क्रिनिङ गरिदिनुहोस् यो त नेपालमा बनेको यस्तो ठुलो सक्सेस स्टोरी हो स्पेसली अब टाइगर सक्सेस हाम्रो अहिले यो वर्षमा 429 होइन 29 हाम्रो सङ्ख्या भएपछि यो सबैले सेलिब्रेट गर्ने पाउने एउटा मौका हो भनेर बोलाउनु भएको छ
0: अब हामी अलि दिदी बहिनीहरूसँग अलि फोकस हौँ तपाईँलाई पनि बेला बेलामा कार्यक्रममा ल्याउँछु म है अनि अब हाम्रो के भन्छ बर्दियाको कुरा गर्नुपर्दाखेरि म तारा बहिनीबाट सुरु गर्छु तपाईँले आफ्नो बारेमा अलिकति भन्नुहोस् न तपाईँ कहाँ कहिलेदेखि यो चाहिँ एउटा नेचर गाइडको रूपमा आउनुभयो केले तपाईँलाई प्रेरणा दियो सुरु गर्नुहोस् त अलिकति आफ्नो बारेमा
2: म चाहिँ बर्दियामै जन्मिएर हुर्किएँ मेरो बुवा चाहिँ बर्दियाभन्दा केही घन्टा अगाडि टाढापट्टि सुर्खेत भन्ने ठाउँमा जन्मिनु हुर्किनु भएको अनि बर्दियामा चाहिँ उहाँ कामको सिलसिलामा जानुभयो उहाँ चाहिँ सरकारी माउते हुनुहुन्थ्यो अनि बुवासँगै हामी बर्दिया बुवा गएपछि उतै जन्मियो उतै हुर्कियो अनि त्यो मेरो घरको बसाइ चाहिँ पार्कबाट 100 मिटरको पार्क बााउन्ड्रीबाट मेरो घर
0: चाहिँ
2: भयो हजुर त्यो डिस्टेन्सको हिसाबले पनि एकदमै पार्कबाट नजिक भयो अनि बुवा हात्तीसारमा काम गर्ने भएको भएर धेरै मेरो बाल्यकाल चाहिँ अब हात्तीहरूसँग खेलेरै बित्यो भन्दा हुन्छ त्यसरी गर्दै गर्दा चाहिँ अब थुप्रै वन्यजन्तुहरू चराचुरुङ्गीहरू चाहिँ बच्चैबाट देखियो अनि स्कुलको पढाइ स्कुल सुरु गरेपछि पनि अब इको क्लबहरू थियो स्कुलमा
0: त्यसले
2: चाहिँ हामीलाई अलिकति यो कन्जर्भेसन कुराहरू सिकाउनुहुन्थ्यो अनि हुर्किँदै गर्दा चाहिँ केही लजहरू थियो बर्दियामा जस्तो टाइगर टपहरू जस्तो लजहरू थियो अनि त्यो कहिलेकाहीँ हाम्रो घरको बाटो भएर टुरिस्टहरू हिँड्नुहुन्थ्यो अनि टुरिस्टहरूलाई घुमाउने चाहिँ नेपाली दाईहरूले चाहिँ त्यो बाइनाकुलहरू भिडेर हिँड्नुहुन्थ्यो अनि हामी चाहिँ मैले उहाँलाई देख्दाखेरि यो पनि राम्रो जब होला जस्तो लाग्थ्यो अनि तर गभर्मेन्ट स्कुलमा पढेको भएर अब इङ्ग्लिस बोल्न आउँदैन थियो अनि पाहुनाहरूले देख्यो भने चाहिँ नमस्ते गर्ने अनि लुकेर भाग्ने खालको हुर्किँदै गर्दै गर्दा चाहिँ अब त्यस्तो कुराहरू देखिँदै गयो अनि स्कुल पछि चाहिँ यो त्यसमा चाहिँ द्वन्द्व चर्किरहेको थियो त्यो त्यो टाइममा चाहिँ हाम्रो वन्यजन्तुहरू एकदमै बढी पोचिङ भइरहेको थियो अनि हामी लगभग 40 जस्तो युवाहरूलाई जम्मा गरेर कम्युनिटी बेस्ड एन्टी पोचिङ युनिट भनेर नेसनल पार्कले एउटा कोर टिम गरायो यो यसमा चाहिँ हामी भोलेन्टियरी रूपमा काम गर्ने अनि यदि जङ्गलमा अनि हाम्रो गाउँमा कोही मान्छेहरू आयो इलिगल एक्टिभिटिजहरूमा गरिरहेको छ भने चाहिँ हामीले खबर गर्ने अनि उहाँहरूले चाहिँ त्यो मान्छे के हो भनेर इन्भेस्टिगेसन गर्ने काम गर्नुहुन्थ्यो त्यसरी गर्दै गर्दा चाहिँ अब धेरै पोचिङको कुराहरू पनि रोकियो अनि हामीले त्यो सँगसँगै अवेरनेसको कुराहरू पनि गाउँहरूमा सिकाउने हामीले चाहिँ वन्यजन्तुलाई चाहिँ मार्नु हुँदैन अनि यिनीहरूलाई उद्धार गर्नुपर्छ भन्ने कुराहरू पनि सिकाउने काम गर्थ्यौँ अनि यो गर्दै जाँदा चाहिँ अब मेरो लगभग प्लस टू लेभलको स्कुल पनि सकियो अनि मेरो फ्यामिलीमा चाहिँ हामी 7 सिब्लिङहरू
0: सातजना
2: दिदीबहिनी अनि त्यो भएर बुवाको एकजनाको कमाइले चाहिँ अब सबैलाई नभेट्नु भयो अनि त्यसपछि मैले बुवालाई चाहिँ हेल्प गर्ने हिसाबले चाहिँ के काम गर्छु भन्यो अनि त्यो समयमा चाहिँ अब घर बाहिर गएर काम गर्नु चाहिँ अलिकति गाह्रो नै थियो उमेरको हिसाबले पनि अब बाहिर जानु पनि सक्ने अवस्था थिएन
0: फेरि छोरी मान्छेलाई हेर्ने तरिका अर्कै हुन्छ हैन
2: हजुर ओके त्यस्तो भएपछि चाहिँ अब मैले चाहिँ टुरिज्मको अलिकति अब टुरिस्टहरूको फ्लो बर्दियामा पढ्दै थियो अनि मसँगै स्कुलमा पढेको साथीको लज थियो अनि उहाँसँग उहाँको प्यारेन्ट्ससँग मैले काम गर्न स्टार्ट गरेँ अनि त्यो काम गर्ने क्रममा चाहिँ हाम्रो पछि गएर यो द्वन्द्वहरू हरायो शान्ति भयो त्यसपछि चाहिँ सबै कम्युनिटीहरू यो वन्यजन्तु संरक्षणको लागि इन्भल्भ हुनुभयो अनि त्यो टाइममा चाहिँ अब हाम्रो यो क्लबको सङ्ख्यामा पनि एकदमै धेरै वृद्धि हुनुभयो यो ग्रुपहरूले चाहिँ हेल्प गरेर अनि हामीले चाहिँ अब पहिले चाहिँ वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्ने काममा हेल्प गर्थ्यौँ भने पछि चाहिँ अब वन्यजन्तु मोनिटोरिङ गर्ने अनि गाउँमा आएको हात्तीहरू आयो भने धपाउन मद्दत गर्ने त्यस्तो किसिमको
0: जङ्गली हात्तीहरू
2: हुँदाखेरि अनि यो क्रममा चाहिँ अब हामीले भोलिन्टियर काम गरेको भएर पार्कले चाहिँ विभिन्न किसिमको युवा लक्षित कार्य तालिमहरू सञ्चालन गर्थ्यो अनि त्यही गर्ने क्रममा चाहिँ 2015 चाहिँ नेचर गाइडको ट्रेनिङ खुलेको थियो अनि म पनि सेलेक्ट भएँ त्यो ट्रेनिङ
0: तपाईँ नेचर गाइडमा चाहिँ पहिलो लेडी भन्नु मिल्छ कि अरू पनि छन् सँगै एउटै टिममा
2: मभन्दा अगाडि लगभग हाम्रो 20-25 जति होटलको त्यतिखेर त्यति होटलहरू खोलिसकेको थियो अनि त्यो होटलमा होटलको वाइफ ओनरको वाइफहरू हुनुहुन्थ्यो अनि उहाँहरूले चाहिँ सर्टिफिकेट त लिनुभएको तर काम गर्नु चाहिँ त्यति धेरै जानु हुँदैन
0: ड्राइभिङ सिकेको लाइसेन्स लिएको तर नहाकेको भने जस्तो होइन तपाईँ चाहिँ अगाडि बढ्नु
2: अनि मैले ट्रेनिङ भएपछि चाहिँ म योलाई नै जब बनाउँछु भनेर कुरा गरेँ अनि केही वर्षहरू चाहिँ अलिकति स्ट्रगल फेस नै भयो अब जेन्डरको कुरा छ त्यसपछि अब रिस्कको कुरा छ अनि अब विश्वास उहाँहरूलाई पनि मैले टुरिस्ट लिएर जान्छु भन्दा सेफ्टीको के हुन्छ भन्ने खालको कुराहरू थियो तर पछिबाट गएर चाहिँ बिस्तारै 3-4 चाहिँ यो राम्रो हुँदै गयो अनि मेरो 2 बहिनी पनि यही फिल्डमा आयो अनि अहिले
0: आजको यो बसाइमा कतिजना दिदी बहिनी हुनुहुन्छ तपाईँ
2: 3
0: को को भन्नुहोस् त
2: मन्जु
0: अगाडि हुनुहुन्छ
2: रन्जु
0: हात उठाउनुहोस् रन्जु बहिनी तपाईँ हुँदो रहेछ मैले चिन्नु पर्यो अनु बहिनी त अघि मैले चिनिसकेँ होइन राइट गर्दाखेरि अनि मन्जु बहिनीलाई ल्याउने तपाईँले डोडाएर ल्याएको तपाईँले नै हो
2: मैले काम गर्दै गर्दा उसले पनि प्लस टू गर्दै थियो प्लस टू होटल म्यानेजमेन्ट लिएर पढेको भएर अनि उसलाई ओजिटी गर्नुपर्ने अनि त्यो ओजिटी चाहिँ अब नेपालगञ्ज बसेर पढेर त्यहाँ ओजिटी गर्नुभन्दा चाहिँ गाउँमै भएको लजमा ओजिटी गर्न भनेर ऊ चाहिँ इन्भल्भ भयो अनि त्यसपछि उसलाई पनि पहिलेदेखि
0: अन द जब ट्रेनिङ
2: हजुर यो होटल म्यानेजमेन्ट स्टडीको अनि त्यसपछि उसलाई चाहिँ अलिकति फोटोग्राफीमा पनि इन्ट्रेस्ट भएको भएर अनि ऊ पनि ट्रेनिङ गरेर पछि नेचर गाइड नै रोज्यो
0: ओके अब मन्जु बहिनीको पालो आयो मन्जु बहिनी नमस्कार है
3: नमस्कार
0: ओके तपाईँले चाहिँ अब दिदीको बाटो पनि समात्नु भयो दिदीले इन्करेज पनि गर्नुभयो फोटोग्राफीमा पनि इन्ट्रेस्ट होइन अनि तपाईँले यतातिर आउनुभयो सुरुमा जुन एक्सपेक्टेसन थियो त्यस्तो भयो कि भएन तपाईँको
3: सुरुमा म आउँदाखेरि चाहिँ मलाई अलिकति इजी के थियो भनेपछि मेरो दिदी अलरेडी गाइड हुनुहुन्थ्यो मैले उहाँलाई फलो गर्दै आउँदाखेरि अलिकति त्यो त्यहाँको चाहिँ माहौलहरू अलिकति इजी नै भयो मेरोलाई. तर काम गर्दै गर्दा अलिकति जुन मैले चाहिँ देखेको थिएँ, जसरी चाहिँ अरू गाइडहरू फरेनर टुरिस्टहरू लिएर जङ्गल जाने आउने जुन देखेको थिएँ, मैले चाहिँ फिल्डमा गर्दाखेरि त्यो अलिकति रियल नै थिएन, अलिकति गाह्रो नै थियो. जस्तै त्यहाँ ल्याङ्ग्वेजको ब्यारियरहरू भयो, त्यसपछि जङ्गल जाँदाखेरि पनि प्रत्येक ठाउँहरू, लोकेसनहरू अनि जनावरहरूको बारेमा एकदमै धेरै ज्ञान नभएको कारणले पनि सुरु सुरुमा चाहिँ अलिकति गाह्रो नै भयो. त्यसपछि सुशलाइटले भने जस्तै अलिकति ट्रस्ट इस्यु पनि भयो. जस्तै एज अ फिमेल टुरिस्ट लिएर जङ्गल जाँदाखेरि टुरिस्टलाई नि उसले हामीलाई यस्तो अब त्यहाँ त बाघ छ, गैँडा छ, हात्ती छ, अनि उसले हामीलाई बचाउन सक्छ र भन्ने खालको चाहिँ उनीहरूले अब उनीहरू चाहिँ सबै गाइडको भरोसामा जङ्गल
0: गइरहेको,
3: हजुर गाइडकै भरोसामा जङ्गल जाने हो, अझ त्यो पनि हिंस्रक अलिकति त्यस्तो खतरा खालको जनावरहरूको सामु जाने हो. त्यो बेलामा चाहिँ एउटा फिमेलले हामीलाई बचाउन सक्छ र भन्ने खालको चाहिँ अलिकति क्वेसन आउँथ्यो टुरिस्टहरूबाट पनि. तर कन्टिन्यू काम गर्दा चाहिँ उहाँहरूले एकदम धेरै चाहिँ भरोसा गर्नुभयो. लगभग अहिले समग्रमा हेर्दा मेलको कम बराबर नै उहाँहरूले भरोसा गर्नुहुन्छ, अझ कतिपय त अलिक
0: होइन गर्दाखेरि त्यो चाहिँ अनुभव नै हो नि त. होइन गर्दाखेरि तपाईँले अब हाम्रो अलिकति यो म सिनेमामा यो डकुमेन्ट्रीमै म अलिकति फोकस हुँ है. तपाईँहरूको आफ्नो जिन्दगी यस्तो मजाले अगाडि बढेको रहेछ, तपाईँले यो क्षेत्रमा पुऱ्याएको योगदानको हामी सम्मान गर्छौँ है. अनि अब सजल बहिनी पनि हुनुहुन्छ, टागरल्यान्डको सफलताको लागि तपाईँहरू सबैलाई एकदमै बधाई छ, धन्यवाद पनि. नेपाललाई चाहिँ टुरिज्म वर्ल्ड टुरिज्म म्यापमा राखिदिनु भयो होइन. यो डकुमेन्ट्री चाहिँ नेपालमा नै गर्ने भनेर चाहिँ बिबिसीले कहाँबाट कन्सेप्ट ल्यायो, तपाईँहरूले कसरी उहाँहरूलाई चाहिँ इन्करेज गर्नुभयो यो नेपालमा गर्न सकिन्छ भनेर? सजल बहिनी तपाईँलाई सोचु, हाउ इट अल स्टार्टेड इन द फर्स्ट प्लेस नेपाल, के त्योभन्दा पहिला पनि कनेक्सन थियो कि के थियो?
1: हजुर सर, यो युजली खासमा के हुन्छ भन्दा यस्तो डकुमेन्ट्री प्रडक्सनमा चाहिँ पहिला स्काउटिङ गरिन्छ होइन, कि त लोकल यहाँ स्थानीय वाइल्ड लाइफमै आबद्ध भएका मान्छेहरूलाई, अथवा यो केसमा चाहिँ हाम्रो ट्यासी र अर्को एउटा प्याट्रिक सर भन्ने चाहिँ उहाँ हाम्रो अर्को डिरेक्टर हुनुहुन्थ्यो, उहाँ बर्दियामै आएर कति दिन बस्नुभयो अनि हेर्नुभयो त्यहाँ कतिको उपलब्धि छ होइन, बाघ कति सजिलो गरी भेट्टाइन्छ भनेर. त्यसपछि हाम्रो योभन्दा पनि अगाडि अर्को एउटा डकुमेन्ट्री गरिएको थियो, यो बिबिसी एजिया भन्ने, यो चाहिँ नरेटेड बाइ सर डेभिड एटनबरो. सो यहाँ त्यसको त्यो डकुमेन्ट्रीमा चाहिँ अब मल्टिपल पार्ट डकुमेन्ट्री थियो. नेपाल एउटा एकदम सानो भाग थियो, 15 मिनट मात्रै, अनि त्यो 15 मिनटको लागि चाहिँ हामी त्यहाँ 3 महिना बस्यौँ. हजुर, 3 महिना लगातार फिल्म गऱ्यौँ, अनि त्यसपछि हामीलाई थाहा भयो नि त कतिको सजिलो कतिको गाह्रो यहाँ के चाहिन्छ होला, प्लस यहाँ त गर्न मिल्यो होइन. बाघ भनेको त एकदम ठुलो आइकोनिक स्पिसिज
0: हो,
1: सो हामीले सोच्यौँ कि वाइ नट लेट्स पिच एउटा प्रपोजल बनायो बाघकै एउटा सिरिज गरौँ भनेर. अनि अफकोर्स बाघ भनेपछि त
0: हाम्रो
1: सबै दर्शकको एकदम प्यारो स्पिसिज हो, अनि यो अब ड्रोनको पर्सपेक्टिभबाट एकदम युनिक अपर्च्युनिटी पनि भयो होइन. यति इन्टिमेटली अब बेबी सिटिङ होइन, बेबी सिटिङ तपाईँले कसरी भेटाउनुहुन्छ क्यामेरा ट्र्याकमा, अनि त्यसरी नै त्यही बजेट पनि अप्रुभ भयो. अनि यहाँ हामीसँग अलरेडी हाम्रो नेटवर्कमा यस्तो राम्रो, वी अलरेडी न्यू सुशीलाहरू त होइन, पहिलेदेखि नै एकदम फेमस टाइगर गाइड हुनुहुन्थ्यो, हाम्रो नेटवर्क थियो, अनि टक्क सबै प्लेसमै भयो, अल द स्टार्स अलाइन्ड भन्नु पर्ला.
0: ओके, एकदम सबै चिज ठ्याक ठ्याक ठ्याक मिल्न गयो होइन. अनि हामी त्यो डकुमेन्ट्रीमा अहिले कतिले हेरेको छन् छैन मलाई थाहा छैन, किनभने अहिले यो कुराले संसारका नेपालीहरू, नेपाली भाषी जसले तपाईँ हाम्रो कुरा बुझ्नुहुन्छ त्यो रिपिटेड भर्सनमा हेर्नुहुन्छ होला, खोजेर हेर्नुहुन्छ होला, युट्युब पनि पाइन्छ त्यसको लागि उहाँहरूले चाहिँ खोज्न सक्नुहुन्छ नि टाइगर आइल्यान्ड भनेर खोज्नु पर्यो होइन त. अनि अनि त्यहाँको एउटा क्यारेक्टर, एक दुईजना क्यारेक्टरहरू, एउटा लेडी एउटा जेन्टलम्यान ग्राउन्डमा भएकोहरूलाई चाहिँ कसरी ल्याउनु भयो? उहाँहरू एक्टर हो कि उहाँहरू नेचुरल कन्जर्भेसनमा लागेको व्यक्तिहरू हो? ड्यान एन्ड अनदर लेडी जसले ड्रोन उडाएर कमेन्ट गरेर हुन्छ, उहाँ चाहिँ को हो त?
1: हजुर, ड्यान एना अनि म्याक्स म्याक्स हग विलियम्स त एकदम फेमस सिनेमाटोग्राफर, जो ड्रोन सिनेमाटोग्राफर नै हुनुहुन्छ होइन। उहाँहरू चाहिँ खासमा सबैजना साइन्टिस्ट फर्स्ट हो, जुअलोजिस्ट फर्स्ट हो। सो ड्यान फर एक्जाम्पल क्याट साइन्टिस्ट हुनुहुन्छ,
0: आई
1: थिङ्क म्याक्सले पनि एलिफेन्ट्स नै स्टडी गर्नुभएको छ। यहाँहरूले चाहिँ विश्वभरि नै, नेपालमा मात्रै होइन, अहिले नै उहाँहरू कता साउथ अमेरिका कि कता हुनुहुन्छ अर्को स्पिसिस फिल्म गर्दै। सो बिबिसीबाट कि त फुल टाइम स्टाफ कि त फ्रिलान्सरको रूपमा उहाँहरूलाई स्पेसिफिकली यो मान्छेको यो स्पिसिजमा एक्सपर्टिज छ, यो टिमलाई सँगै ल्याएर चाहिँ यता अब फर इक्जाम्पल बर्दियामा लगेर टाइगर्सको बारेमा एउटा एपिसोड बनाऊँ भनेर त्यसरी इकट्ठा गरिन्छ।
0: कति महिना बस्नुभयो उहाँहरू, कति समय बिताउनु भयो?
1: सो डिफ्रेन्ट, किनकि अब हाम्रो पहिलाको डकुमेन्ट्री पनि थियो भनेको थियो नि त, तर टोटलमा चाहिँ यो बर्दियामा बिबिसीको टोली आई वुड से सायद 7 महिना जति
0: बस्नुभयो।
1: हजुर, किनकि 6 महिना त फिल्मिङ मात्रै नै थियो, तर त्यसपछि हामीले फेरि यो नेसनल पार्कसँग ड्रोन्स फर कन्जर्भेसन, संरक्षणको लागि ड्रोन्स भनेर ट्रेनिङ पनि हामीले दिएको थियो सँगै आफ्नै पर्सनल कपासिटीमा। यो चाहिँ खासमा हामीले वर्ल्ड ब्याङ्कको एउटा ग्रान्टद्वारा त्यहाँबाट पनि सहयोग पुर्याइएको थियो अनि एकदम सक्सेसफुल थियो। हामीले रातभरि पनि थर्मलबाट डिफ्रेन्ट

0: नट मोर देन 10 meters जस्तो लाग्यो है. रियालिटीमा के हो तपाईँ भनिदिनुहोस्, त्यो रातको समयमा त्यो थर्मल क्यामेराले बाघले त राति केही न केही देख्छ नि त, बेटर बेटर देन ह्युमन्स एन्ड अल्सो अदर एनिमल्स, एन्टिलोप भन्दा बढ्दा देख्छ नि होइन. त्यसको एडभान्टेज त्यो हो नि त होइन, किनभने उसले चाहिँ सरप्राइज एट्याकमा राति एनिमल एन्टिलोपलाई गर्ने कारण र उसले क्याप्चरको पर्सेन्टेज बढी हुनुमा उसको भिजन अलिकति नाइट भिजन अलिक बढी हुन्छ क्या अरे होइन. तपाईँलाई चाहिँ त्यो बाघले कुन चाहिँ बाघ हो त्यो कुन चाहिँ थियो नाम
1: गोमा
0: ओके दुईवटा कपले यति नजिकबाट हेरेको देखियो ड्यान एउटा चाहिँ र तपाईँ एउटै सेडमा सानो झुप्रोमा, त्यो पनि झुप्रो पनि होइन त्यो होइन, एउटा सानो एउटा पतिङ्गहरूले रोकेको ठाउँमा त्यहाँ कुनै डिफेन्स छैन, तपाईँहरू क्यामेरा छ, तपाईँहरू त्यहीँ बसेको छ, बाघले हेरेको हेरै छ, कहिले यता जान्छ कहिले उता जान्छ. म त आई वाज रियली स्केयर्ड. त्यो दृश्य चाहिँ कस्तो थियो इन रियालिटी? त्यहाँ त हेर्दाखेरि मलाई त यहाँ हाँटिलो रहेछ, हे भगवान् भने जस्तो लागेको थियो कि मलाई. ल भन्नुहोस् त त्यो दृश्य.
1: त्यो एउटा नाइटको सुटिङको टाइमको भिडियो हो, अनि त्यहाँनिर चाहिँ हामीले दिउँसोको टाइममा त्यो अलिकति घाँसहरू रुखबाट यत्तिकै डाइरेक्ट हामी उभियो भने चाहिँ त्यो देख्छ भनेर चाहिँ हामीले सानो घाँसहरू राखेर अलिकति भए पनि उसको भिजिबिलिटीलाई कम गर्नलाई बना हाइट बनाएर बसेको थियो. त्यो हेर्दाखेरि क्यामेराको एङ्गलले चाहिँ अलिकति नजिक देखाएको, हाम्रो र बाघको बिचमा चाहिँ 20-25 meterको चाहिँ डिस्टेन्स.
0: त्यही त मलाई त 5-10 meter पनि जस्तो लागेको थिएन. 20-25 meter पनि त के होइन नि, उसले यदि एट्याक मोडमा आयो भने त उसले त आक्रमण गर्दा 2 छलाङमा आउँछ नि त होइन र. अनि तपाईँहरूले त्यत्रो रिस्क कसरी लिन सक्नुभयो?
1: त्यसमा चाहिँ अब हाम्रो नर्मल्ली सफारी भएको भए चाहिँ त्यो अलिकति रिस्कको कुरा हुन्थ्यो, तर हामीसँग चाहिँ त्यहाँ पछाडि सपोर्टिभ भेहिकलहरू पनि थियो,
0: त्यसो
1: अब छायाङ्कनको बेलामा नदेखाएको मात्र हो. त्यसपछि हाम्रो चाहिँ ड्रोनहरूले हामीले माथिबाट मोनिटरिङ पनि गरिरहेको.
0: यदि तपाईँलाई बचाउनु पर्ने अवस्था आयो, उसले चाहिँ सबभन्दा पहिला त आफ्नो बच्चालाई नै प्रोटेक्ट गर्छ होइन, बाघले त्यही हो नि त होइन, सबभन्दा एग्रेसिभ हुने बेला नै उसले ठान्यो कि यो चाहिँ बच्चालाई अब थ्रेट भन्ने बित्तिकै ऊ एग्रेसिभ मोडमा जान्छ. यदि ऊ एग्रेसिभ मोडमा आइदिएको भए तपाईँहरूको अरूको डिफेन्स लाइन अफ डिफेन्स के हुन्थ्यो?
1: हामीसँग त्यो सेफ्टीको साधनहरू चाहिँ सबै थियो, जस्तो हामीसँग इनकेस आयो भने चाहिँ फ्लेयरहरू थियो. त्यो चाहिँ अलिकति पुरै डकुमेन्ट्री हेऱ्यो भने चाहिँ हामीले आइल्यान्ड सुट गर्नु अगाडि नै त्यसको बारेमा ब्रिफिङ गरेको छ,
2: सेफ्टी
1: ब्रिफिङ छ, त्यो सबै कुराहरू चाहिँ हामीसँग थियो. अब त्यो अलिकति हाफ डकुमेन्ट्री भएको भएर सेफ्टी पार्ट चाहिँ छुटेको छ.
0: ओके ल ल,
1: सेफ्टी सामानहरू थियो.
0: म त्यो 8 गर्दिन थिएँ जस्तो लाग्यो मलाई चाहिँ.
3: हजुर, अल्सो हाम्रो बिबिसीको रिस्क असेसमेन्टमा चाहिँ अलमोस्ट 30 पेज डकुमेन्ट्री के अरे डकुमेन्टेसन हुन्छ, जो हामीले सबैजनाले सँगै पढेर एकअर्काको नपढ्ला भनेर होइन, 1 घन्टा तिमीहरू पढौ नै भनेर सुरुमा बस्छौँ. त्यसमा फर एक्जाम्पल हामीले अलरेडी नेपालगञ्ज हस्पिटलसँग डिरेक्टली मैले चाहिँ कुरा गरेर चाहिहाल्यो भने हेलिकप्टर इभ्याकुएसन पनि हाम्रो 15 मिनट्समा अभाइलेबल हुन्छ. त्यहाँ अब विभिन्न प्रकारका पोइजनस स्नेकहरू त्यसको पनि हाम्रो किनकि विदिन तपाईँले 20 मिनटमा गरेन भने मान्छे गयो, त्यसको लागि पनि अब एउटा युनिभर्सल एन्टिडोट छ होइन, त्यो पनि एक्सेस गर्नलाई हामीले त्यो सबै लजिस्टिक्सहरू ब्याकग्राउन्डमा हामीले गरिराखेका
0: हुन्छौँ. त्यसमा
3: सबै जस्तै तपाईँ रुख होइन, रुख क्लाइम्ब गर्नको लागि पनि तपाईँको एउटा खालको प्रोसिजियर छ कि, सबै सोचेर
0: सेफ्टी हेल्थ एन्ड सेफ्टी चाहिँ एकदमै एकदमै इन्ट्याक्ट होइन. ओके भन्छु बहिनी, तपाईँलाई चाहिँ त्यो दृश्यमा देखेन, तपाईँ पनि नजिक नजिक हुनुहुन्थ्यो क्या अरे.
2: म चाहिँ त्यो समयमा चाहिँ ड्रोनबाट स्काउट गरिरहेको थिएँ, त्यो भएर चाहिँ हामी चाहिँ ब्याकग्राउन्डमा थियो.
0: ओके, अब जुन चाहिँ टाइगर आइल्यान्डको कुरा गरेका छौँ, त्यो चाहिँ अब नाम दिएको होला, अहिले पनि टाइगर आइल्यान्ड नै भनिन्छ कि एक्चुअल नाम त्यसको अर्कै नै छ, के हो त्यो एरियालाई के भनिन्छ?
2: त्यो त्यो चाहिँ हाम्रो पार्कको बफरजनको कम्युनिटी फरेस्ट हो एउटा, जुन चाहिँ पार्कसँग कनेक्टेड, अनि त्यसको चाहिँ एक्ज्याक्टली नाम चाहिँ छैन. जस्तै हामीले चाहिँ कम्युनिटी फरेस्ट भनेर चिन्छ, अनि हामीले चाहिँ फिल्मिङ गर्दै गर्दा चाहिँ हामीले फिल्मिङ गर्ने क्यारेक्टरको त्यो टाइगरहरूको चाहिँ त्यो स्पेस एउटा चाहिँ खोलाले चाहिँ त्यो आइल्यान्डको सेप दिएको भएर चाहिँ हामीले चाहिँ त्यसको नाम टाइगर आइल्यान्ड राख्यो.
0: त्यो एकदम इम्प्रेसिभ छ, किनभने तपाईँले जुन चाहिँ इन्ट्रोडक्सनमै टाइगर आइल्यान्ड भन्नुहुन्छ नि होइन, अनि बिचमा गएको खोलाले एरिया बाघको एरिया पनि छुट्याएको छ नि होइन, बाघको नामहरू तपाईँले 3-2-3 बाघलाई चाहिँ त्यहाँ मेन फोकस गर्नुभएको छ होइन. जस्तै कुन कुन नाम भन्नुभयो, एउटा

0: चाहिँ गोमा
1: अर्को
0: माला गोमा जुग्नी र मेल चाहिँ बन्देल होइन बन्देल भनेर भयो भने छ एकदम ठुलो
1: सानो कपहरू पनि छ पछिल्लो पार्टमा आएर चाहिँ तिनवटा कपलाई बढी फोकस छ गोमाको चाहिँ आशा र भुने अनि मालाको चाहिँ लौटी भन्ने कप
0: लौटी लौटीको त्यो त्यहाँको लोकल भाषामा के माने नि
2: लौटी मिन्स चाहिँ लाइक लोकल भाषामा चाहिँ कोही चाहिँ फिर्ता आउनुलाई चाहिँ लौटिनु भन्छ अनि हाम्रो चाहिँ मालाको बच्चा तिनवटा बच्चा मध्ये चाहिँ दुईवटा मारेपछि चाहिँ चार दिनसम्म चाहिँ हामीलाई एउटा बच्चाको चाहिँ अत्तो पत्तो थिएन हामीलाई लाग्यो कि त्यो पनि मर्यो तर चार दिनपछि अचानक ऊ चाहिँ फिर्ता आयो क्या आमासँग अनि हामीले चाहिँ त्यो केसमा चाहिँ त्यहाँको लोकल नाम चाहिँ उसलाई लौटी दिएको
0: अनि तर त्यो दृश्य जब एउटा बाघले मेल टाइगरले इन्क्रोचरले भन्नुपर्छ अरू बाहिरबाट आएकोले दुइटालाई मार्छ तर त्यो मार्नुभन्दा पहिलाको आमाले बचाउनको लागि एक दिन त लखट छ होइन त
2: होइन
0: त्यो फिमेलको नाम के थियो अरे
2: माला
0: मालाले अर्कोलाई चाहिँ लखेट्छ तर त्यहाँ लामो सासले बाँच्यो होला भनेको त सेकेन्ड डे त खाएको पो देख्यो होइन त्यतिखेर रुनु मन लाग्यो मलाई तपाईँहरूलाई त्यहाँ ग्राउन्डमा चाहिँ कस्तो भयो त
2: हामीलाई त्यो दिन चाहिँ हामीले जुन सुरुमा चाहिँ त्यो मेलले चाहिँ मालाको टेरिटोरीमा प्रवेश गरेपछि हामी चाहिँ एकदमै डरायो किनकि त्यो भनेको अननोन मेल थियो अनि उसले चाहिँ यसरी ट्र्याक गर्यो कि जुन ट्र्याकमा चाहिँ मालाले आफ्नो कपहरूलाई हिँडाउँथ्यो सबैमा चाहिँ उसले त्यो
0: सेन्टहरू
2: भगाउँथ्यो अनि त्यो सबै ट्रायलहरू सर्च गर्दै अनि बच्चाहरू खेलेको ठाउँहरू हरेक ठाउँ पुग्यो कि ऊ अनि त्यो गर्दा चाहिँ हामी एकदम डराएको थियो अनि हामी चाहिँ राति फर्कियो अनि नेक्स्ट डे चाहिँ हामी जाँदा चाहिँ उसले मारेको थियो अनि हामी त्यो दिनभरि चाहिँ हाम्रो सबै टिमहरू लगभग रोयो अनि फिल्डमा लन्च पनि गरेन सबैजनाको चाहिँ एकदमै स्याड थियो त्यो डकुमेन्ट्रीमा तपाईँले हेर्नु भने सबैको त्यो एक्सप्रेसन नै चेन्ज भएको छ किनकि जस्तो हामीलाई चाहिँ हामीले कन्टिन्यू उनीहरूले चाहिँ आमाको दुध खाँदादेखि नै र उनीहरू चाहिँ सिकार खान थालिसकेको थियो त्यहाँसम्म फलो गर्दा चाहिँ हामीलाई एकदमै कि फ्यामिली टाइपले चाहिँ हामी कनेक्ट भएको थियो नर्मल्ली हामीलाई चाहिँ त्यस्तो क्या अब घरको घरपालुवा जनावरसँग चाहिँ एकदम लगाव हुन्छ तर वाइल्ड लाइफसँग चाहिँ त्यति धेरै एकदमै अट्याचमेन्ट चाहिँ हुँदैन थियो तर हामीले चाहिँ उनीहरूलाई कन्टिन्यू उनीहरूको हरेक बिहेभियरलाई फलो गरेको हामीले चाहिँ एक महिना जति भएको थियो अनि हामीले चाहिँ कन्टिन्यू फलो गर्दा चाहिँ हामीलाई लाग्थ्यो कि उनीहरू पनि दे आर अल्सो पार्ट अफ आवर फ्यामिली अनि हाम्रो चाहिँ टिमको एउटा पार्ट हो भनेर चाहिँ हामी कुनै समयमा हामीले उनीहरूलाई खोज्दा भेटाउँदा एकदम एक्साइटेड हुन्थ्यो अनि मार्दाखेरि चाहिँ हामी सबैजना चाहिँ फिल्डमा चाहिँ एकदमै सबैजना नै रोएको थियो अनि लन्च पनि गरेन त्यो दिन चाहिँ एकदमै हामीलाई लगभग तिन चार दिनसम्म चाहिँ त्यो पललाई चाहिँ बिर्सन एकदमै गाह्रो भएको
0: त्यो एक्सप्रेसन चाहिँ आना त्यो ब्रिटिस लेडी आनाको एक्सप्रेसनले तपाईँहरूको अनुहारले एकदमै बुझियो है तर अचानक तिनवटामा दुईवटा मरेको देखियो एउटा त कहाँ गयो हरायो भाग्यो मर्यो भनेर भन्दाखेरि तपाईँले नै हो नि यति राम्रोसँग तपाईँले के भन्नुभएको छ ओ सिज ब्याक भनेर कराउनु भएको छ के अरे होइन के भन्नुभएको छ ठ्याक्क वर्ड के हो तपाईँको
2: मैले चाहिँ एटलिस्ट सी गट वान
0: सी इज गट वान के भनेको छ कि सो कस्तो त्यो त्यसले मन छुन्छ हेर्दाखेरि तपाईँले त्यो बनाएर भने त होइन नेचुरली आएको हो कि
2: त्यो हाम्रो सबै चाहिँ अन द स्पोट नै सुट भइरहेको हुन्थ्यो हामीले चाहिँ त्यो ड्रोनमा त्यो खोज्दै गर्दा चाहिँ यताबाट चाहिँ त्यो सबै रेकर्ड भइरहेको हुन्थ्यो हामीले
0: स्क्रिप्ट राइटरको चाहिँ डायलग त होइन मैले मनबाटै बोलेको होइन सजिलो लेखेको त होइन होइन ओके यो नोटमा हामी एकछिन पर्ख्यौँ त्यसपछि तपाईँहरूलाई मलाई छोड्नै मन छैन मेरो होल कार्यक्रम आज अपसेट भयो सो मेनी इन्टरभ्युज आई हेभ गट टु डु दिदी बहिनीले गरेको कुरा सुनेर हाम्रो श्रोताहरूले कतैबाट के लेख्नु भएको छ भने म पढ्न सुनाउँछु तपाईँहरूले उहाँलाई इन्करेज गर्नुहोस् यस्तो दिदी बहिनी दाजुभाइहरू एउटा सानो गाउँबाट आउनुहुन्छ इन्टररिलेटेड हुनुहुन्छ र काठमाडौँबाट आएको सजल कुमारी पाटीकी सजल होइन सजल प्रधान होइन त पुरो नाम होइन ले यसरी जोडिदिनु भएको छ संसारलाई चिनाइदिनु भएको छ उहाँको काम चाहिँ तपाईँले बिबिसी वानमा तपाईँले हेर्नु भएको थियो भने सो मच द बेटर यदि छैन भने तपाईँले चाहिँ फेरि हेर्न सक्नुहुन्छ काहीँ गएर त्यसले नेपाललाई चिनाएको छ, आदरणीय श्रोताहरू, नेपालको वन्य जन्तुको महत्त्व बुझाएको छ, संसारलाई नेपाल आउने वातावरण बनाएको छ। यहाँसम्म कि हाम्रा हालका अर्थमन्त्री भनौँ न अब उहाँको पनि एक्सप्रेसन सुन्दाखेरि वी गट टु डु समथिङ भनेर चाहिँ हाम्रो अर्थमन्त्रीले भन्नुभयो होइन त, वग्लेजीले भन्नुभयो, र तपाईँहरूले पनि हेरेपछि नेपालमा त्यो ठाउँमा जानुपर्छ जहाँ चाहिँ हाम्रो दिदीबहिनीहरू काम गर्छन् यस्तो रिस्कमा भनेर तपाईँले मनमा लाग्न सक्छ। त्यसले गर्दाखेरि अहिलेको लागि एउटा गीत सुनौ, त्यसपछि हामी समाचार जान्छौँ, समाचारपछि हामी फेरि आउँछौँ श्रोताहरू। अहिलेलाई यो गीत राखिहालौँ, गाउने कलाकारको हुनुहुन्छ आशिष अब्रेलको एउटा गीत रेडी छ, त्यही गीत नै राख्दै हामी समाचारमा जान्छौँ।

0: Pelaajan pari. On air. Appma. Ani smart speaker ma bunhos.
1: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
2: तीन कप्तानगंजमा आइतबार राति भएको घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। देवानगंज तीनका 21 वर्षीय जयप्रकाश मेहताको विराटनगरको न्यूरो कार्डियोलोजी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको हो। गएको सोमबार नै देवानगंजकी पालिका उपाध्यक्ष कुमारी विभा यादव र नेपाली कांग्रेसका पालिका सभापति गजाधर यादवले यो घटनामा दुईजनाको मृत्यु भएको जानकारी दिनुभएको हो। घटना भएकै रात 30 वर्षका ओम प्रकाश मेहताको मृत्यु भएको थियो। सिराहाको गोलबजार क्षेत्रमा कर्फ्यू लगाइएको छ, तर कर्फ्यू उल्लंघन भएको छ। गोलबजार नगरपालिकाका केही क्षेत्रमा आज दिउँसो 2 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको सिराहाका सीडीओ सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ। पूर्व पश्चिम राजमार्गको गोलबजार 3 कसाहा खोलादेखि पश्चिमतर्फ चुहरुवा चोकसम्म, उत्तरतर्फ वडा नम्बर 6 सैनिक चोकदेखि दक्षिणतर्फ वडा नम्बर 4 क्याम्पस वरपरको क्षेत्रमा कर्फ्यू लागू गरिएको प्रशासनले जनाएको छ। गोलबजारको कर्फ्यू आदेश उल्लंघन गर्दै प्रदर्शन भएको हो। सुनसरीको देवानगंज 3 कप्तानगंज घटनाको विरोधमा गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन भएको छ। प्रहरीले चलाएको गोली लागेर युवाको मृत्यु भएको घटनाको विरोध गर्दै हिन्दू सम्राट सेना नामको संगठनका कार्यकर्ताले जनकपुर बजार क्षेत्र बन्द गराउँदै प्रदर्शन गरेका हुन्। उनीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन्। प्रदर्शनकारीले राजमार्ग लगायत चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन्। केही ठाउँमा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको छ। यसैबीच सुनसरी घटनाको विरोधमा जनकपुरमा पनि प्रदर्शन भएपछि अहिले धनुषामा जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलका अनुसार दुई पक्ष झडपमा उत्रिएपछि सुरक्षा अवस्थाको मूल्याङ्कन भइरहेको छ। सुनसरीको देवानगंजमा भएको दुई पक्ष बीचको झडप ले उग्र रूप लिएपछि मधेसका अन्य जिल्ला अशान्त बनेका छन्। आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले समिति गठन गर्नुभएको छ। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको समेत जगत्तोमा वार्ता टोली गठन गरिएको हो। मन्त्री वाग्ले समितिलाई आजै पीड़ितसँग वार्ता शुरू गर्न निर्देशन दिनुभएको छ। समितिमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य हुनुहुन्छ। समितिको पहिलो बैठक आज अर्थ मन्त्रालयमा बस्दैछ भने आन्दोलनरत लघुवित्त पीड़ितसँग आजै वार्ता शुरू गर्ने तयारी गरिएको छ। हुलाक सेवालाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य सहित सरकारले स्मार्ट हुलाक कार्यक्रम अघि बढाएको छ।
3: परम्परागत चिठी पत्र वितरणमा सीमित हुलाकलाई डिजिटल सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने योजना अन्तर्गत राहदानी, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमति पत्र र स्वास्थ्य परीक्षण प्रतिवेदन घरमै पुर्याउने व्यवस्था विस्तार भइरहेको छ। सरकारको 100 दिने शासकीय सुधार कार्यसूची र वार्षिक नीति तथा कार्यक्रम अनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः स्मार्ट हुलाकमा रूपान्तरण गर्न लागिएको हुलाक विभागले जनाएको छ। पहिलो चरणमा 50 हुलाक कार्यालयलाई स्मार्ट बनाउने तयारी भइरहेको छ भने त्यसका लागि डिजिटल प्रणाली, ट्र्याकिङ सुविधा र विद्युतीय भुक्तानीको व्यवस्था गरिनेछ। हुलाक विभागका अनुसार पछिल्लो 4 महिनामा 2,37,000 भन्दा बढी राहदानी जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको छ। त्यसमध्ये 76 जिल्लाका हुलाक कार्यालय मार्फत करिब 7,885 राहदानी सेवाग्राहीको घर सम्म पुर्याइएको छ। त्यस्तै 8,81,000 भन्दा बढी सवारी चालक अनुमति पत्र यातायात कार्यालयसम्म पुर्याइएको र 7 जिल्लामा 1,000 भन्दा बढी अनुमति पत्र घर दैलोमै वितरण गरिएको विभागले जनाएको छ। त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालय संघको सहकार्यमा शैक्षिक प्रमाणपत्र तथा अस्पतालबाट स्वास्थ्य परीक्षणका नमूना पनि हुलाक मार्फत ढुवानी गर्न थालिएको छ। हुलाक विभागले स्मार्ट हुलाक मार्फत नागरिकलाई सहज, छरितो र भरपर्दो सार्वजनिक सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।
2: प्रधानमन्त्री एन्डी बर्नमले बेलायतको परमाणु पनडुब्बी कार्यक्रमका लागि 8 अर्ब 40 करोड़ पाउण्ड लगानीको घोषणा गर्न लाग्नु भएको छ। यी पनडुब्बी 12 इन्फर्नेसमा निर्माण हुँदैछन्। यो कार्यक्रम मार्फत ड्रेनज श्रेणीका पनडुब्बी निर्माण गरिने र 10,000 रोजगारी सुरक्षित हुने खबर छ। रक्षा मन्त्री वेस स्ट्रेटिङ,
4: the latest tranche of investment in our nuclear deterrent, a new contract with BAE Systems, which I think shows the extent to which the Ministry of Defence and Britain's defence investment lies at the heart, not just of the crucial work to build our deterrence and defence capability, but at the heart of the Prime Minister's agenda around reindustrialization.
2: अहिलेसम्मका खबर यति नै. नमस्कार.

0: ओके वजन सकेको यो पप गीत सुने र इन्जोय गर्नुभयो होला यहाँहरूले. मैले गीत काटेँ तर मलाई पुलुक्क हेर्नुहुने सजल बहिनी हुनुहुन्छ, किनभने उहाँ चाहिँ पप गीतको चाहिँ फ्यान हुनु रहेछ. त्यसले गर्दाखेरि सजल बहिनीसँग चाहिँ पप गीतको कुनै एउटा अनुरोध गर्नु पर्ला. र आज यति परबाट आउनुभएको छ हाम्रो भाइ बहिनीहरू सुशीला, मन्जु, रन्जु, अनु, छोटाराम, हाम्रो बर्दियाको समुदाय, विशेष गरी चौधरी समुदाय, थारू समुदायबाट हुनुहुन्छ होइन, उहाँहरूलाई पनि लोकल एउटा गीत गाइदिनुको लागि म केही क्षणमा अनुरोध गर्छु. तयार हुनुको लागि मैले यो एडभान्स इन्फर्मेसन दिएँ. तर अब त्योभन्दा पहिला आज बाघको कुरा गरौँ, किनभने हिजो विश्व बाघ दिवस थियो. श्रोताहरू, हिजो नै मैले केही गरौँ जस्तो लाग्दै थियो तर हुन सकेको थिएन. आज हिजो भए पनि आज भए पनि बाघलाई बचाउनु पर्छ. यो आइकोनिक स्पेसिस नेपालमा यति राम्रो भएको छ भनेर साध्य छैन. थोरै सङ्ख्यामा भयो, बाघको सङ्ख्या आज 429 छ र सानो ठाउँ बर्दिया मात्रै 118 केही समयको प्रयासमा 110 125 भएको अनुमान गरिन्छ. र यो वर्ष मात्रै अलिकति केही घटेको हो कि भन्ने छ विभिन्न कारणले गर्दाखेरि बाघ संरक्षण गर्नमा यो डकुमेन्ट्री बीबीसी वनले हालै प्रसारण गरेको टाइगर आइल्यान्डले केही न केही मदत अवश्य गर्छ भन्ने सबैले विश्वास व्यक्त गरेका छन्. ओके, स्वर्णिम वाग्लेजी जो मन्त्री हुनुहुन्छ, अर्थमन्त्री, उहाँको पनि यही भनाइ थियो र यसमा हामी सबै मिल्नुपर्छ. यसमा धेरै कुरा हुन्छ तर विकास त गर्ने तर विनाश गर्नुहुन्न भन्ने उहाँको भनाइ. र त्यहाँका व्यक्तित्वहरू जो आउनुभयो प्रश्न उत्तरी कार्यक्रममा, यसलाई कसरी समायोजन गरेर प्यारलिल लान सकिन्छ, मानव सभ्यता हजारौँ वर्षदेखि त्यहाँ छ, त्यसलाई पनि बिगार्नु भएन, उहाँलाई पनि बाँच्ने अधिकार छ, जीव जन्तुको पनि बाँच्ने अधिकार छ र विकासको पनि आवश्यकता छ, त्यसलाई चाहिँ सबैसँग समायोजन गरेर कसरी लाने भन्ने कुरा गहन छलफल पनि भएको थियो. त्यसले गर्दाखेरि सानसाना भाइ बहिनीहरू जो आउनुभएका थिए उहाँहरूको पनि प्रश्न थियो. गर्दाखेरि हामी सबै मिलेर बाघलाई बचाउनुपर्छ. र बेलायतमा हुनुहुन्थ्यो भने तपाईँले जुन महिनाको 7 र 14 बिबिसी वानबाट यो टाइगर आइल्यान्ड हेर्नु भएको थियो भने, मिस गर्नुभएको थियो भने फेरि पनि कुनै न कुनै तरिकाले हेर्न पाउनुहुन्छ. र अब फेरि पनि स्वागत गरौँ सुशीला, मन्जु, रन्जु, साजल, अनु र छोटा रामलाई. नमस्ते फेरि. हाँ, बल्ल लेखाएको जस्तो भएको छ है. सुरुमा त के हो के हो आवाजै आएको थिएन. राइट, अघि हामी समाचारमा जानुभन्दा अगाडि एउटा स्याड स्टेजमा थियौँ. सिनेमा हेर्दाखेरि अथवा वृत्तचित्र हेर्दाखेरि म पनि रोएको थिएँ, आँसु आएको थियो. तर हाम्रो मन्जु बहिनीको सी इज गट अनदर वान भयो कि, सी इज फाउन्ड वान भनेर थर्ड वान भनेको होइन र के भन्नुभएको थियो अरे?
1: मैले एटलिस्ट सी गट वान भन्नु,
0: एटलिस्ट सी गट वान भन्नुभयो. त्यसले सबैलाई चियर अप गरिदिएको थियो. ओके, अहिले मन्जु नै भन्नुहोस्, त्यो अहिले त्यो बच्चा शावक कति वर्षको भएको छ र कस्तो स्थितिमा थियो जुन चाहिँ बाँच्यो हो?
1: जुन मालाको एउटा बच्चा बाँचेको थियो अहिले चाहिँ त्यो 1.5 वर्ष 18 महिना जस्तो भयो. ऊ चाहिँ अहिले अझै आमासँग छ तर केही हद चाहिँ इन्डिपेन्डेन्ट पनि भएको छ. उसले चाहिँ एक्लै डियरहरूलाई चेसिङ गर्ने, हन्टिङ गर्ने चाहिँ प्र्याक्टिसहरू गरेको र हन्ट पनि सक्सेस भएको चाहिँ छ अहिले उसको.
0: आमाको साथ छ?
1: हजुर, आमासँगै छ तर अलिकति कुनै कुनै समयमा आमा बाहेक चाहिँ छुट्टै पनि हिँड्न थालेको छ.
0: ओके, कुनै न कुनै बेला आमासँग छुट्टिएर हिँड्छै हिँड्छ, त्यो बाघको नेचर हो, प्रकृतिले त्यो दिएको छ, उसले आफ्नो टेरिटोरी बनाउनु पर्छ. र हिजोको त्यो डकुमेन्टमा के भनेको थियो भने 50% चाहिँ कब्जहरू बाँच्छन् भनिएको थियो होइन, तपाईँको नलेजमा कति पर्सेन्ट जति होला सम्भावना?
1: 50 अझै लेस देन 50 नै भनौँ, किनकि त्यहाँ चाहिँ टेरिटोरीको कुराहरू पनि हुन्छ. यदि कुनै ठाउँमा चाहिँ टेरिटोरी सानो छ भनेपछि त्यो ठाउँमा भएको मेलहरूले चाहिँ प्रजननको लागि चाहिँ फिमेललाई चाहिँ एक्टिभ हुनको लागि चाहिँ उनीहरूले चाहिँ कब्सहरूलाई मारिदिने गर्छ विशेष गरी. र अर्को कुरा चाहिँ फ्युचरमा त्यो टेरिटोरी चाहिँ सेयर गर्न नपरोस् भन्ने हिसाबले पनि प्रायः चाहिँ मेलले चाहिँ कब्सहरू मार्ने चाहिँ गर्दछ. दुईवटा कारण चाहिँ हुन्छ.
0: लौटी चाहिँ मेल कि फिमेल?
1: फिमेल, लौटी चाहिँ फिमेल.
0: फिमेल बाँचेको छ?
1: बाँचेको छ.
0: कसरी बचा छ आफूलाई?
1: हजुर.
0: एनिवे, अब यो कुरा सुनेर हाम्रा श्रोताहरूले तपाईँहरू दिदी बहिनीहरू हाम्रो निम्ति हिरोहरू हुन्छ तपाईँहरू है कि, हाम्रो मेन हिरो तपाईँहरू, सेकेन्डरी हिरो अलिकति नजिक नजिक त हाम्रो साजल पनि हो नि होइन
2: उहाँले
0: गर्दाखेरि तर उहाँको ठुलो रोल छ होइन तपाईँले के उहाँलाई के भन्नुहुन्छ तपाईँ
1: उहाँको चाहिँ एकदम ठुलो रोल छ अनि हामीले चाहिँ यो डकुमेन्ट्रीमा काम गर्नुभन्दा अगाडि पनि हामीलाई उहाँले चाहिँ अनलाइन एकदमै लागेर उहाँले चाहिँ हामीलाई चाहिँ प्र्याक्टिसहरू गराउनु भयो ल्याङ्ग्वेजहरू सिदेखि हरेक कुरामा चाहिँ अलिकति हामी चाहिँ यतिको बोल्न सक्नुमा चाहिँ उहाँको एकदम ठुलो हात छ
0: म हिजो सरप्राइज भएँ धेरै जस्तो गाउँबाट आएका गाउँमा भएका दिदी बहिनीहरू दाजुभाइहरूलाई कम्युनिकेट गर्न गाह्रो पर्छ आफ्नै भाषामा पनि होइन होइन वास्तविकता थियो तर तपाईँमा जुन चाहिँ कन्फिडेन्स थियो त्यत्रो झन्डै 100-150 दर्शकको बिचमा बसेर अडिटोरियममा होइन एउटा सभा हलमा बसेर उहाँका हरेक अङ्ग्रेजीका प्रश्नहरू अङ्ग्रेजीमा नेपालीका प्रश्नहरूको नेपालीमा जवाब दिनुभयो तर त्यो सबैको तर्फबाट म चाहिँ ताली बजाउँछु है किनभने ल्याङ्ग्वेज हाम्रो होइन नि त त्यो अङ्ग्रेजीमा मिलोस् नमिलोस् कुरा राख्नु बुझाउने प्रकारले बोले त भइहाल्यो नि होइन ग्रामरै ठिक हुनुपर्छ तरिकै ठिक हुनुपर्छ भने के छ त होइन तपाईँहरूले चाहिँ जे सिकेको छ त्यसमा तपाईँहरूले गर्व पनि गर्नुपर्छ है त ओके अब लौटीको बारेमा हामीले कुराकानी गऱ्यौँ भने हाम्रो सुशीला बहिनीलाई सोधिहालौँ त्यो अन्य बच्चाहरू जुन चाहिँ छ नि तिनीहरूको स्थिति के छ कति वर्षको पुगेर तिनीहरू अझ अब वयस्क भएर अडल्ट भएर आफ्नो ठाउँमा जानेहरूको सम्भावना के छ त
2: यो हामीले डकुमेन्ट्रीमा गर्दाखेरि चाहिँ हामीसँग तिनवटा सबैजना गरेर चाहिँ तिनवटा फिमेलको चाहिँ 8 कपहरू थियो अनि 8 कपहरूमा चाहिँ हामीले फिल्मिङको टाइममा 2 कपहरू मारेको मात्र हामीले रेकर्ड गरेको थियो त्यसपछि पनि फेरि अरू 2 कपहरू जुन जुग्नी भन्ने टाइगर थियो उसको पनि 2 कपहरू मारेको छ त्यो चाहिँ पछिबाट यो फिल्मिङ सकेपछि अहिले चाहिँ आइल्यान्डमा चाहिँ 4 कपहरू सर्भाइभ भइरहेको छ अनि उनीहरू चाहिँ जुग्नी अनि गोमाको कपहरू चाहिँ मालाको कपभन्दा पनि अलिकति ठुलो थियो उनीहरू अहिले चाहिँ लगभग 24 जस्तो हुन थाल्यो अनि उनीहरू चाहिँ अब अलमोस्ट आमासँग छुट्ने बेला भइसकेको छ अनि मैले चाहिँ अरू भन्दा पनि अब अरू टाइम त हामीसँग ड्रोनहरू हुँदैन त्यो फिल्मिङको टाइममा चाहिँ मजाले इजिली पछ्याउन सक्थ्यौँ अनि अहिले चाहिँ म अब त्यो कम्युनिटी फरेस्टमा कामले हेरेर घुम्दै गर्दा चाहिँ मैले बढी भेट्ने भनेको चाहिँ गोमाको कपहरू हो अनि त्यो गोमाको कपहरू चाहिँ हामी यहाँ आउनुभन्दा 10-12 दिन अगाडि जस्तो आफै त्यो आशाले चाहिँ किल गरेर त्यो लिएर गइरहेको थियो अनि आमा र दाई कता थियो त्यो चाहिँ हामीले देखेनौँ अब उसले चाहिँ हन्टिङ गरेर आफै क्यारी गरेर लान सकि खोजिरहेको थियो भनेपछि उनीहरू अब अलमोस्ट आमालाई चाहिँ छोड्ने तयारी गर्दै
0: ओके अब उनीहरूको नयाँ जिन्दगी सुरु हुने भयो अब यस्तै हो यहाँ भनौँ न रुखमा पात आउँछ झर्छ फेरि अर्को नयाँ पात आउँछ जस्तै त हुने होइन
2: उनीहरूको
0: जिन्दगी त्यस्तै छ भने अब यहाँ यसलाई भिलियन भन्यो कि हिरो भन्ने बन्डेल सबभन्दा लार्ज मेल होइन
2: हेर्दाखेरि
0: डरलाग्दो थियो होइन त्यसले चाहिँ देखाएको व्यवहार चाहिँ छक्क पर्यो हामी सबैजनाले एउटा चाहिँ लामो सास पनि लिए किनभने तपाईँहरू हामीले सबैले के भन्ठान थियो भने अब यसले चाहिँ पछ्याउन थाल्यो अरू बाँकीलाई पनि मार्छ अरू फिमेल अरूलाई मेललाई पनि मार्छ कपलाई पनि मार्छ भनेको अचानक त्यो बन्देलले नयाँ एउटा चाहिँ व्यवहार देखायो होइन त्यो चाहिँ वैज्ञानिकहरूले अहिलेसम्म चाहिँ आफ्नो बच्चा होइन भने मार्छ भनेर भनिरहेकोमा परिवर्तन गरिदिएको छ र त्यो रिथिङ्क अथवा त्यसलाई फेरि अरू स्टडी गर्ने बाध्य बनायो त्यो सिनारियो भनिदिनुहोस् त बहिनी
2: हजुर हामीले चाहिँ अब फिल्मिङ यो टाइगर आइल्यान्ड सुटभन्दा अगाडि हामीले जुन बिबिसी एसियाको फिल्मिङ गर्दै गर्दै गर्दा चाहिँ गोमा र जुग्नीको चाहिँ अलमोस्ट 100 डिस्टेन्समा चाहिँ दुईवटा पेयरहरूको चाहिँ मिटिङ भइरहेको देखेको थियो मिटिङ भइरहेको अनि हामीले चाहिँ अनुमान गरेको यो दुईवटाले चाहिँ बच्चा जन्माउँछ भनेर चाहिँ हामीले मोनिटरिङ गर्दै गर्दा चाहिँ पछि चाहिँ हामीले कपहरू जन्मेको देख्यौँ अनि हामीले चाहिँ टाइगर आइल्यान्ड सुट भयो अनि त्यो क्रममा जब हामीले त्यो मिटिङ हेरिरहेको थियो उनीहरूको डिस्टेन्स एकदमै नजिक थियो 2 पेयरहरूको अनि हामीले हेर्ने बेलामा चाहिँ गोमा छ गोमाको मेटिङ चाहिँ बदेलसँग नभएर त्यहाँ एउटा अर्को पनि मेल छ डाँडा गाउँ मेल भनेर हामीले भन्छौँ तर यो टाइगर आइल्यान्डमा चाहिँ उसको पार्ट खासै धेरै देखिएन त्यो अलिकति नर्थ साइडतिर गयो त्यो भएर हामीले चाहिँ उसलाई क्याप्चर बढी गरेनौँ त्यो मेटिङको टाइममा चाहिँ हामीले जुग्नीसँग चाहिँ बदेल अनि गोमासँग चाहिँ त्यो डाँडा गाउँ मेलले मेटिङ गरेको भेटेको थियो अनि अब त्यो चाहिँ गोमाले अलिकति चलाखी गरेर दुइटैसँग क्रस मेटिङ गरेको पनि
0: हुनसक्छ।
2: त्यसरी त्यसरी त्यो भएको कारणले चाहिँ बदलले चाहिँ गोमाको कभहरू चाहिँ
0: झन्झनै मानवीय स्वभाव आउँदो रहेछ क्या हो
2: त्यस्तै भयो
0: त्यस्तो सिनारीहरू त होइन सुनिन्छ नि एन्ड अफ द डे वेयर अल एनिमल्स होइन के कसो हो बहिनी तपाईँ भन्नुहोस् न।
3: अब त्यो लिटरेचरमा चाहिँ हामीले होइन त्यस्तो छैन होइन टाइगर्सको वाट द साइन्टिफिक कम्युनिटी नोजमा चाहिँ खासै अब बन्देललाई यस्तो क्लोजली इन्टरेक्ट गरेको देखेपछि हामीले अस्युम गर्नुपर्छ कि उनी गुवा हो भनेर तर हामीले फेरि पहिला तर हामीले फेरि देखेको गुमाको एक्टिभिटी चाहिँ अर्कोसम्म लागेको थियो
0: हामी भन्छौँ नि होइन विन्डो सपिङ गर्न पाइन्छ भने गाउँमा बस विन्डो सपिङ अराउन्ड होइन त्यस्तो एनिमल यो चाहिँ स्टडीको विषय यो हाँसो कुरा हो होइन दिदीबहिनी दिदीबहिनीको बिचमा मैले यस्तो कुरा कसरी गरेँ होला जस्तो लाग्छ होइन तर यो चाहिँ स्टडीको कुरा हो होइन यस्तो पनि हुँदो रहेछ भन्ने कुरा हो नि त होइन र तपाईँले त्यो कुरा चाहिँ तपाईँहरू हाम्रो चेलीबेटीहरूले संसारका वैज्ञानिकहरूलाई यो देखाइदिनु भएको नै त्यो नै अर्को अचम्मको र चाहिँ आइएम रियली प्राउड अफ यु गाइस अनि किन यस्तो खुलेर कुरा गरे पनि मजा आउँछ नि होइन वास्तविकता हो नि होइन ओके सो मलाई माफ छैन त उसमै तपाईँले माफ दिएपछि अरूले पनि माफ दिनै पर्यो नि होइन ओके अब यो बिहेभियरमा एउटा अर्को बिहेभियर पनि देखियो त्यो बन्देलले बच्चाहरूलाई पनि आएर यसो छोयो अनि त्यो अरूलाई पनि त्यति एट्र्याक्टिभ भएन त्यो चाहिँ किन भनेर मान्छेलाई सोध्छु म अब
1: अनि
0: सबैले सास थामेर बसेको थियो नि त होइन सिनेमामा त हामीले त त्यति 10 मिटरको हाइटबाट हेरिरहेको छौँ यसको बिहेभियर अब मार्छ अब के गर्छ भन्ने बेलामा उसले आएर यसो चाट दियो के सुँग्यो होइन त्यो दृश्य बताउनुहोस् त प्लिज।
1: हामी चाहिँ हामीले अलरेडी फिल्मिङ गर्दा चाहिँ मालाको कप्सहरू लस गरिसकेको थियो अनि त्यो भएर चाहिँ हामी एकदमै ओरियो थियो अनि बन्देलले चाहिँ कन्टिन्यू गोमालाई र गोमाको कप्सलाई फलो गर्दा चाहिँ र एकपटक चाहिँ सेल्फ डिफेन्समा चाहिँ गोमाले बन्देललाई अट्याक पनि गर्छ त्यो डकुमेन्ट्रीमा पनि हेर्नुभयो त्यो हेर्दा चाहिँ हामी एकदमै ओरियो थियो हामी चाहिँ नट एगेन भनिरहेको थियो हामीले किनकि हामी त्यो दुईवटा कपलाई फेरि उसले चाहिँ नमारोस् सोचिरहेको थियो अनि नाइटमा चाहिँ उनीहरू यति नजिक इन्ट्र्याक्ट हुँदाखेरि चाहिँ हामी चाहिँ अब लाइक पहिला चाहिँ कुनलाई अट्याक गर्छ भनेर हामी एकदमै डरले हामीले चाहिँ फ्लाइ गरिरहेको थियो ड्रोन थर्मलले हेरिरहेको थियो हाम्रो हातहरू चाहिँ काँपिरहेको थियो के त्यो बिहाइन्ड द सिनमा चाहिँ तर रियालिटीमा चाहिँ जब नजिक पुग्यो नि अब हामी चाहिँ गोमाको रियाक्सन के होला अनि कब्जहरूको रियाक्सन के होला उनीहरू कता भाग्छ होला भनेर हामी चाहिँ एकदमै चनाखो भइरहेको थियो तर अचानक त्यो मेल आउँछ तर कब्ज चाहिँ आएर उसले चाहिँ ग्रिट गर्छ के अनि त्यो चाहिँ हामीलाई एकदमै सकिङ थियो अनि उसले चाहिँ चाट्छ अनि त्यो बच्चाले पनि सुम आउँछ अनि त्यसपछि त्यो भनेको चाहिँ हामीलाई एकदमै इन्ट्रेस्टिङ थियो अनि त्यसपछि चाहिँ अब जब त्यो गरिसकेपछि मेल पनि गोमासँगै बस्छ अनि उनीहरूले चाहिँ आफ्नो शरीर गोमाले चाहिँ मेलमा आफ्नो शरीर चाहिँ रब गर्छ अनि त्यो मोमेन्ट चाहिँ हामीलाई चाहिँ हामी चाहिँ ओ
0: लामो सास
1: एकदमै लामो सास फेरेर हामी चाहिँ एकदमै खुसी भएको कि अनि के भइरहेको छ भन्ने हामीले एकछिन त यहाँ के भइरहेको छ भनेर हामी
0: त्यो त्यो पार्टले संसारका वैज्ञानिकलाई यो जुन चाहिँ पुरानो स्क्रिप्टलाई रिथिङ्क र रिराइट गर्न बाध्य बनाएको छैन त
1: हजुर हजुर हामीले हेरेको थियो कुनै कुनै ठाउँमा चाहिँ पहिला जस्तै आमा चाहिँ मरेपछि मेलले चाहिँ कबलाई एडप्ट गरेर प्यारेन्टिङ गरेको भनेको हामीले सुनेको थियो सायद मलाई लाग्छ इन्डियातिर कता होला अनि त्यसपछि त्यहाँ चाहिँ आमा हुँदा हुँदै पनि मेल आएर चाहिँ दुईवटा फ्यामिली ग्यादरिङ गरेको देख्दा चाहिँ हामीले एकदमै अचम्म भयो र त्यो त्यो मात्र नभएर गोमा चाहिँ हन्टिङमा हिँडेर तर बच्चा चाहिँ त्यो मेलले बँदेलले
0: चाहिँ
1: अनि गोमा बँदेलले चाहिँ बेबी सिटिङ गर्छ अनि गोमा चाहिँ हन्टमा जान्छ त्यसपछि गोमाले चाहिँ हन्ट पनि गरेको छ त्यो डकुमेन्ट्रीमा अनि त्यो चाहिँ एकदमै अनौठो थियो कि
0: अचम्म ओके गर्दाखेरि यी कुराहरू चाहिँ हाम्रो देशमा भएको कुराहरू हुन त अब अनडकुमेन्टेड त्यस्ता राम्रो नयाँ नयाँ कुरा कति भयो होला यसपालि त डकुमेन्टेड भयो होइन रेकर्डमा छ सबैले हेर्न पाएका छन् न्यारेटरले यति राम्रो छ न्यारेट गरिदिनु भएको छ सजलको बहिनी केमा टिमले एकदम राम्रो काम गर्नुभएको छ त्यसले गर्दाखेरि वी आर सो ग्रेटफुल फर युर एफर्ट्स होइन किनभने जङ्गलमा बस्ने विषालु सर्प बिच्छीदेखि लिएर मस्किटोहरूको चाहिँ भनौँ न अब टाउनको गर्लले त्यति गर्नु होइन ठुलो कुरा हो तपाईँ र तपाईँको पेरेन्ट्सलाई पनि साथीबहिनी धेरै धन्यवाद छ। कसरी तपाईँ यो कलिलो केटी सहरको केटी कसरी जङ्गल है मा चाहिँ छोडिदिएको होला जस्तो लाग्छ मलाई होइन ल भन्नुहोस् तपाईँको ड्याड ममलाई पनि धन्यवाद दिनुपर्छ।
3: हजुर सर आई मिन खासमा बुवा पनि अलि म जस्तै जङ्गली मान्छे नै हो अब प्रोफेसनबाट कम्प्युटर इन्जिनियर भए पनि 90s चाहिँ डेटा म्यापिङ भनेपछि नेपालभरि गएर डेटा म्यापिङ गरेको मान्छे हो अनि त्यसैले हामी काठमाडौँबाट भए तापनि
0: कुमारी पार्टीबाट
3: एक्ज्याक्टली काठमाडौँ नेवार भए तापनि बाहिर अब जङ्गल एकचोटि चाख्न पाएपछि चाहिँ होइन छाड्न
0: गाह्रै हुन्छ। यसको लागि धन्यवाद छ। जे होस् तपाईँ र हाम्रो यो कुरा र यो दृश्यले चाहिँ यो वृत्तचित्रले भविष्यका वैज्ञानिकहरूको अनुसन्धानको लागि नयाँ नयाँ प्रश्न र च्यालेन्ज पनि दिएको छ नि होइन। ओके अब केही मेल पढिदिउँ है। एकजना मेरो मित्र हुन्छ डाक्टर साहब दुतपुन, उहाँले लेख्नुहुन्छ विनोद दाई सलाम, तपाईँको कार्यक्रम सुनेर बसेको छु। आई एम लिसनिङ टु यर पपुलर प्रोग्राम, सल्युट टु द ब्रेभ लेडिज भन्नुहुन्छ उहाँ। वेल डन, आइ एम प्राउड अफ यु, प्लिज किप इट अप, बिकज आई बिकेम क्वाइट इमोसनल वेन आई हर्ड द्याट लाउटी एट रिटर्न। नदेखेकोलाई त्यस्तो पनि देखेकोलाई कस्तो होला होइन। त्यसले गर्दाखेरि तपाईँले चाहिँ हेरेर भन्नुभएको होला उहाँले, किनभने बेलायतमा हुनुहुन्छ, उहाँले चाहिँ बेलायतमा बिबिसी वनको त्यो डकुमेन्ट्री हेर्नुभयो होला भन्ने आशा गरौँ है। गर्दाखेरि उहाँ इमोसनल भन्नुभयो भने, अर्को एकजना साथी हुनुहुन्छ तुलपुन, भर्खरै आउनु भएको छ। विनोद सर and to your guests and well as well, good morning. It is very interesting podcast. I'm listening to it. Hats off to all the brave members of the team, and we're extremely proud of you all. Tiger Island can be viewed on BBC iPlayer.
3: Thank you sir. Thank you sir.
0: Ab ailiko viewership kati bhare chai jama jama kati hits bhare millions hola haina
3: अहिले 33 लाख
0: पहिलो महिनामा,
3: अहिलेको मलाई चाहिँ थाहा छैन,
0: 33 लाख 3.3 मिलियन्स। अब आजको कुराले 3.4 भयो भने खुसी नै हामी होइन।
3: हजुर सर, इफ यु हेभन्ट वाच्ड इट अलरेडी, तपाईँ स्पेसली युकेमा हुनुहुन्छ भने
0: लिङ्क पनि पठाइदिनु भएको छ टाइगर लाइनबाट है, हेर्नु एपिसोड 1 बिबिसीको भनेर उहाँ हाम्रो ठुल पुन्जीले पठाइदिनु भएको रहेछ। अब तपाईँलाई प्रश्न है सालजी, अब हाम्रो बिएबिएस गोर्खा रेडियोको टेलिभिजन पनि छ, हाम्रो ठुलो नेटवर्क छ, तपाईँहरूले हुन त बिबिसी हामी टाइ पनि गर्छौँ होइन, यो हाम्रो उसमा नेटवर्कमा राख्न पाइन्छ, राख्नलाई के गर्नुपर्छ? किनभने वेयर अ च्यारिटी यो झन् योले चाहिँ संसारभरि जान्छ क्या, यो चाहिँ तपाईँसँग बसेर कुरा गर्नुपर्ला है, तपाईँको प्रड्युसर को को हुन्छ, ताकि हाम्रो बिएफबिएसको टेलिभिजन सिस्टम हामीले लिङ्क गरिदियो भने हाम्रो टेलिभिजन सिस्टममा पनि राखिदियो भने सबैले हेर्छन्, ओल फोर्सेस पर्सनल हेर्छन्, ब्रिटिस गोर्खा फिजियनदेखि सबैले हेर्छन् भनौँ न, त्यसलाई गर्न सकिन्छ
3: या आई थिङ्क सो, किनकि हामीले यसको लागि पनि त हामीले कन्ट्राक्ट नै साइन गरेर होइन बिबिसीसँग डिरेक्टली या क्युएफएक्स या सो आई थिङ्क इट्स एन्ड वी अल्सो सेड कि हामीले चार्ज गरिरहेको छैन यसको लागि, सो हामीले नै त्यो मोनिटाइज नगरेपछि चाहिँ उहाँहरूले राइट्स दिनुभएको
0: हो। आई सी, ओके, गर्दाखेरि त्यो म कुरा मिलाउँछु, किनभने यसलाई चाहिँ अझै के भन्छ वाइडेस्ट यसको सर्कुलेसन होस् डिसिमिनेसन होस् है त्यो गरौँ है त। ओके, मेरो धेरै कुरा छ तर पनि समयको अभाव छ। एकजना मित्रले अर्को, उहाँ पनि एकदमै सोसल साइन्टिस्टदेखि लिएर एकदमै नेचर कन्जर्भेसनमा हुनुहुन्छ, उहाँले के लेख्नु भएको छ? ओके उहाँ ओके धेरैले लेख्नु भएको छ, राजपति भाचोके हाम्रो भुवन गुरुङ लेख्नुहुन्छ, हेलो विनोदज्यू नमस्कार, तपाईँको पाहुनाज्यूहरूलाई पनि नमस्कार, नमन छु सुन्दैछु भनेर भन्नुभएको छ, तपाईँले जोडले नमस्कार भन्दैछ उहाँलाई
1: नमस्कार।
0: ओके, अनि तपाईँहरूको वार्तालाप भेरी इन्ट्रेस्टिङ, भारतीय राष्ट्रिय निकुञ्ज विभागको प्रोफेसनल गाइड बहिनीहरूको कुरा सुनेर मक्क पनि म, मिल्छ भने भारतीय राष्ट्र निकुञ्ज बाहिरतिरका टाइगरले धेरै अट्याक गरेको कुरा पनि न्युजमा सुन्न पाइन्छ कहिले कहिले भनेर उहाँ भन्नुहुन्छ। के हो अलिकति ह्युमन कन्फ्लिक्ट एनिमल कन्फ्लिक्ट भइरहेको छ, बाघले मारेको कुरा पनि आइरहेको छ, कसले भन्नुहुन्छ यो बारेमा?
4: पछिल्लो समय केही वर्ष यता बर्दियामा चाहिँ अलिकति बाघको, बाघ भन्दा पनि क्याटबाट चाहिँ अलिकति बढी इन्सिडेन्टहरू बढेको छ,
0: लेपर्ड पनि होला हैन,
4: अनि यो धेरै कुराहरू चाहिँ अब जस्तो बाघको पपुलेसन अलिकति इन्क्रिजिङ भएपछि कोर एरियामा बाघहरू भयो अनि त्यसले चाहिँ लेपर्डहरूलाई चाहिँ अब फ्रेन्ड फ्रेन्स लाइनतिर गाउँको छेउछाउ बस्तीतिर लेपर्डहरू मुभ भइरहेको छ,
0: लेपर्ड जहाँ बाघ छ लेपर्ड बस्दैन,
4: हजुर त्यो अलिकति बाहिर जाने भयो। अनि अर्को चाहिँ उसले इजिप्ट रे पनि हेर्ने भयो, गाउँतिर आएपछि अब पशुहरू गाई बाख्रा कुखुराहरूदेखि लिएर
0: घाँस काट्ने दिदी बहिनीहरू
4: योहरू चाहिँ बाहिर खुल्ला हुने भएको भएर अपर्च्युनिटी हन्टको लागि पनि लेपर्डहरू बाहिर आउँछ। अनि हाम्रो भाषामा चाहिँ अब बाघ चितुवालाई चाहिँ टाइगर लेपर्ड दुवैलाई बाघ भन्ने चाहन्छ, अनि धेरैवटा केसहरू चाहिँ लेपर्डले गरेको हुन्छ, अनि त्यसलाई चाहिँ अब बाघै भनेर न्युजहरूमा आइदिँदाखेरि चाहिँ बाघको चाहिँ अलिकति बढी देखिन्छ। हामीले बाघको एक्सिडेन्ट हेऱ्यो भने चाहिँ एउटा दुईवटा केस बाघको अरू एक्सिडेन्टहरू चाहिँ सबै जङ्गलभित्र भएको छ, बाघ गाउँमा आएर अट्याक गरेको होइन, अब मान्छे कुनै पर्पजले जङ्गल छिर्नुहुन्छ। अनि बाघले पनि धेरै केसहरूमा चाहिँ त्यो खानको लागि अट्याक गरेको भन्दा पनि सेल्फ डिफेन्सको लागि आफ्नो सुरक्षाको लागि एकदमै नजिक पुग्दा अट्याक गरेको देखिन्छ। अनि अब लेपर्डको केसमा चाहिँ अलिकति यो पछिल्लो समय भएको घटनाहरू चाहिँ लेपर्ड चाहिँ अब गाउँमै आएर उसले चाहिँ अब टार्गेट गरेको एनिमलहरू हुनसक्छ। अहिले पछिल्लो समय अब यो चितुवाले बढी गाउँमा दुःख दिन थालेपछि सबैले गोठहरू सुरक्षित बनाउनु भयो, बाख्राहरूलाई चाहिँ अब सुरक्षित जालीभित्र राख्नुहुन्छ। अनि अहिले पनि गाउँमा चाहिँ अब धेरैजनाहरूको टोयलेटहरू चाहिँ घरभन्दा बाहिर हुन्छ, प्रायः जसो साँझ बिहानको टाइम चाहिँ चितुवा एक्टिभ हुने टाइम हो। अनि चितुवाले आएर त्यो अपर्च्युनिटी हेरिरहेको हुन्छ पशुलाई आक्रमण गर्नलाई, त्यो खोरहरू पनि घुम्छ सक्दैन, अनि मिस्टेकली अब मान्छेलाई अट्याक गरेको केसहरू पनि छ अहिले आएर। अब त्यसलाई चाहिँ अब कसरी गर्ने
0: भनौँ, अब अर्को एकजना श्रोता हुनुहुन्छ, मेरो मित्र ब्रान हितानजी, बाघ दिवसको शुभकामना छ, संरक्षण कर्मी साथीहरूको कुरा सुन्दैछु, वेल डन विनोद दाई, हाम्रो गोर्खा रेडियोले पर्यावरण प्रबन्धन वा प्रबन्धनमा धेरै मद्दत गर्दै आइरहेको छ भनेर विजय हितानजी भन्नुहुन्छ। वेल डन मलाई होइन, वेल डन चाहिँ तपाईँहरूलाई, यु आर द डिजर्भिङ क्यान्डिडेट्स है। ओके विजयजी, तपाईँलाई धेरै धन्यवाद छ। विजय दाईलाई पनि नमस्कार भनिदिनुहोस्।
1: नमस्कार।
0: उहाँ चाहिँ एकदमै क्लाइमेटवाला हुनुहुन्छ है। द्वारिका थापा मगरजी लेख्नुहुन्छ जर्मनीबाट, नमस्कार विनोद सर, कार्यक्रम सुरुदेखि नै सुनेर टाइगर आइल्यान्ड डकुमेन्ट्री सम्बन्धी जानकारी पाएँ, यस टिमको सम्पूर्ण साहसी चेलीहरूलाई नमन गरे है, धन्यवाद छ भनेर चाहिँ ह्याम्बर्गबाट लेख्नुहुन्छ द्वारिकाजीले जर्मनीबाट, उहाँलाई पनि नमस्कार भन्नुहोस्।
1: नमस्कार
0: है, तपाईँ सबैलाई एउटा मिठो गीत सुनाउँछु भनेर बस्नु भएको छ। अर्को एकजना हाम्रो श्रोता हुनुहुन्छ, उहाँको नाम चाहिँ यो फेसबुक नाम चाहिँ लभ पोडकास्ट है। ओके हेलो विनोद सर नमस्ते, साथै त्यहाँ पाल्नुभएका प्रोफेसनल गाइड ब्रदर एन्ड सिस्टरमा नमस्ते छ। अहिले बाघको कतिवटा छन्, ती बाघहरू कसरी गर्नुभएको छ, सुनेको 416 टाइगर कुनै माग लगाएर हो कि भनेर भन्नुभएको छ, ल कति बाघ छन् रे भन्नुहोस् त, देशकै कुरा गरौँ र बर्दियाको कुरा गरौँ।
1: अहिले हाम्रो नेपालभरि अहिले रिसेन्टली हिजो मात्रै पब्लिस गरेको डाटामा चाहिँ 429 बाघहरू छ भने बर्दियामा चाहिँ 112। अनि यो टाइगरहरूको चाहिँ पपुलेसन काउन्टिङ चाहिँ क्यामेरा ट्रापबाट हुन्छ, बाघको कोर एरियाहरू र बाघ पाइने क्षेत्रहरूलाई चाहिँ ग्रिडहरूमा विभाजन गरेर अनि त्यो ग्रिडहरूमा चाहिँ 15-21 दिनसम्म चाहिँ क्यामेरा ट्रापहरू राखेर बाघको फोटो भिडियोहरू कलेक्ट गरेर र उनीहरूको पाटा र फोटोहरूलाई चाहिँ म्याच गरेर चाहिँ बाघको आइडी दिएर चाहिँ काउन्ट गरिन्छ, त्यसरी चाहिँ बाघको डाटा चाहिँ राखिन्छ।
4: जस्तो हाम्रो एक आपसमा फिङ्गर प्रिन्ट नमिलेको बाघहरूको पाटा मिल्दैन, अनि त्यो पाटाहरूले नै उनीहरूको चाहिँ आइडेन्टिटी रेडी गर्छ।
0: ओके मैले एउटा कार्यक्रममा चाहिँ यो नजिकको आँखा नजिकको गालामा जुन चाहिँ प्याटर्न आउँछ नि, त्यो चाहिँ हरेकमा एकदम परिवर्तन हुन्छ, म त ठ्याक्कै मिल्दैन तर त्यसले गर्दाखेरि पनि भनेर सुनेको थिएँ होइन। अनि अचम्म कुरा त्यो पछाडिको कानको पछाडि जो सेतो एउटा स्पट हुन्छ नि कानको, त्यसको पनि मतलब रहेछ कि त्यसले पनि इन्डिकेट गर्दो रहेछ नि त होइन, इन्डिकेट धेरै मेसेजहरू दिने गर्दो रहेछ। तपाईँले दिएको फोटो बिएबिएसमा हाम्रो निशा बहिनीले राखिदिनु भएको छ तपाईँहरूको फोटो सहित, यहाँ तपाईँ भन्नुहोस् त पहिलो नम्बर चाहिँ सिङ्गल बाघ चाहिँ मेल ड्राइगर हो कुन चाहिँ भने हेरेर भनौँ, यसको नाम के हो,
4: फिमेल टाइगर,
0: फिमेल हो
4: कोर एरियाको बाघ,
0: यसको नाम के हो,
4: यसको चाहिँ त्यस्तो नाम चाहिँ दिएको छैन तर त्यो
1: भालुतालको फिमेल भन्छ यसलाई,
0: भालुतालको फिमेल
1: भनेर भन्छ।
0: ओके अनि तीनटा यो चाहिँ कुन चाहिँ हो,
4: माला
0: दुईटा मर्यो, एउटा बाँच्यो लौटी बाँच्यो होइन अब कुन चाहिँ कुन भन्न भन्नु यो चाहिँ दुध खाइरहेको मालकै हो सोसाड कि दुइटा चाहिँ छैन यो संसारमा एनिवे आज हाम्रो श्रोताले पनि इन्टरेक्ट गर्नुभयो तपाईँलाई एप्रिसिएट गर्नुभएको छ कि अब अगाडिको भविष्यको कुरा गर्नुपर्छ होइन यो वृत्तचित्रको प्रभावहरू हामीले संसारमा पाइरहेका छौँ यसले संरक्षण र वैज्ञानिक अनुसन्धानमा थप अन्तर्राष्ट्रिय एउटा सहयोग आकर्षित गर्न सक्छ भन्ने कुराहरू हामीले गऱ्यौँ होइन अब भविष्य के छ त तपाईँहरूले यो वृत्तचित्रले के सन्देश संसारमा जाओस् भन्न चाहनुहुन्छ बहिनी पालै पालो है तपाईँहरूलाई
4: यो वृत्तचित्र हेरेपछि अहिले मान्छेले चाहिँ अब धेरै जस्तो मान्छेहरू चाहिँ बेङ्गल टाइगरको लागि चाहिँ इन्डियामा फोटोग्राफी गर्न भिडियोग्राफी गर्न आउँदै हुनुहुन्थ्यो यो डकुमेन्ट्री आएपछि चाहिँ नेपालमा पनि टाइगर छ भन्ने एउटा म्यासेज गयो अनि त्यसपछि चाहिँ अब टाइगरको नयाँ नयाँ बिहेभियरहरू हामीले क्याप्चर गर्न सक्यौँ त्यसले चाहिँ अब अध्ययनको पार्टलाई पनि अझ फेरि बाघमा यो मेगा स्पेसिसमा अध्ययन पुगेको छैन भन्ने खालको कुराहरू पनि देखाउँछ त्यसले अझ थप अनुसन्धानकर्ताहरू खोज गर्ने मान्छेहरू आउनुहोला अनि अर्को चाहिँ अब हाम्रो यसरी यो समग्रमा संसारभरिबाट हेर्नुभएको मान्छेहरूबाट केही मात्रामा मान्छेहरू नेपाल आउनुभयो र त्योबाट बर्दिया पुग्नुभयो भने चाहिँ प्रत्यक्ष रूपमा त्यहाँको कम्युनिटीले त्यहाँको होमस्टेहरूले त्यहाँको लोकल किसानहरूले चाहिँ त्यसबाट केही मात्रामा भए पनि उपलब्धिहरू गर्न सक्नुहुन्छ आर्थिक रूपमा जस्तो यहाँबाट त्यहाँसम्म पुग्दै गर्दा चाहिँ अब सबै कुरा जोडियो यातायातदेखि लिएर खानपिनका कुरा सफारीको कुराहरू नेचर गाइडहरूले जागिर पाउने कुराहरूदेखि यस्तो सबै आर्थिक कुरामा पनि यसले
0: अनि यो चाहिँ लगातार निरन्तर रूपमा आएर निस्किएको हो नि त होइन र एकताडि फोटो खिचेर बेचे जस्तो मात्रै होइन नि त होइन गर्दाखेरि इट इज कन्टिन्युस प्रोसेस गर्दाखेरि त्यहाँको सस्टेनेबिलिटी चाहिँ त्यसरी पनि हुन्छ भन्ने तपाईँकोमा अनि तपाईँ के भन्नुहुन्छ यसमा तपाईँको सन्देश चाहिँ के
1: मेरो म पनि एग्री गर्छु दिदीले भनेको कुरामा र त्यो सँगसँगै चाहिँ धेरै जस्तो मान्छेहरूले चाहिँ बर्दिया गएर चाहिँ त्यहाँ हाम्रो अहिले कम्युनिटी होमस्टेहरू पनि छ उहाँहरू चाहिँ त्यो होमस्टेमा बस्नुभयो भने पनि अनि उहाँले चाहिँ कम्युनिटी फरेस्ट भिजिट गर्नको लागि होमस्टेहरू पनि चुज गर्ने अनि होमस्टेहरूमा बस्यो भने चाहिँ प्रत्यक्ष रूपमा जसले त्यो समुदायले चाहिँ त्यहाँको कम्युनिटीलाई कम्युनिटी फरेस्टहरूको संरक्षण गरेर बाघहरू बचाएको छ उनीहरूले चाहिँ डाइरेक्टली बेनिफिट पायो त्यो कुराहरू चाहिँ बेनिफिट सेयरबाट चाहिँ यो डकुमेन्ट्रीले चाहिँ अलिकति हेल्प गर्छ होला किनकि मान्छेहरू त्यहाँ पुगिसकेपछि उहाँहरूले चाहिँ अब ठुल्ठुलो लग्जरियस रिसोर्टहरू हुँदाहुँदै पनि छ एउटा एकतिर तर त्यो बाहेक होमस्टेहरूमा गएर उहाँहरूको त्यो संस्कृतिहरू पनि हेरिदिनु भयो भने त्यसले चाहिँ अब कल्चरहरूलाई पनि बचाउन मद्दत गर्यो त्यो चाहिँ मलाई चाहिँ हुन्छ जस्तो लाग्छ
0: ओके अब सजललाई म सोध्छु अब बिबिसीले एउटा ठुलो काम गर्यो होइन नेपाललाई म्यापमा ल्यायो वर्ल्ड म्यापमा त बिबिसीले फेरि नेपालमा अर्को डकुमेन्ट्री बनाउँछु भनेर तपाईँको रेकमेन्डेसन के छ बाघ बाहेक
3: हुन त बाघमै फेरि यो टाइगर आइल्यान्ड पनि गर्ने कुरा चाहिँ भइरहेको
0: छ कथा
3: अफकोर्स सर अब यो कसको कब हो होइन डिएनए टेस्टिङ गर्न मिल्छ कि मिल्दैन यो त हामी सबैजनाको मनमा यत्रो ठुलो क्वेस्चन मार्क छ यो बदेल भनेको बाउ हो कि उसलाई यत्तिकै बाउ भनेर कन्भिन्स गरेको उसलाई अब ट्रिक गरे हो कि
0: फिमेल बिहेभियर पनि थाहा हुन्छ नि त होइन होइन एनिमल वर्ल्डमा फिमेल बिहेभियर कस्तो कस्तो हुँदो रहेछ जाल झेल पनि गर्न
3: जानुहुन्छ
0: भेरी गुड कति राम्रो एङ्गल ल्याउनु भयो मलाई मैले नसोचेको एङ्गल ल्याउनु भयो तर यो बाहेक बिबिसीले पनि अब आफ्नो पपुलारिटी र यो चाहिँ कन्ट्रिब्युसन भन्नुपर्छ होइन संसारलाई गरेको छ त्यसमा त्यत्रो पैसा खर्च भएको छ टाइम खर्च भएको छ र नाम पनि कमायो भने अर्को नेपालमा त फेरि यो डाइभर्स होइन नेपालमा के छैन होइन नेपालमा नभएको चिज संसारमा के होला जस्तो लाग्छ
3: यहाँ अब फर इक्जाम्पल हामी अलरेडी हिउँचितुवा खोज्न गइसक्यौँ धेरै भेट्टाइ पनि सक्यौँ
0: कहाँनिर हो भन्न मिल्छ
3: यही अन्नपूर्ण नै हो अन्नपूर्ण भरि एभरेस्टमा पनि देखेको छ होइन सो हामीले अब नेक्स्ट चाहिँ सायद हिउँचितुवामा एउटा डकुमेन्ट्री गर्न मिल्छ कि तर त्यो बाहेक पनि नेपालमा यत्तिको डाइभर्सिटी छ जस्तै तपाईँको रेड पान्डा भयो होइन एसियाली हात्ती भयो घरियाल डल्फिन हाम्रो डल्फिन पनि छ हजुरलाई
0: थाहा छ ब्लाइन्ड डल्फिन पनि छ मलाई थाहा छैन
3: त्यो चाहिँ थाहा थिएन
0: ब्लाइन्ड डल्फिन छ खोज्नुहोस्
3: तपाईँ त्यहाँ बर्दियामा गएर यसरी पानीमा यसरी छ्यापछ्याप हात राख्नुभयो
0: भने कुनै ठाउँमा एकदमै सधैँ मर्की वाटर हुने ठाउँमा आँखाको जरुरत पर्दैन उहाँको सेन्सले सोनार उसले चाहिँ काम गर्छ भने आँखाको चाहिएन नि त. त्यस कारण देयर आर ब्लाइन्ड डल्फिन्स एज वेल, नेपालमै पाइन्छ.
3: इन्ट्रेस्टिङ, मलाई चाहिँ त्यो चाहिँ थाहा थिएन. अनि अफकोर्स क्लाउडेड लेपर्ड द वर्ल्डको वान अफ द मोस्ट इल्युसिभ स्पिसिज, यो पनि कता घान्द्रुकमा देखिएको छ क्यारे.
0: ओके,
3: सो यस्तो एकदम इन्ट्रेस्टिङ स्पिसिजहरू चाहिँ हामीले विदेशीहरू खासमा ल्याउनु ल्याउँदा पनि हुन्छ, नल्याउँदा पनि हुन्छ. हाम्रो त फुल क्यापेसिटी छ, तपाईँले देख्नुभएको छ. मन्च बहिनीले नै आफै ड्रोन गरेर यत्रो बिबिसीको डकुमेन्ट्री बनाइराख्नु भएको छ. सो त्यो सबै क्यापेसिटी नेपालमा चाहिँ छ. अनि यस्तो साझेदारहरू पनि हुनुहुन्छ यहाँ. अब मिडिया पनि कतिको डेभलप भइसक्यो, यस्ता चलचित्र यस्ता मुभीहरू चाहिँ नेपालमै बन्न सकिन्छ.
0: तपाईँले जे जे गर्नुहुन्छ नि, आई होप you will remember BABS. I hope
3: of course sir.
0: your work can be connected to the world Nepali diaspora ma bhayeka through BABS. kinabhane hamro pahunch tapailai aile garnu bho Falkland pugisakyo live through transmission, not online. Hai Brunei pugisakyo, belayat ka 20-25 thau ma pugisakyo, Nepal ko 3 thau ma 3 shahar ma Kathmandu, Pokhara, Dharan, haina. त्यसपछि हाम्रा जर्मनी, जिब्राल्टर, साइप्रसदेखि जर्मनीको कुरा आयो होइन, गर्दाखेरि सबै ठाउँ पुग्छ लाइभमा. भनेपछि अनलाइनको कुरै नगरौँ होइन, अनलाइनको कुरै नगरौँ. सो प्लिज डु रिमेम्बर, हामीलाई सम्झनुहोस् अनि वी विल क्यारी यर मेसेज एन्ड वर्क एन्ड एफर्ट्स सो द्याट वी ओल गेट कनेक्टेड थ्रु रेडियो है. त्यति चाहिँ म तपाईँलाई अनुरोध गरेँ. बहिनीहरू तपाईँहरूलाई धेरै धन्यवाद छ. अब आजको मेरो सम्पूर्ण कार्यक्रम डामाडोल भएको छ. आई ब्लेम यु गाइज. हाम्रो श्रोताले मलाई थुप्रै अब विनोद दाई आज कता कता जानुपर्ने थियो, तपाईँ जानु भएन थियो, दिदी बहिनी देखेर राख्नु भएको छ कि भनेर मात्रै भन्नुभयो होला है. तपाईँ यु टेक द ब्लेम है. ओके, जाँदा जाँदै है, जाँदा जाँदै हाम्रो छोटाराम भाइ, छोटु राम कि छोटाराम, छोटराम ल, तपाईँ सबै नजिक आउनुहोस् हगि. तपाईँलाई पनि म नमस्कार भनिहाल्छु र एउटा मिठो बर्दियातिरको थारू समुदायको एउटा गीत सुन्दै हामी बिदा लिउँ है त आजको बसाइमा. छोटराम भाइ तपाईँलाई पनि नमस्कार.
5: नमस्कार.
0: तपाईँ पनि सँगै बस्नु, तपाईँ हाफ थारू भइसक्नु भएको छ सजल बहिनी होइन ल. तपाईँ पनि तालीमा ताली मिलाउनुहोस्. आदरणीय श्रोताहरू, यतिको कुरा गरेपछि हाम्रा दिदीबहिनीहरू जो यहाँ हुनुहुन्छ उहाँले एउटा सानो प्रस्तुति गर्छु भनेर भन्नुभएको छ, मेरो पनि इन्करेजमेन्ट हो. गर्दाखेरि आज कार्यक्रम जे जस्तो भए पनि, जहाँ त्रुटि भए पनि मलाई क्षमा गर्नुहोस्. मैले आफ्नो देशको सम्पत्ति, जीव जन्तु र मानव र यो चाहिँ समुदायलाई हाइलाइट गर्नै पर्छ. गर्दाखेरि तपाईँहरूलाई चाहिँ न यता यतातिर हाम्रो रन्जु बहिनी, छोटाराम भाइ, अनु बहिनी तिनजनाले बल्ल मौका पाउनु भएको छ. तपाईँलाई नमस्कार है. सबभन्दा पहिला तपाईँ के भन्न चाहनुहुन्छ रन्जु बहिनी? माइक्रोफोनै बोल्नुहोस्. दिदीहरूले तपाईँलाई मौका दिनु भएन. अनु बहिनी तपाईँ के भन्न चाहनुहुन्छ? ओके, छोटो भाइ
6: धेरै धेरै धन्यवाद. यसरी हजुरले हामीलाई अवसर दिएर यसरी बोल्ने मौका दिनुभएकोमा
0: ल, अब म पनि कुनै दिन बर्दिया आयो भने तपाईँलाई खोज्ने आउँछु है. तपाईँको घरमा नभए पनि होमस्टेतिर राखिदिनु होला भन्दै एउटा मिठो गीत हाम्रो श्रोतालाई सुनाउ न त प्लिज ल. म 1-2-3 भनौँ, पहिला यो गीतको ब्याकग्राउन्ड भन्नुहोस् त.
6: यो चाहिँ हाम्रो थारू गाना हो. अनि हाम्रो चाहिँ यो चाहिँ प्राय जसो अलिकता यो अलिकता साली भेनाको लोक सङ होइन, अलिक रोमान्टिक मायातिरतिको त्यो खालको छ. अनि म चाहिँ एकदमै छोटोमा हामीहरू गाउँछौँ.
0: सुरु गरौँ. 1-2-3

0: साली तोहारा रूपाले मैया लागल साली तोहारा रूपाले लगिल साली लगिल तोहार मैया लगिल
1: रूपले तपाईलाई पनि मोहनी लगाएर छ होइन त ओके दिदी बहिनीको रमाइलो गर्दाखेरि सुरुमा अलि अलि अप्ठ्यारो माने पनि अहिले त खुल्नु भएको छ हाम्रा मित्रहरू गर्दाखेरि आदरणीय श्रोताहरू आज हामीले बाघको कुरा गर्दाखेरि समुदायको कुरा गऱ्यौँ रिक्वायरमेन्टको कुरा गऱ्यौँ र संसारलाई दिएको मेसेजको कुरा गऱ्यौँ अन्तमा नेपालका हाम्रा भनौँ र विश्वभरि बसेका श्रोताहरूलाई चाहिँ बाघ संरक्षण र नेपालको प्राकृतिक सम्पदा बारेमा जुन चाहिँ सन्देश हामीलाई दिन चाहेका थियौँ आजको सम्पूर्ण कार्यक्रम यहीले नै ओगट्यो फेरि फेरि उहाँहरूले राम्रो राम्रो काम गर्छु भन्नुभएको छ उहाँलाई म फेरि कार्यक्रममा ल्याउने कोसिस गर्छु जाँदा जाँदै सजल बहिनी तपाईँको तर्फबाट थटिङ मेसेज के छ त भन्नुहोस् कसरी छुट्टिने त अब बिदा कसरी तपाईँ के भन्न चाहनुहुन्छ
2: हजुर सर आई मिन थ्याङ्क यू सो मच फर ह्याभिङ अस अन द सो है अनि टाइगर आइल्यान्डबाट हामीले अब विश्वलाई नै चाहेको सन्देश स्पष्ट छ कि यहाँ अब नेपालमा चाहिँ संरक्षण र आर्थिक विकास सँगै सँगै अघि बढ्न सक्छ सो वी आर सो प्राउड टु रिप्रेजेन्ट द्याट मेसेज अब नेपालले हासिल गरेको बाघ संरक्षणमा होइन गरेको सफलता यस्तै उत्कृष्ट उदाहरण हो र द पिपल हु आर मेकिङ दिस एक्जाम्पल आर इन दिस रुम सो थ्याङ्क यू टु द वन्डरफुल महातारा चौधरी सिस्टर्स अल द सिस्टर्स एन्ड ब्रदर्स इन बर्दिया एन्ड अफकोर्स टु यर ब्रिटिस गोर्खा
1: रेडियो
2: यस वे आई फिल द्याट उहाँहरू त झनै अब गोर्खा भनेपछि नट जस्ट कनेक्टेड टु नेपाली सिटिज उहाँहरूले नै हाम्रो जङ्गलहरू बुझेका मान्छेहरू हुन् सो थ्याङ्क यू फर लिसनिङ टु अस वी फिल भेरी कनेक्टेड टु यर अडियन्स
1: ल फेरि चिन्जान भयो हिजो अस्तिको चिन्जान र यसलाई चाहिँ अझै अगाडि बढाउँ यति भन्दै म एउटा गीत राख्दै बिदा लिन्छु है त नमस्कार ताली पनि बजाउँदै हुनुहुन्छ बहिनीहरूले मैले बिदा लिएँ अब एउटा गीत सुनौँ त्यसपछि हाम्रो समीक्षामा जानै पर्छ आदर श्रोताहरू आजको कार्यक्रम हाम्रो अलिकति तलमाथि भयो तर पनि महत्त्वपूर्ण कुरा भयो जस्तो लाग्छ मलाई तपाईँको कमेन्ट सुझाव सल्लाहको अपेक्षा हामी गर्छौँ गीत सुन स्वीकार्नुहोला छेवाङ लामा र खुसबु गुरुङ हुनुहुन्छ

हजुर, यहाँले सुन्नुभयो एउटा गीत. गीत गाउने कलाकार छेवाङ लामा र खुसबु गुरुङ हुनुहुन्थ्यो भने आजको विषयमा हामीले छजनालाई एकैताली ल्याउन सकेनौँ. तर पनि सुशीला मन्जु आउनुभयो, साजल बहिनीले धेरै कुरा गर्नुभयो, उहाँहरू चाहिँ यो टिममा हुनुहुन्थ्यो. र रन्जु मनु र छोटराम भाइले गीत चाहिँ गाइदिनुभयो, उहाँलाई धन्यवाद छ. उहाँहरू अर्को कार्यक्रममा जानुपर्ने भएको हुनाले उहाँहरू फेरि अमेरिकन एम्बेसीमा आज यो स्क्रिनिङ छ भनेर भन्दै हुनुहुन्थ्यो. अरू ठाउँमा पनि छ, गर्दाखेरि यसले पपुलारिटी गेन गरेको छ नेपालमा. र आज रेडियो अथवा मिडियामा आएको चाहिँ प्रथम पटक भनेर भन्दा अब सरप्राइज, अब बिस्तारै बिस्तारै अरूले पनि ल्याउनुहुन्छ होला. तपाईँहरूले पनि साथ दिनुभयो, तपाईँहरूले एप्रिसिएट गर्नुभयो. डाक्टर साहब, दुधपुन भाइ अनि अन्य श्रोताहरूमा ल पोडकास्ट वाला साथी, उहाँले लेख्नुभएका कुरा मैले पढिदिएँ, उहाँले जवाब दिनुभयो. र अरू साथीले लेखेका कुराहरू जस्तै

0: जानुहुन्छ होला कुनै देशमा गएर यो रिसिभ गर्नुहुन्छ होला अवार्ड. हाम्रो शुभकामना छ. यदि भोटिङ भयो भने चाहिँ हामी भोट गरौँ न त होइन त. आदर्श दारू, यो कुराको साथमा अब लागिहालौँ आजको समीक्षातर्फ. कार्यक्रममा अलिकति फेरबदल भयो र मैले त्यति पर बर्दियाबाट आएका दिदीबहिनीहरूलाई समय दिन उपयुक्त ठाने. तपाईँहरूले पनि मलाई सुन्नुभयो र धेरै कुरा बुझ्नुभयो होइन त. अब लागौँ आजको यो कुरा हाम्रो दैनिक समीक्षातर्फ. भीमजी नमस्ते, स्वागत छ यहाँलाई.
1: नमस्कार विनोदजी, धन्यवाद यहाँलाई धेरै धेरै.
0: अब बाघको कुरा धेरै गरियो, अरू के कुरा गर्नु पर्ला होइन?
1: अरू पत्रपत्रिका कुरा
0: गर्नुपर्छ
1: पनि आएको छ बाघको कुरा.
0: हाम्रो धेरै पत्रकारहरू हिजो आउनु भएको थियो, विशेष गरी पहिलो स्क्रिनिङ चाहिँ ब्रिटिस एम्बेसीमा भएको थियो, मैले मिस गरेको थिएँ. हिजो मैले हेर्न पाएँ लभिङ मलमा, अब अन्य अन्य ठाउँमा रहेछ. गर्दाखेरि यसले चाहिँ देशकै इज्जत बढाएको छ भन्ने धेरैको भनाइ छ.
1: त्यो पनि भयो. अर्को भनेको चाहिँ जोखिम भयो, अब बाघबाट कसरी जोगिएर
0: हिजो त्यो कुरा पनि उठ्यो, किनभने क्वेसन एन्सरमा चाहिँ हाम्रो मन्त्रीजी हुनुहुन्छ, अर्थमन्त्रीजी हुनुहुन्छ स्वर्णिम वाग्लेजी, र कसरी यसलाई पारेर लाने होइन, बाघलाई पनि बचाउनै पर्यो, मानव समुदायलाई पनि बचाउनै पर्यो र विकास पनि गर्नु पर्यो, यसलाई चाहिँ धेरै सोच विचार गरेर लानुपर्छ भन्ने कुरा आएको थियो. तर अब संवादले नै हुने होइन त,
1: एकदम त्यही त. अब 13 वर्षमै तपाईँको 3.5 गुणा बढायो भनेपछि त एकदम वातै बढायो.
0: 18 बाघ थियो अरे बर्दियामा, त्यो नेसनल पार्कको एरिया वरेपर. अहिले चाहिँ 110-12 छ अरे, 125 पुगेको थियो अरे. कहिले 12 जाने, कहिले यता आउँदाखेरि तलको संख्या त अलि 5-10 तलमाथि हुँदो रहेछ, प्लस माइनस 10 भनौँ न. त्यस कारण उहाँहरूले चाहिँ 112 कुरा गर्नुभयो. ओके,
1: हजुर. पत्र पत्रिकातिर लागौँ. अहिले चाहिँ यता सुनसरी घटनाले अलिकति विस्तारित रूपले यस्तो देखिराखेको छ. यता सिरातिर पनि, जनकपुरतिर पनि प्रदर्शन भइराखेका छ. अन्त मोरङतिर हिजो अस्तितिर प्रदर्शन भइराखेको थियो. यसले अलिकति ठुलै रूप लिएला जस्तो देखियो. देखिँदाखेरि चाहिँ अहिले पछिल्लो समय चाहिँ कस्तो भयो भनेदेखि, कसले अपिल गरे मान्ने भन्ने खालको पनि कुरा भयो होइन. अब योभन्दा अगाडि दलहरू हुन्थे, दलहरूले आफ्नो कार्यकर्तालाई भनिसके पछाडि कार्यकर्ताले सम्झाउने यताउता हुन्थ्यो अलिकति बढी नै. अब अहिले पछिल्लो समयमा त दलहरूको त अभिज्ञता उनीहरूले भने कसले टेर्नी भइहाल्यो होइन. तर अब
0: नयाँ नआएको जस्तो पनि सुनेको थिएँ त मैले. त्यो प्रदर्शन डेमोन्स्ट्रेसन र उपस्थिति जनाउँदाखेरि पनि मान्छे नै नभए नभए जस्तो पनि सुने मैले. चाहिँ 2-4 दलको अपिलहरू कुन कुनै ठाउँमा त्यस्तो पनि देखिन्छ, देखिया छ होइन.
1: अहिले समस्या चाहिँ कस्तो भइरहेको छ मेन भनेदेखि, यतिखेर ठ्याक्क बाहिर निस्केर बोल्नु पर्ने चाहिँ प्रधानमन्त्री हुन्थ्यो होइन. अब उहाँको चाहिँ लुकेरै बसिरह भनेर आज पार्लियामेन्टतिर पनि खोजी भइरहेको थियो
0: होइन.
1: अब ठ्याक्क गइसके पछाडि टेलिभिजन सम्बोधन गर्ने, किनभनेदेखि उहाँको त जहाँबाट बोल्छु भने नि भयो होइन. यो अलिकति शान्ति अमनचयन कायम गर्नको लागि चाहिँ अलिकति टेर दिनुपर्ने मान्छे, किनभनेदेखि उहाँ नै मुलुकको नेतृत्व सम्हालेर बसिसके पछाडि उहाँ यसरी गायब भएर लुकेर कुना बसिरहेर मात्र त पक्कै पनि हुँदैन. अब आज मात्रै पनि पार्लियामेन्टमा आएर बोलिदिएको यदि थियो भनेदेखि होइन, अथवा गृहमन्त्री पनि आइदिनु भएन, उहाँहरू आएर सिचुएसन यो छ भनेर अलिकति पार्लियामेन्टलाई हुँदै भएन क्या. यो कल्चर भनेको चाहिँ पटक्कै बस्दै बसेन क्या. यो विषयमा चाहिँ
0: अलिकति बोल्नु नसक्ने पनि हुन्छ
1: होइन, बोल्न नसक्ने पनि होइन. यो एकदमै कसैलाई पनि चित्त बुझिरहेको छैन, भन्छ राजसभाभित्र पनि चित्त बुझेको छैन होला कि यो विषय चाहिँ, किनभने मुलुकमा यत्रो ठुलो भइसक्यो, हिंसा यसरी भड्केर गइराखेको छ होइन, कर्फ्यू उल्लङ्घन भइराखेको छ ठाउँ ठाउँमा, जहाँ जहाँ कर्फ्यू लाउँछ त्यहाँ चाहिँ उल्लङ्घन भइराखेको छ कि. अहिले पछिल्लो समयमा यतिखेर पनि नेतृत्व न बाहिर आएर नबोलिदिइसके पछाडि त मुलुक त के हुन्छ हो. यो समस्या साह्रै ठुलो समस्या देखेँ हो. हिजो पनि राजसभा सभापति आफैले पहल गरेर दलहरूको बैठक बोलाउनु भयो होइन, त्यहाँ पनि धेरै कुराहरू नै उठिराखेको छ. अनि यस्तो बेलामा आफ्नो रिजर्भेसन आफ्नो ठाउँमा छ होला होइन. अब रिजर्भेसन अब त कोसँग राख्ने होला भने कि, पुरानो दलहरू सबै बढारिएर सिद्धिसकेका छन् होइन. जनतासँग रिजर्भेसन राखेर तिमीहरूको मुखै हेर्दिन भन्ने खालको हिसाबको पनि कुरा हुँदैन होला नि त. अब त चुनावमा भोट माग्न त जानुभएको थियो, उहाँ गएर नमस्कार गरेर हिँडिरहनु भएको थियो. यो चाहिँ एकदमै त्यो चित्तै पटक्कै नबुझेको कारणले गर्दाखेरि यति कुरा चाहिँ भन्नै पऱ्यो कि आफूले पनि. यो भन्दाखेरि चाहिँ
0: यो बाहिरको कुरा भएको
1: एकदम. अब यहाँ कार्टुन एउटा नयाँ पत्रिका दैनिकले नै असाध्यै धेरै ल भनेको पक्षमा राखिराखेको थियो होइन. उहाँले नै राखेको यो नयाँ पत्रिका दैनिक एउटा कार्टुन छ कि, रमाइलो खालको होइन. म ढोकै खोल्दिनँ, विपक्षी भएर सरकारलाई सहयोग गर्ने रे, अरे कुरेरो भित्रपट्टि बैसिरहनु भएर चुगुर लाएर होइन. रमाइलो खालको छ होइन. अर्को भनेको डक्टरहरू एजुकेसनमा थिए यतिखेर, सरकारसँग केही सहमति पनि भइराखेको रहेछ, डक्टरहरूले केही अलिकति तलमाथि गर्यो भनेदेखि फौजदारी कारवाही गर्ने भन्ने खालको पनि हुन्थ्यो. यो फौजदारी कारवाही भन्दा पनि अहिले त

0: कि एउटा उपभोक्ता अदालत भन्ने छ, उपभोक्ता अदालतले त फेरि गजबको यो डक्टरहरू जोसुकै भए पनि अलिकति बदमासी कमजोरी गरेर देख्ने बित्तिकै त डाँडिहाल्दो रहेछ क्या एकदमै. अब यो विषयमा पनि अलिकति उहाँहरूको कुराहरू आएको होला, फौजदारी कानुन चाहिँ हामीले लाउनु हुँदैन भन्ने हिसाबको त्यहाँ संशोधन गर्नुपर्छ भनेर आइरहेको छ सहमति गरेर. अब चाहिँ ओपिडी सेवा खुल्या छ होइन. अर्को 10 सचिव र 50 सहसचिव सहित करिब 2000 दरबन्दी कटौती भइ हुन लागिराखेर छ यो निजामती कर्मचारीमा. फेरि यो निजामती कर्मचारीको विषय पनि अहिले एकदम पेजिलो भएर आइराखेको छ. यो अर्थमा कि अब सरकारले भ्याकेन्सी वान्टेड नगर्ने भनेको लोकसेवा आयोग नखुलाइदिने सकेसम्म यो वर्ष भनेर अलिकति कसरत गरिराखेको थियो. मान्छेहरू मास्न पनि सजिलो, रिटायरमा जाने अवकाशहरू भएर जाने गर्छन्, बाँकीले काम चलाउँदै गर्छन् भनेर. अब फेरि अहिले हामीलाई यहाँ रोजगारी चाहियो भनेर दिनका दिन प्रदर्शन भइराखेको छ. यही बेला लघुवित्तको प्रदर्शन भइराखेको छ. मिटर ब्याज पीडितहरूको अस्ति भर्खर प्रदर्शन भइराखेको थियो. अब त्यो भएन भनेर फेरि थपियो साउ महाजनहरूको. यहाँ है यो एक पछि अर्को के यो थपिँदै अब त्यहाँ भएन भनेर अब सुकुमासीको समस्या यत्रो ठुलो भएर आइरहेको छ. यो विषय पनि छ. अनि आन्दोलन के भयो मुलुक त भने बर्बादै भएर पो जान जस्तो देखिराखेको छ कि यतिखेर सरकारले पहल. अब बालेन्द्रजीले अहिले यतापट्टि के अरे अर्थमन्त्रीले खासै चासो दिनु भएन भनेर म आफै लबिङ गर्छु भनेर उद्योगिक व्यवसायहरूदेखि लिएर गएर यो हस्तकलाकाहरूदेखि लिएर अर्ग्यानिकहरूको कृषिको मान्छेहरू भेटेर कुरा गरिरहनु भएको छ. अब उहाँको समस्या बुझेर भन्दा पनि यो डाइरेक्ट डिल भनेको अर्थ मन्त्रालयसँग हुन्छ. फेरि अब बाहिर आउँदाखेरि अब देख्दाखेरि जे भए पनि अर्थमन्त्री र उहाँको पनि टक्कर परिरहेको छ भन्ने कुरा पनि आइराखेको छ कि
1: के भित्रको कुरा बुझ्न नसक्ने भएन.
0: अब आज प्रचण्डले आएर के बोलिदिनु भयो, तपाईँहरूले यस्तो गरिरहनु भएको छ, तपाईँहरूले अहिले यति मात्रै कुरा गरिरहनु भएको छ, तपाईँहरू असफल हुनु राम्रो कुरा त्यो मलाई चाहिँ लाग्यो. राजसभा पनि यतिखेर असफल भएर गयो भनेदेखि नयाँ अब आशा हुन्छ हुन्छ, किनभनेदेखि त्यही आश भएन भनेर पुरानो दलहरू त अहिले सकि राजसभा अहिले नयाँ आएको फेरि भर्खरै अब चौथो महिना भइरहेको छ होइन. त्यो हुँदाखेरि नै असन्तुष्टि यसरी चुलिएर गइराख्यो भनेदेखि फेरि अर्कोतिर अब युरोप मिसिया छ, चाइना मिसिया छ, अब फेरि केही समय पछाडि दलाई लामाको यहाँ कन्फरेन्स हुने भन्ने कुरा आइराखेको छ. यो सबैतिर पुरै गुजुल्टिएर यो त
1: एक भनौँ न अब जुन प्रकारले माफ गर्नुहोस् जुन प्रकारले एउटा चाहिँ गतिमा गइरहेको थियो त्यो त सर्पष्ट भएको छ जस्तो लाग्छ होइन.
0: छरिएर गएको छ, सम्हाल्नु पर्छ. अब नेतृत्व लिइसकेपछि सम्हाल्ने भनेको नेतृत्वले नै हो. नेतृत्व आफै बाहिर निस्किनु पऱ्यो क्या. अब निस्किँदाखेरि आज आरएन राईको एउटा कुरा चाहिँ रमाइलो लागेको थियो कि मलाई लाउँदाखेरि, हाम्रो एमपी हुनुहुन्छ नि होइन पार्लियामेन्ट होइन हो. अब सम्हाल्न नसक्ने हो भनेदेखि किन हात उठाए हुन्छ, त्यो पाइन्छ जति हो नि पनि नपाउने भन्ने कुरा छैन. तर बाहिर निस्किनु पऱ्यो अब यो हिसाबले चाहिँ भएन भनेर रमाइलो कुरा गरिरहनु भएको थियो आज होइन. कान्तिपुरले पनि सबै कुरा राखेको छ यहाँ आज अलिकति फ्रन्ट पेजमा. सुनसरी घटनाले देखाएको सुरक्षा संयन्त्रको कमजोरी, पूर्व तयारीको सट्टा हिंसापछि बल प्रयोग भनेर पुलिसले त्यतिखेर चलाउनु पर्थ्यो. फेरि पुलिसले आज फेरि अर्को कुरा उठाएको छ यहाँ. खुसबु ओलीले आज कुरा उठाउनु भयो कि त्यो गोली पुलिसले नै हानेको हो कि अरू कसैले हाने हो, चाहियो अब यसको त छानबिन पो गर्नु पऱ्यो भन्ने हिसाब त्यो एङ्गलबाट पनि आएको छ. दलहरूले सुनसरीको घटना भनेर भनेका छन्, कुन घटना भनेको हो, के घटना भनेको हो, त्यसको कारण के हो, को जोडिएको घटना हो, को चाहिँ मारिरहेछ, कतापट्टिको मारि, त्यहाँ अलिकति राजनीति पनि मिसिरहेछ खुसीको त्यहाँनिर जोडिँदाखेरि चाहिँ होइन. तर यसरी त्यो जोडेर मात्रै कुरा भएन क्या. अब यो शान्तितिर जानु पऱ्यो. सद्भाव ऱ्याली एक ठाउँमा निकाल्यो भयो हुँदैन, अब फैलिएर
1: गइरहेको छ अब
0: होइन. राष्ट्रपतिलाई किन भेट्दैनन् प्रधानमन्त्री शीर्षक राखेर कान्तिपुरले अर्को खबर छापेको छ. यो केही समय अगाडि नतिजा प्रकाशनको कुरामा यो 11-12 विद्यार्थीहरूले ठुलो आन्दोलन पनि गरेका थिए. यो नतिजा प्रकाशन 12 कक्षामा 742 जनाको नतिजा परिवर्तन भएको छ भनेर आइरहेको छ. यो हतारको निर्णय गरेको. यसमा चाहिँ मेन कुरा भनेको चाहिँ नतिजामा जसले लापरवाही गरेको छ नि हो तिनीहरूलाई चाहिँ किन भनेदेखि त विद्यार्थी सडकमा आउनु पर्यो, तनाव भयो, यो सबै कुरा सायद बाहिरतिर थियो. यसरी मेन्टल टर्चर हो नि त यता
1: होइन. भारतमा निटको परीक्षामा होइन कति 30-40 जनाले आत्महत्या गर्यो होइन.
0: यो त ठुलो
1: सरकार घोडले घोडा टेक्नै पर्यो.
0: तिनीहरूलाई चाहिँ एकदमै जिम्मेवार बनाउनै पर्छ कि यो आउँदाखेरि चाहिँ. नागरिक दैनिकले त्यही हो यही यतापट्टिको सुनसरीको घटनालाई मुख्य खबर बनाएर छापेको छ। सामान्य विवादले निम्त्याएको दुर्घटना शीर्षक राखेर अन्नपूर्ण पोस्टले राष्ट्रपति प्रधानमन्त्री अभिवादन छ संवाद छैन अहिले चाहिँ बरु के अरे रवि लामिछाने गएर भेट्नुभयो सभामुख गएर भेट्नुभयो राष्ट्रपतिसँग होइन राष्ट्रको एउटा एन्टिटीभित्र चाहिँ कम्तीमा संवादको वातावरण चाहिँ बन्नुपर्छ। प्रचण्डले आज भने के भाल अब यो प्रधानमन्त्री बालेनलाई उहाँ मलाई म बोलाए पनि म अलिअलि पनि भनिदिन्थेँ नि दलका मान्छेहरूले त वास्तै न गुनासो हेर्नु भएको थियो आज प्रधानमन्त्री स्टेटसमा देखिने जनताका पीडा खोइ शीर्षक राखेर अर्को खबर छापेको छ अन्नपूर्णले नै। 3 महिनामा 11.95 अर्ब वैदेशिक लगानी शीर्षक राखेर अर्को खबर छापेको छ।
1: हजुर आज समय थियो भाउ आदरणीय श्रोताहरू हामी दुबईलाई बिदा दिनुहोस् फेरि भोलि भेटौँ नमस्ते बाइ बाइ।
2: सन्य समुदायमा बिलाइट भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस यो बीएफबीएस गोर्खा रेडियो हो।

0: स्थानीय समुदायमा
1: रिलायन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सिराहाको गोलबजार र लाहानमा पनि तनाव उत्पन्न भएको छ सिराहामा दुई पक्षबीच झडप हुँदा दुईजना घाइते भएको प्राप्त समाचारमा जनाइएको छ सुनसरीमा दुई समुदायबीचको झडपको असर अन्य जिल्लामा पनि परेको हो स्थिति अशान्त बनेसँगै स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ कर्फ्यू जारी भएसँगै प्रदर्शन पनि भइरहेको छ गोलबजार नगरपालिका र लाहान नगरपालिकामा तनाव भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ उहाँका अनुसार ती क्षेत्रमा अश्रु ग्यास प्रहार गरिएको छ हवाई फायर समेत गरिएको पौडेलले बताउनुभयो प्रदर्शनकारीले एउटा मोटरसाइकल ग्यारेजका मोटरसाइकल निकालेर आगो समेत लगाएका छन् आगजनीका कारण करिब एक दर्जन मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ यता सुनसरीका विभिन्न स्थानमा पनि कर्फ्यू जारी छ यसैबीच सिराहाको लाहान क्षेत्रमा पनि कर्फ्यू आदेश जारी भएको छ जिल्ला प्रशासन कार्यालय सिराहाले जारी गरेको विज्ञप्ति अनुसार आज अपरान्ह 4 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो सुनसरीको देवानगंज तीन कप्तानगंजमा आइतबार राति भएको घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ देवानगंज तीनका 21 वर्षीय जयप्रकाश मेहताको विराटनगरको न्यूरो कार्डियोलोजी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको हो गएको सोमबार नै देवानगंजकी पालिका उपाध्यक्ष कुमारी विभा यादव र नेपाली काँग्रेसका पालिका सभापति गजाधर यादवले यो घटनामा दुईजनाको मृत्यु भएको जानकारी दिनुभएको हो घटना भएकै रात 30 वर्षका ओम प्रकाश मेहताको मृत्यु भएको थियो सुनसरीको देवानगंज तीन कप्तानगंज घटनाको विरोधमा गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन भएको छ प्रहरीले चलाएको गोली लागेर युवाको मृत्यु भएको घटनाको विरोध गर्दै हिन्दू सम्राट सेना नामको संगठनका कार्यकर्ताले जनकपुर बजार क्षेत्र बन्द गराउँदै प्रदर्शन गरेका हुन् उनीहरूले गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका छन् प्रदर्शनकारीले राजमार्ग लगायत चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् केही ठाउँमा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको छ बारा जिल्लाको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सजाइएको गहना चोरी भएपछि स्थानीयले यसलाई अशुभ मानेका छन् जनकपुरबाट लक्ष्मण यादव
4: वर्षीय मेलाका कारण देश विदेशमा चर्चा पाउने गरेको बाराको गढीमाई मन्दिर फेरि चर्चामा आएको छ यसपटक भने मेलाका कारण होइन कि माताले सजाइएको गहना नै चोरी भएपछि गढीमाई मन्दिर सुरक्षा कारणले चर्चामा आएको हो बाराको महागढीमाई नगरपालिका एक बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा गएको सोमबार राति ताला फोडेर मुकुट लगायतको गहना चोरी गरेर लगेको मन्दिरका पुजारी शम्भु प्रसाद चौधरीले जानकारी दिनुभयो
5: चालिका भाकेर गहना चोरी गर्यो एउटा मङ्गलसूत्र थियो तिलहरी थियो अनि एउटा मटु सबै मिलेर 6-7 स्थान होला
4: अयोध्यामा राम मन्दिरको भेटी चोरी प्रकरणले भारतमा हंगामा भइरहँदा बाराको गढीमाई मन्दिरमा गहना चोरी भएपछि स्थानीयले चासो व्यक्त गरेका छन् सबैको कल्याण गर्दै आएका गढीमाईकै गहना चोरी हुनुले अशुभ संकेत गरेको स्थानीय लक्ष्मी गिरीले बताउनु भयो
6: माताकै गहना चोरी हो भने त खराब
4: गढीमाईको रेखदेख पूजा तथा भेटी व्यवस्थापनका लागि मन्दिरमा समिति गठन गरिएको छ उक्त समितिको रेखदेखमा मन्दिरको प्राय सबै गतिविधि सञ्चालन गरिएको छ मन्दिरको व्यवस्थापन कार्यमा स्थानीय जनप्रतिनिधिहरूलाई समेत सोध खोज गरिएको देखिँदैन गढीमाई मन्दिरमा भएको चोरीले आक्रोशित महागढीमाई नगरपालिका वार्ड नम्बर 1 का वार्ड अध्यक्ष मनोज कुमार गुप्ताले जवाबदेही तय हुनुपर्ने माग गर्नुभयो
7: अब यसको जवाबदेही त तय हुनु पर्यो त्यसको सुरक्षा दिने काम जिम्मेवारी कसको माताको मन्दिरलाई सुरक्षा दिने हो कि समितिले दिने हो जवाबदेही कसैले न कसैले दिनु पर्यो यसको
4: किम्बदन्ती अनुसार हत्या अभियोगमा जेल परेका भगवान दास थारूले जेलबाट छुटकारा पाएपछि फर्किँदा ल्याएको त्रिशूल गाडेको स्थानमा अहिले गढीमाई मन्दिर छ 2081 साल मनसिर महिनामा सम्पन्न गढीमाई मेलामा देश विदेशका लाखौं श्रद्धालु भक्तजन पुगेका थिए
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले आफूलाई उत्तरी सागर नर्थ सीमा तेल तथा ग्यास उत्खननका लागि बाटो खोल्ने बताउनु भएको दावी गर्नुभएको छ ट्रम्पले लामो समयदेखि उत्तरी सागरमा तेल तथा ग्यास उत्खनन विस्तार गर्नुपर्ने धारणा राख्दै आउनु भएको छ उहाँले यस्ता परियोजनामा प्रतिबन्ध लगाइनु नै बेलायती प्रधानमन्त्रीका पूर्ववर्ती नेताको राजनीतिक पतनको प्रमुख कारण बनेको दावी पनि गर्नुभएको छ
8: I was telling Prime Minister Starmer, open up the North Sea, open it up, you'll be okay, open it up.
3: यद्यपि बेलायती प्रधानमन्त्री बनहमले ट्रम्पको दावीको पुष्टि गर्नुभएको छैन, तर उहाँले यसअघि बेलायतको ऊर्जा सुरक्षामा उत्तरी सागरले अझ ठूलो भूमिका खेल्न सक्ने संकेत गर्नुभएको थियो। नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि विस्तृत कार्यविवरण जब डिस्क्रिप्सन अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर नमस्कार. बेबेस गोर्खा रेडियोको यो प्रश्न दिए कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण प्रगत गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बेबेस गोर्खा रेडियो सुनेर बस्ने तमाम आदरणीय श्रोताहरूमा म तुलसीको हार्दिक नमन. त्यसो त श्रोताहरू यहाँ पोखरातिर हुनुहुन्छ भने हाम्रा पोखरेली श्रोताहरूले हामीलाई एफएम 87.7 मेगाहर्ज ट्युन गरेर पनि श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु. र यसो भन्दै गर्दा श्रोताहरू आज किन स्वर्णिम सङ्गमको जिङ्गल बजेन भनेर यहाँहरूले अनुमान लाउँदै हुनुहुन्छ होला. मैले यहाँलाई झुक्याएको होइन, तर कहिलेकाहीँ हामीलाई प्रविधिले धोका दिने गर्दछ र आज हामी अफिसियली जिङ्गल मिर्याटबाट प्ले गर्ने गर्थ्यौँ र मिर्याट चाहिँ खुलिरहेको छैन. हाम्रो प्राविधिक मित्र पनि यतिखेर हुनुहुन्न रहेछ, कतैतिर अन्त काममा व्यस्त हुनुहुँदो रहेछ, त्यही भएर पनि यता जिङ्गल प्ले गर्न सकिनँ. त्यसको लागि क्षमा प्रार्थी छु. र आज मैले कार्यक्रमको उठानमा एउटा गीत राखेँ, बेसी गाईको गोठ अभय ढुङ्गेल, यसै गरी अलिना राई, सुस्मिता कटवाल, राजु राईको स्वरमा शब्द संयोजन राजु राईको थियो भने सङ्गीत अभय ढुङ्गेलको रहेको थियो. यो मिठो गीतबाट कार्यक्रम स्वर्णिम सङ्गमको बसाइको उठान गरिसकेको छु. र भने लागौँ आजको तिथिमिति कुरा गर्नुपर्दा श्रोताहरू, आज मिति विक्रम सम्बत 2083 साल साउन 14 गते प्रतिपदा, तिथि बिहार, नेपाल सम्बत 1146, तदनुसार आज 30 जुलाई सन् 2026 र मौसम कुरा गर्नुपर्दा श्रोताहरू, आज पनि देशका केही प्रदेशहरूमा भारी मात्रामा वर्षा हुने र कतै कतै भने चाहिँ मेघ गर्जन र चट्याङसहित सामान्य वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. त्यही भएर पनि यो बरसातको मौसममा भारी वर्षा हुँदाखेरि बाढी पहिरो जाने सम्भावना धेरै नै हुने गर्दछ र तपाईँहरू यात्रा गर्दा अलिकति सजगताको साथ यात्रा गर्नलाई भन्न चाहन्छु, अनावश्यक यात्रा नगरेकै राम्रो भन्न चाहन्छु. र आज बागमती प्रदेश र काठमाडौँ उपत्यकाका खोलाहरूमा पनि बाढी आउन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. र बाढीको कुरा गर्नुपर्दा हिजो र अस्ति दुई दिन काठमाडौँको धोबी खोलामा निकै ठुलो बाढी आएको थियो श्रोताहरू. दुवै दिन म रेडियोबाट फर्किने क्रममा बाटोमा मैले धोबी खोलाको त्यो अत्यन्तै डरलाग्दो रूप देखेको छु. बाटोको दुई किनारसम्मै अर्थात् धोबी खोला कोरिडोर चाहिँ दुईतिर चाहिँ उता बानेश्वर यता अनामनगर साइडमा दुवै साइडको कोरिडोरलाई छोएको थियो. र हिजो भने चाहिँ पारिपट्टिको बानेश्वर साइडको कोरिडोरमा चाहिँ धोबी खोला बगिरहेको थियो, निकै ठुलो बाढी आएको थियो. त्यही भएर पनि काठमाडौँ उपत्यकाभित्र धोबी खोला, यसै गरी विष्णुमती, बागमती, टुकुचा अनि यता हनुमन्ती यी खोलाहरूमा कहिलेकाहीँ अप्रत्याशित रूपमा ठुलो बाढी आउनु भएको हुनाले अलिकति सजगता अप्नाउनु पर्ने देखिन्छ. यो जानकारी प्रसार श्रोताहरू, अब भने आज विश्वमा एकैसाथ दुई दिवस पनि परेको छ, अन्तर्राष्ट्रिय मित्रता दिवस र आजै अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस पनि परेको छ. र यो दुईवटै दिवसले यसको अर्थात् आफ्नो उद्देश्य प्राप्त गरोस् भन्न चाहन्छु. र यति भन्दै कार्यक्रमको बारेमा पनि जानकारी गराइहाल्छु. आज हामीलाई मिर्याटले धोका दिएको हुनाले मैले बिबिचको जिङ्गलहरू राख्न असमर्थ पनि हुन्छु होला, त्यसको लागि क्षमा चाहन्छु. र आजको बसाई, बिहिबारको बसाई भनेको स्रष्टा सर्जक र शिल्पी मनहरूसितको बसाई हो, अर्थात् कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिका भएको हुनाले तपाईँले आफ्ना सिर्जनाहरू पनि लेखेर पठाउन सक्नुहुन्छ र आफ्ना प्रतिक्रिया पनि हाम्रो अफिसियल फेसबुक पेजमा लेखेर पठाउन सक्नुहुनेछ. र तपाईँले पठाउनुभएका प्रतिक्रियाहरूलाई म जस्ताको तस्तै कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा अर्थात् सिर्जना बाटिकामा प्रतिक्रियाको अलावा सिर्जना पनि राख्दै जानेछु. आशा छ सधैँ जस्तै यहाँहरूले आफ्नो प्रतिक्रिया र आफ्नो सिर्जनाहरू लेखेर पठाउनुहुनेछ भन्ने विश्वासको साथ अब भने यो बसाइमा एउटा गीत राखिहाल्छु, जुन गीतमा स्वर रहेको छ विमल डाँगीको, शब्द सङ्गीत पनि विमल डाँगीकै रहेको छ. यो गीत यहाँहरू माझमा राखिहाल्छु.

0: TVS Gorkha Radio. तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं
1: हजुर यो छोटो विश्राम पश्चात फेरि पनि बेबेस गोर्खा रेडियोको यो प्रस्तुति सृजनशील बसाई कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा श्रोताहरूलाई पुनः स्वागत गर्न चाहन्छु र अब नै श्रोताहरू यो बसाईको उठान अर्थात् सृजनाहरू राख्ने क्रमको उठान चाहिँ आज म अग्रज कवि भूपी शेरचनको एउटा कविताबाट गर्न गइरहेछु र यो कविताको शीर्षक रहेको छ मेरो छोक कवि भूपी शेरचनको विक्रम सम्म 2017 साल ताकाको कविता जस्तो लाग्छ अहिलेलाई भने म यही कविता राखिहाल्छु सागुरो गल्लीमा मेरो चोक छ सागुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन सब थोक छ असङ्ख्य रोग छ अनन्त भोग छ असीम शोक छ केवल हर्ष छैन केवल हर्ष छैन त्यहाँ त्यसमाथि रोग छ सागुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन सब थोक छ यो मेरो चोकमा देवताले बनाएका मानिस र मानिसले बनाएका देवता यी दुवै थरीको निवास छ तर यहाँ यी दुवै थरी उदास छन् दुवै थरी निराश छन् मानिस उदास छन् किनकि तिनलाई यहाँ रात रातभरि उपियाले ठोक्छ दिन दिनभरि रुपियाँले ठोक्छ र देवता उदास छन् किनकि तिनलाई यहाँ न कसैले पुज्छ न कसैले ढोक्छ त्यसैले यो चोकमा देवता र मानिसले एक अर्कालाई धिक्कार्दै एकसाथ पुरपुरो ठोक्छन् सागुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन सब थोक छ यहाँ के छैन सब थोक छ मेरो चोक शीर्षकको यो कविता राखेँ श्रोताहरू मैले कवि भूपी शेरचनको कलमबाट र आज मैले एकपल्ट ती अग्रज श्रष्टा भूपी शेरचनलाई सम्झे यो कविता मार्फत र पनि फेरि अर्को एउटा कविता यो बसाइमा राखिहाल्छु यस्तै अग्रज श्रष्टा हरिभक्त कटुवालको कविता हो श्रोताहरू भूपी शेरचन गीतकार कवि हरिभक्त कटुवाल गीतकार कवि र यति बेला भन्छ म हरिभक्त कटुवालका थुप्रै कविताहरू मध्येको एउटा कविता मन त फलामकै भए असल हुन्छ शीर्षकको कविता राखिहाल्छु लेख्नुहुन्छ हरिभक्त कटुवाल मन त फलामकै भए असल हुन्छ नघात प्रतिघातमा रुन्छ न सयपत्री र बाबरीले बाटो थुन्छ मन त फलामकै भए असल हुन्छ कसैले चिमेट्यो एक कप्टेर त्यतै टाँसियो कसैले एउटा मुस्कान फ्याँक्यो उसैको पछ्यौरीमा गाँसियो जहिले पनि जलेकै छ जता पनि ढलेकै छ जहिले पनि जलेकै छ जता पनि ढलेकै छ मनको भ कसैसित नकह कसले बुझ्छ कसले सुन्छ कसले बुझ्छ कसले सुन्छ मन त फलामकै भए असल हुन्छ वसन्तमा वन फुल्यो मन उतै भुल्यो वैश्यले जाउँ है भन्न लाग्यो पीरजनै ठुलो आकाश देख्यो आकाश जस्तै बतास देख्यो बतास जस्तै नौनी जस्तो मेरो मनलाई उसले पायो उसले छुन्छ त्यसैले पनि मन त फलामकै भए असल हुन्छ त्यसैले पनि मन त फलामकै भए असल हुन्छ वास्तवमा फलामको मनलाई कुनै चिजले छुन सक्दैन न गलाउन सक्छ तर मान्छेको मन हो कोमल हुन्छ कतिखेर मन पग्लिन्छ कतिखेर मन भाँचिन्छ पत्तो हुँदैन सायद कवि हरिभक्त कटुवालले मन फलामकै भए असल हुन्छ भनेर भन्नु खोजेको पनि यसैले होला धेरै धेरै सम्झना गर्न चाहन्छु यो विषयमा म हरिभक्त कटुवाललाई पनि र एउटा गीत हरिभक्तका छलकै कलमबाट लेखेको व्यवसायमा राखिहाल्छु।

हजुर आदर श्रोता, यो सुमधुर गीत मैलेहरू माझमा राखेँ साधना सरगमको स्वरमा हरिभक्त कटुवालको गीत रचना र निरञ्जित गजमेरको सङ्गीत रहेको थियो। र गीत पश्चात अनि श्रोताहरू बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा अर्को एउटा सिर्जना राखिहाल्छु र यो सिर्जना चाहिँ लेखेर पठाउनु भएको छ पृथ्वीको अर्को गोलार्धबाट अर्थात् युएसए अमेरिकाको कनेक्टिकटबाट कवयत्री शर्मिला अधिकारी कान्छी छोरीले। उहाँ लेख्नुहुन्छ, तुलसी सर नमस्कार छ है, कविता पठाए है, समय मिल्यो भने पढिदिनुहोस् है भनेर लेख्नुभएको छ। समय पनि गजबले मिलेको छ र उहाँको कविताको शीर्षक रहेको छ जीवनसाथी। लेख्नुहुन्छ शर्मिला अधिकारी, जीवनसाथी जिन्दगीको अमूल्य उपहार हो, ऊ त आधा सास हो आधा धड्कन हो। जीवनसाथी जिन्दगीको अमूल्य उपहार हो, ऊ त आधा सास हो आधा धड्कन हो, आधा शरीर हो आधा संसार हो, चिन्नेलाई शिरखण्ड जस्तै हो जीवनसाथी। जीवनसाथी बिहानको चियामा आउने मुस्कान हो, रातको एकान्तमा मनको पीडा बुझ्ने मौनता हो। त्यो दीप हो जीवनसाथी, त्यो दीप हो जीवनसाथी जो आफै पग्लेर अँध्यारोलाई हटाउँछ। ऊ त्यो छाया हो मन शरीर दुवैको थकानमा सहारी बनिदिन्छ। जीवनसाथी त्यो ऐना हो, जीवनसाथी त्यो ऐना हो जहाँ आफैलाई हराएको बेला आफ्नै प्रतिबिम्ब देखिन्छ। जीवन जन्म र मृत्युको बीचमा लेखिएको कथा हो। यो कथामा पात्रहरू धेरै हुने गर्छन्, तर एउटा यस्तो पात्र अन्तिम पानासम्म आफैसँग रहोस् भनेर भगवान्सँग माग्ने अमूल्य वरदान हो जीवनसाथी। जीवनको अन्तिम यात्रासम्म सँगै हिँड्ने, हारमा पनि आशा जगाइदिने, सुख दुःख आँसु र हाँसोलाई आत्मसात गर्दै सँगै हिँड्ने, बिरामी पर्दा डाक्टर बनेर निधार छामिदिने, दुःखले थिचिँदा म छु नि भनेर भरोसाको स्वर मचादिने, आँसु झारे पुछिदिने त्यो न्यानो स्पर्श हो जीवनसाथी। घर बनाउने खम्बा हो जीवनसाथी, घर बसाउने आश्रय हो जीवनसाथी, विश्वासको छानो हो जीवनसाथी। उमेरले नेटो काट्दै गर्दा रूप ओइलिन्छ, शक्ति घट्छ, आँखा पनि धमिलिँदै जान्छन्, कानहरूले सुन्न छाड्छन्, दाँतहरू झर्न थाल्छन्, अशक्त शरीर काँप्न थाल्छन्, छालाहरू चाउरिन्छन्, स्मृतिले बिर्सन थाल्छन्, अनि तिनै चाउरिएका हातहरूले एक अर्कालाई लौरी बनेर सहारा दिने साथी हो जीवनसाथी। यही हो असल जीवनसाथीको अर्थ पनि, कविताको अन्तिम हरफसम्म पनि माया नै लेखेको हुन्छ भने त्यो कविताको नाम हो जीवनसाथी। कविताको अन्तिम हरफसम्म पनि माया नै यदि लेखिएको हुन्छ भने त्यो कविताको नाम हो जीवनसाथी। शर्मिला अधिकारीको जीवनसाथी शीर्षकको यो कविता राखी उहाँलाई धन्यवाद दिँदै गर्दाखेरि मलाई चार लाइन थप्न मन लाग्यो। जीवनसाथी जीवनकै भरपर्दो आँट हो, ऊ दिन हो रात हो पल पलको साथ हो। जीवनसाथी जीवनकै भरपर्दो आँट हो, ऊ दिन हो रात हो पल पलको साथ हो। भनिन्छ रथको दुई पाङ्रा हो जीवनसाथी, भनिन्छ रथका दुई पाङ्रा हो जीवनसाथी। लड्न लाग्दा समाउने त्यो दरिलो हात हो, लड्न लाग्दा समाउने त्यो दरिलो हात हो। सुन्दर कविता, धन्यवाद कनेक्टिकट अमेरिका कि कवयत्री शर्मिला अधिकारी कान्छी छोरीलाई। मेरो विश्वास उहाँले यो कविता गोपालजी जस्तो इमान्दार जीवनसाथीलाई सम्झेर लेख्नुभएको हुनसक्छ, अनि गोपालजी जस्तो इमान्दार जीवनसाथी रोज्नु भएकोले पनि त्यो साथ जन्म जन्म तोडिने छैन, बरु अझै झाँकिने छ।

हजुर आदरणीय श्रोताहरू, यो सुमधुर गीत राखेँ मैले यहाँहरू माझमा सञ्जीविनीको स्वरमा। गीत रचना निलम आङभुहाङ राईको थियो भने सङ्गीत सुरेश अधिकारीको रहेको थियो। जीवनसाथी रोजे तिमीलाई, र मैले जीवनसाथी सम्बन्धी एउटा कविता पनि वाचन गरेको थिएँ। शर्मिला अधिकारीज्यूले लेख्नुभएको कनेक्टिकट युएसएबाट, शर्मिला अधिकारीको कलमबाट लेखेको यो सिर्जना सुनाइसकेपछि मैले यो गीत राखेको थिएँ। र यहाँ लेख्नुहुन्छ शर्मिला अधिकारीजी फेरि पनि तुलसा, धेरै धेरै धन्यवाद छ। आफैले कविता लेखे, तीन पटक पढे, ठिकै लाग्यो, तर हजुरले रेडियोमा वाचन गर्नुभयो, साँच्चै वाउ लाग्यो, नमन गरे है। साथै संसारकै जुनसुकै कुनामा बसेर आज बिहिबारको बिएबएस गोर्खा रेडियोको रमाइलो कार्यक्रम स्वर्णिम संगम कार्यक्रममा जीवन र जगतलाई समेटेको कविता, मुक्त, गीत, गजल र मिठा मिठा कमेन्टहरू सुनेर, लेखेर, पढेर बस्नु नै हजुरहरू सबैलाई नमस्कार अनि धेरै धेरै माया। हामी सबै असल जीवनसाथी बन्नुपर्छ। लेख्नुभएको छ पक्कै पनि, तपाईँले भने जस्तै सबैजना हामी असल जीवनसाथी बन्न सकौँ भन्न चाहन्छु। धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीजीलाई, सुन्दर यो कविता लेखेर पठाउनु भयो जीवनसाथी, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँ जानु काम्बाङ लिम्बू लेख्नुहुन्छ, धेरै धेरै धन्यवाद छ तुलसीजी, सेवाहरू सम्पूर्ण श्रोताजीहरूमा म पनि हाजिरी जान आउँदैछु है भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु जानु काम्बाङ लिम्बूलाई। र मैले जानु काम्बाङ लिम्बूकै यो नवीनतम कृति खामयोग आज यसको आवरण चित्र राखेछु। यो कृतिको चाहिँ केही दिन अगाडि जुलाई 26 तारिक आइतबार हङकङमा लोकार्पण अर्थात् विमोचन कार्य सम्पन्न भएको छ। र गीत लेखनको अलावा कविता लेखन र यता आख्यान विदामन कलम चलाइरहेकी श्रेष्ठा हुनुहुन्छ जानु काम्बाङ लिम्बू, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र उहाँ लेखिरहने मान्छे के लेखिरहनुहुन्छ, कहिले गीत लेख्नुहुन्छ, कहिले कविता लेख्नुहुन्छ, कहिले उपन्यास लेख्नुहुन्छ, कहिले संस्मरणहरू पनि लेखिरहनु भएको छ। उहाँका थुप्रै कृतिहरू आइसकेको छ बजारमा, त्यो कृतिको रूपमा, एल्बमको रूपमा पनि उहाँका सिर्जनाहरू श्रोता र पाठकसम्म आइसकेका छन्। र जानुजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, कार्यक्रम सुनिरहनु भएको छ। र यो नयाँ तपाईँको नवीनतम उपन्यास खामयोगको सफलताको शुभकामना दिन चाहन्छु, चाँडै नै पढ्न पनि पाऊँ। र हङकङमा बस्ने नेपाली समुदाय बीच आफ्नो यो नवीनतम कृति लोकार्पण गर्नुभएको छ। यो आफैमा पनि नेपाली भाषा साहित्यलाई देशको भूगोलभन्दा पर यसरी सार्वजनिक गर्नु भनेको राम्रो पक्ष हो। र यहाँलाई अझै पनि शुभकामना दिन चाहन्छु, फेरि पनि यहाँलाई धन्यवाद दिन चाहन्छु। उहाँले एउटा गजल पठाउनु भएको रहेछ, उहाँले चाहिँ मिस्टर थुलुङ बज्रको गजल जस्तो लाग्यो, म गजल पढ्ने नै छु एकैछिन पश्चात। जानुजीलाई धन्यवाद दिँदै यहाँ एउटा अर्को प्रतिक्रिया पढिहाल्छ। नूतन भूषालजी इजरायलबाट लेख्नुहुन्छ, नमस्कार तुलसा, सुनिरहेको छु है आजको रमाइलो कार्यक्रम भन्नुभएको छ। नूतन भूषालजीलाई पनि धन्यवाद दिन चाहन्छु, रमाइलो कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। र आज भने अलिकति हामीलाई प्रविधिले धोका दिइरहेको अवस्था हो। हामी गीतहरू मिराटमा राखेर प्ले गर्ने गर्थ्यौँ, जिङ्गलहरू मिराटबाट बजाउने गर्थ्यौँ, तर आज मिराटमा अलिकति समस्या आएको हुनाले माउसदेखि लगायत मिराटको कुनै पनि कुराहरू नचलेको हुनाले, एकदम जाम भएको हुनाले, हाम्रो प्राविधिक मित्र पनि अन्तै अर्कै ठाउँ व्यस्त हुनुभएको हुनाले मैले आज अलिकति कठिनाई अप्ठ्यारो साथ कार्यक्रम चलाइरहेछु प्रविधिको कारणले गर्दाखेरि। तर पनि रेडियो तरङ्गमा यसरी बोल्न पाउँदा, यसरी कार्यक्रम चलाउँदाखेरि नयाँ अनुभव पनि बटुलिँदै जाने भएको हुनाले पनि सिक्नु पनि पर्छ, यो राम्रो पक्ष पनि हो। र यति बेला भने म एउटा गजल वाचन गर्न चाहन्छु अनि त्यसपछि एउटा गीत राख्न चाहन्छु। यो गजल चाहिँ हङकङबाट जानु कामाङजीले मलाई साभर गर्नुभएको छ। आज उहाँकै यो कृति मैले खामयोग राखेको छु र यहाँ लेख्नुहुन्छ जानु कामाङजीले, यो गजल चाहिँ टाइफुनले दिएको फुर्सदको चकचक हो जस्तो लाग्यो, मिस्टर थुलुङ बज्रको भनेर लेख्नु भएको छ र म पढिहाल्छु। कतै खोला खरे कतै भलबाडी भएर, कतै खोला खरे कतै भलबाडी भएर, आँखामा पनि आयो स्मृति नदी भएर, आँखामा पायो पनि आयो स्मृति नदी भएर, कतै खोला खरे कतै भलबाडी भएर, बगाउँदै मेरा रहरहरू भनिदे जिन्दगी, बगाउँदै मेरा रहरहरू भनिदे जिन्दगी, कहिले फेरि आउँछ याद आँधी भएर, कहिले फेरि आउँछ याद आँधी भएर, आँखामा पनि आयो स्मृति नदी भएर, आँखामा
पनि आयो स्मृति नदी भएर। प्रेमको तलाउ पुग्ने बाटो खोलिदिनु, प्रेमको तलाउ पुग्ने बाटो खोलिदिनु, आउन सक्छन् सम्झना प्यासी भएर, आउन सक्छन् सम्झना प्यासी भएर, आँखामा पनि आयो स्मृति नदी भएर। नदेखेरै देख्नु देख्ने गर्छु सधैँ एउटा तस्विर, नदेखेरै देख्ने गर्छु सधैँ एउटा तस्विर, बसेको रहेछ आँखाभित्र नानी भएर, बसेको रहेछौ आँखाभित्र नानी भएर, आँखामा आए पनि आयो स्मृति नदी भएर। तालको किनारामा राखेको छु अड्डा ढुङ्गा, तालको किनारामा राखेको छु ढुङ्गा, आऊ प्रियसी घुमाइदिन्छु माझी भएर, आऊ प्रियसी घुमाइदिन्छु माझी भएर, आँखामा पनि आयो स्मृति नदी भएर। कतै खोला कतै खहरे भेलबाडी भएर, कतै खोला खहरे कतै भेलबाडी भएर, आँखामा पनि आयो स्मृति नदी भएर। मिस्टर थुलुङ भज्रको यो गजल साबर यहाँ गरेर यहाँ जानु कामाङ लिम्बुले पठाउनु भएको थियो हङकङबाट, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र यति बेला पनि म गजल शैलीकै हाम्रा जानु कामाङजीले लेख्नुभएको एउटा गीत राखिहाल्छु यहाँहरू माझमा। श्रेयसी च्यामजुङको स्वरमा जानु कामाङ लिम्बुको गीत रचना अनि सिडी विजय अधिकारीको संगीत रहेको छ।

हजुर श्रोताहरू, सुमधुर गजल नि थियो गजल राखेँ मैले यहाँहरूमा आजमा। जानु कामबाङ लिम्बुले लेख्नु भएको थियो गजलका शेरहरू, अनि स्वर रहेको श्री श्री च्यामजिङको, र यो गजलको कुरा गर्दा गर्दा यहाँ सवाल जवाबको गजल आएको रहेछ। सुमी लिम्बु लेख्नुहुन्छ, सेवा र नमस्ते तुजी, म पनि सुन्दैछु थानकोटबाट, आज सवाल गजल पठाएको छु है, पक्कै पनि स्थान पाउने आशा गरेको छु। एनपी परदेशी र मेरो सवाल गजल यसरी सुरु हुन्छ भनेर लेख्नु भएको छ। ल है एनपीजी सुन्दै हुनुहुन्छ, बिहान जुरुकको उठेर उता नर्थ क्यालिफोर्नियाबाट हाम्रो रघु भट्टराईजीले त सुरुदेखि नै सुनिरहनु लेखिरहनु भएको छ। र एनपी परदेशीको सवाल, प्रिय तिमीसँग मन खोलेर बातहरू गर्दै रमाए, प्रिय तिमीसँग मन खोलेर बातहरू गर्दै रमाए, जवाफमा सुई लिम्बु तिम्रै माया पाएपछि मैले जीवनभरि तिमीमै रमाए, तिम्रै माया पाएपछि मैले जीवनभरि तिमीमै रमाए। एनपीजीको फेरि अर्को सवाल, लाग्दैछ जीवनका साथहरू भर्न साथी कमाए, लाग्दैछ जीवनका साथहरू भर्न साथी कमाए, सुमी लिम्बु भाग्यले तिमीले तिमी दिएपछि मैले पनि जीवनकै साथी पाए, भाग्यले तिमी दिएपछि मैले पनि जीवनकै साथी पाए। एनपी परदेशी, मायालु बनेर धोका नदिन कसम खाएपछि, मायालु बनेर धोका नदिन कसम खाएपछि, सुमी लिम्बु कसम निभाउने मन छ मेरो, धोका दिने बाटो कहिले नधाए, कसम निभाउने मन छ मेरो, धोका दिने बाटो कहिले नधाए। एनपी परदेशी, तिम्रो मुठु भित्र मैले प्रेमको बस्ती बसाए, तिम्रो मुटुभित्र मैले प्रेमको बस्ती बसाए, जवाफमा सुमी लिम्बु मेरो मुटुभित्र पनि तिम्रै नामको प्रेमको महल सजाए, मेरो मुटुभित्र पनि तिम्रै नामको महल सजाए। केही सम्झनाहरू राख्नु पर्दा चाहिँ अन्तमा साउथ कोरियाबाट खेम लिम्बु, एनपी परदेशी, बेलायतबाट आदरणीय दाई लीलाराज कामबाङ, र मलाई चिन्नुहुने सबैलाई मिठो सम्झना र माया भन्दै ओझेल परे है नमस्कार भन्नुभएको छ। सुमी लिम्बुले धेरै धेरै धन्यवाद दिन चाहन्छु, सेवारो पनि भन्न चाहन्छु, नगेन पनि भन्न चाहन्छु। सुमी लिम्बुलाई निकै राम्रो सिर्जना लेखेर पठाउनु भएछ, खुसी लाग्यो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। होमा पाइम लिम्बु सेवारो नमस्ते तुलसीज्यू, जानुजीको यो खामयोग देख्न त पायो, अब पढ्न पनि पाइन्छ होला, कस्तो के शब्दहरू छन् होला भन्ने मनमा कौतुलता जाग्यो, सफलताको शुभकामना छ जानु सोल्टिनीजीलाई, यसरी नै कलम अघि बढ्दै जाओस् नगेन भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। हाम्रा होमा पाइम लिम्बुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि जानुजी धन्यवाद तुलसीजी, गीत पनि सुने, बज्रजीको गजल पनि सुने, म बज्रजीलाई खबर पास गर्नेछु है भन्नुभएको छ, धन्यवाद, राम्रो गजल लेख्नु भएको छ बज्रजीले, धन्यवाद।

दिन चाहन्छु हाम्रा जानु कामाङ लिम्बुलाई, अनि यहाँ घनबहादुर थापा मगरज्यू लेख्नुहुन्छ बेलायतबाट, नमस्कार तुलसी सर, अनि हाम्रा कवियात्री बहिनी शर्मिला अधिकारी ज्यूलाई हार्दिक बधाई छ। वाउ, कस्तो शुभ कविता लेखेर पठाउनु भएछ जीवनसाथी वरिष्ठ कवियात्री जानु कामबाङ लिम्बुको नवीनतम कृतिको लागि सफलताको कामना, गजल पनि दामी रहेछ, अनि हाम्रा अत्यन्तै सुन्दर कलम चलाउने शर्मिला अधिकारी बहिनीलाई पनि धेरै धेरै बधाई। लेखिरहनुहोस् बहिनी, तिम्रो कलम नझोको नसुकोस्, लेखिरहनु बहिनी तिम्रो कलमको मसी नसुकोस्, मनभित्रका शब्दहरूको मुहान नसुकोस्। यो दाजुको शुभकामना सधैँभरि हुनेछ, यो दाजुको शुभकामना सधैँभरि हुनेछ। कोही कसैको अगाडि ती स्वाभिमानी शिर नझुकोस्, कोही कसैको अगाडि ती स्वाभिमानी शिर नझुकोस्। घनबहादुर थापाजीलाई पनि धन्यवाद दिन चाहन्छु, कविता मन पराइदिनु भयो, जान हाम्रा शर्मिला अधिकारीजीले लेख्नु भएको, र धेरै धेरै धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीजीलाई पनि, घनबहादुर थापा मगर जो अहिले स्याङ्जली श्रष्ट हुन्छ बेलायतबाट हामीसित जोडिनु भएको छ, उहाँलाई फेरि पनि धन्यवाद दिँदै श्रोताहरू, अब भने हामी समाचार पनि सुन्नुपर्ने हुन्छ, र समाचारतिर यहाँहरूलाई लाने क्रममा यति बेला भने म घनबहादुर थापा मगरले पनि लेख्नुभएको एउटा गीत यहाँहरू माझमा राख्न चाहन्छु। यो गीत पश्चात पनि यहाँहरूले बिएबिएस गोर्खा रेडियोको नियमित समाचार सुन्न सक्नुहुन्छ, र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा उपस्थित हुनेछौँ, र समाचारको न्युज इन जिङ्गल अलिकति प्राविधिक कारणले हामी प्ले गर्न सक्दैनौँ, तर पनि गीत चाहिँ सुनाउनेछौँ। अहिलेलाई भने रोशन गुरुङले गाउनुभएको गीत राख्न चाहन्छु, घनबहादुर थापा मगरको गीत रचना अनि गणेश पराजुलीको सङ्गीतमा, र गीत पश्चात भने समाचार सुन्न सक्नुहुनेछ।

0: सिराहाको गोलबजारमा गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको छ। आज दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एकजनाको मृत्यु र अर्का एकजना घाइते भएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। सिराहाका सहायक सिडियो चेतराज बराल,
1: अवस्था यहाँ गोलबजार क्षेत्रमा अलिक तनावग्रस्तै छ। कर्फ्यू आदेश जारी भएको छ, गोली लागेर एकजनाको मृत्यु भएको भनेको छ, एकजना घाइते भएको छ, नेपाली सेना पनि परिचालन भएको छ, सुरक्षा कर्मीको बाक्लो उपस्थिति छ। यिनै यिनै विषयहरू छन् अहिले।
2: शनाखत भयो मृतकको?
1: औरै गाउँ पर्खा वडा नम्बर 2 को गणेश यादव भनेर आएको छ अहिलेसम्मको विवरणमा।
2: गोली नै हान्नु पर्ने अवस्था कसरी आयो त?
1: त्यसको विषयमा हामी यहाँ बुझ्दैछौँ। त्यहाँ फिल्डमा खटिएका नेपाल प्रहरी सशस्त्र प्रहरीका चाहिँ इन्चार्जहरूसँग त्यो बुझ्ने काम भइरहेको छ।
2: प्रदर्शन कहाँ कहाँ भइरहेछ अहिले?
1: अहिले यो पूर्व पश्चिम राजमार्गको गोल बजार र लाहान क्षेत्रमा चाहिँ प्रदर्शन भइरहेको छ। लाहान अलि नियन्त्रणमै छ, गोल बजार चाहिँ अलिक तनावग्रस्त छ। लाहानमा पनि 4 बजेदेखि हामीले कर्फ्यू आदेश जारी गरेका छौँ। गोल बजारमा 2 बजेबाटै कर्फ्यू आदेश जारी भइसकेका छ। त्यही ढङ्गले चाहिँ सुरक्षा कर्मी परिचालन छ। हामीले सर्वसाधारणलाई चाहिँ कर्फ्यू आदेशको पूर्ण पालना गर्न, बाहिर ननिस्किन, भिडभाड नगर्न भनेर चाहिँ अनुरोध गरेका छौँ। तथापि अब एकजनाको मृत्यु भइसकेपछि स्थिति थोरै बिग्रेको अवस्था छ, त्यसलाई अब सामान्यकरण गर्ने प्रयासमा छौँ हामी।
2: घाइतेको अवस्था के छ?
1: घाइतेलाई चाहिँ हस्पिटल लगिया छ, एकजना घाइते भएको छ। धनुषा धाम धनुषा जिल्लाको सुभाष ठाकुर भनेर खोलेर आएको छ।
0: प्रदर्शनकारीले एउटा मोटरसाइकल ग्यारेजका मोटरसाइकल निकालेर आगो समेत लगाएका छन्। आगजनीका कारण करिब 1 दर्जन मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ। सुनसरीका विभिन्न ठाउँमा पनि कर्फ्यू जारी छ। यसैबीच सिराहाको गोलबजारमा रहेको सिराहा सुपर मार्केटद्वारा सञ्चालित एबी मल जलाइएको छ। धनुषा जिल्ला प्रशासन कार्यालयले पनि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ। आज दिउँसो 3:30 बजेदेखि लागू हुने गरी प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले कर्फ्यू आदेश जारी गर्नुभएको हो। उत्तरतर्फ लक्ष्मीनिया हाट बजार चोक हुँदै पश्चिम सिनुर जोडा चोकसम्म, पूर्वमा लक्ष्मीपुर बगेवासम्म कर्फ्यू लगाइएको छ। पूर्वतर्फ बेलौनी रोड एमक्यू स्टिलबाट 500 मिटर पूर्व पेट्रोल पम्प हुलाकी सड़कदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म कर्फ्यू लगाइएको छ। यसैगरी दक्षिणमा नगराइन नगरपालिकादेखि नगरायन चोकसम्म कर्फ्यू लगाइएको हो। पश्चिममा सिनुरजोडा सोहनी मणिमण्डप नेपाल नर्सरी स्कोन जनकपुर दुधमती पुल बेला कादरी मस्जिदसम्म कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ। सुनसरी लगायत क्षेत्रमा भएको प्रदर्शनप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्दै सबैलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। निर्मल निवासको संवाद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा सुनसरीमा द्वन्दका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलन गएकोमा पूर्व राजा शाहले चिन्ता व्यक्त गर्नुभएको हो। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता भएको मुलुक भएको र यही विविधता नै मुलुकको गौरव र पहिचान भएकाले यसमा कसैले पनि खलल पार्न नहुनेमा उहाँले जोड़ दिनुभएको छ। सुनसरी घटनाको विषयलाई लिएर प्रतिपक्षी दलहरूले सरकारको कड़ा आलोचना गरेका छन्। नेपाली काँग्रेसले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने अडान राखेको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै काँग्रेस प्रमुख सचेतक वासना थापा,
3: नागरिकको ज्यान जाने गरी गोली चलाउनु पर्ने अवस्था किन आयो? यसको जवाब सदनमा दिनुपर्छ र घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ। घटनाको निष्पक्ष र विश्वसनीय छानबिन हुनुपर्छ।
0: श्रम संस्कृतिका आर्यन राईले स्थिति सम्हाल्न नसके राजीनामा दिन सुझाव दिनुभएको छ।
4: अहिले लुकेर बस्ने अवस्था होइन, मैले सक्दिनँ भन्छ पाइन्छ, हेर्नुहोस् काम बिगार्नुको सट्टो म सक्दिनँ भन्नु पाइन्छ। यति प्रधानमन्त्रीज्यूले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हाठोडाइ हुन्छ, त्यो पाइन्छ। कोही न कोहीले देश लिड गरेर जाला, तर यो ढङ्गले अभिभावक बिन भनेर देश चलाउनु पाइन्न। कि त निस्किनु पर्यो, कि त सक्दिनँ भनेर हाठाउनु पर्यो।
0: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका मधेसका सांसदहरूले गृहमन्त्री सुदन गुरुङको भूमिकामाथि प्रश्न उठाएका छन्। सभापति रवि लामिछानेसँगको भेटमा मधेसका सांसदहरूले गृहमन्त्रीको शैली प्रति गुनासो गरेका हुन्। सुनसरीबाट शुरू भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरुङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन्। सभापति लामिछानेले पछिल्लो घटनामा संवेदनशील भएको बताउनु भएको थियो। आपसी सद्भाव कायम राख्न आफ्नै मधेस जाने सोचमा रहेको समेत सभापति लामिछानेले बताउनु भएको छलफलमा सहभागी सांसदले बताएका छन्। नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। नेप्से 16.29 अङ्कले घटेर 2672.58 बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा आज घटेको छ। हिजो 4.02 अर्ब करोडको सेयर कारोबार भएकामा आज रकम घटेर 3.38 अर्ब करोडको भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: रेडियो, BFBS कुलकर्ण रेडियो।

हजुर आदर श्रोता, यो सुमधुर युगल गीत राखेँ मैले यहाँहरू माझमा यशोदा पराजुली र गणेश पराजुलीको स्वरमा पारस थापाको गीत रचना अनि गणेश पराजुलीको सङ्गीत रहेको थियो। र गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रसिद्धि कार्यक्रम सडिम सङ्गम सृजना बाटिकाको यो बसाईको दोस्रो खण्डमा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बेबेस गोर्खा रेडियोको मङ्गलबार माकुन र बिहिबारको प्रसिद्धि कार्यक्रम सडिम सङ्गम सृजना बाटिकामा आज पनि श्रष्टाका सृजनाहरूको अलावा तपाईँ आदरणीय श्रोताहरूले लेखेर पठाउनुभएका प्रतिक्रियाहरूलाई पनि कार्यक्रममा समेटिरहेको छु। र यति बेला भने यहाँ केही प्रतिक्रियाहरू र केही सृजनाहरू पनि देखिरहेको छु म। ती सृजना र प्रतिक्रियाहरूलाई कार्यक्रममा समेटिहाल्छु। यहाँ लेख्नुहुन्छ छवि थापा मगरजी हुनुहुन्छ, उहाँ फक्सन केन युकेबाट हुनुहुन्छ। नमस्ते तुलसीजी, सम्पूर्ण श्रष्टा सर्जकहरूमा नमन। वरिष्ठ साहित्यकार गीतकार कवियत्री जानु कामबाङ बहिनीलाई नवीनतम कृतिको लागि बधाई अनि शुभकामना छ। शर्मिलाजीको जीवनसाथी कविताले मनै छोयो, साह्रै राम्रो लाग्यो, उहाँलाई धेरै धेरै धन्यवाद। अनि तुलसीजी हजुरको पनि थप थप झनै राम्रो थियो, धन्यवाद। सबैको पल शुभ रहोस् भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। छवि थापाजीलाई उहाँ बेलायतबाट हुनुहुन्छ, फोक्सटन क्यान युकेबाट हुनुहुन्छ, धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ द्वारिका थापा मगरजी लेख्नुहुन्छ, जर्मनीको हम्बर्गबाट हुनुहुन्छ। द्वारिका थापा मगरजीको प्रतिक्रिया पनि पढिहाल्छु। नमस्कार तुलजी, आजको सडिम सङ्गम कार्यक्रममा सम्पूर्ण सृजनशील हस्तीहरूको लागि छुट्याइकोले सबै श्रष्टाहरूमा हार्दिक नमन गर्दछु। मिठो वाचनको लागि तुलसीजी हजुरलाई धेरै धेरै धन्यवाद। शर्मिलाजीको जीवन साथी कविता साह्रै राम्रो लाग्यो। यसै गरी वरिष्ठ कवियत्री जानु कामाङजीको कविता, यो चाहिँ उपन्यास है, अनि कृतिको लागि शुभकामना छ। अनि तुलसीजी मिठो कविता गीतहरू सुन्दै सम्पूर्ण श्रष्टाहरूलाई नमन गर्दै म पनि विदा भए भन्नुभएको छ। जर्मनीको हम्बर्गबाट हुनुहुन्छ द्वारिका थापा मगरजी, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। शर्मिला अधिकारीजी यहाँ फेरि लेख्नुहुन्छ, जीवनसाथी यस्तो नहोस् गोडा समातेर सम्बन्धको भिख माग्न नपरोस्, जीवनसाथी यस्तो नहोस् गोडा समातेर सम्बन्धको भिख माग्न नपरोस्, आँसु लुकाएर झुटो हाँसु देखाउ आँसु देखाउन नपरोस्, बोल्न खोज्दा मौनताको पर्खाल नहोस्, मनको पीडा आफैसँग राख्न नपरोस्, आफ्नै मान्छेको मनमा स्थान खोज्न नपरोस्, आफ्नै घरमा पराई बन्न नपरोस्, मुटु दिएर माया नपाउने नहोस्, आफ्नै मायासँग हार्न नपरोस्, सम्मान गुमाएर बाँच्न नपरोस्, आफ्नै मूल्य बिर्सेर प्रेमको प्रमाण दिन नपरोस्, जीवनसाथी ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा भने जस्तै होस्, जीवनसाथी धन्यवाद कान्छी छोरी भनेर लेख्नु भएको छ। उहाँले फेरि यस्तो नहोस् है कसैको जीवनसाथी भनेर लेख्नु भएको छ, यसको लागि पनि धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ सुमिन व्यवस्थामाजी लेख्नुहुन्छ, सेवारू तुलसी सर म पनि कार्यक्रम सुन्दैछु है, कलङ्कीबाट एउटा गजल पठाएछु है तुलसी सर भन्नुभएको छ। उहाँ लेख्नुहुन्छ, ए खाम्योको माटोमा जन्म लियौ हामी, यो खाम्योकको माटोमा जन्म लियौँ हामी, माटोकै मायाले बाध्य हाम्रो जिन्दगानी, माटोकै मायाले बाध्य हाम्रो जिन्दगानी, ए खाम्योकको बास्नाले मन तानेर ल्यायो, टाढा पुगे पनि फेरि गाउँमै फर्कायो, टाढा पुगे पनि फेरि गाउँमै फर्कायो, ए खाम्योकको काखैमा सुख दुःख सबै रोप्यौँ, ए खाम्योकको काखैमा सुख दुःख सबै रोप्यौँ, पुर्खाको चिनो जगाउँदै मायाको गीत बजायौँ, पुर्खाको चिनो जगाउँदै मायाको गीत गायौँ, आ सेवारो नोगेन तुलसी सर भन्ने लेख्नुभएको छ। हाम्रो सुबिन विवसावाजीलाई पनि धन्यवाद दिन चाहन्छु, जानु कामाङजीको उपन्यास खाम्योकमै टेकेर उहाँले आफ्नो सृजना लेखेर पठाउनु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र कार्यक्रम सडिम सङ्गम सृजना बाटिका अब भने म एउटा गीत राखिहाल्छु यहाँहरू माझमा। यति बेला भने चाहिँ म आनन्द अधिकारी लेख्नुभएको एउटा गीत राख्न चाहन्छु, जुन गीतमा स्वर रहेको छ नरेन्द्र प्यासी र अन्जु पन्तको

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ।

हजुर आदर श्रोताहरू, तिमी भयो बुढी पिपल, म त एक्लो भएर यो गीत राखेँ मैले यहाँहरू माझमा। शिशिर योगीको स्वरमा गीत लेख्नु भएको थियो देवेन गिरीले, सङ्गीत सम्भजित मास्कोटाको रहेको थियो र गीत पश्चात बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा सम्पूर्ण आदर श्रोतालाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। नर्थ क्यारोलिनाबाट एनपी परदेशीजीले लहया सिंह, यताको बिहानीमा तपाईँलाई सुनिरहेको छु। अब म त यहाँ गाडी कुदाउँदै तपाईँलाई सुन्दै गर्दा सुमी बहिनीको सवाल भित्र मलाई पनि अठाउनु भएछ, साह्रै खुसी लाग्यो सुनेर, मजा आयो, तर धेरै लेख्न सकिनँ। उता हाम्रा बोस्टनतिरको रघु ब्रदरले पनि कार्यक्रम सुनिरहनु भएको थियो होला, रघु ब्रदरले पनि यसो दुई चार लाइन म गाडी कुदाउँदै गर्दाखेरि थपिदिएको भए पनि अझ राम्रो हुने थियो। र सुमी बहिनीलाई धेरै धेरै धन्यवाद। गजलको सवालभित्र परेछ परदेशी, गजलको सवालभित्र परेछ परदेशी, सीमा छैन म भए कति धेरै खुसी, गाडी कुदाउँदै गर्दा मजा आयो, गाडी कुदाउँदै गर्दा मजा आयो। धन्यवाद छ है सुमी बहिनी, सम्झेछौ यो परदेशी, धन्यवाद छ है सुमी बहिनी, सम्झेछौ यो परदेशी, भनेर लेख्नु भएको छ है हाम्रा सुमी लिम्बुलाई। कार्यक्रम सुन्दै हुनुहुन्छ होला, अघि सवालभित्र एनपी परदेशीजीलाई अटाउनु भएको थियो, उहाँ चाहिँ अहिले नर्थ क्यारोलिनाको त्यो फराकिलो सडकमा गाडी ड्राइभिङ गर्दै हुनु रहेछ र रेडियो सुन्दाखेरि सवालभित्र आफूलाई पाउँदा मजा आयो भने लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु एनपी परदेशीजीलाई, कार्यक्रम सुनिराख्नु भएको छ, सुनेर यसरी हामीसित जोडिनु भयो, यसको लागि पनि धन्यवाद दिन चाहन्छु। कैलाश अनिता लिम्बू लेख्नुहुन्छ ननिटन युकेबाट हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ नमस्ते तुलसीदाई, बिहिबारको लभली कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा हजुरले मिठो वाइसमा वाचन गर्नुभएका मिठा मिठा गीत गजल कविता मुक्तकहरू सुनेर इन्जोय लिइरहेछु भनेर ननिटन युकेबाट लेख्नु भएको छ। अनि उहाँले चाहिँ सरला पोखरेल सरू गट्ठाघरका स्रष्टाको मुक्तक पठाउनु भएको छ, यहाँ लेख्नुहुन्छ सरला पोखरेल सरू, तिमी मुस्कुराउँदा यहाँ बसन्त आउने गर्छ, उजाड मरुभूमिमा हरियाली पलाउने गर्छ, तिमी मुस्कुराउँदा यहाँ बसन्त आउने गर्छ, उजाड मरुभूमिमा हरियाली पलाउने गर्छ, तिम्रो साथ पाए त जुगौँ जुग सक्छु जिउन, तिम्रो साथ पाए त जुगौँ जुग सक्छु जिउन, मायामा ढुङ्गाले पनि देउता उब्जाउने गर्छ, मायामा ढुङ्गाले पनि देउता उब्जाउने गर्छ। त्यस्तै अर्को मुक्तक सरला पोखरेल सरको, शिखर चढ्ने मान्छे एक पत्थरसँग डराउँदैन, आधी बेरी चल्दैमा आफ्नो घरसँग डराउँदैन, शिखर चढ्ने मान्छे एक पत्थरसँग डराउँदैन, आधी बेहरी चल्दैमा आफ्नो घरसँग डराउँदैन, जसले पसिनालाई नै आफ्नो भाग्य ठान्दछ, जसले पसिनालाई नै आफ्नो भाग्य ठान्दछ, उसलाई कुनै धम्कीको अभरसँग डराउँदैन, उसलाई कुनै धम्कीको अभरसँग डराउँदैन। दुई मुक्तक पढेँ मैले सरला पोखरेल सरको कलमबाट, उहाँलाई पनि धन्यवाद, र मुक्तक साबर गरेर पठाउने नै हाम्रा कैलाश अन्ता लिम्बुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। बिएबिएस गोर्खा रेडियो सुनिराख्नु भएको छ, सुनेर हामीसित जोडिनु भयो, धन्यवाद दिन चाहन्छु। यता हाम्रा रघु भट्टराईजीले चाहिँ बोस्टनबाट, म त एनपी ब्रदर सुनेरै दङ्ग परे यो बिहिबारको दिन त, भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु हाम्रा रघु भट्टराईजीलाई। बोस्टन युएसएबाट हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी बेलायतबाट यहाँ लेख्नुहुन्छ दुध गर्बुजा पुन मगरज्यूले, शुभ दिन सर, औँसीको अँधेरी रातमा तिम्रो यौवनको चमक छ, चमक यौवन देखेर आँखा पनि झमक छ, छमछम पाउजुको तालसँगै कम्बर त्यसरी मर्काउँदा लोभलाग्दो तिम्रो अदर नृत्य पनि छमक छ, नशाले लट्ठिए जस्तै तिम्रो ती नशालु आँखाहरू, नशाले लट्ठिए जस्तै तिम्रा ती नशालु आँखाहरू, चोलीभित्रको भरिलो बदन टुना पनि तमक्क छ, आयो सामिप बढाउँदै मायाको प्यास मेटाउन, नजिकै आइसक्यो तिमी चाल, तिम्रो चाल पनि लमक्क छ, भनेर लेखेर पठाउनु भएको रहेछ। अलिकति यो रोमान्टिक
सृजनाको लागि दुधबहादुर गर्बुजा पुन मगरलाई धन्यवाद दिन चाहन्छु। र अब भने श्रोताहरू, म यहाँहरू माझमा मेरो हातमा दुईवटा गजल रहेको छ, यो दुईवटा गजल पनि वाचन गरिहाल्छु। र यो दुईवटै गजल लेख्नु भएको छ प्रवीण भट्टराई प्रयासले। पहिलो गजल सुनाइहाल्छु। निराशा चिर्दै मनमा नयाँ बिहान आउँछ यहाँ, निराशा चिर्दै मनमा नयाँ बिहान आउँछ यहाँ, टुटेको सपना पनि फेरि प्राण जगाउँछ यहाँ, टुटेको सपनामा पनि फेरि प्राण जगाउँछ यहाँ, निराशा चिर्दै मनमा नयाँ बिहानी आउँछ यहाँ। हजारौँ चोट खाए पनि नहार्नु जिन्दगीसँग, हजारौँ चोट खाए पनि नहार्नु जिन्दगीसँग, सङ्घर्ष गर्नेहरूको छुट्टै पहिचान आउँछ यहाँ, सङ्घर्ष गर्नेहरूको छुट्टै पहिचान आउँछ यहाँ, आदिले रोक्न सक्दैन उड्ने मनको यात्रालाई, आदिले रोक्न सक्दैन उड्ने मनको यात्रालाई, अठोट बोकेर हिँड्दा नयाँ उडान आउँछ यहाँ, अठोट बोकेर उड्दा हिँड्दा नयाँ उडान आउँछ यहाँ, टुटेको सपनामा पनि फेरि प्राण आउँछ यहाँ, सहेर दुःखका काला बादल केही समयलाई, सहेर दुःखका काला बादल केही समयलाई, धैर्य राख्नेहरूको अघि मुस्कान आउँछ यहाँ, धैर्य राख्नेहरूको अघि मुस्कान आउँछ यहाँ, टुटेको सपनामा पनि फेरि प्राण आउँछ यहाँ, आफ्नो कर्ममा विश्वास राख अघि बढ निरन्तर, आफ्नो कर्ममा विश्वास राख अघि बढ निरन्तर, मेहनत गर्ने हातमा एक दिन सम्मान आउँछ यहाँ, मेहनत गर्ने हातमा एक दिन सम्मान आउँछ यहाँ, टुटेको सपनामा पनि फेरि प्राण आउँछ यहाँ, निराशा तिर्दै मनमा नयाँ बिहान आउँछ यहाँ। यस्तै अर्को गजल लेख्नुहुन्छ प्रवीण भट्टराई प्रयास। चोट खाँदा पनि हाँस्न सिकाउने यो जिन्दगी हो, चोट खाँदा पनि हाँस्न सिकाउने यो जिन्दगी हो, हरेक मोडमा नयाँ पाठ सिकाउने यो जिन्दगी हो, हरेक मोडमा नयाँ पाठ सिकाउने यो जिन्दगी हो, चोट खाँदा पनि हाँस्न सिकाउने यो जिन्दगी हो, सधैँ खुसी कहाँ मिल्छ र यहाँ प्रेम गर्नेलाई, सधैँ खुसी कहाँ मिल्छ र यहाँ प्रेम गर्नेलाई, आँखामा आँसु लुकाई मुस्कुराउने यो जिन्दगी हो, आँखामा आँसु लुकाई मुस्कुराउने यो जिन्दगी हो, हरेक मोडमा नयाँ पाठ पढाउने यो जिन्दगी हो, जसलाई मुटु सुम्पिए उसैले धोका दिए पनि, जसलाई मुटु सुम्पिए उसैले धोका दिए पनि, घाउभित्र आशाको दियो बलाउने यो जिन्दगी हो, घाउभित्र आशाको दियो बलाउने यो जिन्दगी हो, हरेक मोडमा नयाँ पाठ सिकाउने यो जिन्दगी हो, भत्किएका सपनालाई फेरि जोड्न सिकाउँदै, भत्किएका सपनालाई फेरि जोड्न सिकाउँदै, मनभित्र नयाँ रहरहरू सजाउने यो जिन्दगी हो, मनभित्र नयाँ रहर सजाउने यो जिन्दगी हो, हरेक मोडमा नयाँ पाठ सिकाउने यो जिन्दगी हो। र अन्तिम शेर, हार मानेर बस्नेहरूको भाग्य कहिले फेरिँदैन, हार मानेर बस्नेहरूको भाग्य कहिले फेरिँदैन, लड्दै उठ्दै अघि बढ्ने सिकाउने यो जिन्दगी हो, लड्दै उड्दै अघि बढ्न सिकाउने यो जिन्दगी हो, हरेक मोडमा नयाँ पाठ सिकाउने यो जिन्दगी हो, चोट खाँदा पनि हाँस्न सिकाउने यो जिन्दगी हो। प्रवीण भट्टराईको यो सुन्दर गजल राखेँ मैले, उहाँलाई धन्यवाद दिन चाहन्छु। र अब दुईवटा गजल नै मैले वाचन गरिसकेपछि श्रोताहरू, यो बसाइमा म एउटा गजल नै यहाँहरूलाई सुनाउन चाहन्छु। यतिखेर भने म डाक्टर कृष्णहरी बरालले लेख्नुभएको एउटा गजल यहाँहरू माझमा राख्न चाहन्छु। गैरी सुरेशको सङ्गीत रहेको यो गजलमा स्वर रहेको छ, गायिका हुनुहुन्छ निशा देसार, जमाना खराब छ। अहिले र भने यही गजल यहाँहरू माझमा।

हजुर आदरणीय श्रोता, यो सुमधुर गजल मैले यहाँहरूमाझ राखेँ निशा देसारको स्वरमा, डाक्टर कृष्ण हरि बरालको गीत र माफ गर्नुलाई गजलका शेरहरू डाक्टर कृष्ण हरि बरालले लेख्नु भएको थियो भने यसमा सङ्गीत चाहिँ गैरे सुरेशको रहेको थियो र बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने चाहिँ यहाँ लीलाराज कामबाङजी लेख्नुहुन्छ, अहिले उहाँ बेलायतबाट हुनुहुन्छ, यहाँ लगातार सिर्जनाहरू आइरहेछ। माथि मैले डाक्टर अमर कार्कीले सबैलाई नमस्कार, मिठा मिठा सिर्जनाहरू सुनेर रमाइरहेको छु, निशा देसारको गजल सुनेर मलाई पनि आफ्नो गजल यहाँ राख्न मन लाग्यो भने लेख्नु भएको रहेछ। म डाक्टर अमर कार्कीको गजल पनि राखिहाल्छु। उहाँ लेख्नुहुन्छ, बनेको छ यहाँ जमानादेखि गजल शराबको, बनेको छ यहाँ जमानादेखि गजल शराबको, बेहोसिमानी गर्छन् तारिफ पल पल शराबको, बेहोसिमानी गर्छन् तारिफ पल पल शराबको, बनेको छ यहाँ जमानादेखि गजल शराबको, मनमा रहने चैन पिएर मधोस हुँदा पनि, मनमा रहेन चैन पिएर मधोस हुँदा पनि, मनमा रहेन चैन पिएर पनि मधोस हुँदा पनि, नशा नशामा भयो सायद हलचल शराबको, नशा नशामा भयो सायद हलचल शराबको, बेहोसिमानी गर्छन् तारी पल पल शराबको, होसमा गाए बेहोसिमानी गाए मैले आज, होसमा गाए बेहोसिमानी गाए मैले आज, अनि भयो गजल खराब दलदल शराबको, अनि भयो गजल खराब दलदल शराबको, चढ्यो नशा प्यारको जब तिमीले पिलायो, चढ्यो नशा प्यारको जब तिमीले पिलायो, प्यास बुझे पनि मेटिएन तलतल शराबको, प्यास मेटिए पनि बुझेन तलतल शराबको, बेहोसिमानी गर्छन् तारी पल पल शराबको, तिमी हुँदा तिमी साथ हुँदा खुसी खुसीले पिएको थिए, तिमी साथ हुँदा खुसी खुसीले पिएको थिए, अनि तिमी सँगै आउँछ याद हरपल शराबको, अनि तिमी सँगै आउँछ याद हरपल शराबको, बेहोसिमानी गर्छन् तारी पल पल शराबको, गजल त केवल मात्र हो बहाना साथी, यो अन्तिम सेरो, गजल त केवल बहाना मात्र हो साथी, आखिरीमै आखिरीमा भइजान्छ यहाँ छलफल शराबको, आखिरीमा भइजान्छ यहाँ छलफल शराबको, बेहोसिमानी गर्छन् तारिफ पल पल शराबको, भनेको छ यहाँ जमानादेखि गजल शराबको। धन्यवाद दिन चाहन्छु म उहाँलाई, अर्थात् डाक्टर अमर कार्की फ्लोरिडा युएसएबाट हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिँदै अर्का स्रष्टा लीलाराज कामबाङजी आज ढिलो उपस्थिति जनाउनु भएको छ। लेख्नुहुन्छ, हेर्दा हेर्दै नीलो आकाशमा कालो बादल मडारियो, हेर्दा हेर्दै नीलो आकाशमा कालो बादल मडारियो, हेर्दा हेर्दै मेरा सपनाहरू सबै आँधीले बढारियो, हेर्दा हेर्दै मेरा सपनाहरू सबै आँधीले बढारियो, सृजनाका फुलबारीमा विषादी कसले छर्कियो, सृजनाको फुलबारीमा विषादी कसले छर्कियो, माया गर्छु भन्ने मान्छे अर्कैतिर तर्कियो, यी दुई हात फैलाए मैले अङ्गालोमा बाँध्न, यी दुई हात फैलाए मैले अङ्गालोमा बाँध्न, निष्ठुरी माया रिसाउँदै झर्कियो, निष्ठुरी माया रिसाउँदै झर्कियो, हेर्दा हेर्दै नीलो आकाशमा कालो बादल मडारियो, हेर्दा हेर्दै मेरा सपनाहरू सबै आँधी बेधी बेरीले बढारियो। अन्तमा तुलसी बस्नेत सर नमन गरे, आज अत्यन्तै व्यस्त भएको कारण हतारमा दुई शब्द कोसिस गरेको छु, सम्झनामा सम्पूर्ण नियमित श्रोताहरूलाई सेवा, जानु कामबाङ लिम्बू छोरीलाई मनमुटुदेखि बधाई छ, सुमी लिम्बू बहिनीको सृजना निकै पेचिलो लाग्यो है बधाई छ, सुमी लिम्बू बहिनीको सृजना निकै पेचिलो लाग्यो बधाई छ भनेर लेख्नु भएको छ लीलाराज कामबाङजीले। मिठो सृजना पनि लेख्नु भएको छ र अब सुमीजीलाई सम्झनु भएको छ, उता थेम्स नदीको छेउछाउबाट लीलाले सम्झने, यता बागमती छेउछाउबाट सुमीले सम्झने, उता थेम्स नदीको छेउछाउबाट लीलाले सम्झने, यता बागमती छेउछाउबाट सुमीले सम्झने, बीचमा रेडियो बेबेस
र म छु। बीचमा रेडियो बेबेस र म छु दुवैतिरको खबर सबै यसरी मजाले उकाल्ने, दुवैतिरको खबर यसरी सबै मजाले उकाल्ने भन्दै अब यति मिठो सिर्जनाहरू मैले सुनाइसकेपछि एउटा गीत त राख्नै पर्यो यो बसाइमा। र म यति बेला भने म मनोज थापा मगर र सुनिता थेगेम लिम्बुले गाउनुभएको एउटा गीत राखिहाल्छु यहाँहरू माझमा। लीलाराज कामबाङको गीत रचना रहेको यो गीत, सङ्गीत यसमा मनोज थापा मगरको रहेको छ। लीलाजीको सुन्दर यो सिर्जना पढिसकेपछि अहिलेलाई भने लीलाराज कामबाङकै गीत रचना रहेको यो गीत यहाँहरू माझमा।

गीतकार लीलराज कामबाङको गीत रचना रहेको यो गीत राखेँ मैले सुनिता थेगिम र मनोज थापा मगरको स्वरमा. सङ्गीत रहेको थियो मनोज थापा मगरको र यति बेला पनि बेबे स्कोर कार्यालय सुनेर यहाँ लेख्नुहुन्छ ललित गुरुङ दाई र सती गुरुङ भाउजू, हामी पनि हजुरको मिठो कार्यक्रम सुनिरहेछौँ. नमस्कार तुलसी सर, सृजनाहरू सुनेर आनन्दित भएका छौँ तर मधेसतिरको दुःखद घटनाले भने मन अत्यन्तै मर्माहत भइरहेको छ, यसैले एउटा मुक्तक जन्मियो भन्ने लेख्नु भएको छ. धन्यवाद दिन चाहन्छु उहाँहरू दुवैजनालाई. ललित दाई लेख्नुहुन्छ, देश रोइरहँदा सत्ता मुस्कुराउन मिल्दैन, जनताको घाउमा राजनीति छर्न मिल्दैन. आहा, देश रोइरहँदा सत्ता मुस्कुराउन मिल्दैन, जनताको घाउमा राजनीति छर्न मिल्दैन. नेतृत्व भनेको सङ्कटमा अगाडि उभिनु हो, नेतृत्व भनेको सङ्कटमा नै अगाडि उभिनु हो. आफ्नै अहङ्कारमा राष्ट्रलाई बिर्सन मिल्दैन, आफ्नै अहङ्कारमा राष्ट्रलाई बिर्सन मिल्दैन. धन्यवाद दिन चाहन्छु हाम्रा ललित गुरुङ दाई र सती गुरुङ भाउजू दुवैजनालाई. खोइ यस्तो अवस्थामा देश कसरी चल्ने हो? कहिलेकाहीँ त देश राम्रो भएर चलेको अनुभूति दिलाइदियोस् न हौ. अनि आन्दोलनमा दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, घाइतेहरूको शीघ्र स्वास्थ्य लागेको कामना गर्दछु भन्नुभएको छ. धन्यवाद दिन चाहन्छु उहाँहरू दुवैजनालाई. खेलमती लिम्बूले पनि सेवा र नमस्ते कार्यक्रम सुनिरहेछ. तुलसीजी तपाईँको पनि सिर्जना भन्नुभएको छ. आज मेरो सिर्जना न अरूकै सिर्जना सुनाउँछ किनकि समय पनि धेरै छैन. यहाँलाई धन्यवाद दिन चाहन्छु. तारप्रसाद लिम्बू तारप्रसाद च्यामजुङ लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ ननिटनबाट. सेवा र तुलसीजी यो लोकप्रिय कार्यक्रम बेबस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँग म सुनिरहेको छु भन्नुभएको छ. उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. र आज धेरै दिनपछि यहाँ यशोदा थापा अर्थात् यशु थापा जोडिनु भएको छ, उहाँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु. खुसी लाग्यो धेरै पछि आज उहाँ हामीसँग जोडिनु भएको छ र यहाँ उहाँले चाहिँ एउटा सिर्जना पनि पठाउनु भएको छ. नमस्ते तुलसी, आज धेरै पछि रेडियोमा हजुरको मिठो स्वरमा सर्जकहरूका सिर्जना

सुन्दैछ सबै सर्जक रूपमा नमन भनेर उहाँ लेख्नुहुन्छ, गजल लेखेर पठाउनु भएको छ, र सम्भवतः आजको व्यवसायको अन्तिम सिर्जना पनि यशोदा थापा अर्थात् अहिले चाहिँ यशोदा सुवेदी भनेर लेख्नु भएको रहेछ, उहाँको यशोदा थापा यशुजीको कलमबाट लेखेको यो गजल पढिहाल्छु। चोट दिनेलाई चोट नलागोस् भन्नुहुन्थ्यो आमा, चोट दिनेलाई चोट नलागोस् भन्नुहुन्थ्यो आमा, ढुङ्गाको बदला फुलले हान्नु भन्नुहुन्थ्यो आमा, ढुङ्गाको बदला फुलले हान्नु भन्नुहुन्थ्यो आमा, चोट दिनेलाई चोट नलागोस् भन्नुहुन्थ्यो आमा। सायद आमालाई चोट लुकाउने बानी परिसक्यो, सायद आमालाई चोट लुकाउने बानी परिसक्यो, दुखे पनि नदुखेको बहाना गरी सहनुहुन्थ्यो आमा, दुखे पनि नदुखेको बहाना गरी सहनुहुन्थ्यो आमा, चोट दिनेलाई चोट नलागोस् भन्नुहुन्थ्यो आमा। किन यति धेरै व्यथा सहनुहुन्छ आमा भन्थे मैले, किन यति धेरै व्यथा सहनुहुन्छ आमा भन्थे मैले, आफै आमा हुन्छौ थाहा पाऊ पाउनेछौ भन्नुहुन्थ्यो आमा, आफै आमा हुन्छौ थाहा पाउनेछौ भन्नुहुन्थ्यो आमा, ढुङ्गाको बदला फुलले हान्नुहुन्थ्यो आमा। साँच्चै आमालाई थाहा हुने कुरा अरूलाई के थाहा, साँच्चै आमालाई थाहा हुने कुरा अरूलाई के थाहा, त्यसैले त मन दुख्दा सधैँ भजन भन्नुहुन्थ्यो आमा, त्यसैले त मन दुख्दा सधैँ भजन भन्नुहुन्थ्यो आमा। आमा धरती धेरै अन्तर्यामी आज बल्ल थाहा पाए, आमा धरती धेरै अन्तर्यामी आज बल्ल थाहा पाए, बेलैमा तीर्थ व्रत गरी बस छोरी भन्नुहुन्थ्यो आमा, बेलैमा तीर्थ व्रत गरी बस छोरी भन्नुहुन्थ्यो आमा। वास्तवमा आमा ब्रह्माण्ड हो, आमा सिङ्गो संसार हो। यशुजीको यो सुन्दर सिर्जनाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु, र पनि सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु, जति पनि श्रोताहरूले सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा धन्यवाद, र सुनेर जोडिनु सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु। भारी वर्षा त्यसमाथि ड्राइभिङमा रेडियो सुन्दैछु भनेर यहाँ लेख्नु भएको छ शर्मिला अधिकारीजीले, उहाँलाई पनि धन्यवाद दिँदै सम्पूर्ण श्रोताहरूलाई स्रष्टा सर्जक र शिल्पी मनहरूलाई धन्यवाद दिँदै यो पुछारमा बिसौनीमा राजसागरको स्वर सङ्गीत र एउटा गजल राख्न चाहन्छु। यशोदा थापाले नै लेख्नुभएको गीत अर्थात् यशो थापाको गजल हो, यही गजल यहाँ माझमा छाड्दै म बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी बल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज बेलुका 5 बजेदेखि भोलि शुक्रबार बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बस पार्क, बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा 5 जनाभन्दा बढी भेला हुन नपाउने, सभा जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो। धनुषा जिल्ला प्रशासन कार्यालय पनि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ। आज दिउँसो 3:30 बजेदेखि लागू हुने गरी प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले कर्फ्यू आदेश जारी गर्नुभएको हो। उत्तरतर्फ लक्ष्मीनिया हाट बजार चोक हुँदै पश्चिम सिनुरजोडा चोकसम्म र पूर्वमा लक्ष्मीपुर बगेवासम्म कर्फ्यू लगाइएको छ। यस्तै पूर्वतर्फ बेलौनी रोड, एमक्यू स्टीलबाट 500 मिटर पूर्व पेट्रोल पम्प हुलाकी सड़कदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म कर्फ्यू लगाइएको छ। यसैगरी दक्षिणमा नगरायन नगरपालिकादेखि नगरायन चोकसम्म कर्फ्यू लगाइएको हो। यस्तै पश्चिममा सिनुरजोडा सोहनी मणिमण्डप नेपाल नर्सरी स्कोन जनकपुर दुधमती पुल बेलाकादरी मस्जिदसम्म कर्फ्यू लगाइएको छ। सिराहाको गोलबजारमा गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको छ। आज दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एकजनाको मृत्यु र अर्का एकजना घाइते भएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। सिराहाका सहायक सिडियो चेतराज बराल,
1: अवस्था यहाँ गोलबजार क्षेत्रमा अलिक तनावग्रस्तै छ। कर्फ्यू आदेश जारी भएको छ, गोली लागेर एकजनाको मृत्यु भएको भनेको छ, एकजना घाइते भएको छ, नेपाली सेना पनि परिचालन भएको छ, सुरक्षा कर्मीको बाक्लो उपस्थिति छ। यिनै विषयहरू छन् अहिले।
2: शनाखत भयो मृतकको?
1: औरै गाउँपालिका वडा नम्बर 2 को गणेश यादव भनेर आएको छ अहिलेसम्मको विवरणमा।
2: गोली नै हान्नुपर्ने अवस्था कसरी आयो त?
1: त्यसको विषयमा हामी यहाँ बुझ्दैछौँ। त्यहाँ फिल्डमा खटिएका नेपाल प्रहरी सशस्त्र प्रहरीका चाहिँ इन्चार्जहरूसँग त्यो बुझ्ने काम भइरहेको छ।
2: प्रदर्शन कहाँ कहाँ भइरहेछ अहिले?
1: अहिले यो पूर्व पश्चिम राजमार्गको गोल बजार र लाहान क्षेत्रमा चाहिँ प्रदर्शन भइरहेको छ। लाहान अलि नियन्त्रणमै छ, गोल बजार चाहिँ अलिक तनावग्रस्त छ। लाहानमा पनि 4 बजेदेखि हामीले कर्फ्यू आदेश जारी गरेका छौँ। गोल बजारमा 2 बजेबाटै कर्फ्यू आदेश जारी भइसकेका छ। त्यही ढङ्गले चाहिँ सुरक्षा कर्मी परिचालन छ। हामीले सर्वसाधारणलाई चाहिँ कर्फ्यू आदेशको पूर्ण पालना गर्न, बाहिर ननिस्किन, भिडभाड नगर्न भनेर चाहिँ अनुरोध गरेका छौँ। तथापि अब एकजनाको मृत्यु भइसकेपछि स्थिति थोरै बिग्रेको अवस्था छ, त्यसलाई अब सामान्यकरण गर्ने प्रयासमा छौँ हामी।
2: घाइतेको अवस्था के छ?
1: घाइतेलाई चाहिँ हस्पिटल लगिया छ, एकजना घाइते भएको छ। धनुषा धाम धनुषा जिल्लाको सुभाष ठाकुर भनेर खोलेर आएको छ।
0: सिराहामा दिउँसो भएको प्रदर्शनका क्रममा घाइते भएका एकजनालाई धरान पठाइएको छ। प्रदर्शनकारीले एउटा मोटरसाइकल ग्यारेजका मोटरसाइकल निकालेर आगो समेत लगाएका छन्। आगजनीका कारण करिब 1 दर्जन मोटरसाइकल नष्ट भएको सिराहा प्रहरीले जनाएको छ। सुनसरीका विभिन्न ठाउँमा पनि कर्फ्यू जारी छ। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज, कप्तानगंज लगायत क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। आज अपील जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र एकता कायम राख्न अपील गर्नुभएको छ। उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गर्नुभएको छ। घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कड़ा कार्यवाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरकारवाला सबैलाई सचेत हुन पनि उहाँले आग्रह गर्नुभएको छ। सुनसरी लगायत क्षेत्रमा भएको प्रदर्शनप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्दै सबैलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। निर्मल निवासको संवाद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा सुनसरीमा द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र र तराईका विभिन्न भागमा फैलन गएकोमा पूर्व राजा शाहले चिन्ता व्यक्त गर्नुभएको हो। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गर्नुभएको छ। आज फेसबुकमा लेख्दै उहाँले सबै राजनैतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई एकजुट हुन आह्वान गर्नुभएको हो। गृहमन्त्री सुदन गुरूङ सुनसरीका लागि निस्कनु भएको छ। गृहमन्त्री गुरूङ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर आज दिउँसो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट निस्कनु भएको प्रधानमन्त्रीका प्रेस सहकर्ता सुरेन्द्र बजगाईले जानकारी दिनुभएको छ। गृहमन्त्री गुरूङसँगै मधेसका सांसदहरू पनि त्यसतर्फ जान लागेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मधेसका सांसदहरूले गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्।
3: Radio.

आदरणीय श्रोताहरू, मिठो गीतमा रानी साकेको आवाज सुन्नु थियो यतिखेर तपाईँले, र यही गीतको साथसाथमा आजको हाम्रो कार्यक्रम दिवा कोसेलीको शुभारम्भ भइसकेको छ। दिवा कोसेलीमा यहाँहरू सबैलाई स्वागत अभिवादन टक्राउँदै तपाईँसँग भेट्नको लागि आज फेरि पनि हाजिर भइसकेकी छु म शेरेश सनोवार। समय दिउँसोको अहिले 1:11 जानै आँटेको छ। यतिखेर कार्यक्रममा साथ दिनुहुने यहाँहरू सबैलाई अग्रिम रूपमा नै धेरै धेरै धन्यवाद भन्दै सँगसँगै लिएर अगाडि बढ्न चाहेँ। ठिक 4 बजेसम्म बेलायतको समयअनुसार म तपाईँको सेवामा रहनेछु। कार्यक्रम अधिभरि विभिन्न मिठा मिठा गीत सङ्गीत विभिन्न सरसामग्रीहरू लिएर आज हाजिर भएकी छु। त सबैभन्दा पहिला त आजको तिथिमितिको कुरा गरौँ। सधैँ चाहिँ नेपाली पात्रलाई पल्टाउनु पर्दा आज विक्रमसम्म 2083 साल श्रावण महिनाको आज 14 गते, तदनुसार 30 जुलाई 2026 बिहिबारको दिन आज श्रावण कृष्ण प्रतिपदा तिथि पनि हो। र अब आज श्रावण 14 गते भइहाल्यो, भोलि चाहिँ श्रावण 15 गते, यानि कि खिर खाने दिन पनि रहेछ। नबिर्सिनुहोस् है, खिरको लागि तयारी आजदेखि गर्दै गर्नुहोस् भनेर भन्न चाहे। यतिखेर कहिलेकाहीँ कस्तो हुन्छ भने अब देशभन्दा बाहिर रहेका हामीलाई चाहिँ नेपाली क्यालेन्डरहरू कहिलेकाहीँ पल्टाइरहने समय मिल्दैन, त्यस्तो बेलामा चाहिँ यस्ता विशेष विशेष अवसरहरू घुम्न पनि जान्छ है, अथवा आधा दिन बितिसकेपछि पो याद आउँछ अथवा थाहा हुन्छ सोसियल मिडियाहरूबाट। त्यो कारणले गर्दाखेरि पनि मैले तपाईँहरूलाई अग्रिम रूपमा नै यो जानकारी गराइहालेँ, मिस नगर्नु होला भनेर। एनिवे, यति भन्दै अगाडि बढ्नु पर्दाखेरि कार्यक्रममा अगाडि अब के कस्ता सरसामग्री छन् यिनको विषयमा पनि जानकारी गराउँछु। त आजको यो प्रस्तुति अन्तर्गत तपाईँको लागि सधैँ चाहिँ कार्यक्रमको प्रथम चरणमा अब तपाईँको लागि मौसमको जानकारी त राखि नै हाल्छु, अनि हेल्थ सेगमेन्ट रहन पर्ने हो। तर आज अलिकति यसमा फेरबदल मैले गर्नु परेको छ। किन भन्नुहुन्छ भने आज एकजना हाम्रो पाहुना आइपुग्नु भएको छ बिहेबस्कर रेडियोमा, र उहाँलाई चाहिँ धेरै कुरा नराख्नको लागि उहाँलाई कार्यक्रमको प्रथम चरणमा नै मैले यहाँ स्थान दिँदैछु। उहाँलाई तपाईँको लागि लिएर आउँदैछु उहाँसँगको भलाकुसारी। र उहाँ को हुनुहुन्छ भनेर भन्नुहुन्छ भने उहाँ चाहिँ हाम्रो एकजना कलाकार हुनुहुन्छ भनेर भनौँ। अभियसली धेरै त हाम्रो कलाकार नै आउने गर्नुहुन्छ कार्यक्रम अन्तर्गत, होइन? तपाईँहरूलाई पनि थाहा भएकै कुरा हो। उहाँको नाम हो लक्ष्मण राई, वाइवाई नेपाल स्टारको सेकेन्ड रनर अप रहिसक्नु भएको छ। उहाँ एकदमै प्रतिभावान एकजना कलाकार, एकजना गायक भनेर भन्नुपर्छ, आर्टिस्ट भनेर भन्नुपर्छ, अल द वे फ्रम नेपाल उहाँको चाहिँ साथमा हामी अलिकति समय बिताउनेछौँ कार्यक्रमको प्रथम चरणमा। उहाँसँगको रमाइलो खलाकुसारी रहनेछ। र हुन त कार्यक्रमको दोस्रो चरणमा उहाँलाई निम्त्याउने मेरो अथवा उहाँलाई स्वागत गर्ने मेरो तयारी थियो, तर उहाँ चाहिँ अलिक छिटै नै आइपुग्नु भयो। बडो पावन हुनुहुँदो रहेछ उहाँ समयको, त्यस कारण गर्दाखेरि उहाँलाई चाहिँ अगाडि नै मैले राख्दैछु, किनभने उहाँको अन्य अपोइन्टमेन्ट्सहरू पनि अब आफ्टरनुनमा रहेको कारणले गर्दाखेरि यो प्रथम चरण अन्तर्गतको सरसामग्रीहरू चाहिँ दोस्रो चरणमा तपाईँहरूसँग सेयर गर्ने मेरो तयारी छ। आई होप यु वोन्ट माइन्ड। र हामी भाइसँग कुराकानी गर्नेछौँ प्रथम चरण अन्तर्गत भने। दोस्रो चरणमा 2 बजेको समाचार रहनेछ, जस पश्चात हाम्रो हेल्थ सेगमेन्ट चाहिँ दोस्रो चरणमा तपाईँसँग म सेयर गर्नेछु आज। अनि हामी 3 बजेको समाचार सुन्दै कार्यक्रमको अन्तिम चरणमा लाग्नेछौँ। र आज कार्यक्रमको अन्तिम चरणमा मिठा मिठा गीत सङ्गीत सधैँ चाहिँ भइ नै हाल्छ। यसको अलावा तपाईँको लागि हाम्रो दाजु योगराज राईले तयार पार्नुभएको एउटा सामग्री पनि राख्ने मेरो तयारी रहेको छ कार्यक्रमको अन्तिम चरण, यानि कि 3 बजेको समाचार पश्चात। र तपाईँहरूको लागि चाहिँ आज चाहिँ के छ त 3 बजे पश्चातको समयमा हाम्रो दाजु योगराज राईको प्रस्तुतिमा भनेर चाहिँ भन्नुहुन्छ भने बिहेबियर संवाद अन्तर्गतको रमाइलो कुराकानी मनिष श्रेष्ठजीसँग गर्नुभएको छ। उहाँले प्रतिभा नक्षत्रसँग सम्बन्धित यो कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ अन्तिम चरण अन्तर्गत, सुन्न नछुटाउनु होला। त यिनै विविध सरसामग्रीसहित ठिक 4 बजेसम्म दिवाको शैली अन्तर्गत म तपाईँसँग जोडिरहनेछु सधैँ चाहिँ। आज पनि साथ दिनुहोला। वन्स अगेन तपाईँहरू सबैलाई मैले यो आग्रह गर्दै अब अगाडि तपाईँलाई लिएर जान चाहन्छु। अगाडि जानुपर्दा मौसमको चाहिँ अलिकति कुरा गरिहालौँ। आज मौसमको कुरा गर्नुपर्दा बदली छ, हल्का फुल्का वर्षा छ, जुन चाहिँ इङ्ल्यान्ड र वेल्सको दक्षिण पूर्वी भूभागहरूतिर बढी केन्द्रित रहनेछ भने बाँकी भूभागमा न्यानो नै छ, र न्यानोको साथसाथमा अलिकति गर्मी बढेको महसुस हुने नै छ। तर स्कटल्यान्डको एरियामा पनि अलिकति विन्डी छ र हावा पनि चलिरहेको छ। आज राति हल्का फुल्का रूपमा चाहिँ नि बादल लाग्ने नै छ, आंशिक रूपमा हल्का फुल्का वर्षा दक्षिण पूर्वी विभागमा हुन्छ, जुन चाहिँ मोस्ट वेलकम एउटा चाहिँ चेन्ज हो भन्दा फरक नपर्ला। हिजो आज एकदमै गर्मी भइरहेको छ साउथ इस्टर्न भूभागमा, अलिकति पानी पर्दाखेरि शीतल हुन्छ कि भन्ने हामी आशा गरौँ, होइन? अनि बाँकी चाहिँ भूभागमा आकाश खुला रहनेछ, यद्यपि केही बदलिरहने क्रम चाहिँ उत्तरी अनि उत्तर पश्चिमी भूभागहरूतिर रहन्छ, जहाँ हल्का फुल्का वर्षा पनि हुनसक्ने सम्भावना छ। अब यो एकदमै गर्मी बढिरहेको कारणले गर्दाखेरि तपाईँलाई पनि थाहा छँदैछ
एकजना तपाईँले देखिराख्नु भएको छ न्युजहरूमा पनि सफोक एरियामा कति अब यो वाइल्ड फायर भइरहेको छ भन्ने कुरा होइन, त्यसले नै समाचारहरूको चाहिँ हेडलाइन्सहरू बनिरहेको छ, हामीले टिभी खोल्यौँ भने पनि त्यही दृश्यहरू देख्छौँ, सोसियल मिडियामा पनि थुप्रै त्यो कुराहरू आइरहेको छ, गर्दाखेरिमा गर्मीको कारणले गर्दाखेरि एकदमै बढी हिटको कारणले गर्दाखेरि यस प्रकारको समस्याहरू स्वाभाविक नै हो. सो वी अल मस्ट बी भेरी केयरफुल भन्दा सायद फरक नपर्ला जस्तो लाग्छ मलाई यतिखेर. एनिवे अब अगाडि बढ्न चाहन्छु, म अगाडि बढ्नु पर्दाखेरि तपाईँलाई सुनचाँदीको दरमा पनि अलिकति सेयर गरिहालौँ. हिजोभन्दा 800 रुपियाँले बढेको छ छापावल सुन प्रति तोला, अहिले चाहिँ नि 284,000 रुपियाँमा कारोबार भइरहेको छ भने चाँदी प्रति दोला हिजोभन्दा 10 रुपियाँ घटेर 4,310 रुपियाँमा कारोबार भइरहेको छ. जस्ट एन अपडेट है तपाईँहरूको लागि. यति भन्दै अगाडि बढ्न चाहन्छु प्रिय श्रोताबृन्द, आज विशेष विशेष दिनहरूमा इन्टरनेसनल डे अफ फ्रेन्डसिप पनि हो अनि वर्ल्ड डे अगेन्स्ट ट्राफिकिङ इन पर्सन्स पनि आज परेको छ, जसको बारेमा जानकारी कार्यक्रमको अगाडिका चरणहरूमा म तपाईँसँग सेयर गर्दै जानेछु. आउनुहोस् अब यति भन्दै एउटा छोटो विश्राम लिन्छौँ, साङ्गीतिक विश्राम. त्यस पश्चात चाहिँ आजको हाम्रो विशेष पाहुना भनेर भनौँ लक्ष्मण लिम्बू उहाँसँग रमाइलो गर्छ. अहिलेको लागि राम्रो ढकाल रन्जु पन्तको आवाजमा यो सुनाएको छु तपाईँलाई.

0: गोर्खा रेडियो फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युके को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएल को हिस्सा बनेर युके को सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: हजुर, मिठो गीत सुन्दै हुनुहुन्थ्यो यहाँहरूले यतिखेर खुलदुली, जुन गीत धेरै पटक तपाईँले व्यवस्था रेडियोबाट सुनि पनि सक्नु भएको मिठो गीत छ। यसमा आवाज दिने जो कलाकार हुनुहुन्छ आज उहाँ हामीसँग हुनुहुन्छ हाम्रो स्टुडियोमा, लक्ष्मण लिम्बू, र यसमा महिला स्वर तपाईँले श्रेया सोताङको सुन्दै हुनुहुन्थ्यो। त आज हाम्रो भाइ लक्ष्मण लिम्बू हुनुहुन्छ हामीसँग कार्यक्रम अन्तर्गत, उहाँ आज पाहुना बनेर आउनु भएको छ र उहाँलाई आज कार्यक्रममा स्वागत गर्दै अलिकति भलाकुसारी अलिकति बसी ब्यालो उहाँसँग गर्ने यो समय हो। तपाईँहरू सबैले पनि सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा गर्छु। सबैभन्दा पहिला त मैले भाइ लक्ष्मणलाई स्वागत गर्न चाहेँ कार्यक्रममा अनि बेबस कोठा रेडियोमा, अनि आजको यो समयको लागि पनि धन्यवाद दिन चाहेँ। भाइ, स्वागत छ तपाईँलाई।
1: धेरै धेरै धन्यवाद छु हजुरलाई लगायत हाम्रो सम्पूर्ण बेबस गोर्खा रेडियोका सम्पूर्ण हाम्रो आयोजक वा भनौँ सम्पूर्ण हाम्रो मेम्बर्सहरूलाई सबैजनालाई सुनेर साथ दिनुहुने हाम्रो श्रोताबिन सबैजनालाई मेरो तर्फबाट हार्दिक नमन।
0: अनि भाइ अब आराम कुशलै हुनुहुन्छ होला, हेर्दाखेरि ठिकठाकै देखिनुहुन्छ। हावापानी अब भर्खर तपाईँ दुई तिन हप्ता भएको छ युके आउनु भएको, हावापानी राम्रै तपाईँले पचाइसक्नु भयो?
1: एकदम एकदम दिदी, यहाँ त एकदम नेपालमा चाहिँ ठ्याक्कै त्यो दसैँ आउनु आँटेको जस्तो खालको रमाइलो मौसम छ होइन। अब यहाँको हावापानी लगभग यतिको चाहिँ पचाइन्छ दिदी, पछि चिसो चाहिँ भन्न सकिँदैन होइन, अहिलेको चाहिँ एकदमै मजाले पचाउन सकिन्छ।
0: हजुर, नेपालभन्दा त अलिकति भए पनि कम हिट होला।
1: एकदमै नेपालभन्दा त कमै भन्नु।
0: हजुर, त मैले श्रोताहरूलाई भनिहालेँ, भर्खर दुई तिन हप्ता भएको छ हाम्रो लक्ष्मी भाइ आउनु भएको युके भनेर, युकेको बसाइ कस्तो गइरहेछ, अनुभव कस्तो भइरहेछ अलिकति बताइदिनुहोस् न त नि तपाईँको यहाँको बसाइ सुफार।
1: नौलो ठाउँ है, नौलो परिवेशमा आइहाल्छ, तर पनि यति यो एकदमै मौसम चाहिँ एकदम राम्रो मौसममा आइपुगेछ कि, त्यस्तो धेरै उयो त लाग्यो छैन, तर परिवेश ठ्याक्कै हेर्दाखेरि चाहिँ अलि नौलो नै फिल हुँदो रहेछ। अब एकदमै समथर मैदान पहाड कतै पनि छैन होइन, त्यसमा तपाईँको अब सिरेटोहरू पनि त्यो बेलुका मात्रै अलिअलि चल्ने, त्यसले गर्दा यहाँका हाम्रो जति दाजुभाइहरू हुनुहुन्छ बासिन्दा, उहाँहरूलाई चाहिँ अलि त्यो गर्मी फिल हुनसक्छ, तर अब नेपाल जुन अब हामी विराटनगर धरानदेखि हरेक कुराहरू भोग्दै आएको मान्छे बसिरहेको मान्छेलाई त यतिको त एकदमै नर्मल हो, हाम्रो लागि शीतल हो।
0: भाइ हो, अब नेपाल जाँदाखेरि हामी चाहिँ काठमाडौँसम्म जान्छौँ।
1: हजुर हजुर,
0: काठमाडौँ नै मलाई एकदमै गर्मी लाग्छ, काठमाडौँभन्दा बाहिर निस्केर अझ धरान विराटनगर गयो भने त झन् चौपट
1: है।
0: त्यो कारण गर्दाखेरि त्यतातिरबाट अब यहाँनिर आउनुहुने हाम्रा चाहिँ जति पनि नेपालीहरू हुनुहुन्छ उहाँहरूको लागि त एकदमै शीतलै हो भन्दा फरक नपर्ला, तर तपाईँले अघि नै भन्नुभए अनुसार यतातिरको मान्छेहरूको लागि चाहिँ फेरि परम चरम
1: एकदम एकदम चरम चरम सीमा नै पार भएको भन्नु हुँदो रहेछ होइन, यत्रो गर्मी छ भन्नुहुन्छ, हामी सुई सुई हिँडिरहेको हुन्छ, पसिना चरक्क आगो नि थाहा हुँदो याद छैन, अलिअलि हुन्छ है, हिँड्यो भने त्यो दिउँसो हिँड्यो भने अलिअलि त्यो फिल हुन्छ, नत्र भने त हाम्रो लागि त नर्मल हो
0: है,
1: हिँडिरहेको हो, यस्तो घाम त पार गरियो दिदी।
0: ओ भाइ हो, एकदमै त भाइ, अब तपाईँको चाहिँ आजको यो बसाइमा तपाईँसँगको यो रमाइलो कुराकानीमा अब अगाडि बढ्नु पर्दाखेरि मैले अघि एउटा गीत सुनाएकी थिएँ, खुलदुली बोलको गीत, त्यो मैले धेरै पटक सुनाउँछु, वान अफ माई भेरी फेभरेट गीत भन्दा फरक नपर्ला भाइ है, मैले चाहिँ धेरै पटक सुनाएको पनि छु, सुन्छु पनि, मिठो पनि लाग्छ, र आज त्यही गीत गाउने हाम्रो भाइलाई यसरी यहाँ कार्यक्रममा कुराकानी गर्न पाउँदा मलाई एकदमै ज्यादै नै खुसी लागिरहेको छ भाइ है, र यस्तो मिठो मिठो गीतहरूको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अब यसरी स्रष्टाहरूलाई, यसरी गायकहरूलाई, गायिकाहरूलाई हामीले प्रत्यक्ष रूपमा एज अ अडियन्स भनौँ न, एज अ लिसनर होइन, एउटा तपाईँहरूको श्रोताको हिसाब किताबले दिन पाउँदाखेरि ज्यादै खुसी लाग्छ, र यो सौभाग्य तपाईँले मलाई दिनुभयो आज, थ्याङ्क यू वन्स अगेन भाइ। यति भन्दै अब अलिकति तपाईँको यो साङ्गीतिक यात्राको कुरा गर्न मन लाग्यो मलाई, मैले थाहा पाएअनुसार वाइ स्टार
1: नेपाल
0: स्टार होइन, यो चाहिँ एउटा सिङ्गिङ रियालिटी सो, त्यसमा तपाईँले भाग लिनुभएको, त्यसको तपाईँ फर्स्ट रनर अप, त्यहाँदेखि चाहिँ अब लक्ष्मण लिम्बू भनेर एउटा चाहिँ नेपाली साङ्गीतिक पटमा चाहिँ एउटा नाम आएको, त्यो नामलाई, त्यो लेगेसीलाई तपाईँले अहिले बिल्डअप गर्दै लगिराख्नु भएको छ, थुप्रै गीतहरू आइसकेको छ तपाईँको बजारमा हालसम्म, र यो यात्राको कुरा गर्नुपर्दा सुरुवातमा जम्न उद्गम बिन्दु भनौँ न है, एउटा लक्ष्मण लिम्बू एज अ गायक, त्यसलाई फर्केर हेर्दाखेरि कसरी त्यो स्टोरी हामीसँग सेयर गर्नुहुन्छ?
1: ओहो दिदी, धेरै धेरै धन्यवाद तपाईँहरूले जस मेरो एउटा सृजना, मेरो भनौँ न कामलाई चाहिँ तपाईँहरूले सुनिदिनु भएको रहेछ, एकदमै खुसी लाग्यो, म नौलो छु जस्तो फिल भइरहेको थियो होइन, तर पनि जस मेरो काम चाहिँ सुनिदिनु भएको रहेछ, केही अब मनन गर्नु भएको रहेछ, एकदमै खुसी लाग्यो। यो बेला जस्तो एउटा भनौँ न हाम्रो नेपाली, विशेष गरेर नेपालीहरूको त एउटा सपनाको देश एकदमै कहिलेकाहीँ सपना जस्तो पनि लाग्छ, म यो ठाउँमा आइपुग्छु र आइपुग्न सकिन्छ र भन्ने खालको है। अब तपाईँले भनिहाल्नुभयो लक्ष्मण लिम्बू बन्नलाई त अब त्यो भनौँ न अब नेपाल स्टारको उपविजेता मात्रैले चाहिँ हुँदैन, किनभने त्योभन्दा पहिला धेरै पनि मेरो अब सङ्घर्षहरू धेरै लामो छ, 15-16 वर्ष त यही क्षेत्रमा बिताइसकेँ। त्योभन्दा अगाडि अब मैले विभिन्न नेपालको रियालिटी सोको प्रत्येक लाइनमा दिउँसोभरि घाममा उभिएर है मैले चाहिँ लगभग अडिसन नदिएको कुनै पनि रियालिटी सो छैन होला होइन। नामै लिनुपर्दा भोइस अफ नेपाल र तपाईँको नेपाली तारा जो हाम्रो दीपक लिम्बू दाजुहरू हुनुहुन्थ्यो त्यो सिरिजमा मात्रै उभिन होला म
0: है,
1: बाँकी त तपाईँको त्यहाँ पनि उभिने त्यो समय आएको उभिन्दै म, तर ठ्याक्कै कहिले त्यो भोइस अफ नेपालमा पनि म यता नेपाल स्टारको एउटा योमा पुगिसकेको थिएँ, त्यो बेला भइदियो समय मिलेन होइन। र प्रत्येक चाहिँ तपाईँको अडिसनहरूमा कहिले अब तपाईँको कम्तीमा पनि अडिसन राउन्डबाट पनि फालियो होइन कति त, त्यस पछाडि अब मैले 2066 सालमा ताप्लेजुङ आइडल चाहिँ जितेको थिएँ, त्यहाँबाट मैले साङ्गीतिक यात्रा सुरु गरेँ हो। र पछि 9 जिल्ला हाम्रो पूर्वको लिम्बुवान आइडल उपनाम दिएको थियो होइन, त्यसमा पनि म उपविजेता बने। र त्यस पश्चातै मैले लगभग गीत सङ्गीत आफ्नै पनि रेकर्ड गर्नुपर्छ भन्ने हिसाबले चाहिँ म काठमाडौँ छिर्या 68-69 सालतिर। त्यस पछाडि लगभग मैले गीतहरू आफ्नै गीतहरू रेकर्ड गर्ने क्रममा म लगभग हङकङ प्रोग्राम त्यतिखेर 70 सालमा पहिलोचोटि विदेश यात्रा पनि भ्रमण गरे। र त्यही सिलसिलामा चाहिँ अब निकै लामो समय सङ्घर्ष गरिरहेको थिएँ। पछि यो नेपाल स्टारमा अब अलिकति साथीभाइ दाजुभाइ होइन अब एक किसिमले नजिक भइसकेका दाईहरू पनि हुनुहुन्थ्यो, उहाँले पनि अब ल नेपाल स्टार त्यस्तरी आउँदैछ राम्रो छ भाइको अब होइन गीत सङ्गीत त निकालिरहेकै हो तर एउटा जसलाई पनि एउटा नाम चाहिँ कमाऊ अथवा यत्रो काम गरे त्यति भने जस्तो भएन कि भनेर चाहिँ त्यहाँ पनि भाग लिने क्रममा लगभग मैले त्यो मौका पाएँ। र हाम्रो जति पनि देश विदेशमा रहनुहुने विशेष त दाजुभाइ र त्यस पछाडि अब आम हाम्रो नेपाली दाजुभाइहरूले पनि धेरै नै भोटिङमा चाहिँ हेल्प गर्नुभयो र उपविजेतासम्म बन्न सफल भएँ होइन। र आज यो बेलायतमा पनि आइया छ, धेरैजनाले नेपाल स्टारकै माध्यमबाट पनि चिन्नु भएको छ, खुसी लाग्छ दिदी।
0: हजुर हो भाइ, अब एउटा कलाकारको यात्रा चाहिँ वास्तवमा भन्नुभयो हामी एउटा श्रोताले भनौँ न एउटा अडियन्सले चाहिँ त्यो देखेको हुँदैनौँ, त्यो सङ्घर्ष विशेष गरिकन होइन। जब त्यो एउटा कलाकार सफलताको शिखरमा पुग्छ अथवा कलाकारले एउटा निश्चित एउटा सफलता पाउँछ अनि उसको गानाहरू उसको कामहरू एकदमै चाहिँ भनौँ त्यसले चाहिँ नाम कमाउँछ अथवा एउटा माइलस्टोन त्यसले चाहिँ हासिल गर्छ, त्यसपछिबाट त्यो कलाकारलाई चिन्छौँ क्या भाइ। त्यो कलाकार त्यो बिन्दुसम्म आइपुग्ने पछाडिको जुन यात्रा छ, त्यो सङ्घर्षका कथाहरू छन् होइन, त्यो जुन तपाईँहरूको दुःख मेहनत पसिनाको जुन रगत पसिनाको एउटा भनिन्छ नि यात्रा, त्यसलाई चाहिँ प्राय हामीले नजरअन्दाज गरिरहेका हुन्छौँ जस्तो लाग्छ है भाइ मलाई। त्यो कारण गर्दाखेरि पनि मलाई लाग्छ एउटा कलाकारलाई चाहिँ हामीले जब सम्मान गर्छौँ होइन, उहाँहरूको गीतहरू सुनेर उहाँहरूको कामलाई चाहिँ सराहना गर्छौँ भने त्यो पछाडिको मेहनतलाई पनि हामीले चाहिँ एकपटक बुझ्नुपर्छ र एकपटक सुन्नुपर्छ, एकपटक सम्झना गर्नुपर्छ जस्तो लाग्छ मलाई। त्यस कारण गर्दाखेरि मैले तपाईँलाई यो प्रश्न राखेँ भाइ, किनभने त्यो मेहनत बिना अब तपाईँ जुन अहिले स्थानमा हुनुहुन्छ जुन पोजिसनमा हुनुहुन्छ एउटा लक्ष्मण लिम्बू भनेर एउटा गायकको रूपमा एउटा सफल कलाकारको रूपमा जुन नाम लेखाउनु भएको छ त्यो सम्भव पनि थिएन
1: है।
0: अनि एउटा के भन्छ नि एउटा मेहनत बिना परिश्रम बिना दुःख बिना आएको सफलता फेरि टिक्दैन
1: एकदमै मजा पनि आउँदैन भन्छन् नि दिदी, तर पनि हामी चाहिँ जहिले पनि एउटा सफलताको चाहिँ भोगी नै हुन्छौँ। प्रत्येक कुरामा काम गर्दै जाँदा यो मेरो कामले चाहिँ एउटा राम्रो एउटा होइन चर्चा पाओस् अथवा मैले गरेको हरेक कामहरूले पनि राम्रो गर्दै जाओस्, वर्षकै त अब नराम्रो कतै नहोस् भन्ने नै हुन्छ दिदी है। तर कहिलेकाहीँ पनि सानोतिनो भनौँ न एउटा चाहिँ कहिलेकाहीँ कस्तो नकारात्मक कहिले कुराहरू पनि उयोमा आउँछ कि दिदी, ट्याक्क नकारात्मक चाहिँ यो मान्नेमा कि कहिले त्यो सोच्दै नसोचेको गीतहरू चाहिँ फ्याट्ट आइदिन्छ क्या, फ्याट्ट आउँछ। त्यो पनि कसरी भन्दाखेरि रेला मजाकमा है त्यस्तोहरू आइदिन्छ, तिनीहरूले चाहिँ फेरि यस्तो उयो भइदिन्छ कि जो यति धेरै मेहनत गरेर राम्रो छ भने त्यो कुराले चाहिँ कहिले काहीँ आफूलाई चित्त दुख्दो रहेछ कि।
0: एकदम सही कुरा गर्नुभयो भाइ, र विशेष गरिकन हाम्रो अहिले नेपाली म्युजिकल जुन सिन छ होइन त्यसमा चाहिँ यो धेरै देखिन्छ भाइ है सँगसँगमा त्यो एक दुईवटा मात्र नभइकन यसको प्रशस्त उदाहरणहरू हामी दिन सक्छौँ जुन एउटा साङ्गीतिक हिसाब किताबले त्यो एउटा उत्कृष्ट भन्ने त परै जाओस् त्यो एउटा स्ट्यान्डर्ड लेभलमा पनि हुँदैन र किनभने अब गीत सङ्गीत अथवा कुनै पनि भनौँ न एउटा कलाको माध्यमले चाहिँ समाजमा एउटा एउटा के भन्छ एउटा एउटा सकारात्मक प्रभाव पार्न सक्नु पर्यो है त्यसलाई चाहिँ एउटा राम्रो सन्देश दिन सक्नु पर्यो मलाई त्यस्तो लाग्छ भाइ होइन तर अहिले अब दुर्भाग्यवश धेरै यस्ता कुराहरू आइरहेका छन् धेरै यस्ता गीतहरू आइरहेका छन् जुन तपाईँले भन्नुभएको अत्यन्तै चर्चित भएका पनि छन् मुख मुखमा झुन्डिएको छ तर त्यसको जुन एउटा चाहिँ समाजलाई दिनुपर्ने एउटा सन्देश अथवा एउटा चाहिँ समाजमा पार्नुपर्ने जुन एउटा प्रभाव सकारात्मक ढङ्गबाट त्यो चाहिँ भइरहेको छैन इनफ्याक्ट अपोजिट भइरहेको छ र त्यस्तो गीतहरूले प्रश्रय बढी पाउँदाखेरि तपाईँले भन्नुभएको जस्तै एकदमै राम्रा गीतहरू एकदम उत्कृष्ट गीतहरू सन्देश वाहक गीतहरू अथवा त्यस्ता कामहरू चाहिँ अलिकति पोसेलमा पर्न पनि जान्छ भाइ द्याट्स अ फ्याक्ट है र त्यो चाहिँ दुःखदायी कुरा हो बट येट अगेन जहाँ पनि जुनै पनि एरामा यो गीत सङ्गीतको क्षेत्रमा मात्र नभइकन जुन पनि क्षेत्रमा यस्ता कुराहरू त भइ नै रहन्छन् डिस्पाइट द्याट तपाईँ यस्तो कलाकारले राम्ररी काम गरेर राम्रो राम्रो गीतहरू लिएर आउनुहुन्छ भने लङ रनमा चाहिँ अब राम्रो कामले नै वास्तवमा भन्ने भएपछि मूल्य पाउँछ
1: त्यही एउटा अपेक्षा छ
0: पक्कै पनि भाइ पक्कै पनि एनिवे अब यो कुरा गरिरहँदाखेरि भाइ हामी एउटा छोटो विश्राम लिन्छौँ र तपाईँले गाउनु भएको गीत एउटा जसमा चाहिँ मन्जु लावतीजी पनि आवाज छ यो बेसी वनमा यसको बारेमा अलिकति बताइदिनुहोस् न अनि हामी यो गीत सुन्छौँ
1: हजुर एकदमै यो मेरो पूर्वेली लोकगीत हो मैले योभन्दा अगाडि चाहिँ त्यही खुल्दली त्यस्तै अलिकति पप सङहरू होइन र आधुनिक गजलहरू गाइरहेको थिएँ र यो जुन मन्जु लावती दिदीको जुन एउटा धरान बजारमा भन्ने एउटा सोलो एल्बम थियो उहाँको सोलो नभनौँ उहाँले निर्माण गर्दै हुनुहुन्थ्यो त्यसमा मैले मेल भोकल चाहिँ सोलो गाउन पाएँ होइन अनि त्यो पनि मेरो एउटा भन्नुपर्दा मेरो पनि एउटा नाम पनि रह्यो होइन त्यसमा सोलो एउटा मेलको सबै गीतहरू गाउनु पाउनु भनेको मेरो लागि चाहिँ ठुलो औभाग्य हो म आफै पनि एउटा पाटो हुँ भन्ने लाग्यो र बेसीवनमा गीत चाहिँ हाम्रो खगेन्द्र पन्दाक दाजुको शब्द सङ्गीत होइन र भिडियोमा पनि उहाँ आफैले डिरेक्सन एडिट सबै काम गर्नुभएको छ र यो चाहिँ भन्नै पर्दाखेरि यहाँ धेरै सुनिएको गीतमध्ये पर्दो रहेछ दिदी है तर कसैले हिट छ भन्यो भने मलाई चाहिँ अलि लाज लाग्छ क्या दिदी है अनि अब कुन मान्नेमा हिट छ होइन अथवा मलाई त्यस्तो चिन्या उयो पनि फिल हुँदैन होइन तर कस्तो हुन्छ हिट हुँदा कस्तो हुन्छ मलाई त्यति उयो नै छैन दिदी है
0: हिट हुँदा यस्तै हुन्छ भाइ तपाईँ रेडियोको स्टुडियोमा आउनुहुन्छ होइन तपाईँहरूको सोजहरू भरि हुन्छ तपाईँहरू देश विदेशमा सो गर्न जानुहुन्छ हिट भनेकै यही हुने भाइ
1: अनि यो गीत चाहिँ अब ट्याक्क यहाँ हाम्रो एकदमै हिजोसम्म अन्जान भन्ने गीत पनि हाम्रो निलमाङभङ दिदी यहाँको अब एकदमै बेलायतमै रहनुहुन्छ उहाँको धेरै राम्रा राम्रा गीतहरू छन् उहाँ दिदीले चाहिँ यो जुन बेसीवनमा गीत उहाँले सेयर गर्नुभयो क्या पहिलोचोटि दिदी हामीलाई अपेक्षा थिएन यो गीत चाहिँ किनभने टाइटल सङ हाम्रो अर्कै थियो त्यसलाई अलिक फोकस गरेका थियौँ अब मोडलहरूको पनि त्यति अब भनौँ न पे गर्न सक्ने अवस्था पनि थिएन गायिका दिदीले पनि भाइ ल तपाईँ आफै खेलिदिनु पर्यो यताउता भन्नुभयो म फेरि मोडलको केही नजान्ने मान्छे अनि त्यसरी गर्दै गयौँ र पछि निलम आङबुवाङ दिदी उहाँले चाहिँ यहाँ बेलायतमा बसेर यो गीत चाहिँ होइन अर्ग्यानिक गीत आएछ भनेर उहाँले सेयर गर्नुभयो त्यतिखेर मलाई एकदमै खुसी लाग्यो कि ल हाम्रो काम है हामीले त त्यति धेरै उयो गरेका थिएन तर पनि मन पराइदिनु भएछ पछि यसको भ्युजहरू पनि राम्रो गयो क्या त्यो बेला अब अहिले त लाज लाग्छ दिदी भ्युजको कुरा गर्दा होइन त्यो बेलाको लागि चाहिँ हाम्रो लागि चाहिँ एकदम ठुलो कुरा हुन्छ कि हामी अब भनौँ न सङ्घर्ष गर्ने प्रमोसन गर्न नसक्ने गायकहरूको लागि चाहिँ अनि राम्रो उयो पछि यहाँबाट प्रत्येक आउने मामाहरू विशेष मामाहरू उहाँहरूले पनि है यो गीत त एकदम राम्रो छ हामीले सुनेको अनि यहाँ अस्ति हाम्रो एकजना मामा भेट्नुभयो होइन त्यो गाउने मैले त टिभीमा देखेको यहाँ आउनुभयो है त्यसरी भन्नुभयो एकदम खुसी लाग्यो कि हो भन्ने भयो अनि यो गीत त्यसरी सुरु भयो दिदी र म आफैले पनि यसो अभिनय जानी नजानी हल्लिने प्रयास गरेँ होइन र उहाँहरूले त्यसलाई स्वीकार्नु भयो होइन एकदमै उहाँहरूप्रति चाहिँ सदैव आभार व्यक्त गर्न चाहन्छु दिदी भन्दै हामी म्याङलुङ डाँडातिर जाउँ हजुर है

0: तपाईँ भर्खर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ भर्खर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेचहरूमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: हजुर, त आदरणीय श्रोता पनि बिएबिएस गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ यतिखेर, र यो बेलामा कुरा गर्दैछु हाम्रो आजको पाहुना लक्ष्मण लिम्बू भाइसँग, र उहाँसँगको यो रमाइलो भलाकुसी सँगसँगै उहाँकै आवाजमा सजिएका केही गीत सङ्गीतहरू पनि हामी सुन्दैछौँ। र अब फेरि पनि यो कुराकानीलाई बढाउनु पर्दा भाइ वेलकम ब्याक भन्न चाहे तपाईँलाई फेरि पनि कुराकानीमा, र अब कुरालाई अगाडि बढाउनु पर्दा भाइ, अब भर्खरै मात्र एउटा बडो मिठो एउटा लोकभाका सुनियो होइन, अगाडि मैले तपाईँलाई खुलदुली त्यो अलिकति पप फ्लेभरको गीत सुनाएँ, यो फरक फरक जनर, तर दुइटै जनरमा तपाईँले यति राम्रो न्यायिक ढङ्गबाट चाहिँ गाउनु भएको छ। तपाईँको खासमा मनपर्ने जनर अथवा तपाईँको आफ्नो कम्फर्टेबल हुने एउटा चाहिँ विधा हुन्छ नि त होइन, जसमा चाहिँ तपाईँले काम गर्नुहुन्छ आजीवन, त्यो चाहिँ के हो खासमा, कुन चाहिँ हो तपाईँ पपतिर अथवा सुगम अथवा लोक, किनभने हुन त आजभोलि अब कलाकारले प्रायः कलाकारहरूले सबैतिर एक्सप्लोर गरिराख्नु भएको छ, पहिला पहिलाको जमानामा अब एउटा कलाकारको एउटा निश्चित धार हुन्थ्यो, निश्चित विधा हुन्थ्यो, त्यो तरिकाको हाम्रो माइन्ड पनि त्यस्तै हुन्छ श्रोताहरूको पनि, अब यो कलाकारको गीत भनेपछि है यो प्रकारको गीत आउँछ है भन्ने खालको फिल हुन्छ नि त। तपाईँको मामलामा चाहिँ मैले फरक फरक दुईवटा फ्लेभरको गीतहरू सुनाएँ, तपाईँको आफ्नो के छ एज अ कलाकार, एज अ गायक, एज एन आर्टिस्ट?
2: म दिदी यसमा चाहिँ एकदमै म आफै पनि सुरुवातमा चाहिँ अलिक सुगम सङ्गीत नै लिएर अलिकति म्युजिक क्लासहरू पनि लियो, र त्यस पछाडि विशेष मलाई सबैभन्दा मनपर्ने चाहिँ चलचित्रको गीतहरू तर मैले जिन्दगीमा पार्श्व गायन चाहिँ गाउन पाइनँ कि,
1: तर
2: धेरै दाजुहरू हुनुहुन्छ नाम नथ्यौँ उहाँहरूको रिक्वेस्ट गर्ने कुराहरू होइन, मैले भन्ने कुराहरूमा कति कुराहरूमा चाहिँ मैले धेरै रिक्वेस्ट गरेँ पाएन, र त्यस पश्चात पछि अब भनौँ न यो 10-12 वर्षको दौरानमा त एकदमै चेन्ज नै भयो होइन, मुभीतिर गीतहरू आउन छोड्यो, भए पनि अर्कै होइन
1: प्रकारका
2: गीतहरू आउन थाले। मलाई चाहिँ एकदमै चलचित्रका गीतहरू मन पर्थ्यो, पहिला सुन्दा पनि म अत्यन्तै चलचित्रका गीतहरू
1: गाउने
2: गीतहरू विशेष गरेर पप गीतहरू पनि सजिलो लाग्छन्, तर मैले चाहिँ तपाईँले भन्नुभएको जस्तै हामी रियालिटी सोबाट आउने जो कन्टेस्टेन्ट भनौँ आर्टिस्टहरू चाहिँ विभिन्न विधाकाहरू दिन्छन् क्या दिदी, कम्तीमा 20-50 वटासम्म चाहिँ त्यो बेला हामीलाई कण्ठ हुन्थ्यो दिदी,
1: है
2: एउटा पेनड्राइभमा तपाईँको विभिन्न किसिमका आफूलाई मनपर्ने अथवा जुन

0: मैले भाकाको गीत थियो, त्यो चाहिँ अब मैले मेरो एउटा उयो चाहिँ देखाउन पाउन त ट्यालेन्ट कतिसम्म छ होइन, म आफैले पनि हेरौँ ठिक छ भने ओके, ठिक छैन भने चाहिँ गर्नुहुन्न कि त्यो आफूलाई जहिले पनि मैले चाहिँ एउटा हुन्छ नि गरिहेरौँ न त कोसिस भन्नै रहेछ क्या दिदी
1: हजुर
0: है। त्यसरी चाहिँ मैले धेरै विभिन्न किसिमका गीतहरू प्रस्तुत गर्दै जाँदाखेरि पप गीत पनि थोर बहुत अब रुचाउनु भयो, लोकगीतमा पनि राम्रै रुचाउनु भएको छ। एउटा त्यही हिजोसम्म अन्जान मेलिना रायजी र मेरो स्वरमा रहेको गीत, यो चाहिँ बिल्कुलै चलचित्र टाइपको गीत थियो होइन। त्यस पछाडि लिम्बू गीतहरू पालम गीतहरू छन् होइन, त्यही नै हो। अब आफ्नो चाहिँ कोसिस चाहिँ जारी राख्नुपर्छ, तर ट्याक्कै मैले भनेको अनुसार चाहिँ अलिकति चलचित्रका गीतहरू पार्श्व गायन चाहिँ मलाई अलिक मनपर्छ दिदी।
1: हजुर ओके, भन्नुभयो अघि भाइले जीवनमा पार्श्व गायन चाहिँ गाउनु पाइनँ भनेर, भर्खर तपाईँलाई हेर्दाखेरि यो भेरी यङ, जीवनमा भन्नु मिलेन भाइ अहिलेसम्म भन्नुभयो हुन्छ है, त्यो कारण गर्दाखेरि जीवन धेरै लामो छ, तपाईँले काम सुरु गर्नुभएको छ होइन, अब बिस्तारै बिस्तारै तपाईँले भनौँ न प्रगति गर्दै जानुभएको छ, स्पिड पक्रिँदै हुनुहुन्छ, अझै एक्सप्लोर गर्ने काम बाँकी नै छ, अझै आफूले आफूलाई तिखार्दै हुनुहुन्छ, गर्दाखेरिमा जीवनमा कुन समयमा कहाँ गएर कहाँनिर कुन चलचित्रमा कुन नायकको लागि आवाज बन्नुपर्ने हो त्यो बाँकी नै छ हेर्न भाइ। सो अहिले नै जीवनमा गाउन पाइने चाहिँ नभन्नुहोस् है
0: हवस् दिदी, कोसिस जारी छ
1: भाइको, लक्ष्मण भाइको चाहिँ आवाज पार्श्व गायनमा सुन्न पाऊँ है भविष्यमा, मेरो यो शुभकामना भाइ,
0: आशीर्वाद सदैव सिरोपर रहोस् दिदी।
1: पक्कै पनि भाइ पक्कै पनि, मैले भने त लाग्छ नि फेरि। एनिवे अब यति भन्दै हामी करिब करिब कुराकानीको अन्तिम चरणमा आएका छौँ। अब युकेमा तपाईँको सोजहरूको अलिकति कुरा गरौँ, अवश्य पनि अब तपाईँको चाहिँ एउटा क्यालिबरको कलाकार यहाँ आउनु भएपछि त मैले सहजै अनुमान गर्न सक्छु यहाँ कार्यक्रम त पक्कै पनि छ होइन। लौ न त अहिलेसम्म अब आउनुभएको तिन हप्ता भइसक्यो, केही कार्यक्रमहरू गरिसक्नु भएको छ कि छैन, बाँकी के कस्ता छन् अलिकति सुनाइदिनुहोस् न त।
0: म जुलाईको फर्स्ट विक भनौँ 3 तारिक आएँ म है, त्यस पछाडि सायद 9-11 तारिक कति सिसेक पतङ नामको बृहत् अब हाम्रो भनौँ न नेपालीहरूकै चाड भनौँ एकदम बृहत् रूपमा, विशेष त हाम्रो लिम्बूको समुदायको सिसेक पतङ नाम कार्यक्रममा हाम्रो छुम्लुङ देन मेटिस्टनमा थियो, त्यहाँनिर हामीले प्रस्तुति दियौँ, नेपालबाट आउने अन्य कलाकार मित्रहरू पनि हुनुहुन्छ, एकदमै रमाइलो रह्यो दिदी, त्यो हाम्रो लागि चाहिँ एकदमै भनौँ न मौका दिनुहुने सम्पूर्ण हाम्रो किराँत्याक्थुङ छुम्लुङ लगायत हाम्रो समुदायहरूप्रति चाहिँ सदैव आभार छौँ। अनि त्यस पछाडि चाहिँ यहाँ चाहिँ अरू ठाउँ अरू भनौँ देशहरू जस्तो मानिलिउँ हङकङहरू जस्तो चाहिँ ट्याक्कै तपाईँको गयो अब कार्यक्रम सेटल गरिहाल्न चाहिँ सम्भव रहेनछ यहाँनिर, अनि त्यही भएर पनि अलि हामीलाई धेरै समय दिनुभयो होला होइन, त्यस्तै लाग्छ अहिले चाहिँ। अनि ट्याक्कै तपाईँको त्यस पछाडि एउटा कार्यक्रम थियो हाम्रो यहाँ आसपोरमा, त्यो चाहिँ प्रस्तुता समाजले गरेको हो होइन, नेपाली समाजले, त्यसमा चाहिँ यसो प्रस्तुतिहरू दियौँ, अहिलेसम्म त्यति नै रहेछ दिदी का साङ्गीतिक कार्यक्रम चाहिँ। अब चाहिँ सबै लगभग लगभग तपाईँको अगस्तमा चाहिँ सुरुदेखि अन्तिमसम्म नै अहिले टाइट छ होइन, मेरो अगस्त 9 चाहिँ अल्ट्रासाउन्डमा छ मेरो कार्यक्रम, अगस्त 8 चाहिँ मैले ट्याक्कै त्यो ठाउँको नाम विषय है हाम्रो राई आयोका हो भवनमा भन्ने हो होइन, त्यहाँनिर चाहिँ मेरो प्रस्तुति रहनेछ, र बाँकी अगस्त 28 चाहिँ यहीँ आसपोरमै ताप्लेजुङ युके समाजले आयोजना गरेको जुन साइमन चर्चमा मेरो कार्यक्रम हुँदैछ, त्यस पश्चात अरू अरू सामान्य भेटघाट कार्यक्रम र एकल साँझहरू पनि हुँदैछन् दिदी, सम्पूर्ण जति पनि हेर्दै हुनुहुन्छ हाम्रो बिलातवासी दाजुभाइ दिदीबहिनी आफन्तजन सबैजनालाई चुले निम्तो भन्न चाहेँ है, यसो आइदिनु होला तपाईँहरूको पाएक पर्ने ठाउँमा।
1: हजुर पक्कै पनि, र अहिले हामीलाई सुनेर बस्नुहुने श्रोताहरू सबैले अब हाम्रो लक्ष्मण लिम्बू भाइको सो हेर्नको लागि चाहिँ नि अब समय पनि मिलाउँदै गर्नु होला, बेलायतमा समयको बडो चाहिँ समस्या छ,
0: एकदम एकदम
1: एकदम है, त्यो कारणले गर्दाखेरि समय पनि मिलाउनु पर्ने हुन्छ, फेरि समरको बेलामा यति धेरै कार्यक्रमहरू जुट्छन्, चाहना हुँदाहुँदै पनि कहिले काहीँ चाहिँ छोड्नु पर्ने अवस्था पनि आउँछ है, त्यस्तो नहोस् भनेर पहिला नै अलिकति डायरीलाई मेन्टेन गर्नुपर्ने हुन्छ, हाम्रो श्रोताहरूले सुनेर चाहिँ नि आफ्नो डायरीलाई यसो खाली राख्दै गर्नुहुन्छ होला लक्ष्मण भाइको लागि भन्ने मैले आशा गरेको छु। अब यति मिठो गीत गाउनुहुन्छ, यति राम्रो स्वरको धनी हाम्रो भाइ हुनुहुन्छ होइन, त्यति टाढा नेपालबाट आउनुभएको छ हाम्रो लागि कार्यक्रमहरू लिएर,

0: पक्कै पनि त्यहाँ गएर भाइसँग इन्जोय गर्नु त बन्द आएन भाइ. हजुर त भाइ, अब भने हामी कार्यक्रमको बिल्कुल अन्तिम चरणमा आयौँ. कुराकानीलाई तिमीमा ऱ्याप गर्न चाहन्छु. जाँदा जाँदै तपाईँले गाउनुभएको बर्सात भन्ने गीत सुनाउन चाहेँ. तपाईँको साथमा हाम्रो बहिनी हुनुहुँदो रहेछ सलिना बिके, होइन, उहाँ र तपाईँले गाउनुभएको गीत, यसको बारेमा पनि एक दुई शब्द भनिदिनुहोस् न त, अनि हामी गीत सुनाउँदै बिदा लिन्छौँ.
1: यो गीत चाहिँ लगभग मेरो साथी एकदमै हितैषी साथी कमल रसाइलीजीको सङ्गीत, अनि हाम्रो रोजी लाबुङ राई दिदी, गीतकार दिदी, उहाँको शब्द, अनि रोजी दिदीसँग चाहिँ काम गर्ने एकदमै मन थियो. अनि यसो कुराहरू पनि गरेँ, उहाँको गीतहरू पनि सुनिरहेको, अनि दिदी म एउटा गीत गाउन चाहन्छु, गर्न चाहन्छु भन्ने कुराहरू गर्दै उहाँले शब्द पठाइदिनु भयो. अनि जब यसको कम्पोज भइसकेपछि उहाँ पनि खुसी हुनुभयो दिदी पनि. अनि यो खासमा सिङ्गल ट्र्याकको उयो हाम्रो एउटा योजना भइसकेको थियो, सिङ्गल ट्र्याक नै गर्ने भन्ने. फेरि पछि यसो चाहिँ अब हाम्रो नेपाल स्टारकै सिलसिलामा थियौँ हामी टप 15. त्यो 15 जनाको उयोमा चाहिँ अब सलिना बहिनीको चाहिँ एकदमै त्यो भोकलको रेन्जहरू उयोहरू चाहिँ एकदम एक्सेक्ट ट्यालेन्ट हुँदा हुँदै पनि कतै न कतै उहाँको त्यो उयो देखियो, होइन, उहाँ पनि एकदम भर्सटाइल हुनुहुन्थ्यो. अनि ठ्याक्कै एउटा कम्पोज भएको छ बहिनी, हामी गर्न सक्छौँ भन्ने कुरामा हुन्छ दाइ, होइन, एउटा उहाँहरू त्यो त्यहाँबाट आउट हुँदै गर्दाखेरि एउटा उयो पनि हुन्छ, होइन, उहाँको चाहिँ एकदम ट्यालेन्ट राम्रो, भोकलको त्यो टेक्स्चरहरू पनि मन पर्यो. अनि ठ्याक्क सङ्गीतकार आफै हामी टप 10 थियौँ कि, सबैजना टोली नै भएपछि त सजिलो भइहाल्यो. अनि उहाँहरूसँग कुरा गरिसकेपछि अनि यो बर्सात भन्ने गीत त्यसरी सुरु भयो दिदी. र हामीले सक्दो भिडियो सबै कुराहरूमा कोसिस गरेका छौँ, होइन, सकेसम्मको चाहिँ हामीले राम्रो गर्ने प्रयास गरेका छौँ. हजुरहरूले हेरेर एकचोटि प्रतिक्रिया चाहिँ जनाइदिनु होला, के कस्तो लाग्छ, होइन, पक्कै मन मुटु छोयो भने चाहिँ सेयर गरेर पनि साथ दिनुहोला हजुर, है,
0: पक्कै पनि. ल त भाइ, तपाईँको लागि तपाईँको तर्फबाट भनौँ न सम्पूर्ण श्रोताको लागि यो गीत सुनाउँछु र तपाईँसँग चाहिँ बिदा लिन्छु. तपाईँलाई थ्याङ्क यू सो मच आजको समयको लागि. जति पनि तपाईँको प्रोग्रामहरू छन् एकदमै सफल रहन्, कुनै न कुनै प्रोग्राममा हामी पनि भेटिहाल्छौँ कि है.
1: हजुर, यति भन्दै पनि सबैजनालाई धेरै धेरै धन्यवाद, मलाई मौका दिनुभयो,
0: थ्याङ्क यू सो मच,
1: धन्यवाद
0: धन्यवाद भाइ.

0: नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई बहुमतको दम्भ नपाल्न चेतावनी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गइरहेको बताउनुभयो। प्रचण्डले प्रधानमन्त्री बालन शाहलाई संवादमा आउन आग्रह गर्नुभएको छ। प्रतिपक्षसँग संवाद गरेर प्रधानमन्त्री कद सानो नहुने उहाँको भनाइ छ। राप्रपा प्रमुख सचेतक खुशबु ओलीले सुनसरीको कप्तानगंजमा गोली लागेर युवाको ज्यान गएको प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकार गर्दै फेसबुकमा स्ट्याटस राखेको भन्दै गोली चलाउन कसले आदेश दियो भन्दै प्रश्न गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले घटनाबारे छानबिन नै नगरी प्रधानमन्त्रीले स्ट्याटस राखेको बताउनुभयो। सुनसरी घटनाबारे गहिरोसँग छानबिन गर्न उच्च स्तरीय आयोग गठन गर्नुपर्ने उहाँको भनाइ छ। सुनसरीको देवानगंज कप्तानगंजमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई पालिकाले जनही 10 लाखको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। आज बसेको गाउँ कार्यपालिकाको बैठकले गोली लागि निधन भएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताको परिवारमा समवेदना व्यक्त गर्दै 10 लाख रूपियाँको दरले राहत दिने निर्णय गरेको हो। आइतबार राति भएको घटनामा ओम प्रकाशको त्यही दिन र जयप्रकाशको आज मृत्यु भएको हो। पालिका बैठकले घटनामा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्न पनि माग गरेको छ। दुर्घटनामा घाइते भएका व्यक्तिलाई 2 लाख तथा मध्यम र सामान्य घाइते भएकालाई 50,000 दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। पालिकाले देवानगंज गाउँपालिका वडा नम्बर 3 को कार्यवाहक अध्यक्षको जिम्मेवारी ज्येष्ठ सदस्य रामबहादुर महतोलाई दिने निर्णय गरेको छ। सिराहाको गोलबजारमा आज गोली लागेर 1 जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा टायर बालेर सड़कमा प्रदर्शन गरिरहेका सिराहाको औरहीका 15 वर्षीय गणेश यादवको मृत्यु भएको सिराहाका प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ। घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार क्षेत्रमा आज दिउँसो 2 बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ। घटनापछि प्रदर्शनकारीले ठाउँ ठाउँमा प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज बेलुका 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बस पार्क, बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा 5 जनाभन्दा बढी भेला हुन नपाउने, सभा जुलुस र प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो। हुलाक सेवालाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्यले सरकारले स्मार्ट हुलाक कार्यक्रम अघि बढाएको छ।
1: परम्परागत चिठी पत्र वितरणमा सीमित हुलाकलाई डिजिटल सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने योजना अन्तर्गत राहदानी, शैक्षिक प्रमाण पत्र, सवारी चालक अनुमति पत्र र स्वास्थ्य परीक्षण प्रतिवेदन घरमै पुर्याउने व्यवस्था विस्तार भइरहेको छ। सरकारको 100 दिने शासकीय सुधार कार्यसूची र वार्षिक नीति तथा कार्यक्रम अनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः स्मार्ट हुलाकमा रूपान्तरण गर्न लागि हुलाक विभागले जनाएको छ। पहिलो चरणमा 50 वटा हुलाक कार्यालयलाई स्मार्ट बनाउने तयारी भइरहेको छ भने त्यसका लागि डिजिटल प्रणाली, ट्र्याकिङ सुविधा र विद्युतीय भुक्तानीको व्यवस्था गरिनेछ। हुलाक विभागका अनुसार पछिल्लो 4 महिनामा 2,37,000 भन्दा बढी राहदानी जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको छ। त्यसमध्ये 76 जिल्लाका हुलाक कार्यालय मार्फत करिब 7,885 राहदानी सेवाग्राहीको घरसम्म पुर्याइएको छ। त्यस्तै 8,81,000 भन्दा बढी सवारी चालक अनुमति पत्र यातायात कार्यालयसम्म पुर्याइएको र 7 जिल्लामा 1,000 भन्दा बढी अनुमति पत्र घर दैलोमै वितरण गरिएको विभागले जनाएको छ। त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालय संघको सहकार्यमा शैक्षिक प्रमाणपत्र तथा अस्पतालबाट स्वास्थ्य परीक्षणका नमूना पनि हुलाक मार्फत ढुवानी गर्न थालिएको छ। हुलाक विभागले स्मार्ट हुलाक मार्फत नागरिकलाई सहज, छरितो र भरपर्दो सार्वजनिक सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।
0: प्रधानमन्त्री एन्डी बर्नमले बेलायतको परमाणु पनडुब्बी कार्यक्रमका लागि 8 अर्ब 40 करोड़ पाउण्ड लगानीको घोषणा गर्न लाग्नु भएको छ। यी पनडुब्बी 12 इन्च फर्नेसमा निर्माण हुँदैछन्। यो कार्यक्रम मार्फत ड्रेनस श्रेणीका पनडुब्बी निर्माण गरिने र 10,000 रोजगारी सुरक्षित हुने खबर छ। रक्षा मन्त्री वेस स्ट्रेटिङ
2: the latest tranche of investment in our nuclear deterrent, a new contract with BAE Systems, which I think shows the extent to which the Ministry of Defence and Britain's defence investment lies at the heart, not just of the crucial work to build our deterrence and defence capability, but at the heart of the Prime Minister's agenda around reindustrialisation.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: PFBS गोर्खा रेडियो हो।

के सन्देश बोकिल्यायौ ए बादल आकाश छोपी, मिठो गीत आवाज रहेको थियो सञ्जीवनीको। अनि यस गीतका रचनाकार हाम्रो बहिनी निलम आङभाङ राई। त उहाँको यो मिठो गीतको साथमा कार्यक्रम आजको सुरु भइसक्यो, दिवाकोशीको दोस्रो चरणको यात्रा। यहाँ सबैलाई कार्यक्रमको यो चरणमा धेरै धेरै स्वागत। यो बादल मैले टक्राउन चाहेकी छु, तपाईँहरू सबैले साथ दिइरहनु भएको छ भन्ने आशा पनि गर्दछु। यति यहाँहरू सबैलाई वेलकम ब्याक भन्न चाहन्छु। कार्यक्रममा अब अगाडि बढ्नु पर्दाखेरि समयको ध्यान दिनुपर्छ, समयतिर ध्यान दिनुपर्छ। विक्रम हाम्रो समयतिर ध्यान दिनुपर्दाखेरि दिउँसोको 2 बजेर अहिले 12 मिनट गएको छ युकेको समय। त युके लगायत विभिन्न संसारका ठाउँहरूमा हामीलाई सुनेर बस्नुहुने श्रोताहरू सबैलाई मैले जहाँ जहाँ जुन जुन समयमा हुनुहुन्छ त्यही त्यही समय अनुसारको अभिवादन स्वीकार्नुहोस् भन्ने अनुरोध टक्राउन चाहेँ अनि स्वागत गर्न चाहेँ। एकपटक फेरि पनि बाँकी रहेको यो कार्यक्रमको समय अधिभरको लागि मलाई साथ पनि दिनुहोला भन्ने आग्रह पनि गर्न चाहे। र अब भने अगाडि बढ्नु पर्दाखेरि दोस्रो चरण अन्तर्गत आज हामी प्रथम चरणको सामग्री सुनेछौँ, यानि कि हेल्थ सेगमेन्ट सुनेछौँ। किनभने प्रथम चरणमा हामीले हाम्रो भाइ लक्ष्मण लिम्बुज्यूलाई निम्त्याएकी थियौँ र लक्ष्मण लिम्बुज्यूसँगको रमाइलो भलाकुसारी तपाईँ सबैले पनि सुन्ने मौका पाउनुभयो होला भन्ने आशा गरेको छु। मैले धेरै ठाउँमा उहाँको कार्यक्रमहरू रहेछन् युके अन्तर्गत, तपाईँहरूले जहाँ जहाँ पाएको पर्छ त्यहाँ त्यहाँ गएर कार्यक्रमहरू हेरेर उहाँसँग उहाँको साङ्गीतिक जुन एउटा बसाइ छ त्यसलाई इन्जोय गर्न सक्नुहुन्छ। त अहिले नैको लागि पनि अगाडि बढ्नु पर्दाखेरि अब आजको विशेषताको कुरा गर्नुपर्दा आज चाहिँ विश्व मानव तस्करी निरोधक दिवस पनि हो, यानि कि वर्ल्ड डे अगेन्स्ट ट्राफिकिङ इन पर्सन्स, जो हरेक साल 30 जुलाईको दिनमा मनाइन्छ। र यस दिनको मुख्य उद्देश्य भनेको मानव तस्करीको बारेमा जागरुकता बढाउनु हो अनि विक्टिम्सहरू यानि कि पीडितहरूको जो अधिकार छ त्यसको रक्षा गर्नु अनि यसको यो गम्भीर अपराधको विरुद्ध समाजलाई एकजुट गराउनु हो। तपाईँ हामी जस्तो सर्वसाधारणलाई यस विषयवस्तुमा चाहिँ जागरुक गराउने अनि हाम्रो ध्यान आकर्षण गर्ने अनि हामी सबैलाई चाहिँ यस विषयवस्तुको बारेमा थाहा पाउनको लागि उत्प्रेरित गर्ने दिनको रूपमा पनि आजको दिनलाई हामी लिन सक्छौँ। यसको सुरुवात चाहिँ युएन जनरल एसेम्ब्लीद्वारा गरिएको थियो सन् 2013 र सधैँ नै जुलाई 30 तारिकको दिनलाई चाहिँ वर्ल्ड डे अगेन्स्ट ट्राफिकिङ इन पर्सन्सको रूपमा मनाउने भनेर घोषणा गरिएको थियो। र हरेक साल चाहिँ आजको दिनमा नै यस विशेष अवसरलाई मनाइने गरिन्छ। यो चाहिँ क्याम्पेन नै हो सबैलाई यस विषयवस्तुमा थाहा होस् भन्नको लागि पनि। र मानव तस्करी भन्ने बित्तिकै संसारको सबैभन्दा पुरानो यो एउटा अपराध हो होइन, र अनादिकालदेखि चलिआएको यो एउटा चाहिँ नि अपराध हो भन्दा फरक पक्कै पनि नपर्ला। कुनै पनि व्यक्तिलाई धोखाघडी गरेर होइन, लालच दिएर, दबाब दिएर या जबरजस्ती चाहिँ कुनै पनि काम गराउने, विशेष गरिकन यौन शोषण अनि भिख माग्न लगाउने अनि अन्य शारीरिक तथा मानसिक शोषणको लागि बेच्ने या राख्ने यस्तो कामहरूलाई नै मानव तस्करी भनेर भनिन्छ। र मानव तस्करीको विरुद्धमा आवाज उठाएर मानव तस्करीलाई पूर्ण रूपमा चाहिँ निमिट्यान पार्नको लागि नै आजको दिनको विशेष चाहिँ एउटा कोसिस रहने गर्दछ। र सन् 2026 थिमको कुरा गर्नुपर्दा चाहिँ ट्र्याप्ड बिहाइन्ड द स्क्याम रहेको छ। यसले चाहिँ अनलाइन हुने जति पनि स्क्याम्सहरू छ, धोखाघडी छ, जबरजस्ती आपराधिक गतिविधिहरूमा जुन पीडितहरू फँसिरहेका छन् उनीहरूलाई त्यसबाट उन्मुक्त गर्नको लागि, उनीहरूको सुरक्षाको लागि चाहिँ यो सालको थिम चाहिँ केन्द्रित रहेको हामी पाउँछौँ। यो चाहिँ वर्ल्ड डे अगेन्स्ट ट्राफिकिङ इन पर्सन, यसलाई चाहिँ आज हामीले संसारभरि नै यो मानव तस्कर विरुद्धको दिनको रूपमा मनाइरहेका छौँ। र तपाईँको लागि यो जानकारी मैले अलिकति राखेँ आजको यो समयमा, आजको यो दिनमा। अब यति भन्दै फेरि पनि हामी अगाडि बढ्नेछौँ। अगाडि बढ्नु पर्दाखेरि दिउँसोको 2 बजेर अहिले 15 मिनट गइसकेको रहेछ, फेरि पनि एउटा मिठो गीतको पालो परिसकेको छ। र आज यो कार्यक्रमको दोस्रो चरण अन्तर्गत हामी हाम्रो स्थानीय कलाकारका गीत सङ्गीतहरू सुन्दैछौँ र यिनै गीत सङ्गीतहरूको साथसाथमा अगाडि बढ्दैछौँ, हाम्रो हेल्थ सेगमेन्टतर्फ पनि अगाडि बढ्छौँ। अब भने अहिले नैको लागि भने रजिना रिमालले गाउनुभएको गीत दिदी निर्मला परिवेश राईले रचना गर्नुभएको हो, यो गीत अहिले सुनाउँछु र यसको साथसाथमा हाम्रो हेल्थ सेगमेन्टको जुन कुरा छ त्यसतर्फ पनि तपाईँलाई लिएर जान्छु।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFPS कुलकर्म रेडियो हो।

हजुर, दिवाको सिलीमा अब स्वास्थ्य चर्चाको पालो परेको छ। स्वास्थ्यसँग सम्बन्धित विभिन्न कुराहरूमा हामी ध्यान दिने गर्छौँ यस सेगमेन्ट अन्तर्गत, अनि यसबाट धेरै नै उपयोगी जानकारीहरू सेयर गरेर तपाईँ हाम्रो स्वास्थ्यलाई ध्यान दिने काममा हामी संलग्न हुने गर्दछौँ प्रत्येक दिन कार्यक्रम दिवाको सिली अन्तर्गतको प्रथम चरणमा। र आज पनि यही सिलसिलालाई अब निरन्तरता दिने मेरो तयारी रहेको छ र तपाईँहरू सबैले पनि सुनेर साथ दिनुहुन्छ होला भन्ने आशा पनि गरेको छु मैले। आउनुहोस् अब अगाडि बढौँ आजको यस सेगमेन्ट अन्तर्गतको प्रसङ्गहरूतर्फ। त हामी सबैलाई आफ्नो स्वास्थ्यको माया लाग्नु स्वाभाविक नै हो, होइन? सबैजना स्वस्थ रहौँ अनि एकदमै राम्रोसँगले चाहिँ आफ्नो जीवनलाई व्यतीत गरौँ भन्ने सोच्छौँ, यो सोच्नु गलत पनि होइन। किनभने स्वास्थ्य नै रहेन भने संसारको अरू कुनै पनि कुराले हामीलाई खुसी दिन नै सक्दैन। त्यो कारणले गर्दाखेरि पनि स्वास्थ्य बडो महत्त्वपूर्ण छ। स्वास्थ्यको पछाडि लाग्नुपर्छ हामी, धन सम्पत्तिको पछाडि भन्दा पनि भन्ने कुरालाई बिर्सनु हुँदैन हामीले। तर आजभोलि के भइरहेको छ भने मटेरियलिस्टिक भनेर भनिन्छ नि, भौतिकवादले धेरैलाई चाहिँ आफ्नो चङ्गुलमा फसाएको छ। हामी भौतिक सुखको पछाडि लागेर हाम्रो जुन शारीरिक र मानसिक जुन स्वास्थ्य छ यससँग कतिपय अवस्थामा खेलबाड पनि गरिरहेका हुन्छौँ। यस्तो कुराहरूलाई हामीले ध्यान दिएर सधैँ नै अवेर रहेर आफ्नो स्वास्थ्यलाई कसरी राम्रो राख्न सकिन्छ भन्ने कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छ प्रिय श्रोताबृन्द। र यही कुरालाई सम्झाउनको लागि, यही कुरालाई बारम्बार रिपिट गरेर तपाईँ हामी सबैको मन मस्तिष्क मुटुभित्र गराउनको लागि पनि हेल्थ सेगमेन्ट यो अनि यस जस्तै अन्य हाम्रो कार्यक्रमहरू अन्तर्गतका हेल्थ रिलेटेड कुराकानीहरू, हेल्थ रिलेटेड प्रसङ्ग चर्चाहरूबाट तपाईँ हामी सबैलाई केही न केही मद्दत मिल्छ र यो अवेरनेस भनौँ अथवा यो चाहिँ कुराको चाहिँ सधैँ मनमा स्थान रहिरहनको लागि, राखिराख्नको लागि पनि यस्ता चर्चा पनि चर्चाले काम गर्ने गर्दछ, होइन? र यही सिलसिलामा आज पनि अब दिवाको सिरा अन्तर्गतको यो प्रथम चरणमा हामी हेल्थ सेगमेन्ट अन्तर्गत कुरा गर्छौँ। अब भने विशेष गरिकन आज चाहिँ नि यो मुखको स्वास्थ्यको अलिकति कुरा गर्छौँ। मुखको स्वास्थ्य अन्तर्गत पनि मुखको जोड्नीसँग सम्बन्धित एउटा समस्या हुन्छ TMD, यसको बारेमा कुरा गर्ने मेरो तयारी रहेको छ। र समयले साथ दियो भने अन्य विषयवस्तु भनौँ, अन्य चर्चा परिचर्चामा पनि हामी लाग्नेछौँ। तर सबैभन्दा पहिला चाहिँ आजको प्रसङ्गतर्फ लागौँ, मुखको जोड्नीसँग सम्बन्धित समस्या TMDको बारेमा जानकारी लिनको लागि। त प्रिय श्रोताबृन्द, मुखको जोड्नीको कुरा गर्नुपर्दाखेरि यसलाई TMJ भनेर भनिँदो रहेछ, टेम्प्रो म्यान्डिबुलर जोइन्ट, र यसको सर्ट फर्म हो TMJ। यस्तो प्रकारको यो एउटा जोड्नी हो जसले अनुहारको तल्लो जबडालाई माथि खप्परको हड्डीसँग जोड्ने काम गर्दछ। यो जोड्नी दुई कानको ठ्याक्कै अगाडि हुन्छ। यही जोड्नीको मद्दतले गर्दा मुख खोल्न र बन्द गर्नका साथसाथै बोल्न र खाना चपाउन पनि मिल्दछ। मानव शरीरमा सबैभन्दा अधिक उपयोग हुने यो जोड्नी औसतमा प्रतिदिन 2000 पटकसम्म उपयोग हुन्छ। मुखको जोड्नीको समस्या देखिनुलाई TMJ डिसअर्डर वा डिसफङ्सन TMD भनेर भनिन्छ। यसमा चाहिँ नि जोड्नीभित्र, जोड्नी आसपासका मांसपेशी र स्नायु बन्धनहरू प्रभावित भएको पाइन्छ। विभिन्न अध्ययनहरूबाट देखाइए अनुसार अमेरिकामा 1 करोडभन्दा पनि बढी र यसै गरिकन अन्य देशहरूमा चाहिँ 25% भन्दा बढी जनसङ्ख्या आफ्नो जीवनकालमा कम्तीमा पनि एकपटक कुनै न कुनै प्रकारको TMJ रोगबाट ग्रसित भएका हुन्छन्। त TMD यो अनुहारको जोड्नीको रोग होइन, यसको पनि विभिन्न प्रकारहरू हुँदा रहेछन्। यसको बारेमा कुरा गर्नुपर्दा यसलाई मुख्य गरी 3 श्रेणीमा वर्गीकृत गर्न सकिन्छ। 1 नम्बरमा चाहिँ अनुहारको जोड्नी भित्रको समस्या, अनि 2 नम्बरमा जोड्नी आसपासको मांसपेशीको समस्या, अनि 3 नम्बरमा चाहिँ नि जोड्नी सम्बन्धी नसाको समस्या। अब कुनै पनि प्रकारको चाहिँ रोगहरू हुँदाखेरि योसँग सम्बन्धित केही लक्षणहरू पनि हुन्छन्, होइन? यसै गरिकन यस TMD का पनि केही लक्षणहरू छन् जुन म तपाईँहरूसँग सेयर गर्छु। र यसको लक्षणहरू भिन्न भिन्नै हुन्छन्। यो 3 प्रकारका जुन TMD छ यसको लक्षणहरू पनि भिन्न भिन्नै हुन्छन्। साथै अनुहारको एकातिर वा दुवैतिरका जोड्नीमा समस्या देखिन पनि सक्छ। त यसमा चाहिँ सबैभन्दा पहिला कानको अगाडिको जोड्नी दुख्ने हुन्छ।
कानको अगाडिको जोड्ने दुख्यो भने यो टिएमडीको लक्षण हुनसक्छ भनेर सतर्क हुनुपर्छ. यसै गरिकन जबडा, जुन चिउँडोपट्टिको चाहिँ हाम्रो जबडा छ होइन, यसमा वा अनुहारका हड्डीहरू पनि दुख्ने हुन्छ. अनि यसै गरिकन अनुहार, टाउको, घाँटी वा पाखुरासम्म त्यो दुखाइ फैलिएर जान सक्छ. मुख खोल्दा वा बन्द गर्दा कानको अगाडि जोड्नेमा कट कट स्वर निस्कने पनि गर्छ. यसै गरिकन मुख खोल्दा वा बन्द गर्दा मुख वा जबडा अड्किने र कठिनाई पनि हुने हुन्छ, र मुख कम खुल्ने वा तल्लो जबडा बाङ्गिएर धेरै खुल्ने पनि हुन्छ. अनि यसै गरिकन टाउको, कान र अनुहारको मांसपेशीहरू दुख्ने हुन्छ. अनि कान कराउने यो समस्या पनि हुन्छ. यस प्रकारको टिएमडीका लक्षणहरूमा टिनिटाइसिटिस भनेर पनि भनिन्छ. कान कराउने समस्या त्यस्तो पनि महसुस हुन सक्छ. अनि खाना चपाउँदा जोड्नी वरिपरिको मांसपेशी, कान, दाँत र जबडा दुख्छ, किटकिट स्वर निस्कन्छ र खाना निल्न असहज महसुस हुनु पनि यसको लक्षण मानिन्छ. अनि राति सुत्दा दाँत किट्नु र बिहान उठ्दा जबडा कडा भएको महसुस हुनु पनि लक्षणहरूमध्ये पर्दछ. अनि यसै गरिकन तल्लो र माथिल्लो दाँतको टोकाइमा बदलाव आउनु पनि यसको लक्षण हुन सक्छ. हजुर, त प्रिय श्रोतावृन्द, अब भने हामीले यो लक्षणहरूको बारेमा कुरा गऱ्यौँ, टिएमडी समस्याको बारेमा. अब यसको कारणहरूको बारेमा पनि हामी कुरा गर्छौँ, तर त्यसभन्दा अगाडि हामी एउटा छोटो साङ्गीतिक विश्राम लिन्छौँ. त्यस पश्चात हामी टिएमडी जुन समस्या छ यसका चाहिँ कारक तत्त्वहरू के छन्.

0: मीडिया
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि अरूको हेरविचार गर्नु
1: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk

अन्तर्गत अब आज हामी टिएमडीको विषयमा कुरा गर्दैछौँ, यो समस्याको विषयमा कुरा गर्दैछौँ, यसको लक्षणहरूको बारेमा कुरा भइसक्यो। अब भने अगाडि हामी यसको कारक तत्त्वहरूको बारेमा अलिकति चर्चा गरौँ। यस समस्याको कुनै एउटा खास कारण मात्र नभएर कैयौँ अलग अलग कारणहरूको संयोजनको यो परिणाम हुन सक्छ। जस्तो कि अनुहारको हड्डी वा जोड्नीमा चोटपटक लागेको छ भने पनि यस प्रकारको समस्या आउन सक्छ। अनि यदि राति सुत्दा दाँत वा दारा किट्ने बानी छ भने पनि यो समस्या निम्तिन सक्छ। कतिपयलाई चाहिँ यो प्रकारको चाहिँ समस्या हुन्छ, होइन, दारा किट्ने अथवा दाँत राति दाँत चपाउने भनेर पनि भनिन्छ नि। अब तपाईँ हामीले यदि यस्तो गर्ने गरेका छौँ भने हामीलाई सहज रूपमा थाहा हुँदैन, किनभने हामी निदाइरहेका हुन्छौँ। तर हाम्रो चाहिँ साथमा कोही सुत्नुहुन्छ भने उहाँहरूलाई चाहिँ थाहा हुनसक्छ हामीले दारा किट्छौँ अथवा दाँत चपाउँछौँ भनेर। यस्तो हुँदाखेरि पनि टिएमडीको समस्या हुनसक्छ, र अन्य बेलामा पनि दारा किट्नु पटक्कै राम्रो चाहिँ होइन, किनभने दारा किट्नाले अब दाँतको सतह खिइन्छ, साथसाथमा यस प्रकारको टिएमडीको समस्या पनि निम्तिन सक्दो रहेछ। अनि यसै गरिकन टोकाइ नमिलेको अवस्थामा, अब हामीले खानाहरू खाँदाखेरि टोक्दाखेरि चपाउँदाखेरि अलिकति त्यो नमिलेको अवस्थामा आफ्नै वा प्राकृतिक वा कृत्रिम दाँत दुवै थरीको प्रयोगले दाँतको प्रयोग गर्दाखेरि भनौँ न, चाहे त्यो आफ्नै प्राकृतिक दाँत होस् वा कृत्रिम दाँत होस्, होइन, त्यसको प्रयोग गर्दाखेरि टोकाइ मिलेको छैन भने पनि टिएमडीको समस्यालाई निम्तो दिन सक्छौँ हामीले। यसै गरिकन कतिपय अवस्थामा चाहिँ वंशानुगत पनि हुन्छ, धेरै रोगहरू यस्ता हुन्छन् जुन वंशानुगत रूपमा पनि हामीले इनहेरिट गर्छौँ, होइन, र त्यसमध्येको एक टिएमडी पनि हो। तपाईँको परिवारमा तपाईँको आमा बुवालाई अथवा कसैलाई यस प्रकारको टिएमडीको समस्या रहेको छ भने तपाईँलाई पनि वंशानुगत रूपमा यो टिएमडी हुन सक्ने सम्भावना पनि रहेको देखिन्छ। अनि यसै गरिकन मानसिक तनाव, हिजो आजको एकदमै जल्दो बल्दो विषयवस्तु हो, तपाईँ हामी सबैलाई कुनै न कुनै रूपबाट मानसिक तनावले सताइरहेको हुन्छ। मानसिक तनाव धेरै भएको मान्छेमा पनि यस प्रकारको टिएमडीको समस्या हुन सक्छ। अनि जोड्नीको हड्डी खिनु, जोड्नीभित्रको डिस्कको समस्या, जोड्नी ठुलो हुनु वा जोड्नीको ट्युमरले पनि टिएमडी हुनसक्छ। अनि दाँतको उपचार गर्दा लामो समयसम्म मुख खोलेर गरिने दाँतको उपचारले पनि टिएमडी निम्त्याउन सक्छ। अनि यसै गरिकन तरिका नमिलाई तार बाँधेर गरिने उपचार चाहिँ यसको पनि कारणले गर्दाखेरि टिएमडी हुनसक्छ। ब्रेसेस लगाइन्छ, होइन, यो तरिका मिलेको छैन भने यसले पनि टिएमडी निम्त्याउन सक्दो रहेछ। यसै गरिकन आर्थराइटिस, जो जोड्नी वा हड्डीको सङ्क्रमण हो, यदि आर्थराइटिस भएको छ भने कहिलेकाहीँ टिएमडीको समस्या निम्तिन सक्छ। प्रिय श्रोताबिन, टिएमडी बल्झाउने कारणहरूको कुरा गर्नुपर्दा अब आफ्नो दाँतलाई उपकरणको रूपमा प्रयोग गर्ने, जस्तो कि दाँतले बोतलको भिर्को खोल्ने, कपडाको धागो टोक्ने आदि इत्यादि, होइन, कुनै पनि कुरालाई च्यात्नको लागि हामीले दाँतको प्रयोग गर्छौँ, त्यसलाई अन्नेसेसरी प्रेसर दिन्छौँ, त्यसको काम त त्यो होइन, तर दाँतलाई त्यस काममा हामीले इन्भल्भ गर्छौँ भने पनि टिएमडी उत्पन्न हुनसक्छ। अनि यसै गरिकन दाँतले पेन पेन्सिल नङ चुइङ्गम बढी चपाउने बानी, सुपारी छुर्पी पान गुर्खा आदिको सेवन लामो समयसम्म गर्नु, यसले दाँतलाई खियाउँछ पनि, एट द सेम टाइम यो जोड्नीमा बढी प्रेसर पनि दिएको हुन्छ, किनभने कडा चिज हुन्छ नि त यिनीहरू, होइन। अनि यसै गरिकन गलत वा खराब शारीरिक मुद्रा, यानि कि बडी पोस्चर, यसले घाँटी पाखुरा र अनुहारको मांसपेशीमा अतिरिक्त दबाब दिन्छ, जसकारण गर्दाखेरि टिएमडीको समस्या निम्तिन पनि सक्छ। अनि खाना खाँदा ठुलो ठुलो घाँस मुखमा लिनु, यसले अनुहारको मांसपेशीमा दबाब दिन्छ। अनि दिनको समयमा दारा किट्ने बानी र खोप्टो परेर सुत्नु, यसले पनि टिएमडी बल्झाउन सक्छ, टिएमडीलाई निम्तो दिन सक्दो रहेछ। त यो कारक तत्त्वहरू अनि बल्झाउने कारणहरू पनि मैले तपाईँसँग सेयर गरेँ। अब यस रोगको उपचारको अलिकति कुरा गरौँ। त यस रोगको सही पहिचान र निदानका लागि मुख तथा अनुहार सर्जन, जसले अनुहार

भर पर्दछ जसमा अन्तर्निहित कारण र रोगको गम्भीरता पनि समावेश भएको हुन्छ सामान्यतया टिएमडी रोग उपचारको क्रममा गैर आक्रामक विकल्प पहिले रोजिन्छ यानि कि नन इन्भेजिभ अनि जस्तो कि औषधि वा बिना शल्यक्रिया उपचार यदि रोगको लक्षणहरूमा सुधार नभएको खण्डमा अनुहारको जोड्नीको शल्यक्रिया पनि आवश्यक हुन सक्छ यसको उपचार रोगको प्रकृति हेरेर चिकित्सकको सल्लाह बमोजिम औषधिबाट सुरु गरी सामान्य शल्यक्रिया हुँदै शल्यक्रिया गर्ने सम्मको हुन्छ यसै गरिकन काउन्सिलिङ र परामर्शको कुरा गरौँ अब सकेसम्म मुख धेरै नभाउने खाना खाँदा सानो घाँस वा चम्चाले खाने कडा र साह्रो खानेकुरा नखाने नचपाउने निन्द्रा लागेर हाई आउँदा तल्लो चुरोलाई समाएर माथि ठेल्ने यसो गर्दा मुख धेरै खुल्दैन अनि मुख खुली दायाँ बायाँ जबडा चलाएर आफैले चेक जाँच नगर्ने यसो गर्दा जोडीमा असर पर्न गई झन् बल्छिन सक्छ यसै गरिकन मुख रक्षक ओरल स्पिलेन्ट वा माउथ गार्ड जस्ता चिकित्सकीय उपकरणले जोडनीलाई अधिक अनुकूल स्थितिमा राख्न मद्दत गर्छ जसले दाँत वा अनुहारको जोडनीमा पर्ने दबावलाई कम गराउँछ यसै गरिकन भौतिक चिकित्साको कुरा गर्नुपर्दा यसमा आइसोमेट्रिक तथा रेजिस्टेन्ट व्यायाम सामेल हुन्छ जसमा जबडा फैलाउने जोडनी आसपासको मांसपेशी मजबुत गराउने काम हुन्छ अनि यसै गरिकन ट्रिगर पोइन्ट र जोड्नीको इन्जेक्सन यसमा लोकल एनेस्थेजिया स्टेरोइड र बोटुलिनम टोक्सिन इन्जेक्सन आवश्यकता अनुसार दिइन्छ अनि यसै गरिकन बिर्सन नहुने अर्को एउटा पद्धति हो फिजियोथेरापी यसमा टेन्स थेरापी यानि कि अनुहारको मांसपेशीलाई आराम दिन गरिने थेरापी र अल्ट्रासाउन्ड थेरापी ध्वनि तरङ्गको मद्दतले जोड्नी र मांसपेशीको गहिराईमा गर्मी उत्पन्न गराई रक्त प्रवाह बढाउने थेरापी यसलाई प्रयोग गर्न सकिन्छ अनि यसै गरिकन व्यवहार परिवर्तन यसमा बिरामीको दैनिकी शारीरिक मुद्रामा परिवर्तन सुधार एवं मानसिक तनाव लगायतका बानी सुधार जस्ता कार्यहरू संलग्न हुन्छन् यानि कि सामेल गराइन्छन् यसै गरिकन शल्यक्रियाको पनि कुरा गरौँ यसलाई सामान्य शल्यक्रिया र शल्यक्रिया गरी दुई किसिमले वर्गीकरण गर्न सकिन्छ सामान्य शल्यक्रियामा आर्थोसेन्टेसिस यो विधिमा जोडनीलाई भित्रदेखि नै पखाल्ने काम हुन्छ त्यसपछि आवश्यकता अनुसार सुईको मद्दतले जोडनीभित्र औषधि राखिन्छ अनि प्रोलोथेरापी यस विधिमा जोडनीमा बिरामीको रगत पिआरपी डेक्स्ट्रोज लगायतका औषधिहरू प्रयोग गरिन्छ जसले जोडनीको भित्रको नरम सूक्ष्म तन्तुहरूमा पुनर्जीवन भर्ने काम गर्छ अनि अर्को हो शल्यक्रिया आर्थोस्कोपी यस अन्तर्गत दूरबीनको मद्दतले गरिने जोडनीभित्रको शल्यक्रिया हो यसमा जोडनीको सामान्य जाँचदेखि जोडनीभित्रको नरम तन्तुहरूको शल्यक्रिया समेत गरिन्छ कानको अगाडिको जोडनीमा सानो पुवाल बनाई बिना कुनै ठुलो चिरफार क्यामेराको मद्दतले यो शल्यक्रिया गरिन्छ अनि अर्को हो ओपन जोइन्ट सर्जरी जब जोडनीको समस्या जटिल हुँदै जान्छ र माथिको उल्लेखित कुनै पनि विधि अप्नाउँदा निको नभएको खण्डमा जोडनी खोलेर नै आवश्यकता अनुसार शल्यक्रिया गरिन्छ यदि जोडनी पूर्ण रूपमा बिग्रिसकेको अवस्थामा भने पुरै जोडनीलाई हटाएर कृत्रिम जोडनी पुनर्स्थापना पनि गरिन्छ आदरणीय श्रोताबिन यो चाहिँ टिएमजीको बारेमा हामीले कुरा गऱ्यौँ टिएमजी भन्दा पनि टिएमडीको बारेमा कुरा गऱ्यौँ भनेर भनौँ होइन जुन चाहिँ मुखको जोडनीसँग सम्बन्धित समस्या हो र यो डाक्टर मनोज शाहले दिनुभएको उपयोगी जानकारी मैले तपाईँसँग सेयर गरेँ र उहाँ चाहिँ डेन्टल विशेषज्ञ पनि हुनुहुन्छ र यो आजको विषयवस्तु अब यतिमै आएर सम्पन्न भएको छ समयलाई ध्यान दिँदाखेरि अन्य सामग्रीहरूको लागि उचित समय छैन अथवा यथोचित समय छैन हामीलाई चाहिने जति यस कारण गर्दाखेरि कार्यक्रमको अन्तिम यो मोडमा आएका छौँ प्रथम चरण अन्तर्गतको 2 बजे नै आँटेको छ 2 बजे समाचार सुन्छौँ त्यस पश्चात कार्यक्रमको अर्को चरणमा फेरि पनि हामी भेटघाट गरिने छौँ अहिलेको लागि आजको हेल्थ सेगमेन्टलाई यतिमै टुङ्ग्याउन चाहन्छु

0: सिराहाको गोलबजारमा आज गोली लागेर एकजनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा टायर बालेर सड़कमा प्रदर्शन गरिरहेका सिराहाको औरहीका 15 वर्षीय गणेश यादवको मृत्यु भएको सिराहाका प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ। घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार क्षेत्रमा आज दिउँसो 2 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ, तर आगजनी र प्रदर्शनको क्रम भने रोकिएको छैन। यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज बेलुका 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि वीरगंज महानगरपालिकाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको हो। यता धनुषा जिल्ला प्रशासन कार्यालयले पनि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ। आज दिउँसो 3:30 बजेदेखि लागू हुने गरी प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेलले कर्फ्यू आदेश जारी गर्नुभएको हो। सुनसरीको देवानगंज गोलीकाण्डमा गम्भीर घाइते भएका 2 जनालाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी छ। विराटनगरमा उपचाररत देवानगंज 3 का 18 वर्षीय अमित यादव र 21 वर्षीय रविन्द्र कुमार मेहतालाई राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गर्ने गरी काठमाडौँ ल्याउन लागि परिवारले जनाएको छ। अमित यादवको नोबेल शिक्षण अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै विराट नर्सिङ होममा उपचाररत रविन्द्र मेहता भेन्टिलेटरमै उपचाररत हुनुहुन्छ। स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि मेहतालाई पनि काठमाडौँ ल्याउन लागि हो। गएको आइतबार राति देवानगंज 3 कप्तानगंजमा दुई पक्ष बीचको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। यसैबीच सुनसरीको देवानगंज गाउँपालिकाले कप्तानगंज झडपमा ज्यान गुमाएकाका परिवारलाई राहत दिने निर्णय गरेको छ। यही साउन 10 गते आइतबार राति दुई समुदाय बीचको झडप र त्यसपछि सुरक्षाकर्मीको गोली लागेर दुई स्थानीयको मृत्यु भएपछि गाउँपालिकाले राहत दिने निर्णय गरेको हो। आज बसेको कार्यपालिका बैठकले दुई मृतकका परिवारलाई राहत दिने निर्णय गरेको हो। विराटनगरको न्यूरो अस्पतालमा उपचाररत देवानगंज 3 का 22 वर्षीय जयप्रकाश मेहताको आज मृत्यु भएको हो। आइतबार राति गोली लागेर घाइते भएका देवानगंज 4 का 25 वर्षीय ओम प्रकाश मेहताको त्यही राति निधन भएको थियो। गाउँपालिकाले मृतक दुवैका परिवारलाई 10-10 लाख रूपियाँ राहत दिने निर्णय गरेको छ। यसै गरी झडपमा परि पूर्ण रूपमा अशक्त र अपाङ्ग भएका घाइतेहरूलाई 2 लाख रूपियाँ र सामान्य घाइतेहरूलाई 50,000 रूपियाँ राहत उपलब्ध गराउने निर्णय भएको छ। सुनसरी घटनापछि तराई मधेसमा फैलिँदै गएको विषम परिस्थितिलाई लिएर प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन्। मुलुकलाई अभिभावकको भूमिका दिन नसकेको भन्दै उनीहरूले विदा लिन समेत सुझाव दिएका छन्। जेएनजी विद्रोहमा युवा मारिएपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै बालेन्द्र शाहले सन्तान नहुनेलाई अरूको सन्तानको के माया हुने भन्दै निकृष्ट भाषाले प्रहार गर्नुभएको थियो। कांग्रेस सांसद थापाले त्यो बेला काठमाडौँका मेयर शाहको स्टेटस आज बैठकमा सभार गर्दै प्रश्न उठाउनु भएको छ।
1: हिजो आक्रोश पोख्ने प्रधानमन्त्री आज मौन हुनुहुन्छ, हिजो सदनमा आँसु झर्ने गृह मन्त्री पनि मौन हुनुहुन्छ। आज एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो? त्यो आवाज आज किन सुनिँदैन? किन तपाईँले लगाएको कालो चस्माको मृत्यु र पीड़ाको रंग पनि फरक फरक देखिन्छ र?
0: एमाले सचेतक पद्मा हरियालले पनि जेएनजी विद्रोहको घटना सम्झाउँदै प्रधानमन्त्री र गृहमन्त्रीलाई विदा हुन सुझाव दिनु भएको छ।
2: काठमाडौँमा गोली चल्दा, काठमाडौँमा मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेही लिनुपर्छ भन्दै थुनामा बस्नुपर्छ भने, राजीनाम दिनुपर्छ भने, आज सुनसरीमा गोली चल्दा र सुनसरीमा मान्छे मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनाम दिन पर्छ कि पर्दैन? थुना बस्नुपर्छ कि पर्दैन?
0: श्रम संस्कृतिका आर्यन राईले मुलुक सम्हाल्न नसके हात उठाउन प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ।
3: अहिले लुकेर बस्ने अवस्था होइन, मैले सक्दिनँ भन्छ पाइन्छ, काम बिगार्नुको सट्टोमा सक्दिनँ भन्नु पाइन्छ। यति प्रधानमन्त्रीज्यूले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था भने हाठोडाइ हुन्छ, त्यो पाइन्छ। कोही न कोहीले देश लिड गरेर जाला, तर यो ढङ्गले अभिभावक बिन भनेर देश चलाउनु पाइन्न। कि त निस्किनु पर्यो, कि त सक्दिनँ भनेर हाठाउनु पर्यो।
0: विषम परिस्थितिमा समेत प्रधानमन्त्री शाह सामाजिक सञ्जालमै सीमित बनेको भन्दै राप्रपा सांसद खुशबु ओलीले आक्रोश पोख्नु भएको छ।
4: यो समस्याको समाधान प्राविधिक उपायबाट होइन, राजनीतिक उपायबाट मात्र सम्भव छ भन्ने कुरा आइसक्यो। तर सरकार कहाँ छ? प्रधानमन्त्रीको अभिभावकत्व के यो देशले खोजिरहेको छैन यो समयमा? के यही हो जिम्मेवारी? प्रधानमन्त्रीज्यूले आफ्नो फेसबुकको प्रशासन प्रणाली मार्फत गोली प्रहारबाट ज्यान गएको स्वीकार गर्नुभएको छ। यदि गोली प्रहरीले चलाएको हो भने त्यसको आदेश कसले दियो र प्रहरीको गोलीले मरेको हो कि होइन भनेर छानबिन बिना उहाँले आफ्नो फेसबुकको शासन प्रणालीमा कसरी भन्न सक्नुहुन्छ कि यही हो परिपक्वता प्रधानमन्त्री ज्यूको?
0: मधेस केन्द्रित चार दलले संयम र सद्भाव कायम गर्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन्। जसपा नेपालका महन्त ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, जनमतका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समीम अंसारी र संविधान सभा सदस्य रामकुमार शर्माले आठ बुँदे विज्ञप्ति जारी गर्नुभएको हो। दलहरूले सबै घटनाको छानबिनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गरेका छन्। साथै नागरिकलाई संयम र सद्भाव कायम राख्न पनि उनीहरूले आग्रह गरेका छन्। मध्य प्रदेश सरकारले प्रदेशमा शान्ति, सद्भाव, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षा कायम राख्न र संयमता अपनाउन सबै पक्षसँग अपील गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा बसेको मन्त्री परिषद बैठकले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको हो। बैठकले पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा देखिएका सामाजिक, आर्थिक र सार्वजनिक सुरक्षा सम्बन्धी घटनाक्रमप्रति गम्भीर ध्यान आकर्षण भएको मुख्यमन्त्री यादवले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। यता राष्ट्रिय स्वतन्त्र पार्टीका मधेसका सांसदहरूले गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्। सभापति रवि लामिछानेसँगको भेटमा मधेसका सांसदहरूले गृहमन्त्रीको शैलीप्रति गुनासो गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज, कप्तानगंज लगायत क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। आज अपील जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपील गर्नुभएको छ। यसैबीच सुनसरी लगायत क्षेत्रमा भएको प्रदर्शनप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्दै सबैलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। निर्मल निवासको संवाद सचिवालय मार्फत जारी गरिएको सन्देशमा पूर्व राजा शाहले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता र विविधता नै मुलुकको गौरव र पहिचान भएकाले यसमा कसैले पनि खलल पार्न नहुनेमा जोड़ दिनुभएको छ। यसैबीच नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन सबैलाई आह्वान गर्नुभएको छ।
5: उच्च अदालत वीरगंजको वार्षिक प्रगति गएको वर्ष दिनमा आएका 8,200 मुद्दा मध्ये 5,800 छिनोफानो, अझै 2,400 मुद्दा फर्सियोट हुन बाँकी। भक्तपुरमा केन्द्रीय कार्यालय राखेको म्याग्दीको शिवशेखर सहकारीका थप 56 साना बचतकर्ताको रकम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पहलमा फिर्ता। यो सहकारीबाट हालसम्म 1,400 बचतकर्ताले रकम फिर्ता पाए। नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा अबदेखि अनिवार्य विस्तृत कार्य विवरण जब डिस्क्रिप्सन लेख्नुपर्ने, गन्तव्य मुलुक, सेवा शर्त, पारिश्रमिक र अरू सुविधाबारे दुई पक्ष बीच भएका सम्झौता प्रमाणीकरण गराउनु पर्ने।
0: अफगान युद्धको बेला बेलायती सेनासँग काम गरेका हजारौं अफगान नागरिक 2022 रक्षा मन्त्रालयबाट भएको डेटा चुहावटका कारण लामो समयसम्म सुरक्षाको जोखिममा परेको नयाँ अध्ययनले देखाएको छ। बेलायतको रक्षा समितिले गरेको अनुसन्धानमा अफगान पुनस्थापना कार्यक्रमका लागि आवेदन दिएका व्यक्तिको व्यक्तिगत विवरण सार्वजनिक हुनुमा अनुमान गर्न सकिने प्रणालीगत असफलता देखिएको छ। समितिका अनुसार यो घटनाले तालिबानबाट खतरा सामना गरिरहेका अफगान आवेदकको सुरक्षा झन कमजोर बनाएको थियो।
6: In response to this database breach leaking personal details of those hoping to flee Taliban rule, hundreds of millions of pounds was then spent to resettle many of those in danger. Much of the fallout only publicly revealed last year once a super injunction had been lifted. Chair of the Defence Committee, Tan Desi, said public trust has been damaged.
7: For nearly 2 years, there was complete lack of public scrutiny. No knowledge within parliament, or there was no reporting within media. A scheme involving hundreds of millions of public taxpayer money was also shielded from any accountability. More importantly, this is about the human cost.
6: The events were described as a foreseeable systemic failure.
7: Ministry of Defence personnel are not accustomed to actually dealing with such administrative the complex casework procedures and processes that the Home Office deals with on a day-to-day basis.
6: The committee chair says the no-comment approach just won't wash, following a lack of detail on the reported involvement of UK special forces in the breach.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

थामिदेव पुष्पन प्रधानको आवाजमा यो गीत सुन्दै सुनाउँदै कार्यक्रम दिवाको सिरिला अगाडि लिएर गइसके र अन्तिम चरणको यो यात्रामा हामी आइसकेका छौँ। समय दिउँसोको अहिले 3:16 गएको छ। यतिखेर कार्यक्रममा तपाईँ सबैलाई फेरि पनि एकपटक वेलकम ब्याक भन्न चाहन्छु म। र अगाडि बढ्नु पर्दाखेरि प्रिय श्रोतावृन्द, अब तपाईँको लागि कार्यक्रमको यो अन्तिम चरणमा गीत सङ्गीत त छँदैछ, यसको अलावा तपाईँको लागि कुराकानी अन्तर्गत मनिष श्रेष्ठसँग गरिएको भलाकुसारी सुनाउने छु। प्रतिभा नक्षत्र सँग सम्बन्धित उहाँ हुनुहुन्छ र यो कुराकानी सँगसँगै हामी अगाडि बढ्छौँ अब कार्यक्रमको अन्तिम चरणमा। तर त्योभन्दा पनि अगाडि सुबानी मोक्तानले गाउनुभएको एउटा गीत छ मेरो प्लेलिस्टमा, सुनिहालौँ।

0: रेडियो बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
1: यो BFBS गोर्खा रेडियो हो

0: नमस्ते, कार्यक्रम व्यवेश संवादबाट म योगराज राईको व्यवेश संवादमा आज मनिष कुमार श्रेष्ठज्यू हुनुहुन्छ। उहाँ चाहिँ लन्डन प्लम स्ट्रिटमा बसोबास गर्नुहुन्छ र उहाँसँग म कुराकानी गर्दैछु। प्रतिभा नक्षत्रको चाहिँ सातौं संस्करण कार्यक्रम चाहिँ यो आउँदो अगस्त महिनाको 16 तारिकमा चाहिँ प्लम स्ट्रिटको कमन रग्बी ग्राउन्ड लन्डनमा हुँदै रहेछ र उहाँ चाहिँ यो कार्यक्रमको चाहिँ संयोजक हुनुहुन्छ। आज यसै सम्बन्धी कुराकानी गर्नेछौँ र उहाँको चाहिँ थुप्रै प्रतिभाहरू रहेछन्। उहाँले नाटक, चलचित्र, पत्रकारिता, गीत लेखनमा ठुलो भूमिका खेल्नु भएको रहेछ र उहाँको बायोडाटा निकै लामो छ। पछि हामी यस विषयमा पनि कुराकानी गराउँला र आज चाहिँ यो कार्यक्रमको तयारी के छ अनि यसको कार्यक्रमको उद्देश्य के हो, कस्तो भइरहेछ, त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। मनिषज्यू, यहाँलाई नमस्ते।
1: नमस्कार, यहाँलाई धेरै धन्यवाद।
0: तपाईँहरू चाहिँ लन्डनको प्लम स्ट्रिटमा बसोबास गर्नुहुन्छ?
1: हजुर, म साउथ इस्ट लन्डन।
0: ए, साउथ इस्ट लन्डन। समयको लागि धेरै धेरै धन्यवाद। यो एक्चुअल प्रोग्राममा जानुभन्दा अगाडि चाहिँ यो प्रतिभा नक्षत्र चाहिँ यो कहिले तपाईँले इस्टाब्लिस गर्नुभयो अनि किन, यो कस्तो खालको संस्था हो?
1: यो विशेष गरेर यो चाहिँ हाम्रो अहिले नन प्रोफिटेबल अर्गनाइजेसन हो, विशेष गरेर सामाजिक कामको लागि। यो 2016 कन्सेप्ट डेभलप भएको। यसको परिकल्पनाकार हाम्रो राजेन्द्र खस्ट्यू हुनुहुन्छ र हामी 5-6 कोर ग्रुप र 18 जति मेम्बरहरू भएर, विशेष गरेर चाहिँ हाम्रो पुस्ता यहाँ हुर्किँदै गइरहेको छ, विश्वभरिमा नै डायस्पोरामा बसेका नेपालीहरूको सन्तानहरूलाई चाहिँ हामी मौलिक कुरा, भाषा, संस्कृति, परम्परा, संस्कारलाई चाहिँ पुस्तान्तरण गर्ने एउटा अभियानको रूपमा यो संस्थाको जन्म भएको हो। यसले चाहिँ अब यो अभियानलाई कसरी सुरु गर्ने भन्दाखेरि, हामीले स्टार ट्यालेन्टको एउटा प्रतिस्पर्धा फ्रन्टमा यो देखिए पनि हामीले मौलिक कुराहरूलाई चाहिँ एकदमै नयाँ पिँढीलाई उनीहरूमा त्यो चिन्तन जगाउने अभियानको रूपमा यसलाई लिएका छौँ र 2017 प्रतिभा नक्षत्रको पहिलो संस्करण हामीले एसियन कम्युनिटी हल प्लम स्ट्रिटमा गऱ्यौँ र त्यतिखेर यो चाहिँ प्रतिस्पर्धा पनि कस्तो खालको हुन्छ भन्दाखेरि एउटा परिचयात्मक हुन्छ, त्यस 3 चरणमा हुन्छ। एउटा परिचयात्मक सेसन हुन्छ, त्यसपछि आएर उसको ट्यालेन्ट, उसमा जुनसुकै ट्यालेन्ट, उसमा अब नेपालीको कुनै पनि ट्यालेन्टहरू, म्युजिक होस्, गीत होस्, सङ्गीत होस्, अभिनय होस्, कुनै पनि विधामा उसले आफ्नो ट्यालेन्टलाई सो गर्न पाइन्छ। र तेस्रो चरणमा चाहिँ प्रश्नोत्तर कार्यक्रम हुन्छ, जसमा चाहिँ उसलाई विशेष गरेर एउटा नेपालको चासो बढोस्, नेपाली कुराहरूको उसले चाहिँ इन्टरनेटमा सर्च गरोस्, त्यो बुझेर त्यो प्रतिस्पर्धामा आओस्, केही न केही चाहिँ नेपालको बारेमा जानकारी उसले प्लस गरोस् भन्ने उद्देश्यले त्यो प्रश्नोत्तर कार्यक्रम गरेर त्यहाँ प्रतिभा नक्षत्र जुन स्टारहरू छानिन्छ, जसलाई चाहिँ अब बाल प्रतिभा भनेर हामीले 5 माथिबाट 13 12 वर्ष क्रससम्मकोलाई बाल प्रतिभा नक्षत्र र 13 माथिदेखि 19 युवा प्रतिभा नक्षत्रको रूपमा चाहिँ अवार्डेड गर्छौँ र त्यसले चाहिँ हौसला बढोस् भन्ने। तर यो कार्यक्रम गर्दाखेरि खालि यो बच्चाहरूको ट्यालेन्ट मात्र होइन कि त्यहाँको माहौल जुन हुन्छ, हामीले त्यो माहौललाई नै एउटा नेपालमय, हाम्रो नेपाली घरेलु उत्पादनका कुराहरू, नेपाली पहिचानका हरेक कुराहरू, अनि हरेक कम्युनिटीहरू, जति पनि हाम्रो जनजातीय कम्युनिटीहरू छ, उहाँहरू सबैलाई रिक्वेस्ट गरेर आफ्नो परम्परागत वेशभूषा र ज्ञान बाँड्ने किसिमको घरहरू निर्माण गर्न लगाउँछौँ त्यहाँ। त्यसरी चाहिँ एउटा गाउँ बन्छ र त्यहाँ चाहिँ अब जस्तै खेलकुद घर भन्छौँ हामीले, हाम्रो पुरानो खेल दण्डी बियोदेखि अब विभिन्न खेलहरू कसरी खेलिन्छ, कसरी यो हाम्रो राष्ट्रिय खेलहरू के हो, त्यो सबै कुराहरूको त्यो बच्चाहरूलाई डेमोहरू, प्र्याक्टिसहरू नै गर्ने, फाइन आर्टहरू, फेस पेन्टहरू, अनि त्यसपछि आएर भान्सा घर भनेर हाम्रो मौलिक खानाहरू के हो त, त्यसको डेमोन्स्ट्रेसनहरू, त्यो किसिमको एउटा चाहिँ नेपाल इन फ्युचर त्यो बच्चाले चाहिँ हाम्रो हामी कहाँबाट बिलोङ गर्छौँ र त्यो ठाउँमा हामी जानुपर्छ भन्ने चासो चाहिँ उनीहरूको डेभलप होस् र हामीले हाम्रो पिँढीलाई संरक्षण गर्न सकौँ भन्ने नै मेन उद्देश्य हो।
0: यसमा चाहिँ युके भित्रका मात्रैले भाग लिँदै हुनुहुन्छ कि अरू देशहरूबाट पनि भाग लिँदै हुनुहुन्छ?
1: सुरुवात हामीले युके भित्रबाट नै गरेका हौँ, तर अहिले लास्ट इयरदेखि चाहिँ हामी अलिकति युरोपमा फैलिएका छौँ र योपल्ट पनि अब अन्तर्राष्ट्रिय स्तरमै यसलाई लैजाने चाहिँ हामीले आह्वान गरे, तर अहिले हामीसँग 4-5 देश जस्तै जर्मन भयो, नेदरल्यान्ड भयो, बेल्जियम भयो, अनि पनि युकेको अब विभिन्न ठाउँहरू आयरल्यान्डबाट होइन वेल्सबाट यसरी चाहिँ सहभागीहरू चाहिँ आइपुगेको छ र यो चाहिँ विश्वभरिकै डायस्पोरामा हुर्केका नेपाली बच्चाहरूको लागि हो।
0: राइट, अनि यो इन्ट्री गर्नको लागि चाहिँ के छ प्रक्रिया अनि एन्ट्री फी चाहिँ कति राख्नु भएको छ?
1: ए यसमा चाहिँ एकदमै मिनिमम एउटा खालि 10 पाउन्डको एन्ट्री फी छ,
0: हजुर
1: अनि यो चाहिँ प्रतिस्पर्धामा भाग लिनको लागि हाम्रो प्रतिभा नक्षत्र चाहिँ के नक्षत्र .org वेबसाइटमा गएर यो चाहिँ एप्लिकेसनहरू भरेर चाहिँ यसमा पार्टिसिपेट हुन सकिन्छ। र यो चाहिँ हामीले जुलाईको लास्टसम्मको डेट छ अझै पनि पार्टिसिपेन्टको लागि।
0: ओके, मनिष कुमार श्रेष्ठज्यू हुनुहुन्छ, प्रतिभा नक्षत्रको चाहिँ एक विशेष कार्यक्रम गर्दै हुनुहुन्छ, 7औं संस्करण किन गर्दै हुनुहुन्छ भनेर उहाँले प्रकाश पारिसक्नु भएको छ। अनि यस पटकको प्रिपेरेसन चाहिँ कस्तो छ 16 तारिकको लागि?
1: र यसको लागि चाहिँ अहिले अब पहिला भन्दा पनि पहिलाको त्रुटिहरू कमी कमजोरीहरूलाई सुधारेर अब जति गरे पनि त्रुटिहरू त भइरहन्छ, तैपनि चाहिँ हामीले सकेसम्मको त्रुटि नहोस् भन्ने किसिमले यसपल्ट अलिकति ठुलो ग्राउन्डमा हुँदैछ र यहाँको रिक्वायरमेन्टहरू यहाँको नीति नियमहरूबाट चाहिने कुराहरू सबैले पुरा गरेर हामी अघि बढेका छौँ। र त्यसमा विशेष गरेर यो रग्बी क्लबको ग्राउन्ड हो जुन चाहिँ कहाँनिर छ भन्दाखेरि रग्बी ग्राउन्ड ओल्ड मिल रोड लन्डन SC18 1QG यो लोकेसनमा छ। यो ग्राउन्ड चाहिँ रग्बी क्लबको अन्डरमा भएको र काउन्सिलको भएको कारणले हामीले गर्नुपर्ने रिक्वायरमेन्टहरू सबै पुरा गरेका छौँ। त्यहाँ लिने चाहिने टोयलेटको व्यवस्थाहरू, फर्स्ट एडको व्यवस्थाहरू, अनि अब एक्जिबिसनहरूको लागि विभिन्न स्टलहरू जुन हुन्छ त्यहाँ, अब यसमा हाम्रो साना तथा घरेलु उद्योग महासङ्घ पनि इन्भल्भ छ नेपालको यो हामीलाई सपोर्टिङमा, र उहाँहरूलाई पनि हामीले निमन्त्रणा गरेका छौँ जसले हाम्रो मौलिक सिर्जनाहरू घरेलु उत्पादनहरूलाई चाहिँ एक्जिबिसन गर्नुहुनेछ र त्यो चाहिँ हामीले हेर्नुको साथसाथै खरिद पनि गर्न पाउनुहुनेछ। त्यो किसिमको व्यवस्था उहाँहरूसँग कुरा भएको छ। अनि फुड स्टलहरूमा पनि विशेष गरेर हाम्रो नेपाली मौलिक परिकारहरू विभिन्न जनजातिको आफ्ना परिकारहरूलाई विशेष प्रायोरिटीमा राखेर हाम्रो खानाहरू के हो त त्यो किसिमको स्टलहरू एरेन्ज हुँदैछ र चाहिँ विभिन्न कम्युनिटीको सँगसँगै हामीले इन्टिग्रेसनको रूपमा पनि अब अफ्रिकन कम्युनिटीहरू इन्डियन कम्युनिटीहरू उहाँहरूसँग पनि सहकार्यको लागि प्रस्तावहरू गरेका छौँ। लास्ट इयरको प्रोग्राममा पनि अफ्रिकन कम्युनिटीहरूको सहभागिता थियो, उनीहरूको आफ्नो खालको त्यो पर्फमेन्सहरू पनि उहाँहरूले गर्नुभएको थियो। त्यो किसिमले चाहिँ हाम्रो चाहिँ इन्टिग्रेसन पनि होस् हाम्रो समाज हाम्रो नेपालीहरू भन्ने किसिमले, त्यो किसिमको सबै हामीले चाहिने यहाँको रिक्वायरमेन्टको तयारीहरू चाहिँ सबै गरिसकेका छौँ र त्यो अनुसारको हाम्रो टिम कोही प्रचार प्रसारमा कोही अब यो अलिकति स्पोन्सरसिपमा र विभिन्न कम्युनिटीहरूसँगको लिङ्कमा यो कामहरू चाहिँ भइरहेको छ।
0: अब यो त धेरै प्रतिभा देखाउने चाहिँ एउटा स्टेज रहेछ, अहिलेसम्म चाहिँ कति जति आइसक्नु भएको छ अनि कस्तो कस्तो प्रतिभा देखाउनेहरू चाहिँ अहिले आउनु भएको छ?
1: अहिले चाहिँ हामीसँग अहिलेसम्म चाहिँ आएको जस्तै जर्मनबाट छ, युके अब नेदरल्यान्डबाट छ, बेल्जियमबाट छ, करिब चाहिँ हाम्रो 10 जना जति युवा नक्षत्रहरूमा आइसकेको छ र अर्को 6-7 जना जति चाहिँ हाम्रो बाल प्रतिभा नक्षत्रमा आइसकेका छ। र लास्ट इयर पनि हाम्रो 10-12 10-12को संख्यामा थियो, अझै पनि 2-4 जना आउँदाखेरि पनि केही फरक पर्दैन। यो किसिमको चाहिँ अहिलेसम्मको डेटामा हाम्रो त्यति चाहिँ प्रतिस्पर्धीहरू आइपुगिसकेको छ।
0: प्राय जसो विदेशमै प्रवासमै जन्मेको नानीहरूले टेक पार्ट गर्नुहुन्छ होला, हाम्रो नेपाली कला र संस्कृतिलाई चाहिँ कसरी हेर्नु भएको छ अनि कसरी बुझ्नु भएको छ, कतिको सिरियसली लिनु भएको छ?
1: यो चाहिँ अब हामीले यहीँ जन्मेको बच्चाहरू भएकै कारणले उनीहरूले चाहिँ अब कतिपयले नेपालीमा कम्प्लिटली भाषा बोल्न सक्दैनन् राख्न सक्दैनन् तर उनीहरूले इङ्ग्लिस ल्याङ्ग्वेजमै तर नेपालको विषयमा नेपाली कल्चरको विषयमा उनीहरूलाई त्यो ल्याङ्ग्वेज ब्यारियर नहोस् तर त्यसको ज्ञान चाहिँ होस् भन्ने किसिमले चाहिँ त्यो हामीले अहिले छुट राखेको छौँ। पहिला पहिला नेपाली नै बोल्नु पर्थ्यो सुरु सुरुमा, अनि यो त अब प्रब्लम भयो यिनीहरूलाई ल्याङ्ग्वेज ब्यारियर भयो, तर यो नेपाली उनीहरूले स्टडी गरेर बोल्न आफ्नो किसिमलाई एनालाइसिस गर्न सकिन्छ नि त, यो चाहिँ दिनुपर्छ भनेर हामीले चाहिँ अब जस्तै त्यो त्यसमा पनि हाम्रो क्रस फ्यामिलीहरू पनि आयो, कोही हाम्रो नेपाली अफ्रिकनसँग बिहे भएको, कोही इन्डियनसँग, कोही कोहीसँग बिहे भएको बच्चाहरू, कोही थाइल्यान्डसँग होइन, त्यो बच्चाहरू पनि पार्टिसिपेन्ट भएको थियो। उनीहरूले पनि अब त्यो नेपालको बारेमा आफ्नो प्यारेन्ट्स जो नेपाली छ त्यसको विषयमा कल्चरहरू सबै अलिकति अध्ययन गरेर आउँदाखेरि धेरै खुसी लाग्छ कि। हामीले प्रार्थना राखेको छु
0: मनिष श्रेष्ठजीसँग कुराकानी गरेको छु प्रतिभा नक्षत्रको कार्यक्रम सम्बन्धी। अब यो बिचमा छोटो विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ रहल पहल कुराकानी हामी उहाँसँग गर्नेछौँ।

0: SBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। यो प्रतिभा नक्षत्रको कार्यक्रम सम्बन्धी मनिष कुमार श्रेष्ठज्यू हुनुहुन्छ, उहाँसँग म कुराकानी गरेको छु। उहाँ चाहिँ संयोजक हुनुहुन्छ यो कार्यक्रमको, र यो चाहिँ 16 अगस्तमा चाहिँ प्लम स्ट्रिट कमन रग्बी ग्राउन्ड लन्डनमा भइरहेको छ, र तपाईँहरू जान सक्नुहुन्छ अनि इन्जोय पनि गर्न चाहिँ सक्नुहुन्छ। यता अब यो धेरै विधामा जज गर्नुपर्ने भएको कारणले गर्दा जजहरू चाहिँ कतिजना हुनुहुन्छ? अब अलिकति सबै कुरामा थाहा हुनु पर्यो, कवितादेखि लिएर डान्सदेखि लिएर सिङ्गिङदेखि लिएर सबै कुरा हेर्नु पर्दो रहेछ, होइन?
2: हजुर, यसमा चाहिँ हामीले जहिले पनि कस्तो हुँदाखेरि अब नृत्यबाट एकजना र अभिनय र साहित्यबाट एकजना, त्यसरी चाहिँ डिफ्रेन्ट अब कहिले पत्रकार पनि हुनुहुन्छ, त्यो किसिमले सबैले जजमेन्ट गर्न सकिने टाइपको त्यो किसिमको एरेन्ज गर्ने गरेका छौँ। र यसपल्ट हामीले जजहरू पनि डिफ्रेन्ट कन्ट्रीबाट, जस्तै अब युकेबाट 2 हुनुहुन्छ अहिले युकेमा, त्यसपछि बेल्जियमबाट 1 हुनुहुन्छ, नेपालबाट 1 हुनुहुन्छ र आयरल्यान्डबाट 1 हुनुहुन्छ।
1: त्यसरी चाहिँ उहाँहरू यही आउनुहुन्छ कि
2: यही आउनुहुन्छ? त्यो जजमेन्टको दिनमा उहाँहरू त फ्रन्ट टेबलमै बस्नु पर्यो नि। अनि पार्टिसिपेन्टहरूलाई चाहिँ हामीले 2 जति ट्रेनिङ दिन्छौँ स्टेज पर्फर्मको लागि, उनीहरूलाई त्यो को स्टेजमा पहिला जाने को दोस्रो जाने, सेलेक्ट भएका प्रतिस्पर्धीहरूलाई त्यो 2 चाहिँ हामी आफै ट्रेनिङ दिन्छौँ। त्यसपछि जजहरू त फ्रन्ट स्टेजमै हुन्छ।
1: यो 3 हुने कार्यक्रम रहेछ, यो चाहिँ एकै दिनमा हुने हो नि त, होइन? परिचय, प्रतिभा, प्रश्नोत्तर।
2: हजुर, त्यो धेरै लामो समय, जस्तै परिचयमा उनीहरूले आफ्नो सठिक रूपमा सके नेपाली ल्याङ्ग्वेजमा बोलेर म फलानु यो भन्ने खालको परिचय दिनु पर्यो, फ्यामिली ब्याकग्राउन्ड, यो धेरै टाइम लाग्दैन त्यसको लागि। अर्को चाहिँ अलिकति टाइम लाग्ने भनेको ट्यालेन्ट पर्फर्ममा हो, उनीहरूको अब कुन विधामा उसले प्रस्तुत गर्ने हो त्यो विधामा, त्यसको चाहिँ जजहरूले चाहिँ एउटा हामीले मार्कसिट बनाएको छ, परिचयमा यति, ट्यालेन्टमा यति, क्वेसन आन्सरमा यति भनेर, अनि एज अ होल क्यालकुलेसन गर्दाखेरि जसको बढी आएको छ उसलाई पुरस्कृत गर्ने, अब पुरस्कृतमा नगद राशि सहित ठुलो मतलब अवार्ड ट्रफी पनि हुन्छ, त्यो किसिमको चाहिँ प्रबन्ध हुन्छ यसमा।
1: यो त निकै कस्टली पनि देखियो, कोही स्पोन्सर हुनुहुन्छ कि तपाईँहरूकै संस्थाले नै बेहोर्ने यो फन्ड चाहिँ?
2: अहिलेसम्म यो सबैको सहयोगले नै चलिरहेको छ, हाम्रो यो यहाँ भएको लोकल बिजनेसहरू, अलिकति चाहिँ व्यवसायमा लागेका नेपाल र नेपाली भाषा संस्कार संस्कृतिहरूलाई माया गर्ने महानुभावहरू, होइन? त्यसैबाट अब यसलाई कुनै किसिमको गभर्मेन्ट फन्डिङहरू त्यस्तो चाहिँ हामीले प्राप्त गरेको छैन। एउटामा चाहिँ यो ग्रान्टहरू यो कुनै लोटरीबाट केबाट आएको एकपल्ट हामीले पाएको थियौँ, त्यसपछिको कुनैमा पनि त्यस्तो खालको फन्डहरू भएको छैन। अब 20-25,000 पाउन्ड त मिनिमम पनि खर्च छ कार्यक्रममा, होइन? अनि यो चाहिँ हामीले एकदम आन्तरिक यो साथीभाइहरूको सबै कन्ट्रिब्युसनहरू, व्यवसाय यहाँ जति पनि लोकल छन् र जति नेपालीहरूको आफ्नो बिजनेस, सबैले रिक्वेस्ट गरेर त्यसरी नै चलाइरहेको छ। तर त्यो सँगसँगै हामीले अलिकति ग्रान्टहरू फन्डहरू कहीँबाट आउँछ भने त्यो पनि कोसिस जारी नै राखेको छौँ, तर त्यसले चाहिँ हामीलाई ग्यारेन्टेड अहिलेसम्म कसैले गरेको छैन।
1: अनि त्यो अडियन्सको एन्ट्रान्स फी, कार पार्किङहरू त्यस्तो लिनुहुँदैन? त्यो भन्दा अलिक हेल्प हुन्थ्यो नि त।
2: तर अलिकति ओपन ग्राउन्ड नै छ, कार पार्किङ हामीले फ्री नै राखेका छौँ, तर ग्राउन्डमा चाहिँ अलिकति ब्यारियर राखेर कन्ट्रिब्युसन तपाईँहरूले पनि अलिकति गर्नुहोस् न भनेर 5 र बच्चा र 65 उमेरको सबैलाई फ्री नै हो, अरूलाई चाहिँ 5 तपाईँहरूले कन्ट्रिब्युसन गर्नुहोस् न भन्ने रिक्वेस्ट चाहिँ राखेका छौँ।
1: यो सांस्कृतिक गाउँ निर्माणको कुरा रहेछ, यो चाहिँ त्यो गाउँभित्र चाहिँ के हुन्छ? यो त निकै ठुलो कुरा रहेछ।
2: हजुर हजुर, अब जस्तै लास्ट इयरकोमा पनि हाम्रो के थियो भने हाम्रो एकदमै त्यो मोही पार्नेहरू यताउता हुन्छ नि, हाम्रो मौलिक कुराहरू त्यो सबै किसिमको त्यहाँ सेटअपहरू, जस्तै त्यसमा थारूको घर भन्यो भने थारू कल्चरको के कुराहरू हुनसक्छ, के त्यहाँ अर्नामेन्ट्सहरू, के इक्विपमेन्ट्सहरू, अथवा के चिजहरू राख्न सकिन्छ, त्यो सबै डेमो गर्नलाई त्यहाँ राखिन्छ। अब नेवारको घर भनेपछि नेवारको के चिजहरू आउँछ त्यहाँ, अन्टीहरू यताउता जति पनि प्रयोग गर्ने सामानहरू, होइन? त्यो किसिमले हाम्रो जति पनि जनजातिको आफ्नो नेपाल सिङ्गो नेपाललाई प्रतिनिधित्व हुने तरिकाको जति पनि सामग्रीहरू उपलब्ध गराउन सकिन्छ, त्यो रिक्वेस्ट सहित चाहिँ विभिन्न कम्युनिटीहरूलाई भन्छौँ। अनि सबैले आफ्नो परम्परागत चिजहरू, वेशभूषाहरू, सबै जस्तै साहित्य घर हुन्छ त्यहाँ सबै हाम्रो जति सकिन्छ किताबहरू कलेक्सन गरिदियो, त्यसलाई चाहिँ हेर्न सकिन्छ, पढ्न सकिन्छ, किताब घर छुट्टै हुन्छ, त्यसको त्यो बिक्री गर्ने स्टल पनि हुन्छ, होइन? त्यो किसिमले चाहिँ हामीले त्यो निर्माण गर्छौँ गाउँ नै।
1: हजुर, यो नयाँ पिँढीहरूलाई चाहिँ यो कार्यक्रम मार्फत संस्कार संस्कृति प्रति चाहिँ सचेत गराउन कतिको सफल भयो जस्तो लाग्छ तपाईँहरू यो संस्था?
2: यो चाहिँ अहिले बिस्तारै अब एकदमै हामी पहिला पहिला एउटा सिकेर के गर्ने नेपाली अब प्यारेन्ट्सहरूमा

0: मादल खैँजडी होइन
1: नि
0: विनायो यस्तो कुराहरूको अलिकति पनि ज्ञान लिइराख्यो भने प्राउड गर्न सक्छ त्यो बच्चाहरूले पनि के उसको कलेजमा स्कुलमा सबै भने हाम्रो इन्स्ट्रुमेन्ट यो हो, हाम्रो भाषा यो हो, हाम्रो यस्तो भूषा यो हो भन्ने कुरा किसिमको प्राउड गर्न सकिने चाहिँ हुन्छ। त्यो कन्सियसनेसहरू पनि हामीले पहिलाका त्यो प्रतियोगी बच्चाहरू जो विनर बच्चाहरू छ नि कतिपय विनर बच्चाहरूले आफू सेल्फ नै अहिले एडभर्टाइज गरिरहेको छ यो यस्तो खालको प्रोग्राम यस्तो छ बोल्न जाने पनि नजाने पनि नेपालीमा बोलेर अनेक गरेर त्योसम्म त हामीले ल्यायौँ जस्तो लाग्छ र उनीहरूलाई कन्सियसनेस डेभलप गरिदिउँ। अब गुगल सर्च गर्दाखेरि हामी कहाँबाट बिलोङ्स गर्छौँ, हाम्रो पुर्खा कहाँबाट बिलोङ्स गर्छ, हाम्रो मौलिकता के हो, हामी कसरी यहाँ उभिनुपर्छ भन्ने कुराहरूमा चाहिँ कन्सियसनेस चाहिँ डेभलप गऱ्यौँ। अब त्यो एकदमै हामी सक्सेस भएको छैन। यसको लागि चाहिँ सम्पूर्ण विदेशमा भएका सम्पूर्ण नेपालीहरू प्यारेन्ट्सहरू बच्चाहरूले हामीले चाहिँ सहकार्य गर्नुपर्छ। त्यो गऱ्यो भने मात्रै हामी पूर्ण रूपमा सफल हुन्छौँ।
1: अब यो त वर्षमा एकपटक गर्नुहुन्छ, यसको अलावा यो कल्चर रिलेटेड कार्यक्रम चाहिँ यो संस्थाले कति गर्छ थ्रु आउट द इयरमा?
0: यसमा चाहिँ हामीले जस्तै यहाँ अब अस्ति भर्खरै हामीले काउन्सिलबाट यहाँ चाहिँ एउटा ब्रिज मुनिको एउटा प्लेसहरू ओपनिङ गर्यो होइन। अब त्यस्तो ठाउँमा पनि हाम्रो विनरहरू जस्तै एम्बेसीमा प्रोग्राम हुन्छ, विभिन्न एम्बेसडरहरूको साझा प्रोग्रामहरू त्यस्तोमा चाहिँ यो बच्चाहरूले पर्फर्मेन्सहरू गर्न जान्छ। र त्यो सँगसँगै अब प्रतिभा नक्षत्रले अब जस्तै सरसफाइ अभियानहरू बच्चाहरूलाई पहिला हामी चाहिँ यहाँ बस्ने ठाउँहरूमा यो गभर्मेन्टसँग गर्न सकिने कामहरूलाई पनि सोसियल एक्टिभिटिजहरूमा पनि इन्भल्भ गराएको छौँ। अनि विशेष गरेर समानता, सह अस्तित्व, आपसी सम्मान अनि सांस्कृतिक आदान प्रदानका जति पनि कार्यक्रमहरू हुन्छ त्यसमा चाहिँ हामीलाई इन्भाइट भएको हामीलाई जानकारी हुने कुराहरूमा चाहिँ उनीहरूलाई लैजाने र पार्टिसिपेट हुने काम पनि हामीले वर्षभरिमै गरिरहेको छ।
1: हजुर हुन्छ, तपाईँ त धेरै विधामा अगाडि बढ्नु भएको योगदान दिनुभएको व्यक्ति हुनुहुँदो रहेछ। यस सम्बन्धी चाहिँ हामी पछि कुराकानी गराउँला, आजकै समय यति नै रह्यो। कार्यक्रम सम्बन्धी केही छन् छुटेको हजुरको?
0: विशेष गरेर एउटा अनुरोध, यो हाम्रो रेडियो परिवार यो लाई धेरै धन्यवाद र यो सुनेर हामी हाम्रा सम्पूर्ण श्रोतागणमा प्रतिभा नक्षत्रको परिवारको तर्फबाट नमन गर्न चाहन्छु। र यो अभियान प्रतिभा नक्षत्रले सुरु गरेको हो तर हामी सबैको दायित्व हो भन्ने कुरा बोध गरेर 16 अगस्तमा बिहान 10 बजेबाट 8 बजीसम्म यो कार्यक्रम हुन्छ। यो कार्यक्रममा उपस्थिति हुन र आफूले नभएकोलाई अरूलाई पनि उपस्थित भइदिन हुन अनुरोध गरिदिन म विनम्र अनुरोध गर्न चाहन्छु। र योगराज सरलाई धेरै धेरै धन्यवाद र बिएफएस रेडियो परिवारलाई प्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु।
1: प्रवासमा रहे पनि यस्तो आफ्नो संस्कार संस्कृति जगेर्न गर्नुपर्छ भनेर लागि पर्नु भएको रहेछ। तपाईँ लगायत तपाईँको इन्टायर टिमलाई चाहिँ ह्याट्स अप टु यू, थ्याङ्क यू भेरी मच हजुरलाई।
0: धन्यवाद।
1: हजुर, मनिष कुमार श्रेष्ठज्यू लन्डनमा हुनुहुन्छ, उहाँसँग हामीले कुराकानी गर्दैथ्यौँ। प्रतिभा नक्षत्रको चाहिँ 7 संस्करण कार्यक्रम चाहिँ अगस्त 16 तारिकमा चाहिँ प्लम स्ट्रिटको खमन रग्बी ग्राउन्डमा हुँदो रहेछ लन्डनमा। यसै सम्बन्धी कुराकानी गर्यौँ। उहाँले थुप्रै थुप्रै विधामा चाहिँ योगदान पुर्याउनु भएको व्यक्तित्व हुनुहुँदो रहेछ। त्यो कुराकानी चाहिँ फेरि अर्को पार्टमा गराउँला र उहाँलाई धन्यवाद दिँदै यो कार्यक्रम सफल होस् भन्दै कार्यक्रम बिहेव संवादबाट मैले विदा मागेँ। हस्त, नमस्ते।

प्रिय श्रावृन्द, कुराकानीमा तपाईँले अहिले सुन्दै हुनुहुन्थ्यो मनिष श्रेष्ठसँगको भलाकुसारी। अब भने अन्तिम कसैले स्वरूप एउटा गीत सुनाउँछु, यसैको साथमा बिदा लिन्छु। भोलि फेरि आउनेछु 1 बजेको समाचार पश्चात। त्यति बेलासम्मको लागि नमस्ते।

0: Gorkha Radio. Gorkha Radio.
1: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरी घटनाबारे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुरक्षा परिषदमा पनि छलफल
2: घटना सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ।
1: साम्प्रदायिक घटनाको प्रभाव थप जिल्लामा स्थानीय प्रशासनद्वारा कतै कर्फ्यू कतै निषेधाज्ञा
3: कर्फ्यू आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको
4: स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको।
1: र अन्तर्राष्ट्रिय प्रसङ्गमा अमेरिकाद्वारा इरान विरुद्ध एउटा भीषण हमलाको चरण पूरा भएको घोषणा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
5: पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले पूर्वी पोल्याण्डको एउटा खेतमा खसेको क्षेप्यास्त्र सम्भवत रूसी भएको बताएका छन्। तर उनले पोल्याण्डलाई नै लक्षित गरी आक्रमण गरिएको थियो भन्ने विश्वास गर्ने कुनै कारण नभएको बताए। युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले यो घटनालाई युरोपेली संघको हवाई क्षेत्रको अर्को अस्वीकार्य उल्लङ्घन भएको बताउँदै युरोपेली संघले युक्रेनलाई युद्धमा जिताउन सक्दो सबै प्रकारको सहयोग गरिरहेको उल्लेख गरिन्। यो घटना रूसले रातभरि युक्रेनमाथि गरेको व्यापक हवाई आक्रमणका क्रममा भएको हो। उक्त आक्रमणमा दुई बालबालिका सहित कम्तीमा 8 जनाको मृत्यु भएको छ। अमेरिकाले तेहरान विरुद्ध भीषण हवाई हमलाको श्रृङ्खला पूरा गरेको बताइरहँदा इरानले उक्त क्षेत्रका आफ्ना निशानाहरूमा हमला जारी राखेको छ। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरका अनुसार यो द्वन्द्व अहिले एक अर्कामाथि प्रतिशोध साध्ने आक्रमण गर्ने युद्धमा परिणत हुँदै गएको छ र यसको अन्त्य हुने कुनै स्पष्ट संकेत देखिएको छैन। उनले भने, यहाँ मुख्य समस्या के हो भने मलाई लाग्दैन कि अमेरिकासँग कुनै स्पष्ट रणनीति छ। अमेरिका अहिले पनि परिस्थितिमाथि पूर्ण नियन्त्रणमा छैन र यो संकटबाट बाहिर निस्कने कुनै प्रभावकारी रणनीति अमेरिकासँग छ जस्तो पनि देखिँदैन, सम्भवत छैन। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरको भनाई। कुवेतले देशको उत्तरी क्षेत्रस्थित एउटा भवनमा इरानले हमला गर्दा त्यहाँ 1 जनाको ज्यान गएको जनाएको छ। जोर्डनको सेनाले इरानका 5 क्षेप्यास्त्रहरूलाई खसालेको जनाएको छ। यसअघि अमेरिकी सेनाले आफूहरूले इरानले मंगलबार जोर्डनस्थित अमेरिकी अखडामा गरेको हमलाको जवाफ स्वरूप इरानको रिभोल्युसनरी गार्ड कोरका निशानाहरूमा हमला गरेको जनाएको छ। हजारौं आप्रवासीहरू मोरक्कोबाट सीमा सुरक्षालाई प्रभावहीन बनाउँदै स्पेनको उत्तर अफ्रिकी क्षेत्र सियुटाभित्र प्रवेश गरिरहेका छन्। अधिकारीहरूका अनुसार पछिल्ला केही दिनमा करिब 1500 जना आप्रवासी पौडी खेलेर सियुटा पुगेका छन्। स्पेन सरकारले मोरक्कोको सहयोगमा यो अवस्थाको सामना गर्न समन्वय गरेर प्रतिक्रिया अघि बढाइरहेको जनाएको छ। र फ्रान्स, स्पेन र ग्रीसमा अत्यधिक गर्मी, सुक्खा वन र तीव्र हावाका कारण फैलिएको डडेलो नियन्त्रणका लागि प्रयासहरू जारी छन्। ग्रीसको क्रिट टापुमा डडेलोले पर्यटकीय रिजोर्ट र आसपासका गाउँहरूलाई जोखिममा पारेपछि करिब 8000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यो आगलागीका क्रममा 3 जना अग्नि नियन्त्रकको मृत्यु भएको छ। फ्रान्समा आगजनी गरेको आशंकामा 2 जनालाई पक्राउ गरिएको छ। यद्यपि अधिकारीहरूका अनुसार बोर्डो नजिक फैलिएको डडेलो रातभरि थप फैलिएको छैन। यो बीबीसी नेपाली सेवा हो।

0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न तनाव बीच प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। केही बेरमा सम्बोधन आउन लागेको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले बताइन्। पछिल्लो तनावबारे राष्ट्रिय सुरक्षा परिषदमा समेत छलफल भएको छ। बैठकपछि रक्षा सचिव केदारनाथ शर्माले भने,
1: राष्ट्रिय अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा स्थितिको बारेमा विश्लेषण गर्दै समीक्षा गर्यो र देशका घटनाघटना सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ र यस किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रीय परिवेशमा हेरेर यसमा यस किसिमका घटनाहरू घट्न नदिनको लागि सरकारवाला निकायहरू, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरकारवाला निकायहरूको समन्वयमा आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरू घट्न नदिनको लागि प्रोएक्टिभ रूपमा काम गर्नेको लागि निर्णय भएको छ।
0: तनाव विस्तार हुँदै गएपछि राजनीतिक पार्टी अनि सामाजिक क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थाबाट संयमका लागि आग्रह भइरहेको छ। घटनालाई लिएर वर्तमान र पूर्व राष्ट्र प्रमुखहरूले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले देशका केही भागमा विषम परिस्थिति देखिएको भन्दै त्यसले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएका छन्। परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, नागरिकको शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास लिएको उल्लेख गर्दै पौडेलले अपीलमा भनेका छन्, स्थितिलाई थप जटिल बन्न नदी समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपील गर्छु। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सह अस्तित्वको संरक्षण तथा प्रवर्धनको खाँचो औल्याएकी छन्। त्यसको निम्ति उनले सबैलाई आफ्नो स्थानबाट जिम्मेवार, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न अपील गरेकी छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि जनजीवन अशान्त बनेको सुन्दा आफूलाई चिन्ता लागेको बताएका छन्। समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना दुर्घटना घट्नु चिन्ताको विषय हो, उनको सन्देशमा भनिएको छ। त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो। तराई केन्द्रित दलहरूले पनि सद्भाव कायम राख्न एउटा संयुक्त वक्तव्य मार्फत अपील गरेका छन्। प्रधानमन्त्री शाहले भर्खरै राष्ट्रका नाममा सम्बोधन गरेका छन्। 10 बुँदे सम्बोधनमा उनले दोषीमाथि कारवाही गर्ने भनेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गरेका छन्। उनले भनेका छन्, म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। प्रधानमन्त्रीले घटनाबारे राष्ट्रिय सुरक्षा समितिको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकेको उल्लेख गरेका छन्। उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको भन्दै यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। त्यसै गरी धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो भन्दै उनले संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन भनेका छन् र सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै भएको जनाएका छन्। प्रधानमन्त्रीले देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन भनेका छन्। चर्चा पछिल्लो तनावकै विषयमा, सुनसरीमा उत्पन्न तनावको प्रभाव अरू जिल्लाहरूमा पनि परेको छ। जारी तनावबीच केही जिल्लामा स्थानीय प्रशासनहरूले कर्फ्यू जारी गरेका छन् भने एउटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो विवरण अनुसार सुनसरी, सिरहा र धनुषामा जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यू जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले भने निषेधाज्ञा जारी गरेको छ। उता सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार उपचारका क्रममा अर्का एकजना घाइतेको बिहिबार मृत्यु भएको छ। सिरहाको गोल बजारमा गोली लागेर एकजनाको मृत्यु भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। यससँगै साम्प्रदायिक तनावका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या 3 पुगेको छ। आज बिहानैदेखि धनुषाको जनकपुर धाममा प्रदर्शन चर्किएपछि अवस्था तनावग्रस्त भए पश्चात त्यहाँ कर्फ्यू जारी गरिएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बिबिसीसँग भने,
2: आजको जिल्ला सुरक्षा समितिको 2 बजेर 15 बजे बसेको बैठक खुले आज दिउँसो 3 बजेर 30 बजेदेखि अर्को आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको छ।
0: बारा र पर्सा लगायतका अन्य जिल्लामा पनि संवेदनशीलतालाई ख्याल गरेर सुरक्षा सतर्कता बढाइएको अधिकारीहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिबिसीसँग भने,
3: वीरगंज महानगरपालिकाको पूर्वमा प्रतिमा चोक बस पार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट, यति चार किल्लाभित्र आज साँझ 5 बजेदेखि भोलि बिहान 15 गते बिहान 6 बजेसम्मलाई निषेधाज्ञा जारी गरिएको। वर्तमान संवेदनशील परिस्थितिमा अहिले शान्ति सुरक्षा र व्यवस्था खलल हुने खालको सम्भावना देखिएको हुँदा हामीले स्थानीय प्रशासन ऐन अनुसार अहिले निषेधाज्ञा जारी गरिएको।
0: कर्फ्यू लगाइएका क्षेत्रमा कुनै प्रकारका आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न निषेध गरिएको स्थानीय प्रशासनहरूले जनाएका छन्। उनीहरूले सर्वसाधारणलाई अत्यावश्यक सेवा बाहेक घर बाहिर ननिस्किन, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेका छन्। अब संसद बैठकमा सुनसरी घटनाबारे उठेको विषयतर्फ लागौं। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस सहितका दलका सांसदहरूले समस्या सम्बोधन गर्ने दिशामा खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङको भूमिकामाथि प्रश्न उठाए। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने समस्या समाधानमा लागि परेको भन्दै सरकारको प्रतिरक्षा गरे। सुनौ एक रिपोर्ट। संसद बैठकमा बोल्ने विपक्षी दलका लगभग सबैजसो सांसदले पछिल्ला दिनमा उत्पन्न साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरे। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाबारे छानबिन गरी सरकारलाई सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे।
4: यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो, के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहल गरियो या गरिएन लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपिल गर्न चाहन्छु।
0: संसदमा उठेका प्रश्न लगायतका विषयमा प्रधानमन्त्रीले आफ्ना कुरा नराखेको प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने,
4: म सम्मान्य प्रधानमन्त्रीजीलाई गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु। तपाईँ आएर यहाँ स्पष्टीकरण दिएर तपाईँ सानो हुने होइन, तपाईँले प्रतिपक्षहरूसँग संवाद गरेर तपाईँको कद सानो हुने होइन, बरु बढेरै जान्छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको आरोप लगाइन्। उनले भनिन्,
5: हिजो आक्रोश पोख्ने सामान्य प्रधानमन्त्री आज मौन हुनुहुन्छ, हिजो सदनमा आँसु छाने गृह मन्त्री पनि मौन हुनुहुन्छ। म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही सदन मार्फत एउटा प्रश्न गर्न चाहन्छु, एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो?
0: नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताइन्। उनले संकटका बेला प्रधानमन्त्री जनता माझ देखिनु पर्ने उल्लेख गरिन्।
6: यसमा संकट पर्दा, जनतालाई दुःख पर्दा, जनताका सरोकारका विषयमा आज नेतृत्व लिन तयार हुनु पर्दछ, जनताको बीचमा देखिनु पर्दछ, जनताको संवाद गर्नु पर्दछ, म यो आग्रह गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले अहिलेको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरे।
7: राज्यको नेतृत्वले, गृह नेतृत्वले जिम्मा लिनुपर्छ भन्नुहुन्थ्यो, आज त्यो जिम्मा उहाँहरूले लिनुहुन्छ भन्ने मलाई लागेको छ। यो सदनमा प्रधानमन्त्रीज्यू आएर फेरि पनि यस्ता संवेदनशील घटनाको बारेमा जानकारी गराउन म अनुरोध गर्छु।
0: तर सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले सरकारको प्रतिरक्षा गरे। सरकार काममै लागेको भन्दै उनले अगाडि भने,
8: सरकार मलमपट्टी गर्दैछ, सरकार उपचारमा तल्लीन छ, सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दैछ, यतातर्फ तपाईँहरूको ध्यान जाओस्।
0: सांसदहरूले सामाजिक सद्भाव कायम राख्ने दिशामा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अमेरिकी सेनाले मंगलबार इरानले अमेरिकी सैन्य बलमाथि प्रयास गरेको बलिस्टिक क्षेपास्त्र हमलाको प्रतिकार स्वरूप इरान विरुद्ध व्यापक हवाई आक्रमणको एउटा ठूलो चरण पूरा गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्डका अनुसार इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरका दर्जनौ सैन्य निशानाहरूमा आक्रमण गरिएको हो। यो कारवाही इरानले जोर्डन स्थित अमेरिकी सैन्य अखडाहरू र स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी पानी जहाजहरूमाथि क्षेपास्त्र प्रहार गरेपछि गरिएको बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
9: इरानका सरकारी सञ्चार माध्यमहरूका अनुसार पछिल्लो अमेरिकी आक्रमणमा केसम टापुमा 2 वर्षका एक बालक सहित 3 जनाको मृत्यु भएको छ। साथै इरानको दक्षिणी र पश्चिमी क्षेत्रका अन्य स्थानहरू पनि आक्रमणको निशानामा परेका छन्। पछिल्लो घटनाक्रमले यो साताभरि फैलिँदै गएको तनावलाई अझ गम्भीर बनाएको छ। यसै साता पहिलो पटक सार्वजनिक रूपमा अमेरिकी र साउदी अरेबियाले संयुक्त रूपमा इरान समर्थित समूहहरू युद्धलाई इराकमा लक्षित गर्दै आक्रमण गरेका थिए। अप्रिल महिनामा भएको युद्ध विराम जुन महिनामा विफल भएपछि अमेरिका र इरान बीच लगातार आक्रमण र प्रत्याक्रमण भइरहेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: यो PFBS, गोर्खा रेडियो हो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर, कहिले मिलन कहिले बिछोड, यस्तै हो जिन्दगानी। अन्जु पन्तले गाउनुभएको यो गीत सँगसँगै आउनुहोस्, आजको साँझको कार्यक्रम गोधुली शुभारम्भ भइसकेको छ। तपाईलाई कार्यक्रम गोधुलीमा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। अनि तपाईँ कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ यो साँझमा? पक्कै पनि तपाईँका विभिन्न किसिमका एक्टिभिटिजहरू त छँदैछन्। कतिपय साथीहरू भने मर्निङ ड्युटी सकेर साँझको कार्यक्रममा रिल्याक्स गर्दै हुनुहुन्छ होला, र कतिपय साथीहरू भने साँझको फेरि अब इभिनिङ सिफ्टमा पनि जाँदै हुनुहुन्छ होला। एनिवाइज श्रोता, त्यो आफ्नो दिनचर्या त छँदैछ। र आजको तिथिमितितर्फ पनि जाउँ। आज विक्रम सम्बत 2083 साल साउन महिनाको 14 गते, तदनुसार आज बिहिबार 30 जुलाई सन् 2026 हो। र आजको दिनमा पनि हाम्रो गोर्खा कम्पनी आइटिसी क्याटरिङमा रेक्रुट इन्टेक 2026का भाइहरूको क्याब ब्याजिङ भएको थियो। विशेष गरेर उहाँहरूले गोर्खा ब्रिगेडका विभिन्न रेजिमेन्टमा आफ्नो इन्ट्रेस्ट अनुसार जान मन पराउनुहुन्छ, र सबैले पाउँछन् आफ्नो रुचिको रेजिमेन्ट भन्ने पनि छैन। त्यसकारण अब सबैभन्दा ठुलो कुरो त भर्ती भएर यहाँ आउनु नै एकदमै ठुलो कुरा हो भाइहरू। आज तपाईँहरूको क्याब ब्याजिङ भइसकेको छ। हाम्रा सहकर्मी साथी योगराज राईजी हिजोदेखि नै त्यहाँ क्याट्रिक जानुभएको हो, र आज आरआई 26 क्याब ब्याजिङ हो भने भोलिको दिनमा गोर्खा ट्रेनिङ कम्पनीको 75 रेजिमेन्टल बर्थडे पनि हो, र भोलि पनि यो कार्यक्रम सकेर पर्सि मात्रै योगजी फर्किनुहुनेछ क्याट्रिकबाट। अनि त्यस्तै गरी 1RZ इन्टेक कप भने शनिबारको दिनमा 1 अगस्त 2026 दिनमा सर्ट जोन मोड ब्यारेक सोनक्लिफमा हुँदैछ, र त्यस सम्बन्धी पनि हामी जानकारी लिनेछौँ। अनि त्यसो त यहाँहरूलाई थाहा छँदैछ, 29 अगस्तको दिनमा खुकुरी गल्फ च्याम्पियनसिप पनि हुँदैछ। अनि त्यस्तै गरी 1RZ लेडिजहरूको 30 पार्टी पनि सुरु भइसक्यो, होइन 1RZ लेडिजहरूको मात्रै होइन, तपाईँहरू विभिन्न आफ्नो लोकल एरियामा बसोबास गर्नुहुन्छ अनि तपाईँहरूको तिजको कार्यक्रम पनि शुभारम्भ भइसकेको छ। र त्यस्तै गरी 11-14 सेप्टेम्बरको दिनमा भने ट्रेल वकर पनि हुँदैछ श्रोता। यो 100 किलोमिटरको दौड हो, सायद तपाईँ पनि भाग लिन सक्नुहुनेछ। अनि 29 सेप्टेम्बरको दिनमा भने क्विन्स गोर्खा सिग्नल्सको 77 रेजिमेन्टल बर्थडे हो, र 26 भने हजुर यो 77 रेजिमेन्टल बर्थडे छँदैछ श्रोता 19 सेप्टेम्बरको दिनमा। अनि त्यस्तै गरी नेपालदेखि फेरि अर्को वर्ष सुरु लाग्यो भने नयाँ ट्रेनिसहरू फेरि आउनेछन्, होइन? अनि सबैभन्दा पहिला त अब यो पास अफ परेड पनि हुनेछ रिक्रुट इन्टेक 2026 भाइहरूको लागि, यो चाहिँ 12 नोभेम्बरमा हुनेछ। ओके, अब आजको यो कार्यक्रमको कुराकानी नभएर श्रोता, यो चाहिँ हाम्रो गोर्खा ब्रिगेडका विभिन्न युनिटहरूमा के कस्ता एक्टिभिटिजहरू हुँदैछन् भन्ने विषयमा हामीले जानकारी लियौँ। र आज भने यो कार्यक्रमको पहिलो घण्टामा म तपाईँहरूलाई मिठा मिठा गीतहरू सुनाउनेछु। यदि तपाईँ पनि फुर्सदमा हुनुहुन्छ र आफ्नो अभिरुचिको गीतहरू सुन्न र सुनाउन चाहनुहुन्छ भने हामीलाई फेसबुक मेसेन्जरमा फटाफट पठाउँदै गर्नुहोला। अनि त्यसै गरी कार्यक्रमको दोस्रो घण्टामा भने तपाईँले छड्के सलाम सुन्न सक्नुहुनेछ। कार्यक्रमको थर्ड आवरमा भने हामी सुन्नेछौँ आज बिहिबारको दिनमा युथ ड्रिम्स। युथ ड्रिम्समा आज भने गोर्खा कम्पनी क्याट्रिकतर्फ हामी जानेछौँ, र आरआई 26 भाइहरूसँगको कुराकानी तपाईँले सुन्न सक्नुहुनेछ। अहिलेको लागि भने म राजु भुजेलको स्वरमा यो गीत सुनाउँछु।

हजुर, अहिले प्रस्तुत गीत यहाँहरूले सुनिराख्नु भएको थियो सुरेश कुमारको स्वरमा। सुरेश कुमारले गाउनुभएको यो गीत सँगसँगै आउनुहोस् अब यहाँहरूले अहिलेको यो समयमा कमनवेल्थ गेम पनि इन्जोय गरिराख्नु भएको छ होला। यो वर्षको लागि 2026 कमनवेल्थ गेम्स भइरहेको छ ग्लास्गो स्कटल्यान्डमा, र जुलाईको 23 तारिक भने ओपनिङ सेरेमनी भएको थियो, अब क्लोजिङ सेरेमनी भने अगस्तको 2 तारिक हुँदैछ। यसको लोकेसन ग्लास्गो अनि स्कटल्यान्डका विभिन्न भेन्यूहरूमा भइरहेको छ अथवा स्टेडियमहरूमा, तपाईँहरूले इन्टरनेसनल स्विमिङ सेन्टरहरूमा पनि अथवा ग्लास्गो इन्टरनेसनल एरेनाहरूमा अनि स्कटिस इभेन्टहरूमा विभिन्न किसिमका एक्टिभिटिजहरू अथवा स्पोर्ट्स इभेन्टहरूको बारेमा पनि जानकारी लिइराख्नु भएको छ होला। फुटबल प्रेमी श्रोताहरू मात्रै नभएर स्विमिङ होइन अथवा तपाईँको मनपर्ने स्पोर्ट्सहरूको बारेमा पनि तपाईँहरूले एकदमै रमाइलो मानिराख्नु भएको छ। र जुलाईको 23 तारिकदेखि सुरु भएको यो कमनवेल्थ गेम भने जति पनि ब्रिटिस क्लोनीहरू रहेका छन् उनीहरूले भाग लिने गर्दछन्। यस वर्षको लागि भने ग्लास्गो र स्कटल्यान्डमा हुँदैछ। ग्लास्गो र स्कटल्यान्डका विभिन्न एरेनाहरूमा तपाईँहरूले टेलिभिजनबाट पनि हेरिराख्नु भएको छ, र लोकल एरियामा बसोबास गर्दै हुनुहुन्छ भने मलाई एकजना साथीले स्कटल्यान्डबाट पनि तपाईँ पनि आउन सक्नुहुन्छ दिदी भन्नुभएको थियो। थ्याङ्क यू सो मच, तपाईँहरू इन्जोय गर्नुहोला। र यो कार्यक्रमको पहिलो घण्टा हो, हामी मिठा मिठा गीतहरू सुन्नेछौँ। अहिले प्रस्तुत गीत सुरेश कुमारको स्वरमा तपाईँले सुन्नुभएको थियो भने अब म तपाईँलाई सुनाउँदैछु सुशान्त केसीले गाउनुभएको अर्को गीत।

Star Radio. साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

हजुर, मिठो गीत हामीले सुनिरहेका थियौँ। तिम्रो बोलीभन्दा मिठो कुनै अर्को राग छैन, ब्युटिफुल सङ। गाउने कलाकार जगदीश समाल र अञ्जु पन्तको युगल स्वरबद्ध प्रस्तुत गीत थियो। अब यो गीत सँगसँगै आज भने बेलायतको मौसम होइन, आज दिनभरि नै धेरैजसो स्थानहरूमा एकदमै घाम लागिरहेको अवस्था हो श्रोता, र साँझ भएको पनि केही स्थानहरूमा विशेष गरेर इङ्ल्यान्डको दक्षिण पूर्वीय क्षेत्रतिर भने बादल लागि पानी पर्ने सम्भावना रहेको छ, र बाँकी स्थानहरूमा भने प्राय गरेर धेरै जसो स्थानहरूमा बादल लागे तापनि चिसो हावा चल्ने र त्यो हावाले बर्सात गराउन नसक्ने अनुमान गरिएको छ। यसको प्रभाव भने उत्तरी क्षेत्र लगायत उत्तर पश्चिमी क्षेत्रतिर पनि रहनेछ, र कुनै कुनै स्थानहरूमा आज रातको समयमा हल्का वर्षा भए तापनि बाँकी स्थानहरूमा भने मौसम एकदमै भनौँ न रातको समयमा बादल लागे तापनि पानी नपर्ने अनुमान गरिएको छ। अनि भोलि शुक्रबार हो, शुक्रबारको दिनमा पनि प्राय गरेर धेरैजसो स्थानहरूमा भने मौसम सुक्खा रहनेछ। भोलिको दिनमा दक्षिणी भूभाग र दक्षिण पूर्वीय क्षेत्रहरूमा भने प्रशस्त मात्रामा घाम देखा पर्नेछ, अनि उत्तरी तथा उत्तर पश्चिमी क्षेत्रका केही स्थानहरूमा भने बादल लाग्ने र छिटफुट रूपमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। र आजको लागि अधिकतम तापक्रम 27 डिग्री थियो। आज युकेमा सूर्योदय बिहानको 5:21 भएको हो भने सूर्यास्त बेलुकी 9:00 लागि 8 बाँकी छँदा हुनेछ, र भोलि पनि अधिकतम तापक्रम भने 25 डिग्री सेल्सियससम्म पुग्नेछ।

0: प्रधानमन्त्री बालेन शाहले सुनसरी घटनापछि पूर्वी तराई मधेसका जिल्लामा देखिएको समस्याबारे आज देशवासीका नाममा सम्बोधन गर्नुभएको छ। परिस्थिति सामान्य बनाउन र थप अप्रिय घटना हुन नदिने प्रयास भइरहेको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहको भिडियो सम्बोधन केही बेर अघि फेसबुक मार्फत सार्वजनिक भएको छ।
1: घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। घटना भए लगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं सो स्थानमा पुगिसक्नु भएको छ। साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसि परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकिएको छ। यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचार प्रसार नगर्न नगराउन अनुरोध गर्दछु।
0: राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न प्रधानमन्त्री बालेन शाहसँग आग्रह गर्नुभएको छ। प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रपतिलाई भेट्न पुगेका प्रधानमन्त्री शाहले सुनसरी घटनाका कारण मुलुकमा उत्पन्न परिस्थिति र सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनु भएको थियो। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री शाहसँग राष्ट्रपतिले मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिबारे जानकारी लिनुभएको हो। राष्ट्रपति पौडेलले सुनसरीको देवानगंज, कप्तानगंज लगायत क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। आज अपील जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र एकता कायम राख्न अपील गर्नुभएको छ। घटनाको सत्य तथ्य छानबिन गरी दोषी उप कडा कारवाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरकारवाला सबैलाई सचेत हुन पनि उहाँले आग्रह गर्नुभएको छ। अफगान युद्धको बेला बेलायती सेनासँग काम गरेका हजारौं अफगान नागरिक 2022 रक्षा मन्त्रालयबाट भएको डेटा चुहावटका कारण लामो समयसम्म सुरक्षाको जोखिममा परेको नयाँ अध्ययनले देखाएको छ। बेलायतको रक्षा समितिले गरेको अनुसन्धानमा अफगान पुनस्थापना कार्यक्रमका लागि आवेदन दिएका व्यक्तिको व्यक्तिगत विवरण सार्वजनिक हुनुमा अनुमान गर्न सकिने प्रणालीगत असफलता देखिएको छ। समितिका अनुसार यो घटनाले तालिबानबाट खतरा सामना गरिरहेका अफगान आवेदकको सुरक्षा झन कमजोर बनाएको थियो। थप ट्रम्पसेबल्सबाट
2: In response to this database breach leaking personal details of those hoping to flee Taliban rule, hundreds of millions of pounds was then spent to resettle many of those in danger. Much of the fallout only publicly revealed last year once a super injunction had been lifted. Chair of the Defence Committee, Tan Desi, said public trust has been damaged.
3: For nearly 2 years, there was complete lack of public scrutiny. No knowledge within parliament, or there was no reporting within media. A scheme involving hundreds of millions of public taxpayer money was also shielded from any accountability. More importantly, this is about the human cost.
2: The events were described as a foreseeable systemic failure.
3: Ministry of Defence personnel are not accustomed to actually dealing with such administrative, the complex casework procedures and processes that the Home Office deals with on a day-to-day basis.
2: The committee chair says the no-comment approach just won't wash, following a lack of detail on the reported involvement of UK special forces in the breach. And he wants to see a clear policy to help Afghans who can't self-move to a third country for checks, now that in-country evacuations have ended. The MOD says it's learning lessons from this incident and added that it should never have happened.
0: You're BFBS Kulkar Radio.

हजुर, मिठो गीत हामीले सुनिरहेका थियौँ। बाबुल गिरी र जुना रिजालको युगल स्वरबद्ध प्रस्तुत गीत थियो। समय बेलुकीको 5:10 गयो। नेपालमा पनि रातको अब 10 बज्नको लागि 5 मिनट बाँकी रहेको छ भने ब्रुनाईमा रातको 12:10 गएको छ। हजुर, हामी तपाईँहरूको साथमा अब कार्यक्रमको दोस्रो घण्टामा भने छड्के सलाम राख्दैछौँ। आज छड्के सलाममा सहकर्मी साथी योगराज राईजीको गेस्ट हुनुहुन्छ। W2 सुक्रिम राई र पद्मा राईसँग गरिएको कुराकानी यो फर्स्ट एपिसोड हो र यहाँहरूले अस्तिको दिनमा भने दिवाको सेली कार्यक्रममा सुन्नुभएको थियो भने आज तपाईँले गोधुली कार्यक्रममा यो कार्यक्रमको दोस्रो घण्टामा सुन्दै हुनुहुन्छ। अनि कार्यक्रमको थर्ड आवरमा भने हामी तपाईँहरूलाई सुनाउँदैछौँ युथ ड्रिम्स। आज युथ ड्रिम्समा म यहाँहरूलाई लैजानेछु गोर्खा कम्पनी आइटी सिकाट्रिक तर्फ हाम्रो रिक्रुट इन्टेक 2026 भाइहरू जसको आज मात्र क्याप ब्याजिङ हुँदैछ उनीहरूसँग गरिएको कुराकानी तपाईँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रमको थर्ड आवरमा। र मलाई केही साथीहरूले गीत सुन्न र सुनाउनको लागि पनि अनुरोध गर्नुभएको छ। म तपाईँहरूकै अभिरुचिका गीतहरू पनि सुनाउँदै जानेछु। हामीसँग भुवानी गुरुङ दाई आउनुभएको छ। नमस्कार रूपा बहिनी छज्यालो। र भर्खरै एउटा मिठो गीत सुन्न पाइयो भन्नुभएको छ अन्जु पन्तले गाउनुभएको एउटा गीत मैले अघिल्लो घण्टामा सुनाएको थिएँ। उहाँले सुन्ने मौका पाउनुभएको रहेछ, एकदमै खुसी लाग्यो। धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरी मिनी कालीकोटे राई आउनुभएको छ। उहाँले पनि आज हिन्दी चलचित्रको एउटा हिन्दी चलचित्र बाजीको एउटा रोमान्टिक सङ सुन्न र सुनाउनको लागि अनुरोध गर्नुभएको छ। म त्यो गीत तपाईँलाई पक्कै पनि सुनाउने छु। अनि त्यसै गरी छवि थापा दाज्यू आउनुभएको छ फोक्सटनदेखि नै। उहाँ लेख्नुहुन्छ, नमस्ते रूपा बहिनी, कुशल रै कुशलताको कामना गर्दछु। थ्याङ्क यू सो मच दाई। र आज हजुरको स्वरमा विभिन्न उपयोगी जानकारीहरू अनि केही मिठा मिठा गीतहरू पनि सुनिरहेको छु। गोधुली कार्यक्रम सुनेर भरपूर मात्रामा मनोरञ्जन लिइरहेको छु। समयले साथ दिएमा जे छौ तिमी स्वप्न सुमनले गाउनुभएको गीत सुनाइदिनुहुन अनुरोध गर्दछु। र यो गीत हजुर साथै यस बेला रेडियो सुनिराख्नुभएका देश विदेशका सम्पूर्ण श्रोताहरूमा पनि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। प्रतीक्षा साँझ्नुहोला, हामी पक्कै पनि त्यो मिठो गीत सुन्नेछौँ। अनि त्यसै गरी नीताको यु राईजीले पनि एउटा गीत सुनाउनको लागि अनुरोध गर्नुभएको छ। उहाँले पनि एउटा मिठो गीत रोज्नु भएको छ। अबको केही क्षणपछि म तपाईँहरूलाई तिनै गीतहरू सुनाउनेछु। अहिलेको लागि भने हाम्रो लिस्टमा रहेको छ स्वरूप राज आचार्यको स्वरमा यो गीत।

0: BFBS Gorkha Radio.
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
0: यो BFBS गोर्खा रेडियो।

हजुर, अहिले प्रस्तुत गीतमा स्वर भर्ने कलाकारहरू विमल राज छेत्री र गरिमा गेवाली रहेका थिए। यो गीतको लागि अनुरोध गर्ने हाम्रो श्रोता हुनुहुन्थ्यो, सुन्दरजीले हामीलाई सम्पर्क गर्नुभएको थियो यो गीत सुन्न र सुनाउनको लागि। उहाँले सम्पूर्ण गोर्खा ब्रिगेडका सबै सबै इष्टमित्रहरू अनि नेपाली समुदायका सबैलाई यो गीतबाट मिठो सम्झना भन्नुभएको थियो र उहाँहरू सबैले इन्जोय गर्नुभयो होला। आउनुहोस् अब यसै गरी छवि थापा दाजु हुनुहुन्छ फोक्स रनबाट, उहाँले पनि यस समयमा रेडियो सुनिराख्नुभएका सम्पूर्ण श्रोताहरू सबै सबैलाई यो गीत सुन्न र सुनाउन चाहनुहुन्छ। स्वप्न सुमनले गाउनुभएको यो गीत र त्यसपछि भने हामी छड्के सलाम सुन्नेछौँ।

0: right, left, left, salute of the march, left, salute.
1: कार्यक्रम छड्के सलाम।
2: नमस्ते, कार्यक्रम छड्के सलामबाट म योगराज राईको कार्यक्रम छड्के सलाममा विगडव खासबाट रिटायर्ड हुनुभएका साहबहरू अनि गुरुजीहरूसँग कुराकानी गर्दै आएका छौँ। आज यो कार्यक्रम रेकर्ड गर्नको लागि चाहिँ लन्डन हेजमा आएको छु। हाम्रो WO2 रिटायर्ड सुप्रिम राई साहब हुनुहुन्छ अनि उहाँको प्यारी श्रीमती पद्मा राई दिदी हुनुहुन्छ र उहाँकै यो निवासमा यो कार्यक्रम रेकर्ड गरेका छौँ। उहाँ विगडव गोर्खासमा 1976 धरान गोपा क्याम्प भन्थ्यो त्यहाँ भर्ती हुनुभयो अनि 1994 चाहिँ WO2 उहाँ पेन्सन जानुभयो र उहाँ चाहिँ 1982 फकल्यान्ड वार पनि लड्नुभयो र त्यो स्टोरीहरू आज हामी क्रमशः सुन्दै जानेछौँ अनि यहाँको बेलायतको बसाई कस्तो भइरहेछ त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। साहब नमस्कार हजुरलाई।
3: नमस्कार।
2: हजुर दिलाम नमस्कार है।
4: नमस्कार भाइ।
2: ल साहब एकदमै खुसी लाग्यो यहाँ वेलकम गर्नुभयो। 2006 बेलायत आउनु भएको रहेछ, यहीँ नै बसोबास गरिराख्नु भएको छ 2006
3: भन्दाखेरि म चाहिँ सबभन्दा पहिला चाहिँ ग्रेसमा बसेँ, ग्रेसमा अराउन्ड 2 बसेँ त्यहाँदेखि ग्रेसदेखि फेरि म चाहिँ घाँडा गएँ, गानामा गएँ, काम गर्नु गएँ भनौँ न, गानामा गएँ, समय पनि भन्नुपर्छ, डेटहरू पनि
2: पर्दैन
3: अनि गानामा गएँ, गानामा 3.5 काम गरेँ होइन। त्यसको बादमा फेरि ब्याक टु युके अनि युके आएपछि चाहिँ अनि फेरि यता सेक्युरिटी गार्डहरू एप्लाई गरेँ होइन, पहिला पनि गरेको थिएँ मैले फेरि, र सेक्युरिटी गार्ड गर्दा गर्दै त्यहाँदेखि फेरि त्यही यो फोकल्यान्ड वारको होइन भेटरेनहरू को चाहिँ सेलेक्टेड हुँदैछ, सेलेक्सन हुँदैछ भनेपछि मैले सुने कि त्यो पनि मलाई थाहा थिएन। हाम्रो क्याप्टेन टेक बहादुर साहबले पो मलाई फोन गरेर भन्नुभयो कि सुक्रिम ल त्यहाँ तपाईँलाई थाहा छैन फोकल्यान्ड वारको फिल्म बनाउनको लागि।
2: दिदीलाई पनि वेलकम छ। तपाईँ 2006 यहाँ आउनुभयो कि साहब पछि आउनु भएको?
4: म चाहिँ 2008 हजुर इन भयौँ आमा छोरी। हजुर
2: त्यो भन्दा अगाडि धरानै बाजु गराउनै बस्नुभयो?
4: ज्यू ज्यू त्यो भन्दा पहिला चाहिँ 1993 चाहिँ भिजिट उहाँले झिकाउनु भएको थियो अनि एकजना साथीसँग चाहिँ आएको थिएँ। त्यतिखेर प्यारिसहरू घुम्न गयौँ, फ्रान्स। हजुर
2: उहाँ 94 पेन्सन जानुभयो, तपाईँलाई
4: 93 हजुर हजुर पहिला।
2: त्यति बेला युके र अहिलेको युकेमा चाहिँ के फरक पाउनुभयो पछि आउँदा चाहिँ?
4: हजुर धेरै फरक पाएँ र पनि ठिकै छ अहिले, राम्रै लाग्छ। हजुर
2: त्यहाँ चाहिँ कस्तो छ नेपालीहरू, कस्तो छ यहाँको बसाइ चाहिँ कस्तो छ?
4: हजुर
2: एजको चाहिँ,
4: एजको चाहिँ राम्रो छ, धेरै नेपालीहरू छौँ, विशेष यता हङकङबाट आउनु भएको नानीहरू होइन, मिक्सहरू सबै अब अरूहरूबाट पनि सिभिलहरू पनि आएको छ धेरै जसो छ। हेज एन्ड ह्यारलिन्टनमा धेरै राम्रो, धेरै बसोबास गरेको छौँ।
2: ओके साहब, अब तपाईँ चाहिँ युके कति बस्नुभयो? 94 चाहिँ तपाईँ यहीँ बेलायतबाट पेन्सन जानुभयो है?
3: यस, अनि युकेदेखि पेन्सन गएँ, पेन्सन गएको बादमा चाहिँ मैले नेपालमा गएर त्यही 94 मैले चाहिँ फेरि एप्लाई गरेँ जिआरयूमा।
2: ए
3: वर्फेयरको मलाई अफर आएको थियो, मैले चाहिँ जिआरयू जानु नै बेस्ट लाग्यो अनि मैले उतापट्टि गिभअप गरेँ, उतापट्टि जिआरयू गएँ भनौँ न। जिआरयूमा गएर 9.5 जिआरयूको सिपाही भएर काम गरे।
2: दिदी पनि जानुभयो?
4: गइन भाइ।
2: किन लानु भएन त दिदीलाई? त्यति बेला त लाने चलन थियो नि त,
4: नानीहरू पढ्दै थियो
3: त्यति बेला। चाहिँ यस्तो थियो कि म चाहिँ अब पैसा कमाउनै पर्यो होइन, नानीहरू दार्जिलिङमा पढ्दै थियो त्यस कारणले अब सबभन्दा नानीहरूको फ्युचर त हेर्नै पर्यो होइन, त्यस कारणले हामी चाहिँ तिमी नजाऊ नानीहरूसँग बस म चाहिँ जान्छु भनेर म चाहिँ गएको थिएँ होइन। अनि नानी साथै घर पनि त्यहाँ हामीले रेन्टमा लिएको थियौँ हामी दार्जिलिङमा, रेन्टमा बसेर बुढिया अनि नानीहरू चाहिँ बस्थ्यो, नानी भन्दा पनि छोरी चाहिँ उसँग बस्थ्यो, छोरा चाहिँ बडोसमा बस्थ्यो।
1: कार्यक्रम छड्के सलाम।
2: अनि दिदी अब तपाईँ त नेपालमा वर्ल्ड सेटल इन भइसकेको, फेरि बेलायत जाँदैछु भन्दा चाहिँ कस्तो लाग्यो? 2004 टोनी ब्लेयरले अनाउन्स गरे यहाँ आइयो, बेलायतमा बसेर त काम गर्नुपर्छ भन्ने कस्तो मेन्टालिटी लिएर आउनु भएको थियो?
4: धेरै खुसी लाग्यो भाइ, हगि पहिला पनि अब घुमेर गएको त्यस कारणले, अरू भन्दा पनि नानीहरूको फ्युचर त्यो मैले सम्झे, किनभने त्यतिखेर चाहिँ मेरो छोरी चाहिँ अब एमबिबिएस पढ्दै थियो अनि त्यसपछि चाहिँ छोरी हो, मलाई धेरै चिन्ता लाग्थ्यो क्या, अब स्पेसलिस्टको लागि चाहिँ आखिर बाहिर पठाउनु पर्छ होइन, कता होला के होला कसरी अब ऊ गर्नु होइन, छोरा मान्छे श्रीमान त बाहिरको बाहिरै, अनि मलाई एकदम चिन्ता लाग्थ्यो क्या, विशेष छोरी हुनाले होइन, छोरा त अब त्यति ढुक्क हुन्थ्यो होला, त्यसले गर्दाखेरि जब युके खोलियो मलाई एकदम खुसी लाग्यो नानीहरूको उमेर मेरो छोरा पनि क्लास टुवेल्भ सकेको थियो अनि दिलिसा पनि एमबिबिएस सकेको थियो. त्यस कारणले मलाई एकदमै नानीहरूको लागि चाहिँ यो युकेको लागि चाहिँ शिक्षाको लागि एजुकेसनको लागि चाहिँ एकदमै मलाई खुसी लाग्यो. एकदमै
2: हजुर. तपाईँ त खोटाङमा जन्मिनु भएको रहेछ. बाल्यकाल चाहिँ कस्तो थियो? कतिको कति खेतीपाती गरियो?
3: खेतीपाती चाहिँ मैले गरिनँ, किनभने म चाहिँ मामासँग एउटा डुप्लिकेट भान्जा भएर आएको थिएँ नि. मैले स्यामा होइन, सानोमै मेरो पाँच वर्षको थिएँ कति थियो होइन, छ सात वर्ष. दुई क्लास चाहिँ म चिल्ड्रेन स्कुलमा पढेँ
2: होइन,
3: छोरा बनाएर थिएँ. अनि म मलेसियाको सिङ्गापट्टनी इपु भन्ने ठाउँतिर बसेँ होइन. अनि हप्पर बिल्लाहरू पुरै थाहा छ, त्यता डुलेर त्यहाँदेखि वापस भयौँ न, रिटर्न भयौँ भनौँ न नेपाल. नेपालमा गएपछि चाहिँ मैले साढे तिन वर्ष
2: त्यहीँ पढ्नुभयो?
3: त्यहीँ पढेँ होइन, चिल्ड्रेन स्कुल पढ्थ्यौँ. अनि राम्रो थियो, हामीलाई दुईजना समाएर जानुपर्ने, दिउँसो आइसक्रिम खानु दिन्थ्यो होइन. तर डिसिप्लिन चाहिँ राम्रै डिसिप्लिन गर्नु लाउँथ्यो होइन,
2: आर्मीको
3: होइन. तर अहिलेको र पहिलाको बेग्लै थियो. हाम्रो हप्तामा एकपल्ट सिनेमा हलमा लान्थ्यो, डचर हल भन्थ्यो, यहाँ सिनेमा हल देखाउँथ्यो. तर हामीलाई केटाकेटीलाई चाहिँ अगाडि बिछाउनु दिन्थ्यो कि, अनि हेर्दा हेर्दै सुतिहाल्थ्यौँ नि भनौँ न.
2: कस्तो फिल्म देखाउँथ्यो?
3: त्यो हिन्दी फिल्म नै. हिन्दीलाई छ्यामाहरू मामाहरू चाहिँ अब चियरमा बस्छ, हामीलाई चाहिँ अगाडिपट्टि त्यो उमा जस्तै भुइँमै नै चट्टाइ बिछाएर पछि त्यहीँ यसो हेर्नु पर्थ्यो, त्यत्तिकै निदाउँथ्यौँ भनौँ न. त्यो हुन्थ्यो, सजिलो नै थियो. अरू अनि हामीलाई हप्तामा भिजिट लान्थ्यो, ल्याउँथ्यो होइन, कता कता लाने के गर्ने सबै एक्टिभिटी.
2: नानीहरू नभएर तपाईँलाई लानुभयो कि अब तपाईँलाई पनि माया लाग्यो अनि मामाले लानुभयो?
3: होइन, उहाँहरूको नानी नै थिएन, सबभन्दा पहिला मलाई नै छोरा बनेर लग्या. त्यसरी म माइजूलाई आमा भन्छु नि, उमा भन्छु अहिले पनि होइन. अनि मैले सोचेको थिएँ पछि पछि चाहिँ मेरो आमा नै उहाँ होला भनेको त होइन रहेछ होइन. त्यस कारणले अब मेरो मामाको नम्बर छ 21136003 हो नि, कलसाजन जसबहादुर राई. त्यहाँदेखि पछाड त्यहाँदेखि हामी रिटायर भयौँ नै, उहाँको पेन्सन पाएर आउनु नेपाल आयौँ. नेपाल आएपछि भयो मेरो आमा भेटेँ होइन, आमालाई भेटेँ, खुद आमा भेटेँ. उहाँले मलाई के सामानहरू राखिदिनु भएको रहेछ भनौँ न होइन. त्यहाँदेखि खुसी लाग्यो, मलाई माया गर्नुभयो होइन. त्यहाँदेखि मलाई फिलिङ आयो, त मेरो छोरा पो त है भन्नुभयो. त्यहाँदेखि मलाई त्यस्तो हुँदै हुँदै त्यहाँदेखि अब बाउकोतिर जानुपर्छ भनेर चाहिँ मेरो बाउ चाहिँ इन्डियामा हुनुहुन्थ्यो होइन,
2: इन्डियन आर्मीको
3: होइन, इन्डिया आर्मी
2: त्यतिकै
3: काम गर्नु जानुभयो.
2: मुगलान भन्थ्यो नि त होइन.
3: हजुर हजुर. त्यहाँदेखि आसाममा रहेछ, त्यहाँदेखि एकजना मान्छेहरूसँग मिलेर भनौँ न, उहाँहरू जानुहुँदो रहेछ, जानुहुँदो रहेछ. अनि उहाँहरूसँग हामी चाहिँ गयौँ केटाकेटीमा, त्यति बेलामा समथिङ 8-9 वर्षको थियो होला. त्यहाँदेखि गयौँ, गएपछि अनि मलाई बाउ देखेको होइन, बाउ देखेँ अनि मेरो परिवार देखेँ. त्यहाँदेखि त रमाइलो लाग्यो भनौँ न. अनि गाई बस्तुहरू देखेँ, केहरू देखेँ गाउँमा, त्योहरू देखेँ, के देखेँ. अनि अर्कै खालको मलाई
2: बसेर जानुभएको, गाउँ त मन परेन होला नि त सबलाई,
3: पहाड त गइनँ. त्यहाँदेखि अब मन पऱ्यो भनौँ न, कस्तो लाग्यो, खेल्ने साथीहरू भेटेँ भनौँ न होइन. त्यहाँदेखि खुसी लाग्यो. अनि त्यसो हुँदा हुँदै अनि तर मेरो बाबा मेरा मम्मी चाहिँ 2 वर्षमा खस्नुभयो.
2: ए बिचरा, तपाईँ गएको 2 वर्ष?
3: 2 वर्षमा खस्नुभयो.
2: खस्नुभयो खसेपछि
3: अनि
2: ओके साहब, म यतिमै रोकेँ है त यो पार्टलाई चाहिँ. आदरणीय श्रोता, अहिले तपाईँले कार्यक्रम छड्के सलाम सुन्दै हुनुहुन्छ. WTO रिटायर सुक्रिम राई साहब 7 जेलको हुनुहुन्छ, अनि उहाँको श्रीमती पद्मा राई दिदीसँग उहाँकै निवासमा यो कार्यक्रम रेकर्ड गरिएका छौँ. यी बिचमा चाहिँ केही गीतहरू सुनाऊ, त्यसपछि सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी गर्नेछौँ.
1: कार्यक्रम छड्के सलाम,
5: यो BFBS गोरखा रेडियो हो.
6: हजुर, कार्यक्रम छड्के सलाम नै हो, एकदमै रमाइलो कुराकानी हुने गर्छ, यहाँहरूले पनि सुनिराख्नु भएको छ. आउनुहोस् अब यसै क्रममा हामीलाई नेता कोयु राईजीले रोज्नु भएको एउटा मिठो गीत छ. यो गीत उहाँले आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका सबै श्रोतालाई मिठो सम्झनासहित सुन्न र सुनाउन चाहनुहुन्छ, स्वीकार्नुहोस्.

0: यो BFBS कुलकार रेडियो हो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न
2: सक्नुहुन्छ। हजुर, BFBS गोर्खा रेडियोबाट तपाईँ साँझको कार्यक्रम गोधुलीमा हुनुहुन्छ। हामी कार्यक्रमको दोस्रो घण्टामा छौँ र कार्यक्रमको दोस्रो घण्टामा तपाईँहरूले छड्के सलाम सुनिराख्नु भएको छ W2 सुप्रिम राई र उहाँकी श्रीमती पद्मा राईसँग गरिएको कुराकानी। अब यो कुराकानी सुरु गर्नुभन्दा अगाडि हामीलाई मिनी कालीकोटे राईजीले पनि एउटा गीत सुन्न र सुनाउनको लागि अनुरोध गर्नुभएको छ। अब उहाँले रोज्नु भएको मिठो गीत सुनौ र यो गीत उहाँले सम्पूर्ण श्रोताहरूलाई मिठो सम्झनासहित सुनाउन चाहनुहुन्छ, स्वीकार्नुहोस्।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर आदरणीय श्रोताजी, यो BFBS गोर्खा रेडियो नै हो। साप्ताहिक कार्यक्रम तपाईँहरूले छड्के सलाम सुन्दै हुनुहुन्छ। डब्लु टोली टायर सुक्रिम राई साहब हुनुहुन्छ। X7GR को 1976 ब्रिगेड अफ गोर्खासँग भर्ती हुनुभयो, अनि पछि 1994 हामी पहिलो छुट्टी जाँदा चाहिँ उहाँ पेन्सन जानुभएको रहेछ। अनि दिदी पदमा हुनुहुन्छ साफ र दिदी, फेरि वेलकम छ।
2: धन्यवाद भाइ।
1: अनि साहब भर्ती चाहिँ किन हुनुभयो त?
3: सबभन्दा पहिला भर्ती चाहिँ म किन हुनु मन लाग्थ्यो भने, पहिला नम्बर चाहिँ सानोमा चाहिँ कवाई फिल्म हेर्थ्यौँ हामीले। कवाई फिल्म हेर्दाखेरि त्यो गनहरू लिएर ड्याउँ ड्याउँ ड्याउँ गर्ने मलाई साह्रो नै इच्छा थियो होइन सानोमा चाहिँ। त्यो सानोको इच्छा बेग्लै, ठुलो भएपछि चाहिँ मलाई के भयो भने, नेपालमा अब जाहिर खाने माध्यमै थिएन, क्या जाहिर खाने माध्यम थिएन। त्यस कारणले भर्ती हुनु त आवश्यक नै थियो, किन नभएदेखि किन चाहिँ मान्छेलाई मार्नु र मर्नु कसलाई चाहिँ मनपर्छ र, एउटा बाध्यता हो। त्यस कारणले त्यहाँको सबभन्दा पहिला मलाई कर कति बेला लाग्यो भने नि, पहिला मैले त्यो सोचेको थिइनँ, जब मैले बिहा गरेँ नि त्यहाँदेखि चाहिँ मलाई केही हुने।
1: दिदीको माइत चाहिँ कहाँ हो?
2: मेरो माइत चाहिँ भोजपुर,
1: भोजपुर
2: पहिला देखा देख भएर मन परापर भयो, अनि बैरबनमा, अनि उहाँले माग्नु भयो। उहाँ चाहिँ मेरो छ्यामाको चाहिँ भान्जा, अनि आफन्त आफन्तबाट पनि अलिकति नजिक भइयो होइन। उहाँको मेरो छ्यामाको आफ्नै कान्छी छ्यामा, उहाँको आफ्नै कान्छा मामा फेरि
3: सबभन्दा पहिला होइन, मेरो दिदीलाई CUNGR-कै हो 86-33, उहाँलाई चाहिँ भेनाले बोलाउनु भयो, फ्यामिली पर्मिसन पाएर मैले पुर्याउनु लगेँ भनौँ न, गोपा क्याम्पमा पुर्याइसकेको बादमा म फर्किँदै थिएँ चत्रामा। उहाँ चत्रामा चाहिँ उसको मेरो श्रीमतीको माइजूको घरमा गएको थिएँ, ऊ त्यहाँ आयो क्या, मलाई पहिला भेट भयो।
1: त्यहाँ
2: होइन, हामी चाहिँ त्यहीँनिर, मेरो पिताजी चाहिँ इन्डियन आर्मीबाट रिटायर 1971 रिटायर भएर त्यहीँनिर।
1: इन्डियाको भान्जी?
2: हजुर,
1: इन्डियामा बस्नुभयो?
2: हजुर हजुर,
1: धेरै चनाखो बोल्नु हुँदो रहेछ।
3: इन्डियाको सुविधाको छोरी
2: त्यतिखेर चाहिँ।
3: त्यहाँदेखि चाहिँ के भयो भने, त्यहाँदेखि यसो त्यहाँदेखि मलाई कस्तो हुँदो रहेछ भने, मैले सबभन्दा पहिला 1000 नै देखेँ होइन, हेरेँ त मलाई आइम नट फिल लाइक द्याट।
1: त्यस्तो पहिला त्योभन्दा अगाडि पनि केटी ल्याइसक्नु भएको थियो
3: थुप्रो थुप्रो थुप्रो होइन,
1: कति वर्षको उमेरको कुरा थियो?
3: 17-18 वर्षको। त्यहाँदेखि चाहिँ उसलाई देखेपछि मलाई आफ्नै जस्तो लाग्यो, अहिले जस्तै लाग्यो,
1: मन परेको
3: मन पर्यो होइन। अनि मैले तिम्रो नाम के हो भने, पद्मा भने, पद्मा तिमीले मलाई मन पराउँछौ भने डाइरेक्ट नै, तिमीले मन पराउँछौ
1: भने त्यो एजमा त केटी भनेपछि त रातो नै पिरो भयो नि त, तपाईँ त आँटी रहेछ त।
3: मैले भने त्यस कारणले उसले भने, मैले सोद्धाखेरि भन्यो, अनि बाबुले दियो भने मान्छौ भने, बाबुले दिनु हुन्छ मान्छु भनेपछि, अनि मैले प्रोसेस
1: रोकेँ है त। उहाँको चाहिँ के मन पर्यो त्यति बेला मान्छु भन्नुभयो?
2: त्यतिखेर चाहिँ अब राम्रो लाग्यो, मैले चाहिँ सम्झेँ कि मेरो बहिनीको दाजु, मेरो पनि दाजु होला, हाम्रो चाहिँ बिहाबारी चल्दैन होला आफन्त भनेर मैले सोचेको थिएँ। तर बुझ्दै लाँदा चाहिँ
1: बिहा
2: त्यतिखेर चाहिँ को रहेछ भन्दाखेरि चाहिँ, अनि बिहाबारी चल्नु सक्दो रहेछ भनेर, अनि
1: सोध्नुभयो।

0: कस्तो होला, धेरै पछि चाहिँ सोचिँदो रहेछ, अनेकका सोचिँदो रहेछ। त्यतिखेर चाहिँ अब मन पर्यो, अनि सानो बाउले माग्नु भयो, माग्नु जानुभयो, अनि पिताजीले मेरो ल फलानालाई म दिन्छु भन्नुभयो, अनि मैले पनि नाइ भनिनँ।
1: तामलाई
0: अनि
1: त्यो अनुहारै मन पर्यो होला होइन बानी बेला।
2: मलाई यसो हेरेँ कि मलाई कस्तो लाग्यो भने, यस्तो हुँदो रहेछ लेखेको छ भने, मलाई पहिल्यै भेटेको, पहिल्यै भएको, पहिल्यै जस्तो लाग्यो, मेरै जस्तो लाग्यो है। त्यस कारण मैले पछिबाट मैले ससुरासँग कुरा गरेँ, अनि मैले नदेखेको के हुन्थ्यो ज्वाइँ भन्ने भन्नु पनि, मैले भने होइन ससुरा, मैले त तपाईँको छोरीलाई त मेरै जस्तो लाग्यो, पहिल्यैदेखि मेरै जस्तो लाग्यो, त्यस कारणले मलाई 100% कन्फिडेन्ट थियो, यदि तपाईँले नदिएको भए पनि जसरी मेरै बनाउँथे।
1: मेरै 17 वर्ष त निकै यङ एज हो,
2: यङ एज हो।
1: बेला चाहिँ हाम्रो बाबुआमाले पनि बिहा गर्नको लागि चाहिँ भन्नुहुन्थ्यो
0: क्या,
1: घरमा कामको दुःख थियो, तपाईँले त्यो भएर त होइन नि,
2: होइन नि, त्यो चाहिँ किन भने बाबुलाई चाहिँ बुहारी चाहिने। अब म इन्डियामा बसेको, हामी चाहिँ ठुलो जाने क्या, 22-23 जनाको जाने, अनि म चाहिँ बिहा गर्दिनँ भन्थे, किनभने यत्रो घरमा ल्याउँदाखेरि त मेरो बुढियाले त काम गर्नु सक्दैन,
1: खेती ठुलो थियो
2: साह्रो, ठुलो ठुलो खेती, अनि गोठाला खेताला गर्दाखेरि हलिहरू 12-13 जना, केता केता गर्दा त
0: एक छाकमा
1: 25 जना,
2: त्यहाँदेखि त अब सक्दैन जस्तो लाग्थ्यो होइन। अनि मलाई चाहिँ सबै छोरी दिन्थ्यो होइन, म चाहिँ मान्दिनँ थिएँ भनौँ न, हेर्थेँ
1: सबैले चाहिँ
2: छोरी, कता कता हाम्रो बाबा चाहिँ त्यहाँको अर्जबहादुर राई हो होइन, बाउ नै हो सबभन्दा ऊ चाहिँ गण्यमान्य व्यक्ति र त्यहाँ
0: महाजन
2: होइन, त्यहाँदेखि होइन, त्यहाँदेखि
1: किन ल भन्नुभयो त, उहाँको ब्याकग्राउन्ड त्यति थाहा थिएन होला गाउँमा कस्तो छ होइन, त्यो अनुहारै मन परेर यस भन्नुभएको हो कि उहाँको ब्याकग्राउन्ड थाहा थियो,
0: थाहा थिएन तर राम्रो लाग्यो,
1: राम्रो मात्रै त भएन,
0: त्यो त्यतिखेर मैले त्यो केही पनि तौलिन क्या, मतलब त्यस्तो आउँदैन रहेछ, 17 वर्ष नि, 16-17 वर्षमा चाहिँ त्यो ऊहरू आउँदैन रहेछ कि भाइ, मलाई चाहिँ आएन, अरूले चाहिँ अब सोध्छ होला के हो कसो होइन, अनि पढ्नु त मैले छोडेको थिएँ, किनभने म मेरो पिताजी बिजनेस गर्नुहुन्थ्यो, बिजनेस भनेको कन्ट्रोल, जब पिताजी 1971 रिटायर भएर निस्किनु भयो, त्यसपछि पिताजी चाहिँ अब सुबेदार हुनुहुन्थ्यो, उहाँ चाहिँ एकदमै राम्रो के
1: पल्ट
0: अलिअलि पढे, त्यहाँदेखि आउनु भएपछि उहाँले जब देख्नु भयो नि अब, अनि उहाँले चाहिँ नेपाली दाजुभाइहरू, पहाडको दाजुभाइहरू नठगियोस् भनेर उहाँले चाहिँ कन्ट्रोल एउटा माग गर्नुभयो, होइन होइन गभर्मेन्टलाई, कन्ट्रोल चलाउने कोटा भन्छ नि, जसमा मट्टी तेल, नुन अनि चिनी सही दाममा हो, त्यो चाहिँ मतलब उहाँले आर्ट गर्नुभयो, अनि अब उहाँ एकदम सक्षम हुनुहुन्थ्यो, अनि गभर्मेन्टले पनि दियो
1: यतिमा बेच्ने,
0: यतिमा अनि यति सप्लाई, ड्रमको ड्रम आउँथ्यो मट्टी तेल, अनि त्यसमा चाहिँ म सहयोग गरेँ, हजुर, बैरबन
1: हजुर, किनभने हामी चाहिँ चतरामा झर्थ्यौँ, अनि त्यो खरुवा घिउ उमा हुन्थ्यो बाँसको ढुङ्रोमा, अनि एक खरुवाको चाहिँ 8 टोकरी नुन दिन्थ्यो बाबाले भन्नुहुन्थ्यो है, त्यस्तै थियो होला
0: त्यो पछिबाट, त्यो 1971 कुन साल हो, तर 1971 पछि 1973 होला, कोटा एकदमै राम्रो चलाउनु भयो, मतलब अब साझा उहाँको चाहिँ जिम्मेवारीमा पुरा खट्नुहुन्थ्यो, अनि सही दाममा बिक्री गर्दा कोटा हो, अब जस्तो अब लिमिटले सबैलाई पुग्थ्यो,
1: अनि साहब उहाँलाई केटी त हेर्नुभयो, त्यो हेरेको कति दिनपछि चाहिँ विवाह भयो त,
2: त्यहाँदेखि म पहाड गएँ होइन, त्यहाँ सबभन्दा पहिला उसलाई मैले सोधेँ, अब सबभन्दा पहिला ऊ आई डोन्ट नो उसले कसरी मन परायो होइन, ऊ मक्ख पऱ्यो होइन, मक्ख परेपछि अब म पनि मक्ख, मैले त मन पराइहालेँ होइन, मन पराएँ, त्यहाँदेखि यतिको केटी लान्छु म भने, घरमा जेसुको होस् तर ठिक छ, त्यस्तो हुँदो रहेछ, पहिला चाहिँ मैले
1: चाहिँ अब इन्डियामा बसेर आउनु भएको, मधेसमा बस्नु भएको, गाउँमा गरेर खान्छु सक्छु भन्ने त थियो, गाउँमा त दुःख हुन्थ्यो नि,
0: जस्तो मेरोमा त्यो पिक्चरहरू आएन क्या, जस्तो म इन्डियामा क्लेमेन्टनमा बसे, बिहार छेउमा क्लेमेन्टन, त्यसपछि नागपुर महाराष्ट्रमा बसे, आन्ध्र प्रदेशमा महाराष्ट्र नागपुरमा, त्यसपछि देहरादुन गङ्गोडा होइन, त्यस्तो बसेर उहाँको कस्तो भने अब इन्डियनको अब धेरै मतलब अब फरक नि नेपालभन्दा, जब रिटायर भएर आउनु आयौँ हामी त अलिकति मलाई त्यो गाउँ घरको चाहिँ पक्का फरक लाग्यो, किनभने अब हामी बैरबनमा बाबाको सोच, बैरबनमा केही गर्ने, बिजनेस गर्ने उहाँ सोच लिएर हामी बैरबनमा आयौँ, अनि त्यहाँनिर अलिकति
1: हजुर हजुर, दिदीलाई म यतिमै रोकेँ है त, यो हप्ताको कार्यक्रम फर्स्ट एपिसोडमा

0: यति नै गरौँ। साहबलाई धेरै धेरै धन्यवाद यो हप्ताको प्रोग्रामको लागि।
1: थ्याङ्क यू भेरी मच।
0: दिदीलाई पनि धेरै धेरै धन्यवाद।
2: धन्यवाद भाइ। हजुर,
0: हाम्रो साहब सुक्रिम साहब र हाम्रो दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र उहाँहरूको चाहिँ विवाह भइसकेको छ र अलिकति गाउँले कुराहरू जोड्दै थियौँ। अर्को हप्ता चाहिँ कार्यक्रम छड्के सलाममा यही प्रसङ्गबाट हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ र अर्को हप्ता भेट्ने बाचा राख्दै बिदा मागे। हस्त, नमस्ते।
3: Solidarity on the march! Left! Salute!
4: One, two, three, four, five, down, three!
5: Karyakram Chhadke Salaam.

0: जमिनतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गर्नुभएको छ। प्रधानमन्त्री बनेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुग्नुभएका प्रधानमन्त्री शाहले सुनसरी घटनाका कारण मुलुकमा उत्पन्न परिस्थिति र सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनु भएको थियो। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री शाहसँग राष्ट्रपतिले मुलुकको परिस्थितिबारे जानकारी लिनुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी घटनापछि पूर्वी तराई मधेसका जिल्लामा देखिएको समस्याबारे देशवासीका नाममा सम्बोधन गर्नुभएको छ। परिस्थिति सामान्य बनाउने र थप अप्रिय घटना हुन नदिने प्रयास भइरहेको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहको भिडियो सम्बोधन फेसबुक मार्फत सार्वजनिक भएको छ।
1: घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। घटना भए लगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं सो स्थानमा पुगिसक्नु भएको छ। साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसि परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकिएको छ। यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचार प्रसार नगराउन अनुरोध गर्दछु।
0: गृहमन्त्री सुदन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न विराटनगरका विभिन्न अस्पताल पुग्नु भएको छ। विराटनगरको विराट नर्सिङ अस्पताल र प्राइम अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्कीले जानकारी दिनुभयो। गृहमन्त्री गुरुङले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ। तेह्रथुम सदरमुकाम म्यागलुङमा निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि बस पार्क सञ्चालनमा आउन सकेको छैन। बबिता राईको रिपोर्ट।
2: सदरमुकाम म्याङलुङ बजारको साँघुरो बस पार्कलाई व्यवस्थित बनाउन म्याङलुङ दुईमा नयाँ बस पार्क निर्माण गरिएको छ। प्रदेश सरकारको रू 7,53,00,000 लागतमा अपाङ्ग मैत्री शौचालय, टर्मिनल भवन, बस विश्राम सेट, पहुँच मार्ग, आरसीसी क्षेत्र र गार्ड हाउस सहितको बस पार्क निर्माण गरिएको हो। आशिष आशीर्वाद जेबीले विक्रम सम्बत 2076 साल असार महिनामा सम्झौता गरी 2081 साल असार महिनामा निर्माण सम्पन्न गरेको थियो। नौ स्थानीयले दान गरेको 10 रोपनी जग्गामा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटा मार्फत बस पार्क निर्माण भएको हो। गत पुष 8 गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बस पार्क उद्घाटन गर्दै पूर्वाधार विकास कार्यालय तिरथुमले म्याङलुङ नगरपालिकालाई बस पार्क हस्तान्तरण गरेको थियो। तर उद्घाटनकै दिन पुगेका सवारी बाहेक त्यस यता बस पार्क सुनसान छ। म्याङलुङ 10 तम्फुलाका लाल कुमार पयाङ्गो लिम्बु।
3: पार्क नपर्ने ठाउँमा जबरजस्त बस पार्क बनाइयो। त्यो बस पार्क बनाउँदाखेरि राज्य कोषबाट ठुलो लगानी भएको छ, खेरो गएको छ त्यो बस पार्क। र त्यो बस पार्क सम्पन्न भए पनि अहिले त्यहाँ स्याल र चरा मुसा हिँड्ने ठाउँ मात्रै भएको छ, न त मान्छे जान्छ न एउटा गाडी जान्छ। त्यसले गर्दा यो राष्ट्रको सम्पत्ति दुरुपयोग भएको छ।
2: यातायात व्यवसायी सरोज तामाङका अनुसार बस पार्क बजारदेखि टाढा र पायक नपर्ने स्थानमा भएकाले सवारी सञ्चालन गर्न कठिन भएको हो।
4: तल त तपाईँको मान्छेहरू कोही पुग्न सक्ने ठाउँ पनि त भएन नि त, एकान्त अब ठाउँ कुनामा भयो तल साइडमा। कुनै हामीलाई चाहिँ अब बस पार्क चाहिँ यहाँ ठिक लाग्छ, किनकि तपाईँतिरबाट अब सेन्टर पर्ने भएर।
2: पुरानो बस पार्क भन्दा करिब 2 किलोमिटर दक्षिण रहेको नयाँ बस पार्कसम्म पुग्ने सड़क साँघुरो छ। करिब 6 मिटर चौडाइको कच्ची सड़कमा दुईवटा सवारी एकै पटक क्रस हुन सक्ने पर्याप्त ठाउँ छैन। वर्षायाममा सडक खेलान्य हुने भएकाले सवारी आवाज

युवाहरूको संसार युथ ड्रिम्स. यस कार्यक्रममा युवाहरूको चिन्तन, मनन र युथ भिजनका बारेमा चर्चा हुनेछ. विश्वमा सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक र विकास निर्माणमा युवाहरूको सक्रिय भूमिका र सफलता रहँदै आएको छ. युवा संसार अथवा युथ ड्रिम्समा युवाहरूको जीवनको सङ्घर्ष, सफलता, चाहना र भविष्यका योजनाहरू सेयर गर्नेछौँ. युवा समय भनेको जोश, जाँगर र सृजनात्मक, रचनात्मक नलेज, एबिलिटिज एन्ड स्किल्सबाट नै घर, परिवार र समाज अनि देशको लागि अघि बढ्ने समय हो. आउनुहोस् अब युवा शक्तिको बारेमा हामी कुराकानी गर्दै जानेछौँ.

0: आजको युथ ड्रिम्समा मेरो गेस्ट हुनुहुन्छ रेक्रुट इन्टेक 2026 का भाइहरू ट्रेनी राइफलम्यान टेन्जिङ शेर्पा अनि ट्रेनी राइफलम्यान पारुहाङ साम्पाङ राई र दुवैजना भाइहरू तपाईँहरूलाई बिएबिएस गरकारी एडियोमा वेलकम छ। रेक्रुट इन्टेक 2026 का भाइहरू गोर्खा कम्पनी आइटी सिकेट्रिकबाट क्विन्स एभेन्यू ओल्ड सर्टमा आउनुभएको थियो नेपाल कपको बेलामा। ट्रेनी राइफलम्यान टेन्जिङ शेर्पा भाइ तपाईँले के पर्फर्मेन्स गर्नुभएको थियो?
1: दिदी मैले चाहिँ यो खास गरी पर्फर्मेन्समा चाहिँ हाम्रो सिकेसी टोलीमा चाहिँ एउटा टेकन्डो टोली र खुकुरी ड्रिल देखाउने टोलीहरू थियो दिदी,
0: र
1: मैले चाहिँ त्यसमा खुकुरी ड्रिल देखाउने टोलीमा थिएँ दिदी।
0: तपाईँहरूको खुकुरी ड्रिल्स होइन यो एकदमै राम्रो पनि थियो। अनि त्यस्तै गरी हाम्रो पारुवाङ साम्पाङ भाइ।
2: हजुर दिदी, म पनि सिकेसी टोलीको खुकुरी ड्रिल प्रस्तुत गर्नेमै थिए दिदी।
0: यो एकदमै राम्रो प्याटर्न डिस्प्ले गर्नुभएको थियो, तपाईँहरूले ट्रेनिङ कति लामो गर्ने मौका पाउनुभयो?
2: यसको लागि चाहिँ दिदी हामीले लगभग दुई हप्ता जति चाहिँ हामीले प्र्याक्टिस गरेको थियौँ दिदी। हामीलाई चाहिँ अब हाम्रो सेक्सन कमान्डर गुरुजी मनोज तामाङ गुरुजीले चाहिँ हामीलाई चाहिँ यो सबै प्याटर्नहरू चाहिँ बेसिकदेखि एकदमै मजाले सिकाउनु भएको थियो दिदी।
0: एभ्री इयर नेपाल कपको समयमा न्यू ट्रेनिसहरूको खुकुरी ड्रिल्स हामी हेर्ने मौका पाउँछौँ, र यसपटक भने अलिकति डिफ्रेन्ट हो भाइहरू?
1: दिदी प्याटर्न चाहिँ सेम नै हो दिदी, तर मैले पनि पहिला इन्टेकोहरू चाहिँ हामीले नै हेरेको छैनौँ दिदी, त्यही भएर हामीलाई त्यस्तो प्रपर नलेज चाहिँ छैन।
0: तर
1: यो खुकुरी ड्रिलको यो प्याटर्न चाहिँ सेमै हो दिदी।
0: ओके, तर यस पटक भने उहाँहरूले एकदमै सिक्वेन्समा मिलाएर राख्दा अलिकति नौलो देखेको थियो। अब सोफार अहिलेसम्म गोर्खा कम्पनी आइटी सिकेट्रिकमा तपाईँहरू नेपालदेखि आएपछि ट्रेनिङ गरेको पनि धेरै लामो भइसक्यो, अब छिट्टै नै क्याप ब्याजिङ पनि हुनेछ तपाईँहरूको, अहिलेसम्म सोफार तपाईँहरूको ट्रेनिङ कस्तो भइरहेको छ?
1: दिदी अहिलेसम्म चाहिँ सोफार सबै स्मुथली राम्रै नै भइरहेको छ दिदी, टाइमहरू बितेको पनि चाल पाइरहेको छैनौँ दिदी, भर्खरै आएको जस्तो लाग्छ तर निकै पाँच महिना नै हुन लागिसक्यो।
0: ओके, टेन्जिङ शेर्पा भाइ तपाईँ नेपालको कुन ठाउँबाट आउनुभएको?
1: दिदी म चाहिँ जन्मेको चाहिँ काठमाडौँमा हो, तर मेरो गाउँ चाहिँ शङ्खुवासभा हो दिदी।
0: तपाईँ काठमाडौँमा जन्मिनु भयो तर तपाईँको गाउँ चाहिँ शङ्खुवासभा,
1: नेबरिङ डिस्ट्रिक्ट।
0: अनि तपाईँको नाम चाहिँ बडो गजबको रहेछ नि त होइन, तेन्जिङ शेर्पा।
1: हजुर दिदी,
0: पहिलो हिमाल चढ्ने व्यक्तिको नाम हो नि तेन्जिङ शेर्पा होइन?
1: हजुर दिदी।
0: तपाईँ हिमालतिर जाने मौका त पाउनु भयो कि पाउनु भएको छैन?
1: हिमाल चढ्ने मौका चाहिँ पाइन दिदी, तर पछि अब फ्युचरमा मन चाहिँ छ दिदी।
0: ओके, मन चाहिँ छ होइन, राम्रो कुरा हो। तपाईँको यो नाम कसले राखिदिनु भएको?
1: मेरो नाम चाहिँ मेरो ड्याडीले राखिदिनु भएको हो दिदी। मेरो ड्याडी चाहिँ पहिला सानैमा गाइड माउन्टेनियरिङ गाइड पनि हुनुहुन्थ्यो, र उहाँ ट्रेकिङ सम्बन्धीमा नलेज भएको कारण र उहाँले त्यस्तै सम्बन्धीले नै उहाँले राखिदिनु भएको।
0: मेरो छोरा पनि टेन्जिङ नै होस् भन्ने होइन हिसाबले। ओके, एकदमै खुसी। अनि नेपालमा के गर्नुहुन्थ्यो भाइ तपाईँ ब्रिटिस आर्मी जोइन गर्नुभन्दा अगाडि?
1: दिदी म चाहिँ प्लस टू दिएर बसिरहेको थिएँ दिदी, र ब्याचलर्स पढ्दै थिएँ, र त्यो पढ्ने क्रममा नै म ट्रेनिङहरू पनि गरिरहन्थेँ र स्पोर्ट्समा एक्टिभ थिएँ, र त्यसै गरी मैले चाहिँ ब्रिटिस आर्मीको लागि फर्म पनि फिलअप गरेको थिएँ, र फेज वान सेलेक्सन राम्रै भयो र त्यसले एउटा कन्फिडेन्स बिल्डअप भयो, त्यसैले नै ट्राई गर्दा गर्दा नै सफल भए भनौँ दिदी।
0: भनेपछि तपाईँ फर्स्ट एटेम्प्ट नै सफल हुनुभएको
1: हो? हजुर दिदी।
0: गुड, अनि तपाईँको स्टडी नेपालमा के थियो? प्लस टूमा
1: चाहिँ मैले म्यानेजमेन्ट पढेको थिएँ, बिजनेस म्यानेजमेन्ट।
0: अनि तपाईँको हबिजहरू के के छ?
1: मेरो हबिज भन्नुपर्दा चाहिँ म चाहिँ बास्केटबल खेल्न रुचाउँछु दिदी, अरू त खासै त्यस्तो छैन दिदी।
0: ओके, अनि पारुहाङ भाइ तपाईँको सो फार ट्रेनिङ कस्तो भइरहेको छ?
2: मेरो पनि एकदमै राम्रो भइरहेको छ दिदी,
0: अब
2: नेपालबाट आएदेखि एकदमै गुरुजीहरू पनि राम्रो हुन्छ, र सबै गाइडेन्सहरूले चाहिँ एकदमै राम्रो भइरहेको छ दिदी, अनि सोचेको भन्दा चाहिँ धेरै राम्रो भइरहेको छ दिदी।
0: सोचेको भन्दा धेरै राम्रो होइन, जस्तो कि तपाईँहरू जस्तो अब एकदमै र पर्सन हामी जस्तै होइन, अर्डिनरी पिपुल भनौँ न, एउटा सिपाही हुनुको लागि तपाईँहरूले भर मगदुर रूपमा ट्रेनिङ गरिराख्नु भएको छ नि होइन, जब तपाईँ भर्ती हुनुभयो त्यसपछि ट्रेनिङ गर्दा कस्तो फिल भयो? तपाईँले सोचेको जस्तै भइरहेको छ, अलिकता डिफ्रेन्ट?
2: सुरु सुरुमा चाहिँ अब सोचेको भन्दा अलिक डिफ्रेन्ट भएको थियो दिदी, अब सुरुमा अब उताबाट बिग्लै ट्रेनिङ हुन्छ जस्तो सेक्रेटरी तर अब दिनदिनै आएर अब डेली आफ्नो एडमिनहरू गर्नदेखि लिएर बेड बनाउने त्यो सबै चाहिँ एकदमै त्यो चाहिँ ट्रेनिङ भन्दा नि बढी चाहिँ तिनीहरू चाहिँ गाह्रो लागेको थियो दिदी. अनि त्यो चाहिँ अलिकति सोचेको भन्दा फरक लागेको थियो तर दिदी, तर अब डेली बेसिसमा अब त्यही गर्दै गएपछि अहिले चाहिँ अब
0: हेबिट नै भयो.
2: हजुर दिदी, ठिकै र अहिले चाहिँ सजिलो भइरहेको छ.
0: अनि नेपालमा त बेड मिलाउनु पर्ने थिएन, हुड टल्काउनु पर्ने थिएन, ड्रेस पनि अप टु डेट बनाइराख्नु पर्ने थिएन, होइन? सबै मम्मी ड्याडीले गरिदिनु हुन्थ्यो होला नेपालमा. यहाँ त अब सबै गर्नु पर्यो, होइन भाइ? ओके, यही नै हो लाइफ भनेको, होइन? सधैँ सिक्दै अगाडि बढ्ने. पारुहाङ भाइ, कतिऔ पटकमा ब्रिटिस आर्मी जोइन गर्नुभएको? तपाईँको नम्बरी तेन्जिङ जस्तै फर्स्ट टाइममै तपाईँ भर्ती हुनुभएको कि?
2: हजुर दिदी, म पनि फर्स्ट टाइममै भर्ती लागेको.
0: भर्ती हुनुको लागि तपाईँहरू जस्तै अब हजारौँ हजार कति धेरै तपाईँका साथीहरू थिए तपाईँभन्दा पछाडि, ती सबै भर्ती हुन सकिँदैन, होइन? यहाँ पनि लिमिट छ. उहाँहरूको चाहना पनि थियो, कोसिस पनि त्यत्तिकै थियो, होइन? अनि पसिना बगाउनु भएको हो, सफल हुन सक्नु भएन, र तपाईँ सफल हुनुभयो. तपाईँको नाम अनाउन्स गरियो नि तपाईँ सफल हुनुभयो भनेर, त्यो समयमा कत्तिको खुसी हुनुभएको थियो तपाईँ?
2: हजुर, अब त्यो मोमेन्टमा चाहिँ अब एकदमै खुसी भयो दिदी. ल, आफ्नो अब सबै मेहनत चाहिँ अब सबै मेहनत चाहिँ अब एउटा त्यसले चाहिँ एउटा राम्रो प्रतिफल दिएको थियो जस्तो लागिरहेको थियो दिदी.
0: त्यस्तै गरी तेन्जिङ भाइ, तपाईँको पनि यही प्रश्नमा त्यो खुसियालीलाई कसरी व्यक्त गर्नुभएको थियो?
1: दिदी, म चाहिँ फर्स्टमा जब म रुममा थिएँ र तपाईँ सफल हुनुभयो भन्नुभयो, म चाहिँ एकछिन सक भएको थिएँ, म भएँ
0: है.
1: भित्र एउटा कन्फिडेन्स चाहिँ थियो हुन्छु भन्ने, तर अब त्यो भइसकेपछिको रियाक्सन चाहिँ त्यस्तो, म चाहिँ एकछिन हल्का सकमै थिएँ दिदी, अनि भए है भनेर सोचमा. दिदी,
0: सेलेक्सनमा पढ्दा कतिजना जति हुनुहुन्थ्यो तपाईँहरू?
1: फाइनल फेजमा मात्रै चाहिँ 500 समथिङ कति नम्बर थियो दिदी फाइनल फेजमा, तर ओभरअल फर्स्टको फर्म सेलेक्सनदेखि चाहिँ 14,000 जति.
0: 14,000 है, तपाईँहरू बडो लक्की, होइन? तेन्जिङ भाइ, ब्रिटिस आर्मी जोइन गर्नुभयो, जब यहाँ आउनुभयो पहिला त सोचेको थियो नि, होइन, लाइफ इजी हुन्छ, तर ट्रेनिङ गर्दा सोचेको भन्दा फरक धेरैले त्यही भन्नुहुन्छ. तपाईँले गोर्खा कम्पनी आइटिसी क्याट्रिकमा गर्नुभएको ट्रेनिङको सबै फेज सजिलो हुन्छ भन्ने छैन, कुन चाहिँ फेज तपाईँलाई सजिलो लाग्यो, कुन चाहिँ बढी टफ लाग्यो?
1: दिदी, फेजको कुरा गर्नुपर्दा चाहिँ मलाई फर्स्ट फेज जुन चाहिँ हामी भर्ती लाग्छौँ, तब त हामी भर्खर सिभिल हुन्छौँ, र सिभिलदेखि मिलिटरी आउँदाखेरि जुन त्यो डिसिप्लिन, नयाँ कुरा, सबै नयाँ कुरा हुन्छ. आइरन, लुगामा आइरन लाउनु पर्ने, म्याक्सिटले बेडहरू मिलाउनु पर्ने, त्यो चाहिँ सबै कुराहरू नयाँ भएको कारणले र आफूले गर्न नजानेर चाहिँ त्यो फेज चाहिँ मलाई निकै नै गाह्रो लागेको थियो. र त्यसपछि जुन फेज अहिले नर्मल्ली त्यो फेजको फेज कर बेसिक ट्रेनिङको फेजहरू हुन्छ नि दिदी, त्यो अहिले जुन अहिले भइरहेको छ, अहिले चाहिँ मलाई त्यो इन्भाइरोमेन्टसँग अड्याप्ट भएर नि होला, र गाह्रै भए पनि, तर जुन चाहिँ त्यो फर्स्टमा जुन फिलिङ थियो, त्यो प्रेसर, टाइम प्रेसर, त्यो चाहिँ मलाई निकै नै गाह्रो लागेको थियो दिदी.
0: ओके, अनि त्यो ट्रेन्स खन्नु भन्दा पनि गाह्रो लाग्यो, होइन? तपाईँहरूलाई एकोमोडेसन मिलाउन, आइरनिङ गर्न, होइन, बुट टल्काउन, अनि टाइमिङमा खानु पर्यो, टाइमिङमा सुत्नु पर्यो, टाइमिङमा उठ्नु पर्यो, यो चाहिँ गाह्रो लाग्यो, होइन तेन्जिङ भाइ? ओके, फर्स्ट फर्स्टमा. ओके, अनि पारुहाङ भाइ, तपाईँ नेपालमा के पढ्दै हुनुहुन्थ्यो? ब्याचलर थर्ड इयर. कुन युनिभर्सिटी?
2: त्रिभुवन युनिभर्सिटी जोइन गरेँ.
0: तपाईँको सब्जेक्ट?
2: मैले चाहिँ साइकोलोजी लिएको थिएँ.
0: साइकोलोजी, ओके. अनि फ्युचरमा के भन्ने प्लान थियो, यदि ब्रिटिस आर्मी जोइन नभएको भए तपाईँको प्लान बी के थियो भाइ?
2: प्लान त त्यही, ब्याचलर क्लियर गरेर अब बाहिरतिर जाने थियो प्लान त दिदी.
0: ओके, अब यो कुराकानीलाई हामी एकैछिन यहीँ रोकौँ, रोकेर हामी साङ्गीतिक विश्राम लियौँ. हजुर आदरणीय श्रोताहरू, अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो गोर्खा कम्पनी आइटिसी क्याट्रिकमा इन्टेक 2026 ट्रेनिङ गर्दै हुने ट्रेनी राइफलम्यान तेन्जिङ शेर्पा र त्यस्तै गरी ट्रेनी राइफलम्यान पारुहाङ साम्पाङ राईसँगको कुराकानी सुनिराख्नु भएको थियो. अझै रमाइलो कुराकानी छँदैछ, हामी अगाडि बढ्दै जानेछौ. अहिलेको लागि भने छोटो विश्राम.

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो PFBS गोर्खा रेडियो हो।
3: हजुर, बिएबिएस गोर्खा रेडियो नै हो। हामी युथ ड्रिम्सको सेकेन्ड पार्ट भने अबको केही समयमा नै सुन्नेछौँ। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु, हाम्रो नियमित श्रोता नै हुनुहुन्छ, सधैँ सधैँ यस कार्यक्रममा सहभागिता जनाउनुहुन्छ र आज पनि आउनुभएको छ कैलाश भाइ ननिटनबाट। उहाँले एउटा गीत सुनाइदिनको लागि अनुरोध गर्नुभएको छ। सोनु निगमको स्वरमा कुनै एउटा गीत भन्नुभएको छ। उहाँले आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका सबै श्रोतालाई मिठो सम्झना भन्नुभएको छ। हाम्रो कैलाश भाइ, तपाईँको लागि मैले राखेको छु सोनु निगम र साथीहरूको स्वरमा रहेको जस्ट सेल।

0: बीएफबीएस गर्ग रेडियोबाट तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। म रूपा, तपाईँ हुनुहुन्छ कार्यक्रम युथ ड्रिम्समा। युथ ड्रिम्समा हामी गर्खा ब्रिगेडका विभिन्न युनिटबाट हाम्रा यङ सोल्जर्सहरू भनौँ न युथहरूसँगको कुराकानी हामी गर्दैछौ।
1: आउनुहोस् आज भने गर्खा कम्पनी आइटीसी क्याड्रिकमा हुनुभएको यङ राइफलम्यान भाइहरूसँग हामी गरिरहेका गरिरहेका छौँ। 9 महिनाको ट्रेनिङ पूरा गर्दै हुनुहुन्छ र अहिले सोफार 5 महिनाको ट्रेनिङ भइसकेको छ। ट्रेनी राइफलम्यान तेन्जिङ शेर्पा र त्यस्तै गरी ट्रेनी राइफलम्यान पारुहाङ साम्पाङ राई। अघि पारुहाङ भाइले भन्दै हुनुहुन्थ्यो, हाम्रो उद्देश्य यदि ब्रिटिस आर्मी जोइन नभएको भए विदेशतिर जाने, अरू प्लानहरू पैसा कमाउने, होइन अब देश विदेश घुम्ने, यस्तै थुप्रै थुप्रै कुराहरू हुन्छ नि, विशेष गरेर तपाईँहरू जस्तो युथहरूको बीचमा। केही स्किल सिकेर विदेश जाने प्लान थियो कि, अथवा विदेशमा गइसकेपछि त्यहीँ पढ्ने त्यहीँ स्किल सिक्ने भन्ने प्लानमा हुनुहुन्थ्यो?
2: हजुर, त्यो स्किल्सहरूको बारेमा त त्यस्तो केही प्लान भएको थिएन दिदी। अब म चाहिँ ट्रेनिङ पनि गरेको थिएँ, अब साथै यता क्लासहरू पनि लिँदै थिएँ, अनि म चाहिँ ब्याचलर चाहिँ क्लियर गर्छु अनि मास्टर्स गर्नलाई चाहिँ बाहिर जान्छु भन्ने त्यही अनुसारको प्लान चाहिँ बनाएको थिएँ दिदी। स्किल्सहरू त त्यस्तो केही सिकेको थिएन दिदी।
1: अनि तपाईँहरूको बिचमा, तपाईँहरू जस्तो युथहरू जो स्कुलका कलेजका युनिका स्टुडेन्टहरू हुनुहुन्छ, तपाईँहरूको बिचमा विशेष गरेर फ्युचरको बारेमा कस्तो कुरा हुन्थ्यो?
2: नेपालमा अब राम्रोसँग अब राम्रो जब पाउन कि अब राम्रै खत्रै पढ्ने हुनुपर्छ दिदी। अब
1: खतरा पढ्ने हुनुपर्छ, होइन खतरा पढ्ने प्लस अनि आफ्नो चिनेको मान्छे जसको जुन कम्पनी छ नि त्यहाँ जागिर गर्नको लागि नातादार पनि हुनुपर्छ होला।
2: हजुर, त्यस्तै छ अब अवस्था नै, जसरी भए पनि अब आफ्नो पढाइलाई अगाडि बढाउँदै अब अब आफ्नो घर परिवारको आर्थिक स्थिति पनि हेर्ने पर्यो दिदी। त्यसको लागि अब धेरै जसोको चाहिँ अब प्लान चाहिँ अब विदेश जाने र पैसा कमाउने, त्यही त्यस्तै नै कुरा हुन्थ्यो दिदी।
1: है तेन्जिङ भाइ, तपाईँको के थियो प्लान बी यदि ब्रिटिस आर्मी जोइन नगरेको भए?
3: हजुर, म नि मास्टर्स पढ्दै थिएँ दिदी, मैले चाहिँ बिआइटी पढिरहेको थिएँ र मेरो प्लान पनि मास्टर्सको लागि नै बाहिर जाने थियो दिदी। मलाई चाहिँ वेबसाइटहरूप्रति इन्ट्रेस्ट थियो र म चाहिँ त्यही स्किल्सहरू सिकेर बाहिर ट्राई गर्छु र फ्रिलान्सिङहरू गर्छु भनेर सोचेको थिएँ दिदी।
1: ओके,
3: साथीहरूसँग भेट्दाखेरि चाहिँ कहिले काहीँ चाहिँ रमाइलो गफगाफहरू हुन्छ र कहिले काहीँ चाहिँ सिरियस टक अब लाइफको बारेमा, किनभने उमेर पनि त भइसक्यो नि त अब।
1: ए हो र,
3: इन्डिपेन्डेन्ट पनि त।
1: गुड गुड, अहिले कति वर्षको तपाईँहरू?
3: म चाहिँ 20 इयर्स भयो दिदी।
1: 20 इयर्स। पारुहाङ भाइ कति वर्ष?
2: म चाहिँ 19 इयर्स।
1: एकदमै राम्रो, 20 वर्ष त पुगिसकियो नि, होइन अब यो भनेको त हामीले देशको लागि केही गर्नुपर्छ अनि आफ्नो घर परिवारको लागि भनेको पनि एकदमै राम्रो कुरा। तपाईँहरू दुवैजनाले मास्टर्स चाहिँ विदेशमै गर्ने प्लान थियो, होइन?
3: हजुर दिदी।
1: पारुहाङ भाइको फ्युचर प्लान के छ?
2: फ्युचर प्लान त दिदी अब बेसी अब ट्रेनिङ फेरि चाहिँ 9 महिनाको ट्रेनिङ चाहिँ मजाले अब राम्रोसँग पास भएर जाने दिदी, आफ्नो रेस्पेक्टेड रेजिमेन्टमा दिदी, करियरको लागि चाहिँ फोकस हुँदै अब राम्रो गर्दै जाने नै प्लान त्यही नै छ दिदी अहिलेको लागि।
1: जिन्दगीमा कहिले काहीँ भनेको जस्तो हुँदैन, होइन कहिले जिन्दगी एकदमै सहज रूपले अघि बढ्छ, कहिले अघि बढ्दैन, यो सुख दुःख भन्ने कुरा हुन्छ नै, होइन मान्छेको पनि एउटा राम्रो नराम्रो पाटोहरू हुन्छ, कोही मान्छे पनि 100% पर्फेक्ट हुँदैन। र तपाईँको राम्रो गुड पक्ष भनौँ न स्ट्रेन्थ अथवा विक पोइन्टहरू तेन्जिङ भाइ तपाईँको के छ?
3: दिदी मेरो राम्रो पक्ष चाहिँ मलाई कम्युनिकेसन र टिमवर्क नै हो जस्तो लाग्छ दिदी। सानैदेखि टिम स्पोर्ट पनि खेलेर आएको थिएँ, बास्केटबल, त्यसले गरेर बाहिरको अरू नयाँ नयाँ साथीहरूसँग भेट्दाखेरि बोल्ने, राम्रोसँग बोल्ने, त्यसले गरेर कम्युनिकेसनहरू पनि राम्रोसँग राम्रै छ जस्तो लाग्छ। नराम्रो पक्षको कुरा गर्नुपर्दा चाहिँ कहिले काहीँ चाहिँ मोटिभेसन अलि ल्याउन सक्दिनँ कि जस्तो लाग्छ दिदी, त्यसमा चाहिँ म वर्क अन गरिरहेको छु। सुरु सुरुमा त्यस्तो हुन्थ्यो र त्यसमा चाहिँ अहिले वर्क अन गरिरहेको छु, अझै त्यस्तो अलि फिल हुँदैन।
1: अनि त्यस्तै गरी हाम्रो पारुहाङ भाइको
2: मेरो अब राम्रो पक्ष हुन्छ दिदी, अब म चाहिँ अब नयाँ मान्छेहरूसँग चाँडै घुलमिल हुन्छ जस्तो लाग्छ दिदी, अनि टिमवर्क टिममा पनि अलिक काम गर्न चाहिँ अब अलिक म चाहिँ सक्छु, टिमवर्क गर्न चाहिँ अलिक मलाई राम्रो लाग्छ दिदी।
1: अब मेरो
2: त्यसै गरी नराम्रो पक्ष भन्दा चाहिँ म चाहिँ अब
3: कहिलेकाहीँ चाहिँ अलिक ओभर थिङ्किङ चाहिँ मेरो अलिक नराम्रो पक्ष जस्तो लाग्छ। फ्री टाइम हुँदा चाहिँ अलिक ओभर थिङ्किङहरू गर्दै बसिन्छ मेरो नराम्रो पक्ष लाग्छ।
1: अब त किन ओभर थिङ्किङ गर्नु पर्यो र होइन, र थिङ्क नै नगर्ने भन्ने पनि होइन, गर्नुपर्छ होइन, तर अत्याधिक मात्र पनि गर्नु भएन। तपाईँहरू दुवैजनाको नाम, एकजनाको तेन्जिङ शेर्पा, अरूको पारुहाङ। पारुहाङ भनेको मिनिङ चाहिँ तपाईँहरूको कम्युनिटीको एउटा राजाको नाम हो क्यारे, राजकुमारको। ओके, बडो गजबको नाम, मलाई खुब मन पर्यो तपाईँहरू दुवैजनाको। अब हामी यो कार्यक्रममा एउटा सिम्पल रिडल पनि खेलौँ। तपाईँहरू अब नेपालदेखि आउनुभएको, तपाईँहरूलाई नेपाली कुरा त पर्फेक्ट छ होइन
3: दिदी?
1: राम्रो छ नि, तपाईँहरू नेपालमा एकदमै अभ्यस्त भइरहेको मान्छे होइन। तपाईँ हामी सबैले एकदमै धेरै मात्रामा प्रयोग गर्छौँ नि इङ्ग्लिस वर्डहरू होइन, हामी अक्सिजन, कम्प्युटर, मोबाइल, पेट्रोल भन्छौँ है, ब्याङ्क भन्छौँ होइन, यस्तो थुप्रै इङ्ग्लिस वर्डहरू है। अब यो इङ्ग्लिस वर्ड मध्ये एउटा म तपाईँहरूलाई सोध्छु, किबोर्डलाई नेपालीमा के भनिन्छ? के भयो?
3: मलाई चाहिँ थाहा भएन दिदी, पारुहाङलाई थाहा छ कि दिदी?
1: पारुहाङ भाइ ठ्याक्कै भएन होइन, अलिअलि के होला त, अब 100% नभए पनि होइन, यसको 50% अथवा 30% के हुनसक्छ? किबोर्ड होइन, हो किबोर्डलाई, यसको नेपाली वर्ड छ। अब तपाईँभन्दा पछिको दुईजना अब नेक्स्ट विक आउने हाम्रो तपाईँकै नम्बरीहरूलाई सोध्छु ल यो। ओके, तपाईँ हामी सबैले पैसा राख्ने भनेको ब्याङ्कमा हो होइन, ब्याङ्क भनेको हाम्रो हजुरबा हजुरआमाहरूले पनि त्यो ब्याङ्क शब्द परिचित हुनुहुन्थ्यो होइन, ब्याङ्कलाई नेपालीमा के भनिन्छ? नेपालमा बैङ्क भनिन्छ नि होइन, बैङ्क। ओके, यो नेपाली वर्ड होइन, ब्याङ्कलाई पनि भन्न नजानेरै बैङ्क भएको। ओके, ठिकै छ, होइन वरि छैन, तपाईँहरू मात्र होइन, यहाँ त सबैजना यस्तै हुन्छ भाइहरू, वरि छैन यसको लागि होइन। ओके, अब यो नेपाली शब्द हामी पछि सोद्धै गरौँला, तर तपाईँहरूलाई एउटा चाहिँ आउँछ होला, प्रेसर कुकरलाई नेपालीमा के भनिन्छ? प्रेसर कुकरमा तपाईँ हामीले भात पनि पकाइयो कहिलेकाहीँ होइन, अनि मासुको परिकारहरू पकाएर खाइन्छ, दाल पकाइन्छ है, अरू पनि पकाइन्छ यसमा। खाना पकाउन आउँछ हाम्रो तेन्जिङ भाइलाई? पारुवाङ भाइ तपाईँलाई कतिको आउँछ? खाना तपाईँले मिठो पकाउनुहुन्छ होला, प्रेसर कुकरमा त पकाउनु भयो होला होइन? ओके, यो यतिकै राखौँ हुन्छ? ओके, नेक्स्ट टाइम पनि तपाईँहरूको नम्बरीबाट उत्तर आएन भने म भन्दैहाल्छु। अब नेपालीहरूको एकदमै प्रचलित उखानहरू छ, एकदमै लोकप्रिय नेपाली उखानहरू छ कि, यो नेपालीहरूको यस्तो राम्रो राम्रो उखान छ कि, जस्तो कि बाँदरको हातमा नरियल भनेको, यसको मिनिङ के हुन सक्छ?
3: बाँदरको हातमा नरियल भनेको चाहिँ दिदी, कुनै पनि नयाँ कुरा अथवा त्यो कुरा पनि धेरै बेरसम्म नटिक्ने, कि त उसले समाजले कि त फुटिहाल्ने, कि त बिगारिहाल्ने।
1: यो चाहिँ तेन्जिङ भाइको एन्सर होइन?
3: हजुर दिदी।
1: पारुवाङ भाइ तपाईँको विचारमा के लाग्छ, बाँदरको हातमा नरियल?
3: मेरो विचारमा पनि दिदी त्यही नै हो, अब कुनै पनि केही चिज दियो भने चाहिँ त्यो जो जो मान्छेलाई दियो त्यो मान्छेको हातमा चाहिँ अब धेरै दिनसम्म नरहने, फुटाइहाल्ने कि हराइहाल्ने।
1: हो, यो साधारण भाषामा होइन, अलि ठुला ठुला मान्छेहरू, अलि भिआइपी मान्छेहरूलाई पनि यही नेपाली उखान भन्नु पर्यो भने के हुन सक्छ होला?
3: ठुलो ठुलो मान्छेलाई भन्नु पर्दा चाहिँ उनीहरूले जति नै पद पाए पनि त्यो पदको सही उपयोग,
1: गुड, बहुमूल्य वस्तुको महत्व नबुझ्ने होइन, सही कुरा। अब तपाईँहरूको एन्टरटेनमेन्ट प्याकेज पनि हुन्छ नि त्यहाँ होइन? ओके, यो समयमा तेन्जिङ भाइ तपाईँको एक्स्ट्रा स्किल के देखाउनुहुन्छ, गाउने, कविता भन्ने, अथवा भाषण गर्ने, अथवा कुनै क्यारिकेचर के छ भाइ तपाईँको, जोक सुनाउने?
3: म चाहिँ यस्तो यो भन्ने कुरामा भन्दाखेरि म यस्तो स्पेसिफिक चाहिँ छुइनँ दिदी, तर नम्बरहरूले अब गीत गाउनुहुन्छ, हाम्रो पिएस गुरुजीहरूले नि कहिलेकाहीँ आएर हामीलाई पिएस पिसी सापहरूले आएर इन्टरटेन गर्नु र हामीले गरेको बेला चाहिँ दिदी म चाहिँ नम्बरहरूसँग डान्स गर्छु दिदी.
1: कस्तो प्रकारको डान्स गर्नुहुन्छ टेन्जिङ भाइ? कल्चरल टाइपको अथवा हेभी मेटल गीतहरूमा अथवा हेड स्पिनिङ टाइपको डान्स हुन सक्छ होला होइन?
3: त्यस्तो स्पेसिफिक चाहिँ होइन दिदी, टिपिकल नेपाली अब हामीले जब गीत बज्छ त्यस्तो त्यो स्पेसिफिक त्यो नेपाली नै भनेर
1: नेपाली
3: हजुर त्यो राम्रो चाहिँ त्यो दिदी, तर मलाई त्यो स्पेसिफिक चाहिँ आउँदैन. हामी चाहिँ म चाहिँ ग्रुपमा सबैजना नाचेको बेला सँगै नाच्नेवालामा चाहिँ परेको थिएँ.
1: गुड, त्यो त झन् राम्रो हो नि भाइ ग्रुपमा होइन. हामी एकदमै राम्रो प्रोफेसनल होइन, केही होइन होइन, अलिकता म्युजिक आउन साथ खुट्टाहरू स्वत स्फूर्त रूपमा अघि बढ्छन् होइन त. अनि हाम्रो पारिवाङ भाइ तपाईँको एक्स्ट्रा स्किल के छ?
3: हजुर दिदी, म पनि अब त्यस्तो केही स्किल त छैन दिदी, तर म पनि त्यही डान्सहरू चाहिँ त्यही अगाडि नम्बरले भन्नुभयो जस्तै ग्रुपमा डान्सहरू चाहिँ गर्छु दिदी. अनि
1: भाइहरू तपाईँहरूसँग एकदमै मिठो कुराकानी भयो, तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद.
3: थ्याङ्क यू दिदी, हजुरलाई नै हामीसँग यस्तो रमाइलो गफसाफ गर्नुभयो, हामी दुवैजनाको कुराहरू सुनिदिनु भयो लागि थ्याङ्क यू दिदी.
1: यो त हाम्रो खुसीको कुरा हो भाइहरू, तपाईँहरू जस्तै अन्य भाइहरूसँग पनि हामी फ्युचरमा कुराकानी गर्दै जान्छौँ. थ्याङ्क यू, बाई बाई.
3: थ्याङ्क यू दिदी,
1: बाई बाई.

0: रेडियो हो।
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: BFBS, BFBS.

रातको 10 बजेसम्म रेडिङ म्युजिकल नाइट कार्यक्रम हुन गइरहेको छ। कार्यक्रममा विशेष गरेर तनहुँ समाज युकेको मौलिक लाइभ कौरा भाकाको गीतहरू हुनेछन्। वरिष्ठ लोकगायक प्रेम राजा महत अनि दुर्गा गुरुङ भनेपछि कौरा गीतको उहाँ खानी नै हो। त्यसै गरी द भोइस अफ नेपाल सिजन 7 की विजेता चर्चित गायिका निता थापा मगर साथै अन्य विभिन्न कलाकारहरूको बेजोडको प्रस्तुति तपाईहरूले इन्जोय गर्न सक्नुहुनेछ। शनिबार 22 अगस्तको दिनमा साउथ रेडिङ कम्युनिटी हलमा। थप जानकारीको लागि तपाईले सम्पर्क गर्न सक्नुहुनेछ अथवा यस कार्यक्रमका कोअर्डिनेटर हुनुहुन्छ महेन्द्र आले रेडिङ म्युजिकल नाइटको। उहाँको सम्पर्क टेलिफोन नम्बर 07445 538 499। त्यसै गरी एलम्बर स्मृति दिवस कार्यक्रम हुन गइरहेको छ। यो कार्यक्रम तपाईँहरूले सहभागिता जनाउन सक्नुहुनेछ किरात राई हाउस गेम्बल लेन सरेमा र यसको पोस्ट कोड GU236HS रहेको छ। यसमा थुप्रै आकर्षणहरू रहेका छन्। सांस्कृतिक तथा समकालीन कला संगीत र नृत्य प्रस्तुत हुनेछ र धनुष बाण प्रतियोगिता पनि हुनेछ। इन्जोय गर्नुहोला। समय बिहानको 11 बजेदेखि बेलुकीको 8 बजेसम्म हुँदैछ। हजुर, यो कार्यक्रम अब आउने शनिबार 1 अगस्तको दिनमा हो। त्यस्तै गरी 1 अगस्तको दिनमा अन्य कार्यक्रम पनि हुन गइरहेको छ। वान आरजेयरको भाइहरूको लागि भनौँ न, वान आरजेयरमा विशेष गरेर इन्टेक कप पनि हुँदैछ शनिबारको दिनमा। विभिन्न इन्टेकहरूले त्यसमा वान डे फुटबल टुर्नामेन्टमा भाग लिनेछन् र यो वान डे फुटबल टुर्नामेन्टमा जुन इन्टेकले जित्छ सोही इन्टेकले फेरि नेक्स्ट इयर होस्ट गर्छ। यसपटक भने इन्टेक 2017 होस्ट गरिरहेका छन् र यो वर्षको यो कार्यक्रममा पक्कै पनि हामी यो वान अर्जर इन्टेक कप 2026 चाहिँ इन्टेक 17 अहिले सञ्चालन गरिरहेको छ। शनिबार 1 अगस्तको दिनमा बिहानको 9 बजेदेखि बेलुकीको 9 बजेसम्म सर जोन मोर ब्यारेक्समा विभिन्न इन्टेकहरूले कम्पिटिसन गर्नेछन्। प्राइसहरू पनि बडो गजबकै रहेको छ। फर्स्ट प्राइज भनौँ न, विनरको लागि 1000-1500 पाउन्ड, रनर अपको लागि पनि 600-700 पाउन्डसम्म रहेको छ। बेस्ट प्लेयर ट्रफी अनि बेस्ट गोलकिपर ट्रफी र टप स्कोरर ट्रफी पनि रहेको छ र यो विषयमा हामी तपाईँहरूसँग केही रिपोर्टहरू सङ्कलन गरेर पनि सुनाउनेछौँ अथवा त्यो दिनमा म त्यहाँ जानेछु। अनि त्यस्तै गरी वान अर्जर लेडिजको 30 पार्टी पनि हुँदैछ अनि तपाईँहरूको कहिले कहाँ हुँदैछ यदि जानकारी गराउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्दै जानुहोला। बिएफबिएस गर्खा रेडियोमा वान अर्जर लेडिज 30 पार्टी हुन गइरहेको छ। शुक्रबार 4 सेप्टेम्बरको दिनमा सेन्ट्रल कुक हाउस सर जोन मोर ब्यारेक्समा हो। अनि तपाईँहरू 5 बजे आउनुपर्नेछ। 6 बजे सेफ्टी ब्रिफिङ हुनेछ, फोटोग्राफ साथै वेलकम ड्रिङ्क्स, अनि त्यसपछि भने तपाईँहरूको रमाइलो एन्टरटेनमेन्ट त छँदैछ। इन्जोय गर्नुहोला। सम्पूर्ण दिदीबहिनीहरू तपाईँहरू सबैलाई अग्रिम रूपमा तीजको धेरै धेरै शुभकामना र देश विदेशमा हुनुभएका सम्पूर्ण दिदीबहिनीहरूलाई पनि तीजको शुभकामना व्यक्त गर्न चाहन्छु। आउनुहोस् अहिलेको लागि भने मीरा राणा र साथीहरूको स्वरमा रहेको यो गीत सुन्न र सुनाउनको लागि अनुरोध गर्ने हाम्रो श्रोता हुनुहुन्छ मनमायाजीले सम्पर्क गर्नुभएको छ। आउनुहोस् अबको प्रस्तुतिमा हामी सुनौँ यो गीत। हवस् त आदरणीय श्रोता, तपाईँको साथमा यो गीत राख्दै आजको साँझको कार्यक्रम गोधुलीबाट म पनि छुटिन्छु। गुड नाइट।

0: राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न प्रधानमन्त्री भालेन्द्र शाहसँग आग्रह गर्नुभएको छ। प्रधानमन्त्री बनेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुग्नुभएका प्रधानमन्त्री शाहले सुनसरी घटनाका कारण मुलुकमा उत्पन्न परिस्थिति र सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनु भएको थियो। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री शाहसँग राष्ट्रपतिले मुलुकको परिस्थिति जानकारी लिनु भएको हो। सिराहाको गोल बजारमा प्रदर्शनका क्रममा ज्यान गुमाएका 15 वर्षीय गणेश यादवको शव प्रहरीले सड़कबाट उठाएको छ। आफन्त र स्थानीयले दिनभर शव सड़कमै राखेर प्रदर्शन गरेपछि प्रहरीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको हो। औरहीका यादवको घाँटीमै गोली लागेपछि उपचारका क्रममा मृत्यु भएको भनिएको छ। यादवको मृत्यु भएपछि आक्रोशित स्थानीयले शव सड़कमै राखेर दोषीमाथि कार्यवाही र न्यायको माग गर्दै प्रदर्शन जारी राखेका थिए। साँझतिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी प्रहरीले शव उठाएको हो। शव उठाइए पनि प्रदर्शन त्यति बेला रोकिएको थिएन। गोल बजार सहित आसपासका क्षेत्रमा प्रदर्शनकारी र सुरक्षा कर्मी बीच तनाव कायम रहेको थियो। अब खबर फटाफट।
1: उच्च अदालत वीरगंजको वार्षिक प्रगति गएको वर्ष दिनमा आएका 8,200 मुद्दा मध्ये 5,800 को छिनोफानो अझै 2,400 मुद्दा फर्स्युट हुन बाँकी। भक्तपुरमा केन्द्रीय कार्यालय राखेको म्याग्दीको शिवशेखर सहकारीका थप 56 जना साना बचतकर्ताको रकम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पहलमा फिर्ता। यो सहकारीबाट हालसम्म 1,400 बचतकर्ताले रकम फिर्ता पाए। नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा अबदेखि अनिवार्य विस्तृत कार्य विवरण जब डिस्क्रिप्सन लेख्नुपर्ने। गन्तव्य मुलुक, सेवा शर्त, पारिश्रमिक र अरू सुविधाबारे दुई पक्ष बीच भएका सम्झौता प्रमाणीकरण गराउनु पर्ने। गएको वर्ष दिनमा जिल्ला प्रशासन झापाबाट 378 जनालाई आमाको नामबाट वंशजको नागरिकता, 24,800 जनालाई नागरिकता, 24,500 राहदानी र 98,700 जनालाई राष्ट्रिय परिचय पत्र कार्ड पनि वितरण। आफूहरूले 60 रुपियाँमा बेचेको केरा व्यापारीले दोब्बर भन्दा बढीमा उपभोक्तालाई बेचिरहेको भन्दै कैलाली र कञ्चनपुरका केरा उत्पादकको आपत्ति, बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग माग। चितवन राप्ती नगरका 507 परिवारलाई धुवाँरहित चुलो वितरण। इच्छा कामना कालिका, रत्नगर र खैरहनीमा पनि बाँडियो। र झापा दमक 3 को हम्से दुम्से दुग्ध डेरी सहकारीले करिब 200 दुध किसानको रकम दिएन। 60 किसानको मात्रै 22,65,000 तिर्न बाँकी। सहकारीमा आर्थिक अनियमितता भएको दावी सहित अख्तियारको इटहरी कार्यालयमा उजुरी।
0: नारायणगढ मुगलिन सड़क खण्डको खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइएको छ।
2: खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि सड़क विभागबाट विषय विज्ञ बोलाइएको हो। गएको मंगलबार पटक पटक पहिरो झरेपछि करिब 8 घण्टा यहाँको सड़क आवागमनमा अवरोध पुगेको थियो। सड़क डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नयाँ ठाउँमा पहिरो झरेपछि सड़क विभागका भू प्राविधिकलाई स्थलगत अध्ययनका लागि बोलाइएको हो। विज्ञ टोलीले अध्ययन गरेपछि के गर्ने भन्ने टुङ्गो लाग्ने उहाँको भनाइ छ। केही वर्ष अघि सड़क विस्तारका क्रममा भित्तो काटिएको ठाउँमा पहिलो पटक पहिरो झरेको हो। यो ठाउँ मुगलिन बजारबाट करिब 700 मिटर नारायणगढ तर्फ पर्छ। यो ठाउँमा 40 मिटर अग्लो पहाड रहेको जनाउँदै इन्जिनियर घिमिरेले त्यसको 30 मिटर माथिसम्म चट्टान र त्योभन्दा माथि माटो रहेको जानकारी दिनुभयो। करिब 20 मिटरबाट खसेको पहिरो 30 मिटर माथिसम्म पुगेको थियो। पहिरोले करिब 20 मिटर लामो भाग पुरेको थियो। घिमिरेका अनुसार खहरे खोला लगायत यो सड़कका अन्य केही ठाउँमा पनि पहिरोको उच्च जोखिम छ। पहिरो खस्ना साथ पन्छाउन कार्यालयले मुगलिन र सेती दोभानमा उपकरण राखिएको जनाएको छ।
0: ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले ट्रान्सफर्मर, विद्युत मिटर खरिद तथा तार भूमिगत गर्ने परियोजनाबारे छानबिन अघि बढाउनु भएको छ। नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले सञ्चालक शम्भु केसीको समक्षमा 3 सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा प्राविधिक, कानूनी र खरिद विज्ञ रहनेछन् भने समितिको कार्यकाल 2 महिना तोकिएको छ। प्राधिकरणका अनुसार ट्रान्सफर्मर र विद्युत मिटर खरिद तथा विभिन्न परियोजना सम्बन्धी 2 महिनामै 668 वटा उजुरी परेपछि छानबिन समिति गठन गरिएको हो। उजुरी मध्ये ट्रान्सफर्मर खरिद र एसियाली विकास बैंकको सहयोगमा सञ्चालन भइरहेको विद्युत तार

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तोता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल साउन महिनाको 13 गते तदनुसार जुलाई महिनाको 29 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज गुरु पूर्णिमा पनि परेको छ र विशेष गरेर गुरु पूर्णिमामा गुरुहरूलाई विशेष त शिष्यहरूले सम्मान प्रकट आफूले वर्ष दिनभरि उहाँहरूसँग बसेर सिकेका ज्ञान गुणका कुराहरू अझ फलेर जाओस् बढेर जाओस् भनेर गुरुलाई सेवा गर्ने चाहिँ दिन हो र गुरुसँग सामिप्य जति भयो त्यति ज्ञान प्राप्त गर्ने कुरा पनि भयो र यो प्रसङ्गमा पूर्वीय सभ्यता पूर्वीय दर्शन र हाम्रो हिन्दू शास्त्रहरूमा यसको विशेषताहरू उल्लेख गरिएको छ। आमा बुवा जहाँ जो जसले आफूले ज्ञान दिन्छ बाटो देखाउँछ तिनीहरू सबै गुरु हुने कुरा पनि बताइएको छ र यो प्रसङ्गमा आज कुराकानी तपाईँले सुन्न सक्नुहुनेछ। त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ। सम्पादकीय भने आज हामीले यी कान्तिपुरको अनलाइन संस्करणबाट लिएका छौँ र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ भने आज गुरु पूर्णिमाको सन्दर्भमा प्राध्यापक डाक्टर जयन्त आचार्यसँग कुराकानी गरेका छौँ। उहाँ एस्ट्रोलोजी डिपार्टमेन्टमा कार्यरत हुनुहुन्छ वाल्मीकि विद्यापीठमा र विशेष गरेर आजको बसाइमा गुरु पूर्णिमासँग जोडिएको विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ र मिठा मिठा गीत सङ्गीत छँदैछ।

0: यशुदास र हेमलताको आवाजमा रहेको यस गीतमा सङ्गीत भने रविन्द्र जैनको रहेको थियो र शब्द पनि रविन्द्र जैनकै रहेको थियो र यसमा कास्ट कलाकारको रूपमा आमोल पालेकर र जरिना वाहेबको रहेको थियो र यस चलचित्रलाई निर्देशन गर्नुभएको थियो बासु चटर्जीले र यो सांगीतिक कोशिली सँगसँगै अब भने लागौ सधैँ त हामीले कार्यक्रम समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ आजको सम्पादकीय लिएका छौँ यी कान्तिपुरको अनलाइन संस्करणबाट शीर्षक छ अर्ग्यानिक खाद्य वस्तुको प्रमाणीकरणलाई प्रोत्साहन यो शीर्षकमा यी कान्तिपुरले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ ठुला सहरका बासिन्दामा अर्ग्यानिक खाद्य वस्तु प्रति अतिरिक्त मोह देखिन्छ सामाजिक सञ्जालमा यसबारे हुने चर्चा तथा पसलमा उपभोक्ताले देखाउने चासोले त्यस्तो मोहलाई उजागर गर्छ यसका प्रमुख दुई कारण देखिन्छ पहिलो ठाउँ विशेषका खाद्य वस्तुको वास्तविक स्वाद लिने चाहना दोस्रो स्वास्थ्यलाई फाइदा पुग्ने विश्वास यद्यपि विक्रेताले जुन वस्तुले अर्ग्यानिक भनेर बेचिरहेका छन् उपभोक्ताले पनि त्यही विश्वासमा खरिद र उपभोग गरिरहेका छन् खरिद बिक्रीको यो सम्बन्ध केवल विश्वासमा टिकेको छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ किनकि अर्ग्यानिक भनिएका खाद्य वस्तुको ठूलो हिस्सा कुनै पनि मान्यता प्राप्त निकायबाट प्रमाणित भएका छैनन् त्यसले गर्दा उपभोक्ताहरू ठगिएको हुन सक्ने सम्भावना उच्च छ तसर्थ सरकारले अर्ग्यानिक भनिएका वस्तु वास्तवकै अर्ग्यानिक भन्ने स्थिति निर्माण गर्नुपर्छ त्यसका लागि प्रमाणीकरणमा सहजीकरण बजार अनुगमन र प्रोत्साहन दण्डको रणनीति अपनाउनु पर्छ अर्ग्यानिक खाद्य वस्तुका पारखीहरूका लागि केही ठाउँ र त्यहाँ उत्पादित वस्तुको नामले विशेष आकर्षित गर्छ जस्तो कि जुम्लाको मार्सी र सिमी सुर्खेतको भीरमौरीको मह र सल्यानको अदुवा मुस्ताङको आलु पोखराको जेठो बुढो चामल खोपासी काभ्रेको खुवा इलामको चिया गुल्मीको कफी पाँचतर र इलामको अलैची मुस्ताङको कालो दाल र मुडेको आलु देशका विभिन्न ठाउँले विशेष खाद्य वस्तु उत्पादनका लागि चर्चा पाउनु त्यस्तो उत्पादन अर्ग्यानिक प्राङ्गारिक हुनु र क्रय शक्ति बढी भएको सहरमा त्यसको माग बढ्नु बजारका दृष्टिकोणले बलियो पक्ष हो भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ यस क्रममा सम्बन्धित ठाउँको ब्रान्डिङ गर्न सहयोग पुर्याउँछ खाद्य वस्तु उत्पादनदेखि उपभोक्ताको हातसम्म पुग्ने समग्र प्रक्रियामा रोजगारीको अवसर व्यापार र व्यवसायको सम्भावना बढाउँछ अर्ग्यानिक खाद्य वस्तुको नियमित उपभोग गर्न सक्दा स्वास्थ्यलाई पनि लाभ पुग्छ तर अर्ग्यानिक भनेर बेचिएका किनिएका वस्तु वास्तवमा अर्ग्यानिक भएको सुनिश्चित हुनुपर्छ सहरी क्षेत्रमा शुद्ध प्राकृतिक 100% नेचुरल वा अर्ग्यानिक भन्ने दावी गर्दै थरी थरीका बिक्री वितरण भइरहेका हुन्छन् अर्ग्यानिक र रैथाने स्वादको खोजीमा रहेका सहरियाहरू मूल्यको पारवाह नगरी त्यस्ता खाद्य वस्तु किन्न तयार देखिन्छन् उनीहरूका निम्ति गुणस्तर भन्दा पनि ट्यागले नै आकर्षण बढाउने गर्छ तर त्यो उत्पादन साँच्चै त्यही गाउँको माटोबाट उब्जिएको हो कि होइन भन्ने अन्योल पनि बलियो छ किनकि अर्ग्यानिक खाद्य वस्तु हो वा होइन भनेर छुट्याउनका लागि अनुगमन र प्रमाणीकरणको बलियो अभ्यास छैन कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख राम भक्त अधिकारीका अनुसार जुम्लामा वार्षिक करिब 3,600 टन सिमी उत्पादन हुन्छ त्यसमध्ये जम्मा 55 टन हाराहारी मात्रै जिल्ला बाहिर निर्यात हुन्छ यसर्थ काठमाडौँ लगायत बजारमा नियमित खरिद बिक्री हुने जुम्लाकै सिमीको वास्तविकतामाथि सन्देह छ अन्य खाद्य वस्तुको हकमा पनि त्यस्तो सन्देह गर्न सकिन्छ आजसम्म अर्ग्यानिक भनिएका खाद्य वस्तुको जुन श्रृङ्खला चढेको छ त्यसले बजार बढाउन भूमिका खेलेको छ उपभोक्तामा चासो अभिवृद्धि भएको छ राज्यले अपनत्व लिँदै अर्ग्यानिक खाद्य वस्तुको उत्पादनदेखि प्रमाणीकरणसम्म सहजीकरण गर्ने हो भने बजार र विश्वास अझै बढोत्तरी हुँदै जानेछ उपभोक्ताले पनि वास्तविक स्वाद पाउनेछन् यस्तो वातावरण निर्माणका लागि सरकारको भूमिका देखिनुपर्छ जसले सरकारले कृषकदेखि व्यापारीलाई हैरानी दिने भन्दा पनि प्रोत्साहित गर्नुपर्ने आवश्यकता छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ सरकारको रणनीतिमा दुई पक्ष प्राथमिकतामा पर्नुपर्छ पहिलो अर्ग्यानिक भन्ने बिक्री वितरण भइरहेको खाद्य वस्तु वास्तवमै अर्ग्यानिक हुने वातावरण निर्माण गर्नु सरकारको दायित्व हो यो उपभोक्ताको सामान्य अधिकार हो यसका लागि सरकारले नियमन र अनुगमनलाई बलियो बनाउनु पर्छ दोस्रो अर्ग्यानिक भनेर प्रमाणीकरण गर्ने प्रक्रियालाई सहजीकरण गरिनुपर्छ नेपालमा अर्ग्यानिक सर्टिफिकेट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गर्दैन यस्तो प्रमाणीकरण निजी संस्था प्राइभेट सर्टिफिकेसन संस्था मार्फत हुने व्यवस्था छ नेपालमा अन्तर्राष्ट्रिय स्तरको ठूलो प्रमाणीकरण गर्ने र एजेन्सीहरू भने निकै सीमित छन् तीसँग जाँच्ने इन्सपेक्टर अझै कम छन् परीक्षण उनका लागि निजी ल्याबहरूमा महँगो शुल्क तिर्नुपर्ने भएकाले धेरै किसानले त्यसलाई व्यवहार्न कठिन हुने गरेको छ। समग्रमा किसानले प्रमाणीकरणको जटिल प्रक्रिया, आर्थिक भार र बजारको अनिश्चितता व्यहोर्नु पर्छ भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। थोरै क्षेत्रफलमा थोरै नै उत्पादन गर्ने किसानका लागि यो असम्भव प्राय छ। समूहमा उत्पादन गर्ने काममा जोखिम रहन्छ, किनकि कोही एकजना मात्र किसानले रासायनिक मल वा विषादी हालिदिएमा सिङ्गो समूहकै प्रमाण पत्र रद्द हुने कडा जोखिम रहन्छ। राज्यले नै प्रमाणीकरण गर्ने र निशुल्क वा अति कम शुल्क मात्रै लिने गरिएमा किसानलाई राहत पुग्छ। स्थानीय सरकारहरूले यसमा अग्रसरता लिन सक्छन्। राज्यले अर्ग्यानिक खाद्य वस्तुको उत्पादनमा प्रोत्साहनका कार्यक्रममा ल्याउने, बजारको व्यवस्थापन गर्ने, प्रमाणीकरणमा सहजीकरण गर्ने जस्ता पक्षमा काम गर्नु नियमित काम हो। उपभोक्ता झुक्क्याउनेलाई कार्यवाही गर्ने दायित्व पनि सरकारकै हो। यससँगै अर्ग्यानिक खाद्य वस्तुका पारखीहरू स्वयं सचेत हुनुपर्छ। अर्ग्यानिक लेख्दैमा विश्वास गर्नु हुँदैन, बरु प्रमाणित लोगो, सर्टिफिकेट, सही लेबलिङ भएको उत्पादन मात्र खरिद गर्नुपर्छ। खाद्य वस्तुको लेबल गुणस्तर वा सुरक्षामा शङ्का लागेमा, आफू ठगिएको वा झुक्काइएको शङ्का लागेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी दिन सकिन्छ। सरकारले प्रमाणीकरणमा सहजीकरण गर्न सक्यो र उपभोक्ता पनि सचेत हुँदै गयो भने गुणस्तरहीन वस्तु स्वतः ओझेल पर्नेछन् भन्दै इकान्तिपुरले आफ्नो सम्पादकीयमा लेख्दछ। शीर्षक थियो अर्ग्यानिक खाद्य वस्तुको प्रमाणीकरणलाई प्रोत्साहन। अब यो सम्पादकीय पछि लागौं छोटो विश्रामतर्फ।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: शिव परियारका आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै अब भने लागौ सदस्य हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा। इस्यु अफ द डे र इस्यु अफ द डेमा आज भने प्राध्यापक डाक्टर जयन्त आचार्यसँग कुराकानी गरेका छौँ। उहाँ वाल्मीकि विद्यापीठमा एस्ट्रोलोजी डिपार्टमेन्टमा कार्यरत हुनुहुन्छ र आज गुरु पूर्णिमासँग जोडिएको विषयमा कुराकानी गरेका छौँ। बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तोता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। गुरु पूर्णिमा अषाढ शुक्ल पक्षको पूर्णिमालाई गुरु पूर्णिमा भनिन्छ र आफ्ना प्रथम गुरुहरू माता पिता गायत्री मन्त्र दिने गुरु दीक्षान्त मन्त्र दिने गुरु वेदादि शास्त्र पढाइ यो लोक र परलोकको सही शिक्षा दिने गुरु र आफूले पढेका विश्वविद्यालय का सम्पूर्ण विद्यालय विश्वविद्यालयका सम्पूर्ण गुरुहरूलाई नमन गर्ने पूजन गर्ने चिठी पत्र एसएमएस टेलिफोन आदि माध्यमबाट कृतज्ञता ज्ञापन गर्दै आशीर्वाद दिने मुख्य पर्वको रूपमा गुरु पूर्णिमालाई लिइन्छ र हिन्दू धर्मशास्त्रहरूमा माता पिता र ज्ञानदाता गुरुको तुलनामा अन्य पूज्य कोही हुँदैन भनी उल्लेख गरिएको छ। यसै गरी महिलाहरूका लागि माता पिता र पति मुख्य गुरु हुन् भनी बताइएको छ भन्दै यो नेपाली पात्रोमा लेखिएको प्राध्यापक डाक्टर देवमणि भट्टराईले लेख्नु भएको आलेख हो र उहाँसँग मैले कुराकानी गर्न चाहेको थिएँ। उहाँ नभ्याउने भनेपछि मैले प्राध्यापक डाक्टर जयन्त आचार्य सरसँग कुराकानी गर्न गइरहेको छु। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। आज यिनै विषयसँग केन्द्रिएर कुराकानी गर्दैछौँ। उहाँ पनि वाल्मीकि विद्यापीठमा अध्यापन गराउँदै आइरहनु भएको विद्वान व्यक्तित्व हुनुहुन्छ। डाक्टर साहब कार्यक्रममा स्वागत छ यहाँलाई।
1: हजुर नमस्कार।
0: धेरै धेरै धन्यवाद छ समय दिनुभयो। होइन व्यस्त हुनुहुन्थ्यो होला जस्तो लाग्छ। अब आज मैले अलिकति यो डाक्टर साहबले लेख्नु भएको देवमणि सरले लेखिदिनु भएको यो आलेखलाई अलिकति मैले सुरुमा चाहिँ वाचन गरेँ। होइन अब वास्तवमा अहिले जुन आधुनिक समय त्यसमा पनि अब प्रविधिको विकास आजभोलि त सरलाई देखे पनि नमस्कार गर्नुपर्छ कि भनेर यसो कोल्टै फेर नदेखा छ भाग्छन् आजभोलिका नयाँ नयाँ पिँढीका मान्छेहरू। कसरी लिने हो अब ज्ञान भनेको त सबभन्दा ठुलो कुरा हो होइन, गुरु भनेको कर्मदाता हो। अब यहाँबाटै सुरु गरौँ कुराकानीलाई चाहिँ।
1: हाम्रो शास्त्रमा अब गुरु ब्रह्म गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः भनेर गुरुलाई साक्षात् ब्रह्माको रूपमा लिएको छ। र अब गुरुको अर्थ नै के हो भने गु भनेको चाहिँ त्यो अन्धकार हो, रु भनेको उज्यालो पार्ने, अन्धकारलाई नाश गरेर उज्यालो पारिदिने जो माध्यम छ त्यो माध्यम भनेको गुरु हो। त्यो भावनाले गुरुकोलाई एउटा सम्मान गरौँ भन्ने एउटा आध्यात्मिक पक्ष छ। भने वैज्ञानिक पक्ष के छ भने गुरु पूर्णिमा भनेको के हो भने गुरु भनेको सबभन्दा ठुलोलाई गुरु भनिन्छ। हामीलाई यो अङ्ग्रेजीमा सर भनिन्छ, सर भनेको पनि सिर एसआईआर लाई हामीले उच्चारण गर्यो भने सिर भन्छ। सिर भनेको हामी हाम्रो मानव शरीरमा रहेको सबभन्दा माथिल्लो भाग हो। त्यस्तो उच्च स्थानमा रहेको गुरुलाई एक दिन यो सबभन्दा लामो पूर्णिमा हुन्छ, यो चाहिँ सबभन्दा लामो दिनको पूर्णिमा। अहिले पूर्णिमाहरू हाम्रो जम्मा 12 पूर्णिमा पर्छन् वर्षमा, त्यो मध्येमा सबैभन्दा लामो दिनको पूर्णिमा जुन हुन्छ त्यसलाई गुरु पूर्णिमा भनेर पनि मानियो। र यसमा आफूलाई ज्ञान ज्ञात अथवा ज्ञात रूपमा हामीलाई सिकाउने गुरुहरू भौतिक रूपमा अभौतिक रूपमा जसरी पनि सिकाउने गुरुहरू हुनुहुन्छ उहाँहरूलाई खुसी पार्ने दिनको रूपमा गुरु पूर्णिमा लिइन्छ। र हाम्रो परम्परामा के हो भने गुरुलाई खुसी पार्ने एउटा मात्रै माध्यम के छ भने हाम्रो परम्परामा चाहिँ गुरुलाई कसरी खुसी पार्ने त भन्दा गुरुलाई खुसी पार्नलाई आफूले पढ्नु पर्छ। म विद्यार्थीहरूलाई ए भन्ने गर्छु, हेर तिमीहरूले ह्याप्पी गुरु पूर्णिमा भनेर भन्छौ, त्यो भनेको गुरु खुसी हुनुहोस् भनेको हो। गुरु खुसी हुनुहोस् भनेको मतलब गुरु कसरी खुसी हुन्छ भन्दा जब विद्यार्थीले आफूलाई जित्न थाल्दछन्, मेरो ज्ञान भन्दा मैले पढाएको विद्यार्थीले बढी ज्ञान जान्दछ, उसले धेरै वैज्ञानिक बन्दछ, अथवा आफूलाई जुन शास्त्रमा मैले पढाइरहेको छु त्यो शास्त्रमा गुरुलाई सिकाउन सक्ने विद्यार्थी उत्पादन भयो भने बल्ल गुरु खुसी हुन्छ। त्यो भावनाले आफूलाई आफैले जित्न सक्ने बनाउने जो गुरु छ त्यो महान गुरु हो। त्यस्ता गुरुहरूलाई नमस्कार गर्नुपर्छ, सम्झिनुपर्छ भन्ने हाम्रो परम्परा।
0: यो जुन अहिले यहाँले बताउनु भएको गुरु र चेलाको भनौँ न, अब हाम्रो पूर्वीय दर्शन र पूर्वीय सभ्यता र हाम्रो जीवन शैलीलाई यसो हेर्दाखेरि पहिला त गुरुकुल शिक्षाको थियो, आजभोलि पो अब घरबाट धाउनु पर्ने होइन, अब होस्टेलको कुराहरू पनि छ। तर यद्यपि गुरुकुल शिक्षा अहिलेको जुन हाम्रो जीवनशैली छ, जुन हाम्रो अहिलेको आधुनिक अब प्रविधिको विकासको हिसाबले हेर्दाखेरि जुन अहिलेको जुन शिक्षाको प्रणाली छ, त्यो शिक्षा प्रणालीले त जुन अहिले हामीले संवाद गरेका कुराहरू त्यहाँबाट भेटिँदैन, कमै मात्रामा छन् होइन। गुरुलाई सम्मान गर्नुपर्छ, गुरुलाई चाहिँ हामीले आदरसाद हेर्नुपर्छ भन्ने धेरै कम छ। अब यसलाई कसरी बुझ्ने डाक्टर साहब? अब यो आज गुरु पूर्णिमा, गुरु भनेको त जस्तै अहिले सरसँग मैले कुराकानी गरिरहेको छु, एक किसिमले संवाद गरिरहेका छौँ, तर यो कुराले पनि अरूलाई पनि सहयोग सहायता मिलोस् भन्ने हिसाबले मैले सोधेको यहाँसँग।
1: हो, अहिले आजभोलि अब यस्तो गुरु मान्ने, गुरु पूर्णिमामा मनाउनु पर्ने, गुरु श्रद्धेय हुन्छन् भन्ने कुराहरूको ज्ञान चाहिँ आधुनिक शिक्षामा त्यति धेरै राम्रोसँग दिएको पाइँदैन। त्यो नैतिक शिक्षा पनि दिएको छैन र गुरु भनेको गुरुको महत्वको बारेमा त्यति राम्रोसँग ज्ञान दिने हाम्रो पाठ्यक्रममा पनि छैन। त्यस कारणले पनि अहिलेका आधुनिक विद्यार्थीहरू गुरु भनेको त गुरु नै होइन भने जस्तो गरेर साथी जस्तो अथवा भनौँ न गुरुले गरेर के हुन्छ र भन्ने लेभलमा पुगिसकेका छन्। तर पनि हामीले जति सोचे पनि नसोचे पनि आधुनिक अत्याधुनिक भनिएको अमेरिका, युरोप, अमेरिका, जापान, कोरिया, कुनै पनि विदेशी मुलुकहरूमा तपाईँ विद्यार्थीहरू जानु पर्यो, कहीँ पढाइमा जानु पर्यो अथवा जाहिर खानु पर्यो अथवा कतै केही गर्नु पर्यो भने गुरुको रेकमेन्डेसन चाहिन्छ। गुरुको रेकमेन्डेसन जतिको बलियो अहिलेसम्म कतै पनि मान्दैनन्। त्यो हामीले गुरुको रेकमेन्डेसन बिना केही हुन नसक्ने भएको हुनाले गुरु त्यो ठाउँमा चाहिँ अति नै श्रद्धेय छन्, गुरुलाई मानिन्छ, मान्ने गरिएको छ। तर हाम्रो समाजमा यो गुरुको अलिकति त्यति धेरै व्यवस्था नगरिएको हो कि भन्ने जस्तो अहिले बिस्तारै नयाँ नयाँ पुस्ता, जेन्जी पुस्ताहरूले बाट बिस्तारै यस्तो कुराहरू गर्दैछन्। यसले हाम्रो नयाँ पुस्तालाई आफैलाई हानि गर्छ। हामीलाई सम्मान गर भन्नुभन्दा पनि हामीले त्यो सिकाउन खोजेको हो। उनीहरूको यो ज्ञान परम्परालाई धान्नको निम्ति, ज्ञान परम्परालाई निरन्तरता दिनको निम्ति त्यो गुरुप्रति हुने जुन सद्भाव अथवा ऊ छ, मान सम्मान छ, त्यो चाहिँ कन्टिन्यू गर्न सक्यो भने हुन्छ। गुरुहरूले भन्ने त हाम्रो वेदमा नै भनिएको छ, सहना भवतु सहनौ भुनक्तु सवीर्यम कर भए तेजस्विना बधी तमस्तु मा विद्विषा भए। त्यो भनेको सहना भवतु भनेको तिमी र म सँगै बसेर कुनै कुरा रिसर्च गर्ने अथवा अध्ययन गर्ने, सहनौ भुनक्तु सँगै बसेर खाने, त्यसबाट आएको फल पनि हामी दुईजनाले बराबर बाँडेर लिने, सवीर्यम कर भए त्यसको विजय अथवा त्यसबाट प्राप्त हुने कुराहरू पनि हामी दुईजनालाई नै श्रेय लिने, तेजस्विना बधी तमस्तु कसैको तेज तिम्रो तेजलाई पनि मैले नाश नगर्ने, मेरो तेजलाई पनि नाश नगर्ने, महाविद्विषा भए एकले अर्काको, गुरुले शिष्यको, शिष्यले गुरुको, कसैको पनि विद्वेष, राग, रेस, देश वेश नलिने भन्न खोजिएको यो हाम्रो वैदिक मन्त्र हो होइन। यो मन्त्रको आधारमा पनि यस्तो मन्त्रहरूलाई हामीले अलिकति प्रचार प्रसार गरेर उदात्त भावनाहरू देखाउन सक्यो भने हाम्रो परम्परा जोगिन सक्छ। नभए चाहिँ हामी चाहिँ सभ्य थियौँ, हामी गुरुप्रति अनुग्रहित थियौँ अथवा आफ्ना आफूलाई तपाईँ गुरु भनेको कक्षाको ठाउँमा पढाउने मात्र गुरु हुँदैन, तपाईँलाई भात खान सिकाउने आमा पनि गुरु हो, तपाईँलाई हिँड्न सिकाउने बाबा पनि गुरु हो होइन, कुनै ठाउँमा जाँदा लडिन्छ भनेर सिकाउन खोज्ने कुनै एउटा साथी पनि गुरु हो। हरेक मान्छे हरेक ठाउँमा जे ज्ञान छ, सानो कुरा भन्दा सानो कुरा सिकाउने पनि गुरु हुन सक्छ। त्यसले आफ्नो जीवनमा ठुलो असर परे, लाइफमै ठुलो असर परिरहेको हुन्छ। त्यो कुरा ज्ञान हुँदैन, त्यो ज्ञान देखाइदिनुपर्छ भन्ने मेरो मान्नु।
0: अब कार्यक्रमको पुछारतिर आइपुग्दाखेरि डाक्टर साहब, अब यो जुन गुरु पूर्णिमासँग जोडिएको विषयमा हामीले संवाद गरिरहँदाखेरि गुरु र चेला अथवा शिक्षार्थी र शिक्षा दिने गुरुको बीचको संवादलाई चाहिँ हामीले कसरी चाहिँ जीवनमा चाहिँ सहज गर्न सक्छौँ, व्यवहारमा कसरी उतार्न सक्छौँ भन्ने सन्दर्भसँग कुराकानी गराउँदाखेरि आज गुरु पूर्णिमा, वास्तवमा गुरु पूर्णिमा भनेर जुन हामीले मनाउँछौँ पूर्वीय सभ्यतामा, त्यसमा पनि हामी यो हिन्दू धर्मशास्त्रसँग जोडिएको सन्दर्भसँग कुराकानी गराउँदाखेरि अहिलेको जुन जीवनशैलीमा योभन्दा अघिल्लो समयलाई यसो हेर्दाखेरि अहिले जुन हामीले अध्ययन गरिरहेका छौँ, अध्यापन भइरहेको छ, यो जुन शिक्षा प्रणाली छ, त्यो शिक्षा प्रणालीमा जुन अहिले सरले भन्नुभएको विषयहरूलाई चाहिँ अध्यापन गराउन कन्जुसाई भनौँ अथवा पछाडि पर्नुको कारण चाहिँ के देखिन्छ? किनकि गुरुसँग कस्तो भूमिका हामीले निर्वाह गर्नुपर्छ भन्ने कुरा त्यहाँबाट पनि सिक्न सकिने र गुरुले पनि चेलाहरूसँग कस्तो व्यवहार गर्नुपर्छ भने त्यहाँबाट चाहिँ बुझ्ने भएको कारणले यो चाहिँ अलिक दबियासो छ, यसलाई कसरी बुझ्ने डाक्टर साहब अन्तमा चाहिँ?
1: अहिले के भइरहेछ भने यो दुवै पक्षबाट कमजोरी भइरहेको देखिन्छ. गुरु पनि साँच्चीको गुरुहरू त्यति धेरै उपलब्ध हुन सक्दैनन् र शिष्य पनि साँच्चीको प्राप्त गर्न सकिँदैन. त्यही भएर सुपरिचित शिक्षकलाई सुपरिचित शिष्यलाई मात्रै पढाउनु भनेको छ हाम्रो शास्त्रमा. के भनेको छ भने तिमीले अहिले जसरी ठुला ठुला देशहरूमा जाँदा इन्ट्रान्स टेस्ट भनेर लिइन्छ, त्यस्तै टेस्ट लिएर जाँच लिएर मात्रै त्यो आफ्नो शिष्य बन्न लायक छ कि छैन भन्ने कुरा पहिला परीक्षण गरेर अनि मात्रै उसलाई शिष्य बनाउनु, र शिष्य बनाइसकेपछि बाउ आमा भन्दा पनि नजिक राखेर आफ्नै नजिक राखेर उसलाई आफूसँग भएको सम्पूर्ण ज्ञानमा चाहिँ खनाइदिनुपर्छ भन्ने हाम्रो मान्यता हुन्छ. तर आजभोलि के छ भने हामी गुरुहरूले भनेको कुराहरू अलिकति नपत्याउने, च्याट जिपिटीले भन्यो भने पत्याउने, इन्टरनेटमा लेख्यो भने त्यो बढी पत्याउने, यस्ता कुराहरू पनि छन्. त त्यो राम्रो पनि छ तर नराम्रो पनि कसरी हुन्छ भने त्यो गुरुहरू प्रतिको त्यो चाहिँ अवहेलना जस्तो लाग्छ मलाई. गुरुहरूले सँगै बसेर त्यो कुरा गर्नुपर्छ, सँगै खाने, सँगै काम गर्ने, सँगै हिँड्ने, सँगै बोल्ने हरेक ठाउँमा. त्यो पहिला गुरुकुल पद्धति, यहाँले पहिला कार्यक्रमको अगाडि पनि भन्नुभयो गुरुकुल पद्धति थियो. गुरुकुल पद्धतिमा के थियो भने 24 घण्टा गुरुको सान्निध्यमा विद्यार्थी शिष्य बस्थ्यो र 24 घण्टा उसलाई कहीँ केही आपत पर्यो भने गुरुले त्यसलाई समाधान गरिदिने काम गर्नुहुन्थ्यो र गुरुले यस्तो आपत पर्दा कसरी त्यसलाई ट्याकल गर्दै जाने, कसरी त्यसको चाहिँ निराकरण गर्दै जाने भन्ने कुराहरू हरेक पाइला पाइलामा सिकाउँथे. र त्यसरी 2-4 वर्ष, 10 वर्ष, 16 वर्षसम्म त्यसरी सिकाइसकेपछि 25 वर्ष भन्ने चलन छ हाम्रो. के छ भने ब्रह्मचर्यमा बसेर 25 वर्षसम्म चाहिँ ब्रह्मचारी भनेर गुरुको नजिक रहेर काम गर्नुपर्छ, पढ्नुपर्छ, सिक्नुपर्छ, जान्नुपर्छ अनि मात्रै आफ्नो घर गृहस्थी चलाउनुपर्छ भन्ने हाम्रो मान्यता. त्यो अनुसार हामीले अझै पनि लग्न सक्यौँ भने हाम्रो समाज, हामीले चाहेको त के हो भन्दा समाज रूपान्तरण हो, समाज सभ्य हो, समाज चाहिँ रेस्पेक्टफुल होस् भन्ने हाम्रो चाहना हो. त्यो चाहना पुरा गर्नुको निम्ति गुरु नभइकन हुँदैन. गुरुहरूको सम्मान गर्नुपर्छ, विद्यार्थीहरूको पनि सम्मान गर्नुपर्छ, सबैको सम्मान. सहना भव त्यो सहना भनौँ त्यो सहवीर जम कुर्वा भए तेजस्विना वधि तमस्तु मा विद्विषा भए भनेर भनेको छ. मा विद्विषा भए कसैको कसैले द्वेष गर्नु हुँदैन, रिस राग द्वेष गर्नु हुँदैन. मलाई विद्यार्थीले जित्यो भन्दा खुसी हुनुपर्छ. गुरु रिसाउने होइन, गुरु चाहिँ अब विद्यार्थीले जित्दाखेरि खुसी भएर उसलाई मान सम्मान प्रकट गर्नुपर्छ, त्यसमा गर्व गर्नुपर्छ भन्ने मेरो मान्यता छ.
0: अब यसमा संवादको क्रममा केही यसमा थप्नु पर्ने, आज विशेष गरेर संसारभरि छरिएर बसेका धेरै नेपालीहरू, त्यसमा पनि हाम्रा ब्रिगेड अफ गोर्खाजमा कार्यरत नेपाली दाजुभाइहरू, उहाँका परिवारजन, इष्टमित्रहरूले सुनिरहनु भएको छ. र आज हामीले विशेष त गुरु पूर्णिमा अथवा गुरु र चेला बीचको अथवा चाहिँ ज्ञान दिने र ज्ञान लिने बीचको सन्दर्भसँग कुराकानी गर्नु, यसमा छुटेका थप्नु पनि केही छन् डाक्टर साहब अन्तमा चाहिँ यहाँले भन्नुपर्ने?
1: यसमा थप्नुपर्ने त खासै मैले त्यही देखिनँ. म के भन्न चाहन्छु भने यहाँहरूको अहिले म आफै एउटा अपर्च्युनिटी के लिन चाहन्छु भने यहाँको रेडियो मार्फत संसारभरि जति पनि मेरा गुरु अथवा मेरा शिष्य अथवा मेरा सहकर्मी, मेरा साथी सङ्गी सबैबाट मैले ज्ञान प्राप्त गरेको छु, उहाँहरूप्रति म नतमस्तक छु, उहाँहरूप्रति म सम्मान प्रकट गर्दछु र सम्मान प्रकट गर्न चाहन्छु, भन्न चाहन्छु यहाँहरूको एकदम रेडियो मार्फत.
0: डाक्टर साहबलाई धेरै धेरै धन्यवाद छ समय दिनुभएकोमा.
1: धन्यवाद.
0: हजुर, उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर जयन्त आचार्य. उहाँ वाल्मीकि विद्यापीठमा उहाँ चाहिँ विशेष गरेर एस्ट्रोलोजी डिपार्टमेन्टमा कार्यरत हुनुहुन्छ. र आज हामीले गुरु पूर्णिमासँग जोडिएको विषयसँग केन्द्रिएर गुरुको महत्व र शिष्यले गुरुसँग गर्नुपर्ने व्यवहार र गुरुले शिष्यसँग गर्नुपर्ने व्यवहार र गुरु र चेला बीचको सम्बन्धसँग जोडिएको विषयमा कुराकानी गर्दै थियौँ. यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो प्राध्यापक डाक्टर जयन्त आचार्य. उहाँसँग गरिएको यो संवाद सँगसँगै अब भने छोटो विश्रामतर्फ लागौं.
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो. यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो. तर अर्को पटक के थाहा, भाग्य सधैं बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं.

स्वर्गीय भक्तराज आचार्यको आवाजमा रहेको यस गीतका रचनाकार पनि स्वयं भक्तराज आचार्य नै हुनुहुन्छ भने शब्द पनि संगीत पनि स्वयं भक्तराज आचार्यकै रहेको छ र यो सांगीतिक कोशिरी सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बीबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजन गुरुङको साथमा लागौ स्वर्गीय अरुण थापाको आवाजमा रहेको यस गीतमा विक्रम गुरुङको शब्द र स्वयं अरुण थापाकै संगीत रहेको छ। लागौ यो सांगीतिक विश्राम तर्फ।

विक्रम गुरुङको शब्दमा स्वर्गीय अरुण थापाको आवाज रहेको थियो यस गीतमा, र संगीत पनि स्वयं अरुण थापाकै रहेको थियो। र लगभग हामी कार्यक्रमको पुछार अथवा कार्यक्रमको अन्ततिर पनि छौँ, र कार्यक्रमको अर्को एउटा साङ्गीतिक कोसेलीको रूपमा तपाईँहरूको सेवामा म समर्पित गर्न चाहन्छु अन्याय चलचित्रको यो साङ्गीतिक कोसेली। तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई अगाडि बढाऊ।

चलचित्र अन्यायको यो साङ्गीतिक कोसेली सँगसँगै लगभग हामी कार्यक्रमबाट पनि छुटिने बेला भइसकेको छ। जहाँ जाँदै अन्तमा जगदीश सिंहको आवाजमा रहेको तुमको देखा ये खायाल आयो बोलको यो साङ्गीतिक कोसेली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म धनजुङ गुरुङ पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा उपस्थित हुनेछौँ। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार।

0: Live buddy.
1: On air.
0: App ma.
1: And smart speaker ma bhan hos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: सप्तरीको बोधे बर्साई नगरपालिका क्षेत्रमा पनि कर्फ्यू लगाइएको छ। जिल्ला सुरक्षा समिति सप्तरीको बैठकले बिहिबार राति 10 बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लगाएको हो। बोधे बर्साई नगरपालिकाको पूर्वतर्फ हुलाकी राजमार्ग स्थित खडक पुलदेखि पश्चिमतर्फ प्रीतम पुर चोक, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्म कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न तथा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। गृहमन्त्री सोदन गुरूङ सुनसरी घटनाका घाइतेलाई भेट्न विराटनगरका विभिन्न अस्पताल पुग्नु भएको छ। विराटनगरको विराट नर्सिङ अस्पताल र प्राइम अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्कीले जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ। तेह्रथुम सदरमुकाम म्यागलुङमा निर्माण सम्पन्न भएको 2 वर्ष बितिसक्दा पनि बस पार्क सञ्चालनमा हुन सकेको छैन। बबिता राईको रिपोर्ट।
4: सदरमुकाम म्यागलुङ बजारको साँघुरो बस पार्कलाई व्यवस्थित बनाउन म्यागलुङ 2 नयाँ बस पार्क निर्माण गरिएको छ। प्रदेश सरकारको ₹7,53,00,00,000 लागतमा अपाङ्ग मैत्री शौचालय, टर्मिनल भवन, बस विश्राम सेट, पहुँच मार्ग, आरसीसी क्षेत्र र गार्ड हाउस सहितको बस पार्क निर्माण गरिएको हो। आशिष आशीर्वाद जेबीले विक्रम सम्बत 2076 साल असार महिनामा सम्झौता गरी 2081 साल असार महिनामा निर्माण सम्पन्न गरेको थियो। नौ स्थानीयले दान गरेको 10 रोपनी जग्गामा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटा मार्फत बस पार्क निर्माण भएको हो। गत पुष 8 गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बस पार्क उद्घाटन गर्दै पूर्वाधार विकास कार्यालय तेह्रथुमले म्याङडुङ नगरपालिकालाई बस पार्क हस्तान्तरण गरेको थियो, तर उद्घाटनकै दिन पुगेका सवारी बाहेक त्यस यता बस पार्क सुनसान छ। म्याङडुङ 10 तम्फुलाका लाल कुमार पयाङ्गो लिम्बु।
5: पार्क नपर्ने ठाउँमा जबरजस्त बस पार्क बनाइयो। त्यो बस पार्क बनाउँदाखेरि राज्य कोषबाट ठुलो लगानी भएको छ, फेरो गएको छ त्यो बस पार्क, र त्यो बस पार्क सम्पन्न भए पनि अहिले त्यहाँ स्याल र चरा मुसा हिँड्ने ठाउँ मात्रै भएको छ, न त मान्छे जान्छ न एउटा गाडी जान्छ, त्यसले गर्दा यो राष्ट्रको सम्पत्ति दुरुपयोग भएको छ।
4: यातायात व्यवसायी सरोज तामाङका अनुसार बस पार्क बजारदेखि टाढा र पायक नपर्ने स्थानमा भएकाले सवारी सञ्चालन गर्न कठिन भएको हो।
6: तल त तपाईँको मान्छेहरू कोही पुग्न सक्ने ठाउँ पनि त भएन नि त, एकान्त अब ठाउँ कुनामा भयो तल साइडमा कुनै, हामीलाई चाहिँ अब बस पार्क चाहिँ यहाँ ठिक लाग्छ किनकि तपाईँतिरबाट अब सेन्टर पर्ने भएर।
4: पुरानो बस पार्क भन्दा करिब 2 किलोमिटर दक्षिण रहेको नयाँ बस पार्क सम्म पुग्ने सड़क साँघुरो छ। करिब 6 मिटर चौडाईको कच्ची सड़कमा 2 सवारी एकै पटक क्रस हुन सक्ने पर्याप्त ठाउँ छैन। वर्षायाममा सड़क खेलाम्य हुने भएकाले सवारी आवात जावात समेत सहज छैन। बस पार्क सञ्चालन र मरमत सम्भारको जिम्मेवारी स्थानीय तहको भए पनि यसतर्फ म्याङडुङ नगरपालिकाले ध्यान नदिएको म्याङडुङ 2 विश्वराज तुम्बाहाङफे बताउनुहुन्छ।
7: त्यो बनिसके पछाडि त स्थानीय सरकारले त्यहाँ गाडी पुर्याउनु पर्ने हो नि त, चासो किन नदिया हो, उसैले नै अब बाटो बनाउनु पर्ने होला, बाटोको कारणले पनि हुन सक्छ होइन।
4: यद्यपि नगर प्रमुख संजय कुमार तुम्बाहाङफेका अनुसार बस पार्क सञ्चालनको ठेक्का प्रक्रिया अघि बढाइएको र बस पार्क सम्म पुग्ने सड़क मरमत गरी दशैंपछि भने नियमित सञ्चालन गर्ने तयारी भइरहेको छ।
8: ठेगा लगाउने ऐन पासपोर्ट, त्यस पछाडि ठेगा लगाएर दशैंदेखि चाहिँ त्यसलाई चाहिँ पर बस पार्कमा जाने बसको लागि पनि बाटो बनिनु पर्ने भएको हुनाले त्यो सञ्चालन नभएको दशैँ त्यो पिच रोड पनि बनिसक्छ, त्यस पछाडि बस पार्क सञ्चालन।
3: अफगान युद्धको बेला बेलायती सेनासँग काम गरेका हजारौं अफगान नागरिक 2022 रक्षा मन्त्रालयबाट भएको डेटा चोहावटका कारण लामो समयसम्म सुरक्षाको जोखिममा परेको नयाँ अध्ययनले देखाएको छ। बेलायतको रक्षा समितिले गरेको अनुसन्धानमा अफगान पुनस्थापना कार्यक्रमका लागि आवेदन दिएका व्यक्तिको व्यक्तिगत विवरण सार्वजनिक हुनुमा अनुमान गर्न सकिने प्रणालीगत असफलता देखिएको छ। समितिका अनुसार यो घटनाले तालिबानबाट खतरा सामना गरिरहेका अफगान आवेदकको सुरक्षा झन कमजोर बनाएको थियो। थप टोम सिल बसबाट।
2: In response to this database breach leaking personal details of those hoping to flee Taliban rule, hundreds of millions of pounds was then spent to resettle many of those in danger. Much of the fallout only publicly revealed last year once a super injunction had been lifted. Chair of the Defence Committee, Tan Desi, said public trust has been damaged.
9: For nearly 2 years,
10: Yo, BFBS.

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

BFBS Gorkha Radio. फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ सिभिल सर्भिस जब्स डट गभ डट युके

0: Star Media.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसमा बढ्दो तनाव र असहज बन्दै गएको सुरक्षा अवस्थाबारे मधेस केन्द्रित दलका नेताहरूसँग छलफल गर्नुभएको छ। तनाव न्यूनीकरण, साम्प्रदायिक सद्भाव कायम राख्ने उपाय तथा सरकारले तत्काल चाल्नुपर्ने कदमबारे दलहरूसँग परामर्श गर्नुभएको हो। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले हिंसात्मक गतिविधिमा संलग्नमाथि कानूनी कार्यवाही गर्न तथा मधेसको अवस्था सामान्य बनाउन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो। छलफलमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो लगायतका अन्य मधेस केन्द्रित दलका नेताहरू सहभागी थिए। प्रधानमन्त्री बालिन शाहले सुनसरी घटनापछि पूर्वी तराई मधेसका जिल्लामा देखेको समस्याबारे देशवासीका नाममा सम्बोधन गर्नुभएको छ। परिस्थिति सामान्य बनाउने र थप अप्रिय घटना हुन नदिने प्रयास भइरहेको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहको भिडियो सम्बोधन फेसबुक मार्फत सार्वजनिक भएको हो।
1: घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। घटना भए लगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानूनी कारवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं सो स्थानमा पुगिसक्नु भएको छ। साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकिएको छ। यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचार प्रसार नगराउन अनुरोध गर्दछु।
0: हुलाक सेवालाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्यसहित सरकारले स्मार्ट हुलाक कार्यक्रम अघि बढाएको छ।
2: परम्परागत चिठी पत्र वितरणमा सीमित हुलाकलाई डिजिटल सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने योजना अन्तर्गत राहदानी, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमति पत्र र स्वास्थ्य परीक्षण प्रतिवेदन घरमै पुर्याउने व्यवस्था विस्तार भइरहेको छ। सरकारको 100 दिने शासकीय सुधार कार्यसूची र वार्षिक नीति तथा कार्यक्रम अनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः स्मार्ट हुलाकमा रूपान्तरण गर्न लागिएको हुलाक विभागले जनाएको छ। पहिलो चरणमा 50 वटा हुलाक कार्यालयलाई स्मार्ट बनाउने तयारी भइरहेको छ भने त्यसका लागि डिजिटल प्रणाली, ट्र्याकिङ सुविधा र विद्युतीय भुक्तानीको व्यवस्था गरिनेछ। हुलाक विभागका अनुसार पछिल्लो 4 महिनामा 2,37,000 भन्दा बढी राहदानी जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको छ। त्यसमध्ये 76 जिल्लाका हुलाक कार्यालय मार्फत करिब 7,885 राहदानी सेवाग्राहीको घर सम्म पुर्याइएको छ। त्यस्तै 8,81,000 भन्दा बढी सवारी चालक अनुमति पत्र यातायात कार्यालयसम्म पुर्याइएको र 7 जिल्लामा 1,000 भन्दा बढी अनुमति पत्र घर दैलोमै वितरण गरिएको विभागले जनाएको छ। त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालय संघको सहकार्यमा शैक्षिक प्रमाणपत्र तथा अस्पतालबाट स्वास्थ्य परीक्षणका नमूना पनि हुलाक मार्फत ढुवानी गर्न थालिएको छ। हुलाक विभागले स्मार्ट हुलाक मार्फत नागरिकलाई सहज, छरितो र भरपर्दो सार्वजनिक सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।
0: अब खबर फटाफट।
3: उच्च अदालत वीरगंजको वार्षिक प्रगति गएको वर्ष दिनमा आएका 8,200 मुद्दा मध्ये 5,800 को छिनोफानो, अझै 2,400 मुद्दा फर्स्युट हुन बाँकी। भक्तपुरमा केन्द्रीय कार्यालय राखेको म्याग्दीको शिवशेखर सहकारीका थप 56 जना साना बचतकर्ताको रकम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पहलमा फिर्ता। यो सहकारीबाट हालसम्म 1,400 बचतकर्ताले रकम फिर्ता पाए। नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा अबदेखि अनिवार्य विस्तृत कार्यविवरण जब डिस्क्रिप्सन लेख्नुपर्ने, गन्तव्य मुलुक, सेवा शर्त, पारिश्रमिक र अरू सुविधाबारे दुई पक्ष बीच भएका सम्झौता प्रमाणीकरण गराउनुपर्ने। गएको वर्ष दिनमा जिल्ला प्रशासन झापाबाट 378 जनालाई आमाको नामबाट वंशजको नागरिकता।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

सिराहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवाको मृत्यु भएको घटनाको सत्य तथ्य छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर धाम धनुषाका प्रहरी

0: परीक्षक भेषराज रिजालको समक्षमा मधेश प्रदेश प्रहरी निरीक्षक एसराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा सदस्य रहने गरी छानबिन समिति गठन गरिएको हो। समितिलाई घटनाको सत्य तथ्य छानबिन गर्न कार्यदेश दिइएको तनोसाका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। समितिलाई घटना सम्बन्धी तथ्य संकलन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। सुनसरीको कप्तानगंजमा भएको घटनाका घाइतेलाई भेट्न विराटनगर पुगेका दुई मन्त्रीलाई प्रदर्शनकारीले नाराबाजी गरेका छन्। घाइतेलाई भेट्न गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता अस्पताल पुगेका बेला बाहिर नाराबाजी भएको हो। प्रदर्शनकारीहरूले गोलीकाण्डमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीमाथि कारवाही गर्नुपर्ने लगायतका माग राख्दै चर्को नाराबाजी गरेका थिए। गोलीकाण्डको छानबिनको माग गरेका स्थानीयले गृहमन्त्री सुदन गुरुङको राजीनामा मागेका छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसमा बढ्दो तनाव र असहज बन्दै गएको सुरक्षा अवस्थाबारे मधेस केन्द्रित दलका नेताहरूसँग छलफल गर्नुभएको छ। तनाव न्यूनीकरण, साम्प्रदायिक सद्भाव कायम राख्ने उपाय तथा सरकारले तत्काल चाल्नुपर्ने कदमबारे दलहरूसँग परामर्श गर्नुभएको हो। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले हिंसात्मक गतिविधिमा संलग्नमाथि कानूनी कारवाही गर्न तथा मधेसको अवस्था सामान्य बनाउन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो। छलफलमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो लगायत अन्य मधेस केन्द्रित दलका नेताहरू सहभागी थिए। नारायणगढ मुगलिन सड़क खण्डको खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइएको छ।
1: खहरी खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि सड़क विभागबाट विषय विज्ञ बोलाइएको हो। गएको मंगलबार पटक पटक पहिरो झरेपछि करिब 8 घण्टा यहाँको सड़क आवागमनमा अवरोध पुगेको थियो। सड़क डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नयाँ ठाउँमा पहिरो झरेपछि सड़क विभागका भू प्राविधिकलाई स्थलगत अध्ययनका लागि बोलाइएको हो। विज्ञ टोलीले अध्ययन गरेपछि के गर्ने भन्ने टुङ्गो लाग्ने उहाँको भनाइ छ। केही वर्ष अघि सड़क विस्तारका क्रममा भित्तो काटिएको ठाउँमा पहिलो पटक पहिरो झरेको हो। यो ठाउँ मुगलिन बजारबाट करिब 700 मिटर नारायणगढ तर्फ पर्छ। यो ठाउँमा 40 मिटर अग्लो पहाड़ रहेको जनाउँदै इन्जिनियर घिमिरेले त्यसको 30 मिटर माथिसम्म चट्टान र त्योभन्दा माथि माटो रहेको जानकारी दिनुभयो। करिब 20 मिटरबाट खसेको पहिरो 30 मिटर माथिसम्म पुगेको थियो। पहिरोले करिब 20 मिटर लामो भाग पुरेको थियो। घिमिरेका अनुसार खहरे खोला लगायत यो सड़कका अन्य केही ठाउँमा पनि पहिरोको उच्च जोखिम छ। पहिरो खस्ना साथ पन्छाउन कार्यालयले मुगलिन र सेती दोभानमा उपकरण राखिएको जनाएको छ।
0: थुम सदरमुकाम म्यागलुङमा निर्माण सम्पन्न भएको 2 वर्ष बितिसक्दा पनि बस पार्क सञ्चालनमा आउन सकेको छैन। बबिता राईको रिपोर्ट।
2: सदरमुकाम म्यागलुङ बजारको साँघुरो बस पार्कलाई व्यवस्थित बनाउन म्यागलुङ 2 नयाँ बस पार्क निर्माण गरिएको छ। प्रदेश सरकारको ₹7,53,00,000 लागतमा अपाङ्ग मैत्री शौचालय, टर्मिनल भवन, बस विश्राम सेट, पहुँच मार्ग, आरसीसी क्षेत्र र गार्ड हाउस सहितको बस पार्क निर्माण गरिएको हो। आशिष आशीर्वाद जेबीले विक्रम सम्बत 2076 साल असार महिनामा सम्झौता गरी 2081 साल असार महिनामा निर्माण सम्पन्न गरेको थियो। नौ स्थानीयले दान गरेको 10 रोपनी जग्गामा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटा मार्फत बस पार्क निर्माण भएको हो। गत पुष 8 गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बस पार्क उद्घाटन गर्दै पूर्वाधार विकास कार्यालय तिरथुमले म्याङडुङ नगरपालिकालाई बस पार्क हस्तान्तरण गरेको थियो। तर उद्घाटनकै दिन पुगेका सवारी बाहेक त्यस यता बस पार्क सुनसान छ। म्याङडुङ 10 तम्फुलाका लाल कुमार पयाङ्गो लिम्बू।
3: पार्क नपर्ने ठाउँमा जबरजस्त बस पार्क बनाइयो। त्यो बस पार्क बनाउँदाखेरि राज्य कोषबाट ठुलो लगानी भएको छ, फेरो गएको छ त्यो बस पार्क। र त्यो बस पार्क सम्पन्न भए पनि अहिले त्यहाँ स्याल र चरा मुसा हिँड्ने ठाउँ मात्रै भएको छ, न त मान्छे जान्छ न एउटा गाडी जान्छ। त्यसले गर्दा यो राष्ट्रको सम्पत्ति दुरुपयोग भएको।
2: यातायात व्यवसायी सरोज तामाङका अनुसार बस पार्क बजारदेखि टाढा र पायक नपर्ने स्थानमा भएकाले सवारी सञ्चालन गर्न कठिन भएको हो।
4: तल त तपाईँको मान्छेहरू कोही पुग्न सक्ने ठाउँ पनि त भएन नि त, एकान्त अब ठाउँ कुनामा भयो तल साइडमा पनि। हामीलाई चाहिँ अब बस पार्क चाहिँ यहाँ ठिक लाग्छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: private sponsors investment in competitions.
1: प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको स्वरको आलोचना गरेका छन्। मुलुकलाई अभिभावक भूमिका दिन नसकेको भन्दै उनीहरूले विदा लिन समेत सुझाव दिएका छन्।
2: जेएनजी विद्रोहमा युवा मारिएपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै बालेन्द्र शाहले सन्तान नहुनेलाई अरूको सन्तानको के माया हुने भन्दै निकृष्ट भाषाले प्रहार गर्नुभएको थियो। कांग्रेस सांसद वासना थापाले त्यो बेला काठमाडौँका मेयर शाहको स्टेटस आज बैठकमा साभार गर्दै प्रश्न उठाउनु भएको छ।
3: हिजो आक्रोश पोख्ने प्रधानमन्त्री आज मौन हुनुहुन्छ, हिजो सदनमा आँसु झर्ने गृह मन्त्री पनि मौन हुनुहुन्छ। आज एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो? त्यो आवाज आज किन

0: देखिँदैन किन तपाईँले लगाएको कालो चस्माको मृत्यु र पीडाको रङ पनि फरक फरक देखिन्छ र
1: एमाले सचेतक पद्मा अरियालले पनि जेएनजी विद्रोहको घटना सम्झाउँदै प्रधानमन्त्री र गृहमन्त्रीलाई विदा हुन सुझाव दिनु भएको छ
2: काठमाडौँमा गोली चल्दा काठमाडौँमा मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेही लिनुपर्छ भन्दै थुनामा बस्नु पर्छ भने राजीनाम दिन पर्छ भने आज सुनसरीमा गोली चल्दा र सुनसरीमा मान्छे मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनाम दिन पर्छ कि पर्दैन थुना बस्नु पर्छ कि पर्दैन
1: श्रम संस्कृति पार्टीका आर्यन राईले मुलुक सम्हाल्न नसके हात उठाउन प्रधानमन्त्रीलाई सुझाव दिनु भएको छ
3: अहिले लुकेर बस्ने अवस्था होइन मैले सक्दिन भन्छ पाइन्छ हेर्नुहोस् काम बिगार्नुको सट्टोमा सक्दिन भन्नु पाइन्छ यति प्रधानमन्त्रीज्यूले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हाठोडाई हुन्छ त्यो पाइन्छ कोही न कोहीले देश लिड गरेर जाला तर यो ढङ्गले अभिभावक बिनबाट देश चलाउनु पाइन्न कि त निस्किनु पर्यो कि त सक्दिन भनेर हाठाउनु पर्यो
1: विषम परिस्थितिमा समेत प्रधानमन्त्री शाह सामाजिक सञ्जालमै सीमित बनेको भन्दै राप्रपा सांसद खुशबु ओलीले आक्रोश पोख्नु भएको छ
4: यो समस्याको समाधान प्राविधिक उपायबाट होइन राजनीतिक उपायबाट मात्र सम्भव छ भन्ने कुरा आइसक्यो तर सरकार कहाँ छ प्रधानमन्त्रीको अभिभावकत्व के यो देशले खोजिरहेको छैन यो समयमा के यही हो जिम्मेवारी प्रधानमन्त्रीज्यूले आफ्नो फेसबुकको प्रशासन प्रणाली मार्फत गोली प्रहारबाट ज्यान गएको स्वीकार गर्नुभएको छ यदि गोली प्रहरीले चलाएको हो भने त्यसको आदेश कसले दियो र प्रहरीको गोलीले मरेको हो कि होइन भनेर छानबिन बिना उहाँले आफ्नो फेसबुकको शासन प्रणालीमा कसरी भन्न सक्नुहुन्छ कि यही हो परिपक्वता प्रधानमन्त्रीज्यूको
1: नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले अहंकार नदेखाउन प्रधानमन्त्रीलाई सुझाव दिनु भएको छ
5: नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रेका नेता र बुद्धिजीवीहरू र विज्ञहरूको विशाल पंक्ति छ ठुल्ठुला अप्ठ्यारा परिस्थितिहरूलाई निकास दिने हैसियत क्षमता राख्ने नेताहरूको पंक्ति छ लोकतन्त्रको निम्ति झण्डै 70 वर्षदेखि जेल नेल यातना थुप्रै भोगेका नेताहरूको पंक्ति पनि छ उनीहरूको अनुभव लिन उनीहरूसँग सहकार्य गर्न उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई केले रोक्या होला मलाई अनौठो लाग्छ केले रोक्या उहाँलाई आफ्नै अहंकारले रोक्या हो कि म पर्याप्त छु मलाई कोही चाहिँदैन भन्ने खालको हो कि यदि त्यसो हो भने त्यो दुर्भाग्यपूर्ण हो
6: गैर आवासीय नेपाली संघ एनआरएनएले संवाद र सहकार्यका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ संघका अध्यक्ष डाक्टर होमराज शर्माले विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिलाई सामान्य बनाई नागरिकको जीवधनको सुरक्षा सुनिश्चित गर्न सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड़ दिनुभएको छ विज्ञप्तिमा शान्ति सुरक्षा र विश्वास पुनस्थापित गर्न सरकार राजनीतिक दल नागरिक समाज स्थानीय समुदाय र सम्पूर्ण सरकारवालालाई बाद संयम सहकार्य र आपसी समझदारीका माध्यमबाट अघि बढ्न अनुरोध गरिएको छ मधेस केन्द्रित चार दलले संयम र सद्भाव कायम गर्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् जसपा नेपालका महन्त ठाकुर राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो जनम मतका जयकान्त राउत राष्ट्रिय निर्माण दलका समीम अन्सारी र संविधान सभा सदस्य राम कुमार शर्माले हात बुदे विज्ञप्ति जारी गर्नु भएको हो उदयपुरको कटारी तीनमा एकै परिवारका 203 जना खोलामा डुबेर मृत्यु भएको छ उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार 7 र 11 वर्षीय दाजुभाइ र निजहरूकै 8 वर्षीय नातेदारको ज्यान गएको हो बालक बेपत्ता भएको खबर पाउन साथ इलाका प्रहरी कार्यालय कटारी र सशस्त्र प्रहरी बल नेपाल कटारीको संयुक्त टोलीले खहरे खोलामा पौडी खेले क्रममा तीनै जनालाई डुबेको अवस्थामा फेला पारेको हो उपचारको लागि प्रादेशिक अस्पताल खटारी लगिएकोमा चिकित्सकले साँझ तीनैजनालाई मृत घोषणा गरेको छ।

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदाय मा
2: लाइन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले BFBS
2: यो BFBS गोरखा रेडियो हो।

अख्तियारले कपिलवस्तुको सुदोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रसाद चौधरी कुर्मी र गाउँपालिकाका तत्कालीन आईएमएस अपरेटर सुरेश कहार विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उपाध्यक्ष चौधरीको बैंक खातामा 5 लाख जम्मा भएको पुष्टि भएपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो। अनुसन्धानका क्रममा आर्थिक वर्ष 2079-80 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन हुने न्यायिक असमानता विरूद्ध उपाध्यक्ष कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी तत्कालीन एमआईएस अपरेटर कहारलाई दिएको थियो। सो कार्यक्रम सञ्चालनका लागि गाउँपालिकासँग सम्झौता गरी 6 लाख पेस्की लिएको र उक्त रकम खातामा आए लगत्तै 30 मध्ये 5 लाख उपाध्यक्ष चौधरीको बैंक खातामा जम्मा गरिएको आयोगले जनाएको छ। लिइएको पेस्की रकमबाट तोकिएको कार्यक्रममा खर्च नगरी घुस र रिश्वतका रूपमा उपाध्यक्ष चौधरीलाई उपलब्ध गराइएको आरोप लागेको छ। आयोगले उनीहरू विरूद्ध 5 लाख बिगो कायम गरी कैद बिगो बमोजिम जरिवाना तथा घुस स्वरूप लिएको रकम जफतको माग दावी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ। नेपाल उद्योग परिसंघले पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति चासो व्यक्त गर्दै सामाजिक तथा

0: धार्मिक सद्भाव कायम राख्न आग्रह गरेको छ। परिसंघले नेपाल सदियौंदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएकाले त्यसलाई जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ। परिसंघले समस्या, असन्तुष्टि र विवादको समाधान संवाद र वार्ता मार्फत खोजिनुपर्ने उल्लेख गर्दै आन्दोलन, हिंसा र द्वन्दका माध्यमबाट समाधान नहुने भएकाले सबै पक्षलाई संयमता अपनाउन, आपसी सद्भाव कायम राख्न तथा मुलुकमा शान्ति, सामाजिक र धार्मिक सहिष्णुता जोगाउन आग्रह गरेको छ। परिसंघले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला यस्ता घटनाले रोजगारी, उत्पादन र समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पर्ने जनाएको छ। आन्दोलनका क्रममा जनधनको क्षति हुनका साथै सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, बजार पसल बन्द गराउने तथा लुटपाट जस्ता घटनाप्रति दुःख चिन्ता व्यक्त गर्दै आम नागरिक र उद्योग व्यवसायको सुरक्षाको प्रत्याभूति गराउन नेपाल सरकारसँग माग गरेको हो। सरकारले अहिलेसम्म 14 स्थानीय तहबाट नापी तथा मालपोत सम्बन्धी सेवा दिन थालेको छ। शुरूमा कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा शुरू भएको थियो। त्यसपछि हालसम्म झापाको शिव सत्ताक्षी नगरपालिका, उदयपुरको चौदन्नीगढ़ी नगरपालिका, काभ्रेपलाञ्चोको भुम्लु र रोशी गाउँपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, दैलेखको भगवती माई गाउँपालिका, बाँकेको राप्ती सोनारी गाउँपालिका, कैलालीको धनगढ़ी उपमहानगरपालिका, चितौनको कालिका नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, सराईको ईश्वरपुर नगरपालिका, गुल्मीको मुसिकोट नगरपालिका र दोलखाको बैतेश्वर नगरपालिका गरी 14 स्थानीय तहबाट जग्गा प्रशासन सम्बन्धी सेवा शुरू भएको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार स्थानीय तहबाट नापी तथा मालपोत सेवा उपलब्ध गराउने योजना अन्तर्गत सेवा सञ्चालनमा ल्याइएको हो। मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार देशभरका इच्छुक पालिकामा चरणबद्ध रूपमा नापी तथा मालपोत सेवा हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत सेवा विस्तार भइरहेको छ। स्थानीय तहबाटै सेवा पाउन थालेपछि नागरिकले जग्गा प्रशासन सम्बन्धी कामका लागि जिल्ला सदरमुकाम, मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। आवश्यक प्राविधिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा कर्मचारी तालिमको व्यवस्था गर्दै आगामी दिनमा अन्य स्थानीय तहमा समेत नापी तथा मालपोत सेवा विस्तार गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइएको छ।
1: खहरी खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि सड़क विभागबाट विषय विज्ञ बोलाइएको हो। गएको मंगलबार पटक पटक पहिरो झरेपछि करिब 8 घण्टा यहाँको सड़क आवागमनमा अवरोध पुगेको थियो। सड़क डिभिजन कार्यालय चितवनका इन्जिनियर।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते 89.5 मेगाहर्ज एफएममा बीएफबी अर्थात ब्रिटिश फोर्सेस ब्रुनाईका श्रोताले अहिले हामीलाई सुनिरहनु भएको छ भने विश्वभरि विविध माध्यमबाट बीएफबीएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम सुनिरहनु भएको छ। यहाँहरू सबैलाई आजको यो कार्यक्रममा ध्यान स्वागत छ। हजुर, यहाँहरूको सेवामा हाजिर भइसकेको छु म लाल शाही र म तपाईँसँग अबको 3 घन्टा सँगै रहनेछु। मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ। आज शुक्रबारको दिन 31 जुलाई 2026 साल तदनुसार साउन 15 गते 2083 विक्रम सम्वत जुलाई महिनाको अन्तिम दिन भोलिदेखि अगस्त लाग्ने र यहाँहरूको बिदा पनि सुरु हुने। यहाँ विशेष गरी ब्रिटिस फोर्सेस ब्रुनाईवासी अब बिदा जानको लागि एकदमै तम तयार हुनुहुन्छ। यहाँहरूको बिदा सुखमय अनि रमाइलोसँग बितोस् र एकदमै चिल रिल्याक्स गरेर फर्कनुहुनेछ एन्ड अफ अगस्टमा तपाईँहरू सबैको यो सुखद समयको लागि शुभकामना छ। मेरो देश निरज रसाईले गाउनु भएको गीत देश प्रेमको भावनाले ओतप्रोत भएको गीतबाट कार्यक्रमको उठान हामीले गरिसकेका छौँ र कार्यक्रममा अब ढिला नगरिकन आजको थट फर द डे यो प्रेरक भनाई जिन नाइडेचको हो। उहाँ भन्नुहुन्छ इट्स चोइस नट चान्स द्याट डिटर्मिन्स योर डेस्टिनी। तपाईँको भाग्यको निर्धारण संयोगले होइन तपाईँको छनौटले गर्दछ। तपाईँले कुन कुरा रोज्नुभयो त्यसले तपाईँको भाग्य निर्धारण गर्छ, चान्सको कुरो होइन। टुडे इन हिस्ट्री 2007 साल 31 जुलाईको कुरा हो। अपरेसन ब्यानर द प्रेजेन्स अफ द ब्रिटिश आर्मी इन नर्दर्न आयरल्यान्ड कम्स टु एन एन्ड as the longest running British Army operation ever. तपाईँलाई थाहा छ कि छैन 14 अगस्त 1969 अपरेसन ब्यानर सुरु भएको थियो र ब्रिटिस आर्मीको प्रेजेन्स नर्दर्न आयरल्यान्डमा त्यस दिनदेखि रहिआएको थियो 2007 साल 31 जुलाईसम्म। फेमस बर्थडे 1965 साल 31 जुलाईमा जन्मेकी हुन् जेके रोलिङ। मैले कसको कुरा गर्दैछु भनेर बुझिहाल्नुभयो होला। ह्यारी पोटर सिरिज हेर्नुहुन्छ भने अथवा हेर्नुभएको थियो भने तपाईँले बुझिहाल्नुभयो। उनको पक्का नाम भने जोआन क्याथलिन रोलिङ हो, तर उनलाई सबैले जेके रोलिङ भनेर चिन्ने गर्दछन्। उनको जन्म ग्लोस्टरशायरको यट भन्ने ठाउँमा भएको थियो युकेमा 1965 साल 31 जुलाईमा। अब हेल्थ टिप्स, इटिङ वेलको कुरा छ। हामीले हुनसक्छ भने इट 5 or more पोर्सन्स अफ फ्रुट एन्ड भेजिटेबल्स एभ्री डे। फ्रुट र भेजिटेबल्सको 5 पोर्सन खानुपर्छ हरेक दिन भनेर भनिन्छ। 5 पोर्सन भन्नाले ठुलो पोर्सन भनिएको होइन, सानो सानो सानो पोर्सन, तर एकदम स्पेयरिङली बिचमा ग्याप राखेर तपाईँले भेजिटेबल्स अनि फ्रुट्स खाने गर्नुहोस्। चुज होल ग्रेन्स लाइक ब्राउन राइस, ओट्स आदि इत्यादि, होल विट ब्रेड, रिफाइन्ड ग्रेनवाला ब्रेड खानुभन्दा अथवा अरू अन्न खानुभन्दा होल ग्रेन खाने गर्नुहोस्। त्यसले तपाईँको स्वास्थ्यमा फाइदा पुर्याउँछ। अनि भन्नै नपर्ने कुरा, कट डाउन अन सुगरी ड्रिङ्क्स, एक्स्ट्रा सोल्ट एन्ड ब्याड फ्याट्स, यी कुराहरूमा ध्यान दिनुहोस्, तपाईँको स्वास्थ्य सबल हुन्छ। अब मौसम, सेरिया आज बिहानैदेखि झलमल्ल भइसकेको छ। 25 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम तापक्रम 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ र आजको दिन सनी एन्ड जेन्टल ब्रिज भनिएको छ। आज
एकदमै घमाइलो रहनेछ सेरिया ब्रुनाई। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। अलि मिश्रित खालको मौसम देखिन्छ काठमाडौँमा। घाम लाग्ने बदली हुने त्यो क्रम छँदैछ, तर त्यसका अलावा मेघ गर्जन हुने र साँझ पख फाटफुट पानी पर्ने सम्भावना पनि जीवितै छ। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 26 डिग्री सेल्सियस पुग्ने अनुमान छ र लन्डन पनि आज घमाइलो रहनेछ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो, बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098। ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ। हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ। अब गीत सुनौ प्रताप दास र अनु चौधरीको भाग्यले जुरायो।

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ.uk।

डम्फो को तालैमा बडो मिठो तामाङ सेलो सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। विकास थापाको स्वरमा रहेको गीत थियो यो। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालनमा आइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। ब्रुनाईमा पहिलोपल्ट ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी आजदेखि सुरु हुँदैछ। 23 अगस्तसम्म जेरोडोङ पार्कमा सर्कस हेर्न सक्नुहुन्छ। तपाईँले आफ्नो लागि टिकट खरिद गर्नुभयो, यदि गरिसक्नु भएको छैन र कतै बिदामा टाढा जाँदै हुनुहुन्न भने यो राम्रो मौका छ। ब्रुनाईमा जेरोडोङ पार्कमा 23 अगस्तसम्म त्यहाँ चल्नेछ यो सर्कस। पहिलोपल्ट हो ब्रुनाईमा र नानी केटाकेटीहरूलाई लिएर, बच्चाहरू बालबच्चालाई लिएर सपरिवार तपाईँ जान सक्नुहुन्छ अनि रमाइलो गर्न सक्नुहुन्छ। ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी 31 जुलाईदेखि 23 अगस्तसम्म जेरोडोङ पार्क ब्रुनाईमा।

मिङमा शेर्पाको कति माया। ब्रुनाईमा ड्रोन लाइट सो हुँदैछ, यसभन्दा अगाडि भइसकेको हो तेम्बुरङ अनि बेलायतमा, बेलायत क्षेत्र भनौँ, यहाँ क्वाला बेलायतमा। तर क्वाला बेलायतको त्यो कार्यक्रम भने भयो भएन, पत्तो भएन। तर आउँदो 1 अगस्तका दिन भनेपछि भोलिको दिन पर्यो ड्रोन लाइट सो हुने भएको छ सिभिक सेन्टर टुटोङमा। टुटोङको सिभिक सेन्टरमा यो कार्यक्रम हुँदैछ र यो कार्यक्रम विशेष गरी हिज म्याजेस्टी द सुल्तानको 80th बर्थडेको पावन अवसरमा आयोजित कार्यक्रम हो यो ड्रोन लाइट सो। 8 बजेपछि हुन्छ, बेलुकी 8 बजेपछि रमाइलो कार्यक्रम छ सिभिक सेन्टर टुटोङमा। र ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि यो सरकारको विषय हुनसक्छ, यो रमाइलो कार्यक्रम नछुटाउनुहोला।

गुन भोल्यो पित्तलको सुन पायो होला, सारिका घिमिरेले गाउनु भएको बडो मिठो गीत, निकै चर्चामा आएको गीत पनि हो यो। यो गीत सुनेर मनोरञ्जन लिनुभयो होला। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। ब्रिटिस फोर्सेस बनाएमा नानीहरूको समर प्रोग्राम अहिले चलिरहेको छ, तर अर्को कार्यक्रम आउँदो 3 अगस्तदेखि सुरु हुनेछ। फेरि 3 अगस्तदेखि सबभन्दा पहिलो दिन सोमबार 3 अगस्तका दिन अन्डर 5 प्यारेन्ट्स एन्ड टोडलर्स कार्यक्रम राखिएको छ चिटच्याट कम्युनिटी सेन्टरमा बिहान 10 देखि 12 बजेसम्म, र यसका लागि प्रति व्यक्ति $2 लाग्नेछ। अन्डर 5 प्यारेन्ट्स एन्ड टोडलर्स कार्यक्रम 3 तारिक हुँदैछ, सोमबारको दिन बिहान 10 बजे चिटच्याट कम्युनिटी सेन्टरमा। कार्यक्रमको यो पहिलो घण्टामा केही समयपछि हामी सुनाउनेछौँ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर, एकैछिन प्रतीक्षा गर्दै गर्नुहोला। अब गीत सुनाऊ स्वप्निल शर्मा अनि जोन राईको बादल सरी।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो BFBS गोर्खा रेडियो हो।

माया पिरीमा निशान भट्टराई र मनिषा पोखरेललाई सुन्दै हुनुहुन्थ्यो। अब भने कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिद दर 152.80 रुपियाँ, बिक्री दर 153.40 रुपियाँ। युरो एकको खरिद दर 175.19 रुपियाँ, बिक्री दर 175.88 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.45 रुपियाँ, बिक्री दर 205.26 रुपियाँ। स्विस फ्रान्क एकको खरिद दर 187.71 रुपियाँ, बिक्री दर 188.45 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 106.56 रुपियाँ, बिक्री दर 106.98 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 108.77 रुपियाँ, बिक्री दर 109.20 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 118.51 रुपियाँ, बिक्री दर 118.97 रुपियाँ। जापानिज यन 10 को खरिद दर 9.36 रुपियाँ, बिक्री दर 9.40 रुपियाँ। चाइनिज युआन एकको खरिद दर 22.62 रुपियाँ, बिक्री दर 22.71 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 40.69 रुपियाँ, बिक्री दर 40.85 रुपियाँ। कटारी रियाल एकको खरिद दर 41.91 रुपियाँ, बिक्री दर 42.08 रुपियाँ। थाई भाट एकको खरिद दर 4.55 रुपियाँ, बिक्री दर 4.57 रुपियाँ। युएई डिरहाम एकको खरिद दर 41.60 रुपियाँ, बिक्री दर 41.77 रुपियाँ। मलेसियन रिङ्गित एकको खरिद दर 37.36 रुपियाँ, बिक्री दर 37.51 रुपियाँ। साउथ कोरियन वान 100 को खरिद दर 10.64 रुपियाँ, बिक्री दर 10.68 रुपियाँ। स्विडिस क्रोनर एकको खरिद दर 15.88 रुपियाँ, बिक्री दर 15.94 रुपियाँ। डेनिस क्रोनर एकको खरिद दर 23.44 रुपियाँ, बिक्री दर 23.53 रुपियाँ। हङकङ डलर एकको खरिद दर 19.48 रुपियाँ, बिक्री दर 19.56 रुपियाँ। कुवैती डिनार एकको खरिद दर 496.59 रुपियाँ, बिक्री दर 498.54 रुपियाँ। बारेन डिनार एकको खरिद दर 405.25 रुपियाँ, बिक्री दर 406.84 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिद दर 396.87 रुपियाँ, बिक्री दर 398.43 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौ निप्पन लामा र अस्मिक खवासको आँखाले।

नेपाल लामा र अस्मिक खवास मिठो गीत सुन्दै हुनुहुन्थ्यो आँखाले। र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर पनि आइपुग्यौँ र पहिलो घण्टालाई अब समापन गर्ने तर्खरमा छु। शिव परियारले गाउनु भएको एउटा गीत छ, निकै चर्चा पाएको गीत हो यो, पिलायो साथीले कुनै समयमा निकै चर्चा बटुलेको गीत हो यो। हुन त धेरै पुरानो गीत त होइन, तर पनि शिव परियारको जो हिट गीतहरूमध्येको एक पिलायो साथीले। अब यो गीतको साथसाथमा कार्यक्रमको पहिलो घण्टा पनि अब म समापन गर्दैछु। स्वीकार्नुहोस् यो मिठो गीत।

आज साउन 15 खीर खाने दिन। वर्षा ऋतुका बेला असार 15 गते दही चिउरा र साउन 15 खीर खाने प्रचलन प्राचीन कालदेखिको मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दुधमा गरम मसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहार देमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा बौद्धिक शास्त्रमा वर्णन गरिएको छ। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। अपरान्न सभा 1 बजेका लागि बोलाइएको बैठकमा गृहमन्त्री सुदन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। यसै गरी राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यसैगरी शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपरान्न 2 बजे बस्दैछ। समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सञ्चालन स्थापना र सञ्चालन विधेयक 2081का सम्बन्धमा छलफल हुने कार्यक्रम छ। समितिको बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुललाई आमन्त्रण गरिएको छ। सरकारले अहिलेसम्म 14 स्थानीय तहबाट नापी तथा मालपोत सम्बन्धी सेवा दिन थालेको छ। सुरुमा कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा शुरू भएको थियो। त्यसपछि हालसम्म झापाको शिव सत्ताक्षी नगरपालिका, उदयपुरको चौदन्नीगढ़ी नगरपालिका, काभ्रेपलाञ्चोको भुम्लु र रोसीका गाउँपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, दैलेखको भगवती माई गाउँपालिका, बाँकेको राप्ती सोनारी गाउँपालिका